0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई लिएर आलोचना आउन थालेको छ। सांसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूर्वक संख्या पुगेन। दिउँसो 1 बजे बैठक शुरू हुँदा 223 सांसद उपस्थित थिए।
2: एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ जेएन थपलिया विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित संसदीय दलको कार्यालयमा 18 जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित थपलियालाई हटाएर पूर्व मन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गरेका छन्। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद भएपछि निर्वाचन समीक्षा प्रतिवेदन समेत थाती राखिएको छ।
2: कोशी प्रदेश सरकारमा नेपाली कंग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्री र 1 राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता गठबन्धन बनेपछि कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।
1: सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 संशोधन उपहरको रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
2: सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधि मैत्री बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ मार्गदर्शन स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुल्लामुखी योजना गरिमा सुवर्ण योजनाको इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली संचालनमा आएको छ।
2: विदेशमा रहेका गैर आवासीय नेपाली एनआरएनएलाई लक्षित गरी स्थापना गरिएको 10 अर्ब रूपियाँको एनआरएनए फण्डमा लगानीका लागि बाटो खुलेको छ। एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको 10 अर्ब रूपियाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयन गर्ने तयारी गरिएको छ।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्ने समूहको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफलमा उनले सम्बन्धित निकायलाई सो अनुरोध गरेका हुन्।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन नेप्से परिसूचक 0.55 अंक 0.02% बढ़ेर 2642.40 अंकमा बन्द भएको हो। यसअघि गत मंगलबार पनि नेप्से परिसूचक स्थिर रहेको थियो। उक्त दिन नेप्से परिसूचक 0.79 अंक अर्थात 0.03% बढ़ेको थियो।

0: आपको एकमात्र डीटीएच के बाद डिश हो
1: खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेजिङमा निधन भएको हो। स्पष्ट अभिव्यक्तिका लागि चर्चित झुले चीनको अर्थतन्त्रलाई सुधार र खुल्लापनको बाटोमा अगाडि बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनिया समाचार समिति सिन्ह्वाले जनाएको छ।
4: अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले बुधबार आफूले धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका रहेको बताएका छन्। विश्वकप 2022 अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले यसपालिको विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए। तपाई बिना म के गर्नेछु, मलाई थाहा छैन, कसरी अगाडि बढ़ने भन्ने पनि थाहा छैन। मैले त फुटबल मात्र खेल्दै आएको थिएँ, तर अब धेरै लामो समयसम्म यसरी खेलिरहने कि नरहने भन्नेमा मलाई गम्भीर शंका छ। बुवा जोर्गे मेस्सीको निधनपछि विक्षिप्त बनेका 39 वर्षीय मेस्सीले सामाजिक सञ्जालमा लेखेका छन्। उनका बुवा तथा एजेन्ट समेत रहेको जागेर्गोको गत साता 68 वर्षको उमेरमा निधन भएको थियो।
3: अब विचार विश्लेषणको पालो। कंग्रेसमा एकताको खोजी शीर्षकमा बद्री प्रसाद पाण्डेको विचार नागरिक दैनिकमा छापिएको छ। लोकप्रिय छवि बनाउन सफल नयाँ नेतृत्वले सबै धारलाई समेट्ने उदारता देखाउन सक्यो भने त्यसले पार्टीलाई मात्र जोगाउने छैन, स्वयं नेतृत्वको राजनीतिक कद, परिपक्वता र दूरदर्शितालाई पनि स्थापित गर्नेछ। कंग्रेसभित्र विचारको विविधता रहोस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, असहमति होस् तर असहमति शत्रुता नबनोस्, प्रतिस्पर्धा विभाजनमा परिणत नहोस्, बहुमतले शासन गरोस् तर अल्पमतलाई सम्मान गरोस्, नेतृत्वले निर्णय गरोस् तर फरक मत सुन्ने संस्कार पनि राखोस्।
4: बदल्ने कि सुधार्ने शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। परिवर्तनका नाममा पुरानो सबैलाई अस्वीकार गर्ने विषय राजनैतिक रूपमा अति आकर्षक देखिन्छ, तर शासन सञ्चालनको दृष्टिकोणले त्यो अत्यन्तै जोखिमपूर्ण छ। वास्तविक परिवर्तन भनेको विगतका असल अभ्यासलाई संरक्षण गर्दै कमजोरीहरूलाई साहसपूर्वक सुधार गर्दै विद्यमान संस्थाप्रति नागरिकको विश्वास बढ़ाउने नयाँ संस्कृतिको विकास गर्नु हो। गर्ल्स ल सिद्धान्तको दृष्टिकोणबाट वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा नयाँ नेतृत्वलाई पाँचवटा सन्देश दिन सकिन्छ। पहिलो, विनाश होइन सुधारवादी बाटो छिटो सहज र प्रभाव कारी हुन्छ। विनाशले क्षणिक लोकप्रियता दिन सक्छ तर सुधारवादी बाटोले दीर्घकालीन संस्थागत र स्थायित्व नागरिक विश्वास बढ़ाउन सक्छ। दोस्रोमा, नागरिक विश्वास साना सफलताबाट जागृत गर्न सकिन्छ। तेस्रोमा, संस्थाहरू कानूनी व्यवस्थाले मात्र बलिया हुँदैनन्, कुनै पनि संस्थाको वास्तविक शक्ति त्यसको संस्थागत संस्कृति कर्मचारीको व्यवहारमा निर्भर गर्दछ। चौथोमा, नयाँ प्रणाली प्रयोगशालाबाट नभई समाजबाट विकसित हुन्छ। पाँचौंमा, सुधारको गति र राज्यको क्षमताबीच सन्तुलन कायम गर्नु जरूरी छ।
3: एक्ला प्रधानमन्त्री शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। महँगीले आकाश छोएको, नियन्त्रणमा सरकारले कुनै चासो नदेखाएको हरेक नागरिकका भान्साले प्रमाणित गरिरहेका छन्। मिटर ब्याज, सुकुम्बासी समस्या जस्ता कुरा त विगतका सरकारलाई देखाएर उम्कन मिल्ने कुरा हुन्, तर जनताको दैनन्दिन जोड़िएका मल अभाव, विद्युतमा कर जस्ता विषय यही सरकारको कमजोरीका रूपमा पर्नुपर्ने हो। यस्ता संवेदनशील कुरामा सरकारले नजर अन्दाज गरेको जनतालाई अनुभूति भयो भने सुशासन दिने नारा मात्रै घन्काएर पुग्दैन। खसेको मतको 48% पाएको रासोपाका वरिष्ठ नेता यति चाँडै के कारणले एक्लो भएको अनुभव गर्न थालेका छन्? मेयर हुँदा त स्वतन्त्र उम्मेद्वारका रूपमा लड़ेका थिए, अन्य वड़ाध्यक्ष तथा सदस्यहरू कंग्रेस, एमाले र माओवादीका थिए, त्यसैले एक्लै लड़न परेको थियो, तर अहिले संसदभरि उनैका सांसद, मन्त्रीमण्डलमा उनैका पार्टीका मात्रै होइन उनैका गुटका छन् र पनि किन एक्लै भए?
4: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छाला

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 28 गते बिहीबार, अगस्त 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको प्रतिपदा तिथि, गुला पर्व प्रारम्भ, विश्व सुलेखन दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
0: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै, मासु र अण्डाको मूल्य बढ्दा पनि किसान घाटामा, बिचौलियाको हालीमुहाली।
1: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी, ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव,
0: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि, बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरोकारवाला बीच चलिरहेको बहसको प्रसंग।
1: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ। खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो। तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो। निश्चित केही कम्पनी लाई मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ। त्यस्तै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन संचालक, एनसीएल आजियताका संचालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण लिलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय

0: राज भण्डारी कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण निलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
1: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा पेश विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेकमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26,63,27,71,59 रूपियाँ र अग्रवाललाई 25,59,20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएमसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस नेतृपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्रमन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आरजू काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
1: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरी पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य सञ्चालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरोकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
2: एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौ, हामी चाँडै ल्याइदिन्छौ। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ, तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले अहिले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
3: चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
6: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिका को स्वस्थ भविष्य को लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले CIN बताउनुभयो।
12: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्लास फ्लडको कुरा गर्छौ हामी आकस्मिक बाढ़ीको, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
1: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माग कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाउ बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरापालक संघले साउन महिनामा मात्रै 4 पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सीमादरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
0: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्रपृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागि खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
1: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका 1 का 47 वर्षीय हरी लिम्बुले 10 वर्षदेखि अलैची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थालेको भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुस्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। रेडपाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा बुटवलमा बसेको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षितिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
0: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका। नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
3: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
1: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
3: यस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
1: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
3: फोन त 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिने।
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
3: भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको।
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
3: एकदम एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन टोकेर राखिदिएको छु।
1: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
3: त्यसबाट अब यस्तो हो, अब जस्तो हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको जस्तो कसैले अब के स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि यो संसदसँग त्यो चाहिँ चाहना आकाङ्क्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकाङ्क्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
1: वर्षा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन। सांसद र प्रहरी प्रमुख बीच नोकझोक। कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खान खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण। भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
0: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ्दा पनि किसान घाटामा बिचौलियाको हालिमुहाली।
1: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति। व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
0: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने। 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि बुटोलमा। अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ। दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो चिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ। उनी केही भन्दैछन्, ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिटिक्कै देखिँदैन त।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगड
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि

0: टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: अहिले बिहानको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना, समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र दोरम्बा सैलुङ गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मुक्तानसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
1: तपाईँको कार्यकालमा दोरम्बा सैलुङ गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरूको बारेमा जानकारी गराइदिनु न।
2: अब हामीले खास गरिकन अब मुख्यतया चाहिँ शिक्षा क्षेत्र अनि भौतिक पूर्वाधारको क्षेत्र मा अलि चाहिँ हामीले काम गरिरहेका छौँ। अहिले
1: हजुर
2: भौतिक पूर्वाधारको क्षेत्रमा चाहिँ सडकहरूको स्तर उन्नतिको कामहरू भएको छ।
1: हजुर
2: अनि अब यो शैक्षिक क्षेत्रमा चाहिँ योभन्दा हामीभन्दा अगाडि चाहिँ त्यस्तो उहरू थिएन, अहिले हामीले विद्यालयहरूलाई चाहिँ डेभर्डर्सको कार्यक्रमहरू गरेका छौँ, लन्च गरेका छौँ। त्यसले गर्दाखेरि अब शैक्षिक क्षेत्रमा चाहिँ अलिक प्रगति उन्नति भएको अवस्था छ। अब त्यसै गरेर यो पर्यटनको क्षेत्रमा पनि हामीले यो सानो सैलुङबाट ठुलो सैलुङको पर्यटकीय मार्ग चाहिँ जोडेका छौँ। त्यसै गरेर यो चाहिँ यो यो के भन्छ वडा नम्बर 7 7 सुरु भएर यो वडा नम्बर 4 बसिएसम्म चाहिँ हामीले पर्यटकीय पदमार्ग बनाउने भनेर लगभग 1.5 करोडको काम गरिसकेका छौँ। पर्यटकीय पदमार्ग सिँढी निर्माण गरेका छौँ।
1: हजुर
2: र अब अरू चाहिँ अझ थप पर्यटनको क्षेत्रमा थप विकासको लागि हामीले योजनाहरू बनाएका छौँ।
1: हजुर अब दोरम्बा सैलुङ गाउँपालिका र रामिछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो बीचको सम्बन्ध कस्तो छ?
2: राम्रै छ।
1: हजुर कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्नु खोजे?
2: अब अहिले अब हजुरको रेडियोले अब स्थापना कालदेखि नै
1: हजुर
2: अब हामी चाहिँ अब दोरम्बा सैलुङ गाउँपालिका या पुनसंरचना हुनुभन्दा अगाडि नै स्थापना भएको
1: हो।
2: स्थापना भइसकेपछि अहिलेसम्मको सम्बन्ध चाहिँ एकदम राम्रो छ। अब जनताको आवाज चाहिँ बुलन्द गरेको छ हजुरको रेडियोले। अब स्थानीय सरकारहरूसँग पनि राम्रो सम्बन्ध कायम गर्दै अगाडि बढिरहेको हामीले चाहिँ महसुस गरेका छौँ।
1: हजुर स्थानीय सरकारको योजना कार्यक्रम र सूचनाहरू

0: नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
1: त्यो काम हजुरको रेडियोले गरिरहेको छ।
0: तपाईँको पालिकाले कुनै महत्वपूर्ण अभियान के अरे यो महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय भूमिका अथवा योगदान दिएको केही अनुभव छ हजुरसँग?
1: हामीले त्यस्तो खासै त्यस्तो अभियानकै रूपमा चाहिँ चलाएका छैनौँ
0: हजुर।
1: अरू हामीले चाहिँ जस हामीले के भन्न सक्छौँ भने हजुरको रेडियोले अब स्थानीय तहहरूसँग र दोरम्मा विशेष गरेर दोरम्मा गाउँपालिकासँग राम्रै चाहिँ सम्बन्ध कायम गरेर अगाडि बढिरहेको छ
0: हजुर। अब समग्र रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ अध्यक्षज्यू?
1: सञ्चार माध्यममा अहिले अब पोजिटिभै छ भन्ने कुरा गर्नुपर्छ समग्रमा पनि। हजुरको रेडियोको त सँगै छ, समग्रमा पनि अब राम्रै छ।
0: अब स्थानीय सञ्चार माध्यमले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेको छ त?
1: अब यो सुशासनको पक्षमा अब यो राम्रै भूमिका खेलिरहेछ जस्तो लाग्छ।
0: त्यस्तो ठ्याक्कै तपाईँलाई चाहिँ याद आउने खालको अथवा त्यस्तो केही कार्यक्रम अथवा?
1: होइन, याद आउने भन्दा नि समग्रमा
0: हजुर। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सांस्कृतिक, विपद व्यवस्थापन तथा यो सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
1: मैले यसलाई अब पोजिटिभली नै हेरेको छु
0: हजुर।
1: अहिलेसम्म यो यहाँले जो जो सेक्टर भन्नुभयो यो समग्र सेक्टरमा राम्रै भूमिका रहेको देखिन्छ।
0: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवाला जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
1: त्यो प्रभावकारी नै छ।
0: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन् हजुरले आफ्नो अपेक्षाहरू भनिदिनु न?
1: अब यसमा मैले विस्तारमा भन्नु पर्दाखेरि चाहिँ विकास अहिले जुन तरिकाले हुनुपर्ने थियो त्यो भएको छैन, त्यसैले चाहिँ अब नभएको कुरामा पनि यहाँ भएन भन्ने ढङ्गले जानुपर्ने हुन्छ सञ्चार माध्यमहरू। अर्को कुरा चाहिँ अब आएको बजेटमा पनि कतै राम्रो भएको कतै चाहिँ काम नभएको हुन्छ, त्यसमा पनि अब तथ्यपरक ढङ्गले यहाँ चाहिँ यो कारणले हुन सकेन भनेर अब सही र तथ्यपरक ढङ्गले कुराकानी यहाँ चाहिँ सूचना पब्लिकलाई दिन सक्नु पर्दछ। किनभने अब यहाँ चाहिँ विशेष गरेर के देखिन्छ भने पहिलो कुरा विकास चाहिँ बजेट समान ढङ्गले नआउने, अब उत्पीडित क्षेत्र, उत्पीडित गाउँ, उत्पीडित ठाउँ लाई जुन तरिकाले राज्यले हेर्नुपर्ने हो त्यो ढङ्गले नहेर्ने, पहुँचको आधारमा हेर्ने होइन, अनि फेरि आएको बजेट पनि ठिक ढङ्गले प्रयोग सदुपयोग नहुने अहिले यो अवस्था छ, त्यसैले गर्दा यसमा चाहिँ अलिकति चाहिँ लाग्नुपर्छ, सञ्चार माध्यम लाग्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने यहाँ पारदर्शिताको कुरा छ, अब यो जम्मै कुरा चाहिँ सिस्टममा भएको छैन, यो सिस्टमेटिक बनाउन चाहिँ सञ्चार क्षेत्र लाग्नुपर्छ।
0: अब आगामी दिनमा पालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ होला?
1: त्यसलाई प्रभावकारी अहिले पनि अब ठिकै छ, राम्रै ढङ्गले अगाडि बढिरहेका छौँ, अब थप प्रभावकारी बनाउनको लागि अब दुई पक्षले अब सरसल्लाह गरेर छलफल गरेर एकले अर्कालाई सपोर्ट गरेर एकले अर्कालाई सरसल्लाह दिएर थप प्रभावकारी बनाउन सकिन्छ।
0: हो, जस्तै जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ रेडियोसँग?
1: अब अहिले यस्तो छ, अब हामी मोटामोटी अब हाम्रो यो अन्तिम चरणमा हामी पुगिसकेका छौँ
0: हजुर।
1: अब अहिले हामीले यो 5 वर्षको पिरियडमा केही अनुभूतिहरू हासिल गरेका छौँ, त्यो अनुभूतिलाई लिएर हामी अगाडि बढ्न चाहन्थ्यौँ, तर अब हाम्रो चाहिँ हाम्रो आफ्नो समय सीमा भने अब गइसकेको छ, बितिसकेको छ, त्यसैले अब हामी भएको भयो त अब थप कसरी जाने भनेर ऊ गर्न सकिन्थ्यो होइन। अब त हामी यो आर्थिक वर्ष मात्र हो हाम्रो, त्यसले गर्दा हामीले अब के गरेर जाने भन्ने कुरा चाहिँ हामीले शिक्षाको रूपमा ग्रहण गर्न सक्छौँ होइन। अब यो वर्षको बजेटिङ भइसकिहाल्यो, त्यसैले गर्दाखेरि अब कसरी जाने के गर्ने भन्ने सन्दर्भमा चाहिँ थप योजनाहरू बनाउन चाहिँ सकिने भएन अहिले
0: हजुर। अब सामुदायिक रेडियोलाई चाहिँ थप प्रभावकारी बनाउन स्थानीय सरकारले कस्तो सहयोग गर्न सक्छ त?
1: अब हामीले विविध ढङ्गले सहयोग गर्न सकिन्छ,
0: जस्तो
1: सक्ने कुराहरूमा चाहिँ अब तर अब मैले अघि नै पनि भने अब हाम्रो चाहिँ थप प्रभावकारी बनाएर जाने समय सीमा चाहिँ हाम्रो छैन छैन।
0: अब आगामी 5 वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता चाहिँ के हो र ती प्राथमिकता हासिल गर्न चाहिँ
1: अब यो चाहिँ यस्तो हो, यो अब आउने अब निर्वाचित भएर आउनेहरूले गर्ने हो, के गर्ने भन्ने कुरा चाहिँ
0: मुख्य प्राथमिकता निर्धारण गरे होला
1: नि? होइन, प्राथमिकता त हामीले हाम्रो उसमा निर्धारण गरेका छौँ, तर अब चाहिँ स्थानीय तहसँग कुनै पनि अधिकार हुँदैन। अहिले तपाईँले अब भन्न त यो 22 अधिकार छ सङ्घ, यो चाहिँ छुट्टै स्थानीय तहको छुट्टै अधिकार छ भन्ने कुरा छ, त्यो कुरामा चाहिँ म मन्जुर छैन त्यो तर्कमा। किनभने हामीले नियम कानून बनाउने कुरा चाहिँ सँगसँग प्रदेशसँग, सँगसँगको कानूनसँग प्रदेशको कानूनसँग बाजिने गरेर बनाइने बनाउन पाइने छैन भन्ने बित्तिकै त्यो चाहिँ अधिकार छैन भन्ने कुरा बुझ्नु पर्यो कि। त्यसले हामीसँग कुनै पनि अधिकार छैन, त्यसले हामीले चाहिँ अधिकार हुने हो नि त हामीले गर्न नसकिने भन्ने कुरा हुँदैन। हामी 10 वर्षमा हामीले उलटपुलट गर्न सक्छौँ, यहाँको चाहिँ कृषि क्षेत्र, यहाँको चाहिँ औद्योगिक क्षेत्र, यहाँको शिक्षा क्षेत्र, यहाँको स्वास्थ्यको क्षेत्र, यहाँको पूर्वाधारको क्षेत्रमा हामीले थुप्रै, पर्यटनको क्षेत्रमा थुप्रै काम गर्न सक्छौँ होइन, तर त्यो अधिकारै छैन। तपाईँ वन या पर्यटनको क्षेत्र कुरा हुनुहुन्छ, वन त्यहाँ जोडिया हुन्छ, वनको एक सिङ्गो भाँच्न पाइँदैन हामीले, होइन, खाली जमिन छ, पर्यटन क्षेत्र छ, त्यो हामीले प्रयोग गर्न सकिँदैन भनेपछि हामीसँग खासै त्यस्तो अधिकार हुँदैन। त्यसले अब त्यो अधिकार हुनु हो चाहिँ हामी 10 वर्षभित्रमा चाहिँ यो 5 वर्षभित्र भनौँ न उलट पुलट गर्न सकिने हुन्छ, तर त्यो चाहिँ सम्भव छैन अहिले।
0: अदर्शज्यू, अब रामेछापका नागरिक, हजुरको रेडियोका श्रोता तथा यो 18 स्मारिकाका पाठकहरूलाई तपाईँको सन्देश के छ?
1: अब चाहिँ समग्रमा चाहिँ म के भन्न चाहन्छु भने अहिले अब देश एउटा चाहिँ प्रगतितिर होइन, देश अधोगतितिर गइराखेको छ, त्यसैले हामीले राजनैतिक कुरा बुझ्नुपर्छ। मान्छेले के भन्छ भने राजनीति गर्नु हुँदैन, राजनीति बुझ्नु हुँदैन, अब यो बेकाम हो भन्ने कुरा गर्छन्। तर म के भन्छु भने राजनीति चाहिँ मुख्य कुरा हो, अब राजनीति गर्न नहुने, राजनीतिमा लाग्न नहुने भन्ने कुरा होइन, राजनीति मुख्य कुरा हो। राजनीतिको अर्थ चाहिँ के हो भने समग्र देशको अध्ययन गर्ने, विश्लेषण गर्ने कुरा हो, त्यसैले हामीले यो देशको विश्लेषण गर्नुपर्छ, जनताको, हाम्रो समाजको विश्लेषण गर्नुपर्छ, अनि त्यस पछाडि हामीले थाहा पाउँछौँ कि यहाँ के छ, विभेद के छ, अन्याय के छ, अत्याचार के छ, शोषण के छ, दमन के छ, यसलाई कसरी हल गर्नुपर्छ भन्ने कुरा हामीले पत्ता लगाउन सक्छौँ। त्यसै अहिले जुन जेएनयू सर आन्दोलन पछाडि यो राज्य एउटा चाहिँ विदेशी दलालहरूको हातमा पुगिया छ, जसले गर्दाखेरि देश चाहिँ अब सिक्किमीकरण हुने खतरा छ, देश चाहिँ राष्ट्रघात हुने, अर्थात देश चाहिँ रहने कि नरहने भन्ने कुरा छ। त्यस भावनाले यसमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ, मनन गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ, अनि त्यस पछाडि हामीले राजनीतिक आफ्नो दृष्टिकोण बनाउनु पर्छ र एउटा देशभक्ति, राष्ट्रभक्ति राजनैतिक पार्टीलाई हामीले समर्थन गरेर देशलाई चाहिँ एउटा पश्चगमनतिर होइन अग्रगमनतिर जानको निम्ति, पठाउनको निम्ति, लैजानको निम्ति सहयोग गर्नुपर्छ भन्ने कुरा म सबैलाई अपिल गर्न चाहन्छु।
0: हुन्छ, अब अन्त्यमा अध्यक्षज्यू, तपाईँको विचारमा हजुरको रेडियोले रामेछापको सामाजिक, सांस्कृतिक र विकास यात्रामा कस्तो योगदान पुर्याएको छ र आगामी दिनमा यसको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ हजुरलाई?
1: अब अहिलेसम्म जो भूमिका निर्वाह गर्नुभएको छ त्यो राम्रो छ, यो रामेछापवासी जनताको लागि, यहाँको विकास निर्माणको निम्ति, यहाँको संस्कार संस्कृतिको विकासको निम्ति, यहाँको पर्यटनको विकासको निम्ति, यहाँको पूर्वाधार शिक्षा स्वास्थ्य विकासको निम्ति, अब फेरि पनि अब यसैलाई निरन्तरता दियोस् भन्ने म शुभकामना दिन चाहन्छु।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 0848-45562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
7: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मनपर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0445401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिसाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिसाप जिल्लाको पुरानो सदरमुकाम रामिसाप नगरपालिका वडा नम्बर 8 रामिसाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र लिखु तामाकोशी गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर गाउँपालिकाका अध्यक्ष केशव महतसँग कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
1: हाम्रा प्राथमिकतालाई कसरी कार्यान्वयन गर्ने,
0: उपलब्धिहरू के हुन्?
1: अब स्थानीय तह भनेको चाहिँ कस्तो खालको संरचना हो भन्दा भनेदेखि यसले एउटा कुनै पर्टिकुलर सब्जेक्टमा उपलब्धि हासिल गर्नु भन्दाखेरि पनि यसले समग्र डेलिभरीलाई नै आफ्नो उपलब्धि सम्झनुपर्छ। हामीले गर्ने प्रमुख कामहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सड़क, ग्रामीण सड़कमा पनि स्पेसली कृषि, पशु, यी सबै कुराहरूलाई हामीले एउटा उपलब्धिको मूल रूपमा लिनुपर्छ। र यसलाई कसरी व्यवस्थित गर्ने, यसलाई कसरी अगाडि बढाउने, जनतालाई यी विषयहरूमा कसरी इन्गेज गराउने भन्ने चाहिँ हाम्रो प्रमुख उद्देश्य हुन्छ होइन। अब त्यसमा हामी तपाईँलाई क्रमिक रूपमा त्यसलाई एउटा निश्चित बाटोमा अगाडि बढेका छौँ। अब त्यसले ठ्याक्कै उपलब्धि हासिल गर्ने भनेर डाटाको रूपमा हामीले यति सडक खन्यौँ, यति गाई भैँसी पाल्यौँ, अथवा यति शिक्षकलाई यसो गर्यौं भन्ने कुरा भन्दाखेरि पनि समग्र रूपमा हामीले धेरै सबै प्रकारको डेलिभरीमै तपाईँलाई स्थानीय तहको उपलब्धि हो र हरेक स्थानीय तहले चाहिँ यही गर्छ।
0: अब स्थानीय तह लिखु तामाकोशी गाउँपालिका र रामिसाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो बीचको सम्बन्ध कस्तो छ र हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी 18 वर्षमा प्रवेश गरेका छौँ।
1: एकदमै तपाईँहरूले आफ्नो 17 वर्ष सफलतापूर्वक सम्पन्न गर्नुभयो। रामिछाप जिल्लालाई मात्रै नभएर तपाईँको वेबले भ्याउनु जति सम्पूर्ण जनताहरूलाई राम्रा सूचनाहरू दिएर जनताहरूलाई सुसूचित गर्नुभयो। राज्यले गर्ने कामहरूप्रति खबरदारी गर्नुभयो, नराम्रो कामको आलोचना गर्नुभयो, राम्रो कामको प्रशंसा गर्नुभयो। जसरी तपाईँको 17 वर्ष सफलतापूर्वक बितेको छ यसमा म असाध्य खुसी छु, गौरवान्वित छु र संचार क्षेत्रको विकासमा हामीले गरेका सामान्य प्रयत्नहरू पनि तपाईँहरूलाई थाहा छ, हामीले धेरै गर्न त सकेका छैनौँ, तपाईँहरूको प्रतिमा हामी पनि सँगै छौँ र 18 वर्षमा प्रवेश गर्दा तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी दिन पनि सबै स्थानीय तहहरूसँग तपाईँहरूको सङ्गठनात्मक भूमिका रहोस्, हामीले गर्ने डेलिभरीमा हाम्रा कमजोरीहरूमा तपाईँहरूको आवाज सबैभरि प्रखर रूपमा अगाडि होस् र हामीले गरेका राम्रा कामहरू पनि जनताका सामु पुर्याउनको निमित्त तपाईँहरूको भूमिका अत्यन्त सकारात्मक रहोस् भन्ने मेरो धेरै धेरै शुभकामना छ मित्र।
0: हजुर, अब स्थानीय सरकारका योजना, कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
1: एकदमै राम्रो भूमिका खेलेको छ। हाम्रो बजेट विनियोजन, बजेट कार्यान्वयन स्थानीय तहमा हुने तपाईँलाई कमजोरीहरूको सन्दर्भमा समय समयमा जनतालाई सुसूचित गर्ने, हामीसँग सूचना लिने यी कामहरू असाध्य राम्रा कामहरू छन्। स्थानीय सञ्चार माध्यमले यो काम गर्न सकेनन् भनेर भन्दैछौँ। सरकारले गरेका कुनै पनि काम जनतासम्म पुग्दैन, यो काममा तपाईँहरूको भूमिका असाध्य सकारात्मक र अब्बल छ र तपाईँहरूको उद्देश्य पनि यही हो जस्तो लाग्छ मलाई र आगामी दिनमा पनि यो निरन्तर रहनेछ भनेर हामीले अपेक्षा गरेका छौँ।
0: हजुर, अब तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा चाहिँ रेडियोले उल्लेखनीय योगदान दिएको त्यस्तो केही अनुभव छ जुन हामीलाई सुनाउन चाहनुहुन्छ हजुरले?
1: त्यो सबैमा छ। अब हामीले तपाईँहरूलाई मुख्य मुख्य कामहरू जो जनतासँग प्रत्यक्ष सरकार राख्दछन् ती कार्यक्रमहरूमा तपाईँहरूलाई आमन्त्रण गरेर त्यो हामीले जनतासम्म जनताका लागि गरेका कामहरू जनतासम्म पुर्याउनको निमित्त जुन हामीले तपाईँहरूको बीचमा एउटा समन्वयात्मक काम गरेका छौँ त्यो नै कुरा हो। धेरै कामहरू बजेट विभेजना काम सार्वजनिक सुनवाईका कुराहरू धेरै कुराहरू चाहिँ स्थानीय रेडियोले जनतासँग पुर्याएको छ। त्यो चाहिँ तपाईँहरू हाम्रो बीचको सहकार्यमा भएको छ, त्यो असाध्य राम्रो छ।
0: हजुर, अब रामे साहब जिल्लाको समग्र विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ जस्तो लाग्छ हजुरलाई?
1: एकदमै सकारात्मक भूमिका छ रामेछाप जिल्लाको समग्र विकासमा। तपाईँहरूले दिनुभएको योगदान को एकदमै राम्रो छ, सबैले कभर गर्न योग्य छ। तपाईँहरूले उठाउनु भएको आवाज, तपाईँहरूले सम्प्रेषण गर्नुभएको समाचारले विकासमा सकारात्मक तपाईँलाई सोचमा मान्छेहरूमा धेरै परिवर्तन आएको छ, यही नै उपलब्धि हो।
0: स्थानीय संचार माध्यमले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेका छन् अध्यक्षज्यू?
1: सुशासनको लागि अब सुशासन भनेको धेरै विषयसँग जोडिएको कुरा हो। यो कुरोमा चाहिँ स्थानीय तह मात्रै नभएर जिल्लाका धेरै सरकारी कार्यालयहरू जसले जनताको सेवामा आफूलाई समर्पित गर्छ अथवा ऐन कानूनको पालना गर्छ त्यो सन्दर्भमा काहीँ लाप्सेसहरू भयो भनेर भन्दैछन् त्यसलाई त्यसको आवाज उठाउने र सुसूचित गर्ने कुराहरूमा तपाईँहरूको असाध्य राम्रो भूमिका छ। र समग्र विकासमा डेलिभरीमा तपाईँलाई सुशासनमा यदि सञ्चार माध्यम भएन भनेर भन्दैछु मान्छेहरू स्वेच्छाचारी हुन्छ, शासकहरू डेलिभरी दिने मान्छेहरू स्वेच्छाचारी हुन्छ र तपाईँलाई समाज पछाडि पर्छ। त्यसलाई तपाईँलाई तपाईँहरूले एउटा नियन्त्रणको भूमिका पनि खेल्नु भएको छ। राज्यको चौथो रूपमा तपाईँहरूले खेल्नुपर्ने भूमिकामा कुनै पनि कसर बाँकी राखेको जस्तो मलाई लाग्दैन।
0: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा चाहिँ स्थानीय संचार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
1: एकदमै तपाईँले भनेका यी सबै कुराहरू चाहिँ असाध्य महत्वपूर्ण कुराहरू र स्थानीय सरकारले असाध्यै चनाखो भएर गर्नुपर्ने कुराहरू हुन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन लगायतका विषयहरूमा हामीले एउटा योजना बनाएर अगाडि बढ्छौँ। अब पर्यटनको सम्बन्ध चाहिँ कस्तो रह्यो भन्नु भन्दैछु र हाम्रो रामेछापको धेरै ठाउँहरूमा त्यस्तो बाह्य पर्यटनहरू आएर स्थानीय तहलाई एकदमै ठुलो आय आर्जन दिने र हाम्रो समृद्धिमा सहयोगी हुने खालको छैन। एउटा खेडादेवी छ होइन, त्यो खालको एउटा बाहेक अरू कुराहरूमा आन्तरिक पर्यटनको विकासमा पनि हामीले गरेको कामको तपाईँहरूले राम्रोसँग प्रचार गरिदिनु भएको छ। विपद व्यवस्थापनको कुरा पनि हामीले व्यवस्थापन गरेका छौँ, त्यसले तपाईँहरूले त्यसलाई सन्तोषण गर्नुभएको छ। शिक्षाको गुणस्तर कायम राख्नको लागि हामीले गरेका कुराहरूमा पनि तपाईँहरू सँगै सहभागी हुनुहुन्छ र यी तपाईँले भनेका सबै कुराहरू स्थानीय सरकारले अत्यन्त चनाखो र बुद्धिमत्तापूर्वक गर्नुपर्ने कामहरू हुन् र यो हामीले गरेका कामहरू एक अर्कासम्म असल अभ्यासको रूपमा पुर्याउनको लागि तपाईँहरूले खेल्नु भएको भूमिका असाध्य महत्वपूर्ण छ। यसमा हामीले जे गर्न सकेका छौँ हामीले पनि इमान्दारीपूर्वक गरेका छौँ। अब काहीँ अब हाम्रो जस्तो भूगोल भएको ठाउँमा केही कुराहरू त कमी कमजोरी हुन्छन्, ती कमी कमजोरीहरूलाई सुधार्नको लागि तपाईँहरूले दिनुभएको सुझाव पनि हामी सबै मनन गरेका छौँ।
0: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि चाहिँ सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
1: हो, यही यही यही कुरामा अब काहीँ काहीँ त अलिकति सञ्चार माध्यमको आफ्नो भूमिकाले गर्दा केही कुराहरू उठाउन नसकेका कुराहरू पनि आएका छन्, अलिअलि तपाईँहरू पनि आलोचित हुनुहुन्छ। र यो कुरा काम गर्दै जाने सन्दर्भमा कहीँ न कहीँ त्रुटि हुन्छन्, 100% त केही पनि हुँदैन, तर सञ्चार माध्यमको भूमिकाको कारणले गर्दाखेरि हुने जुनसुकै परिवर्तनहरू पनि असाध्य सकारात्मक र असल छन्। यसले तपाईँलाई स्थानीय तहलाई थप अगाडि बढ्न, समृद्ध हुन, स्थानीय तहले आफ्ना कार्यक्रमहरूलाई अत्यन्त समन्वयात्मक ढंगले अगाडि बढाउन तपाईँहरूले खेल्नु भएको भूमिका असाध्य प्रशंसनीय छ पत्रकारले।
0: अब विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन्?
1: विकास निर्माणको सन्दर्भमा भए गरेका विकास निर्माणका कुराहरूमा काहीँ भएका कमजोरीहरूको सन्दर्भमा तपाईँहरूले उठाउनु भएको आवाज असाध्य प्रशंसनीय छ। र यो विकास चाहिँ कस्तो रह्यो भने स्थानीय तहमा हुने हरेक विकासमा चाहिँ स्थानीय तहको आफ्नो नियन्त्रण हुँदैन। हामीले पटक पटक आवाज उठाइरहेको कुरा चाहिँ स्थानीय तहमा भएका कुराहरू जति जे जस्ता विकास निर्माणका कुरा हुन्छन् तपाईँ सरकारले संघीय सरकारले र स्थानीय तहले मिलेर गर्ने विकास निर्माणको काम त स्थानीय तह भूगोल त स्थानीय तह हो। त्यो स्थानीय तहमा भएका डुप्लिकेसनहरू भएका कमजोरीहरूको सन्दर्भमा तपाईँहरूले आवाज उठाइदिएर स्थानीय तहको अधिकार स्थानीय तहको भूमिकालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने तपाईँहरूले गर्नुभएको जुन काम छ जुन आवाज उठाइदिनु भएको छ त्यसको लागि म एकदमै तपाईँहरूको भूमिकालाई सकारात्मक रूपमा लिन्छु र यो आवाजको लागि तपाईँहरूलाई धन्यवाद पनि दिन्छु र आगामी दिनमा पनि तपाईँहरूले स्थानीय तहलाई कसरी जिम्मेवार बनाउन सकिन्छ कसरी स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ कसरी सबल बनाउन सकिन्छ भनेर थप आवाज उठाउनु पनि जरुरी छ।
2: अब आगामी दिनमा लिखु तामाकुसी गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ?
1: हो यो सञ्चार माध्यममा मेरो त कस्तो धारणा भनिन्छ भने विद्युत कोशीले मात्रै होइन आफैवटा स्थानीय सञ्चार माध्यमलाई एकदमै टिकाएर राख्नुपर्छ उहाँहरूको क्रियाकलापप्रति हामीले सकारात्मक सोच दिनुपर्छ र हामीले के गर्दाखेरि स्थानीय सञ्चार माध्यमहरूको बाँच्न सक्ने अथवा स्थानीय पत्रकारिता टिक्न सक्ने हुन्छ त्यसमा हामीले सहयोग गर्नुपर्छ भन्ने मैले आवाज उठाउँदै आएको छु र अब आगामी दिनमा पनि हामी तपाईँहरूसँग सँगै मिलेर सबै संसार माध्यम तपाईँ लगायत सबै संसार माध्यमसँग सँगै मिलेर तपाईँहरूको उपस्थितिलाई अझ कसरी मजबुत बनाउन सकिन्छ भनेर हामीले सोचेका छौँ र त्यही अनुसार हाम्रा कार्यक्रमहरू पनि छन्।
2: हजुर, जस्तै जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना हजुरले कतिको देख्नुहुन्छ?
1: तपाईँहरूसँग सहकार्य नगरिकन तपाईँहरूसँग समन्वयात्मक भूमिका नखेलिकन हामीले मात्रै गरेका कार्यक्रमले त्यसको उपलब्धि त केही हासिल गर्न सक्ला त्यसले तपाईँलाई सबै समुदाय बीचमा हामीले गरेको कामको आवाज पुग्न सक्दैन। त्यसकारण हरेक सशक्तिकरणका कुरा गर्नुहोस्, समावेशिताका कुरा भन्नुहोस्, शिक्षामा देखिएका असल अभ्यासका कुराहरू भन्नुहोस्, यी सबै स्थानीय सञ्चार माध्यमसँग गरिने सहकार्यले नै हामीलाई पनि जिम्मेवार बनाउँछ र यसमा हामी सचेत छौँ। यी कामहरू आगामी दिनमा हामीले गर्ने कार्यक्रमहरू पनि छन् हामीसँग।
2: हजुर, सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले कस्तो सहयोग गर्न सक्छ अध्यक्षज्यू?
1: हो यसलाई एकदम प्रभावकारी बनाउन र यसलाई टिकाइ राख्नको लागि यसलाई सबै स्थानीय तहहरू मिलेर योसँग सहकार्य गर्नु जरुरी छ। कार्य गर्दाखेरि कुन कुन विषयमा रेडियोहरूमा हामीले समावेश गर्ने र हामीले गर्न सक्ने सम्पूर्ण सहयोगहरूलाई एकीकृत रूपमा एउटा कानुन बनाएर स्थानीय कानुन बनाएर अगाडि बढ्नुपर्छ भनेर पत्रकार महासंघसँग पनि मैले सल्लाह गरेको छु र त्यही अनुसार अगाडि बढ्ने हामीले प्रतिबद्धता पनि जाहेर गरेका छौँ।
2: हजुर, अब आगामी 5 वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता के हो?
1: मेरो त एकदमै मेरो सबैभन्दा पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक हो होइन। सडकको सन्दर्भमा हामीले धेरै उपलब्धिहरू हासिल गरेका छौँ। हामी असाध्यै अप्ठ्यारो भूगोलमा छ लिएको तानापछि सबैभरि नदी तटाङ्ग तपाईँलाई बाढी पहिरोको जोखिममा छ। यसलाई पनि व्यवस्थापन गरेर कसरी लान सकिन्छ भनेर बाटोको पिच अगाडि ल्याइराखिएको छ। शिक्षाको सन्दर्भमा तपाईँलाई इसिडी कक्षादेखि कक्षा 5 सम्मको तल्लो लेभलको शिक्षालाई कसरी प्रभावकारी बनाउने, बालमैत्री बनाउने र विद्यार्थीहरूलाई ल्याएर कसरी आकर्षक शिक्षा दिने भन्ने किसिमको कार्यक्रमहरूसँग हामीसँग प्रशस्ती छ। शिक्षामा हामीले नौलो अभ्यास एउटा के गरेका छौँ भने हरेक इसिडीमा पढ्ने विद्यार्थीहरूलाई उसको शैक्षिक उन्नतिको लागि हामीले छात्रवृत्ति जस्तो कोषको व्यवस्थापन गरेका छौँ जसलाई अभि हामीले जति पैसा राख्छौँ अभिभावकले पनि त्यति पैसा राख्नुहुन्छ र उहाँले एसी सकिसकेपछि त्यो पैसा फन्डको रूपमा उच्च शिक्षा हासिल गरेर लानुहुन्छ। यसको उद्देश्य के छ भन्नुहुन्छ भने सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढोस् भन्ने भन्ने हो। कृषिमा पनि राम्रो काम भइराखेको छ अहिले। स्वास्थ्यमा पनि हामीले एकदमै डिजिटल प्रणाली मार्फत दुर्ग रोगीहरूको पहिचान गर्ने र त्यसको आधारमा कसरी उपचार सेवालाई प्रभावकारी बनाउन सकिन्छ भनेर पनि हामी लागेका छौँ। 5 वर्षको कि हामीले योजना बनाएका छौँ, सडकको योजना, स्वास्थ्यको योजना, शिक्षाको योजना। अब 5 वर्षपछि लिखुतामापेसीमालाई तिन चारवटा कुराहरूमा कहाँ पुर्याउन सकिन्छ भनेर पनि हामीले योजना बनाएका छौँ। त्यही योजना अनुसार हामी अगाडि बढ्छौँ।
2: हजुर, हजुरले संस्कृति भन्नुभएको यो मुख्य प्राथमिकता, अब ती प्राथमिकताहरू हासिल गर्न स्थानीय सञ्चार माध्यमले कस्तो भूमिका खेल्न सक्छन्?
1: यी यस्ता खालका हाम्रा प्राथमिकतालाई कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा तपाईँहरूसँगको सहकार्यले तपाईँहरूले दिनुभएको सुझावले असाध्यै राम्रो भूमिका खेल्छ। हामीले गरेको ग्राफिकको कामहरूलाई समुदायसम्म पुर्याउने र लिखुतामा कृषि गाउँपालिकाले यो गरेको सबै कामहरू चाहिँ जनताको समृद्धिको लागि हो। त्यसकारण जनताले साथ दिनुपर्छ, समुदायले साथ दिनुपर्छ, सबै राजनीतिक दलले साथ दिनुपर्छ भनेर तपाईँहरूले गर्ने जुन किसिमको एडभोकेसी छ त्यसले नै यो सबै कार्यक्रमहरूलाई अगाडि बढाउन र यसलाई दिव्य रूपमा विकास गर्न र यसलाई उदाहरणको रूपमा अगाडि बढाउन पनि तपाईँहरूको असाध्य महत्वपूर्ण भूमिका छ। यो भूमिकामा तपाईँहरू अटल हुनुहुन्छ र यो भूमिका तपाईँहरूले निर्वाह गर्नुहुन्छ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ।
2: अब रामेछापका नागरिक जो अहिले हजुरको रेडियो पनि सुनिरहनु भएको छ, रेडियो सुनिरहनु भएका श्रोता र अठारौं स्मारिका जसले पढिरहनु भएको छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ अध्यक्षज्यू?
1: एकदमै रामेछाप जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा संचार माध्यमले खेलेको भूमिकाप्रति सबैलाई सकारात्मक हुन र यसलाई असल कामको रूपमा लिइदिनु हुन म सम्पूर्ण नागरिकहरूलाई अनुरोध पनि गर्दछु। संचार माध्यमको विकास नभएको भएदेखि हामीले गरेका हरेक क्रियाकलापहरू हामीले जनता सामु पुग्ने थिएनन् र त्यो नपुगेपछि हामीले गरेको कामको कुनै अर्थ पनि रहन थिएन। र जसले रेडियो सुनिरहनु भएको छ उहाँहरू सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। विकास निर्माण भनेको एउटा प्रक्रिया हो, यो प्रक्रिया क्रमिक रूपमा हुँदै जान्छ र रेडियो संचार माध्यमहरूले यसलाई गरेको प्रसारणप्रति सबै सकारात्मक भइदिनु होला र हरेक संचार माध्यमले जनताका आवाजहरू उठाउँछ भनेर विश्वास गरिदिनु होला भन्ने म भन्न चाहन्छु। र जसले स्मारिका पढ्नुहुन्छ वा स्मारिका पढ्नेहरूलाई पनि हरेक कुरामा सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्न सोच दिनु म अनुरोध गर्छु।
2: हजुर, अब जाँदा जाँदै तपाईँको विचारमा हजुरको रेडियोले रामेछापको सामाजिक सांस्कृतिक र विकास यात्रामा कस्तो योगदान पुर्याएको छ र आगामी दिनमा यसको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ हजुरलाई?
1: संचार माध्यमले हजुरको रेडियोले रामेछाप जिल्लामा स्थापना भएदेखि नै आफ्नो असाध्य प्रष्ट भूमिकामा अगाडि बढेको छ। यसले विभिन्न आरोह अवरोह भोग्दै गर्दाखेरि पनि रामेछाप जिल्लाको सांस्कृतिक प्रवर्धनको कुरा भनौँ, संचार माध्यमबाट जनता सामु पुर्याउने आफ्नो आवाजहरू भनौँ, डेलिभरीमा भएका समस्यालाई तपाईँले होसियार गराउने कुराहरू भन्नुहोस्, यी सबै कुराहरूमा तपाईँको असाध्यै राम्रो र असल भूमिका छ। यो भूमिकामा तपाईँहरूले एकदमै दृढ भएर लागिरहनु भयो भन्ने भनेदेखि पत्रकारिताको असली अभ्यास हजुरको रेडियोले गरेको छ भन्ने कुरो जनताले थाहा पाउँछन् र यसको लागि तपाईँहरूलाई शुभकामना पनि दिन चाहन्छु।
2: हस् सदस्यज्यू, ल हुन्छ, हजुर व्यस्त भएर पनि समय उपलब्ध गराइदिनु भयो, हजुरलाई धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद हजुरको रेडियोलाई, हजुरको रेडियो मार्फत मेरो आवाज जनता सामु पुर्याइदिनु भयो त्यसको लागि म तपाईँहरूसँग आभारी छु। धेरै धेरै धन्यवाद।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692 65 99 98।
3: अहिले बिहानको 5 बजे हजुरको रेडियो 102.1 मेगा।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692 65 99 98।

0: हृदय रिमाल आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। यति बेला काठमाडौँको भ्रिकुडी मण्डपमा नाइमा मोबिलिटी एक्सपो 2026 चलिरहेको छ। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्राण्डका गाड़ी तथा मोबिलिटी सम्बन्धी उत्पादनहरू प्रदर्शनीमा छन्। एक्सपोमा झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च भएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन आउने नागरिकको चहल पहल पनि बढ़ेको छ। एक्सपोमा 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गाड़ीदेखि कमर्सियल गाड़ीका विभिन्न विकल्पहरू प्रदर्शनीमा राखिएका छन्। विशेष गरी विद्युतीय गाड़ी, हाइब्रिड मोबिलिटी र नयाँ प्रविधिमा आधारित गाड़ीले दर्शकको ध्यान खिचिरहेका छन्। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्थलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। एक्सपो केवल गाड़ीको प्रदर्शनीमा सीमित छैन, मोबिलिटीसँग जोड़िएका प्रविधि, सेवा तथा अन्य उत्पादनहरूलाई समेत एकै ठाउँमा प्रस्तुत गरिएको छ। गाड़ीहरूमा भइरहेको विद्युतीकरण, नयाँ प्रविधिको प्रयोग र उपभोक्ताको बदलितो आवश्यकता एक्सपोका प्रमुख आकर्षण बनेका छन्। नयाँ गाड़ी तथा मोटरसाइकल सार्वजनिक भइरहेका कारण अटोमोबाइल क्षेत्रमा चासो राख्नेहरूका लागि पनि एक्सपो विशेष बनेको छ। प्रविधियुक्त गाड़ीको उपस्थिति बढ़दै गएको समयमा आयोजना भएको नाइमा मोबिलिटी एक्सपोले भविष्यको मोबिलिटी कतातर्फ अघि बढ़िरहेको छ भन्ने झलक समेत प्रस्तुत गरेको छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित भएर प्रस्तुत गर्दैछौ। आजको कार्यक्रम नाइमा मेला अवलोकन गर्न आएका दर्शक, विभिन्न कम्पनीका स्थलका प्रतिनिधि र नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानीमा केन्द्रित छ। कार्यक्रमको शुरूमा प्रस्तुत छ नाइमा मोबिलिटी एक्सपो 2026 अवलोकन गर्न आएका केही नागरिकको अनुभव।
1: मेरो नाम रमेश पोखरेल, पेप्सिकोलाबाट। होइन, सबै राम्रो छ। म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यहाँ यसो बुझौँ भनेर खास आएको थियो। जस्तो सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ। एबीमा चाहिँ बस आएको छ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किनभने ठुलो गाडी आएको छ, हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक रहेछ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ। दादा
2: हजुर, मेरो नाम तुलसी प्रसाद ने हो भने समग्रमा जे होस् मलाई राम्रै लाग्यो। अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू, मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो। चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर यो हुन्डाईले अहिले हुन्डाईको गाडी उभ गरेर मैले यो ट्रिटोन, यो निसानको ट्रिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नुपर्छ भन्छन् अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोल गाडी चढ्छु, म अझै त्यसमा हात हालेको छैन। एक त दोस्रो त्यो कारणले होइन कि दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
3: मेरो नाम सन्देश मानसिंह बस्नेत। चाहिँ लास्ट इयर भन्दा यो पालि चाहिँ अलिकति वेल म्यानेज नै देखेँ मैले, स्टलहरू पनि अलि आधुनिक किसिमको छ होइन, प्रोडक्ट पनि लास्ट इयरको भन्दा अलि धेरै भेराइटी अफ प्रोडक्ट। अब यसमा चाहिँ बसदेखि अलिक नयाँ लास्ट इयर हुँदैन थियो, अनि कमर्सियल सेगमेन्टमा भ्यानहरू पनि धेरै नै ब्रान्डहरूको देखियो, अनि प्राइभेटहरू पनि यसपालि नयाँ प्रडक्टहरूको लन्चिङहरू पनि धेरै प्रडक्टहरू देखियो। मोरओभर इभी नै इभीको उसले नै एकदम डोमिनेट गरेको देखेँ मैले, यसमा इभीको प्रडक्टहरू नै धेरै देखेँ मैले। इभी भनेको मेन त अब गाडी चल्यो भने इन्धन, अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रडक्सन एकदम राम्रै गरेर आउँछ, त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन, ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी एक युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा धेरै सस्तो पर्यो नि त, त्यही भएर अलिकति अपरेसनमा चाहिँ

0: कस्तो हुने भएर अहिले इबीप्रति आकर्षित भएको मैले पाइएको छ।
1: मेरो नाम रामबहादुर विष्ट। मैले चाहिँ अब मोटरसाइकलहरू हेरेँ, स्कुटरहरू हेरेँ, अनि यस्तो यो कमर्सियल गाडीहरू हेरेँ, बस हेरेँ मैले। पेट्रोलभन्दा पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट, नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई। चाहिँ नौलो कुरो कुनै थोरै थोरै जोखिम त लिनुपर्छ, त्यो सबैमा त्यही कुरा छ। र मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो। मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, अनि ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो।
2: यो ललित सिरिज हो, ठिकै छ, नयाँ नयाँ गाडीहरू आइरहेछन्। अब अलिकति चाहिँ नेपालमा एउटा एक किसिमको टेस्टिङ जस्तो छ कि गाडीको, एकदमै महँगो छ गाडी है, महँगो गाडी महँगो छ। अलिक सस्तो टाइपको गाडीहरू पनि अब त्यति होइन, विद्युतीय, अब विद्युतीयमा जानु पर्ने स्थिति छ, अब युग भनेको विद्युतीय युग चाहिँ हो, तर यसमा गाडी भर पर्नुहुन्छ र चाहिँ त्यो जुन विद्युतले जुन दिने, जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पर्यो भने त त्यो राम्रो भएन। त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युतीय हो, तर यो भरपर्दो खालको हुनु पर्यो गाडी। अब नेपालको परिप्रेक्ष्यमा चाहिँ तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताब त हरेक हिसाब किताब चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरू चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा नाइमाको आयोजनामा भइरहेको मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाइमा एक्सपोको अवलोकन गर्न आएका व्यक्तिहरूसँगको अनुभव सुन्यौं। अबको पालोमा सुनौ नाइमा मोबिलिटी मेलामा रहेका विभिन्न कम्पनीका गाडीहरूका स्थलका प्रतिनिधिहरूसँगको कुराकानी।
4: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टाटाको स्टलमा आइपुगेका छौँ। हामीसँग एकजना सर हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सर, यहाँको परिचयबाट सुरु गरौँ।
5: मेरो नाम सुजन कार्की, म चाहिँ यहाँ अहिले एज अ डेप्युटी म्यानेजर काम गरिरहेको छु सिप्रतिमा।
4: अहिले टाटाको के छ गाडीहरू, कस्तो खालको गाडीहरू भित्री हो यो एक्सपोमा?
5: यो एक्सपोमा चाहिँ हामीले दुईवटा नयाँ प्रडक्टहरू लिएर आएको छौँ, पन्च इभी र चियागो इभी, दुईवटा प्रडक्टहरू छन्।
4: यसको अलिकति विशेषताको बारेमा कुराकानी गरौँ।
5: अब विशेषता भन्दाखेरि चियागो इभीको भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो अहिले अपग्रेडेड भेरिएन्ट आएको होइन। अब डिजाइनहरू हेर्नुहुन्छ भने अझ पहिलाको भन्दा अझ बेटर डिजाइनहरूमा आएको छ, हेडल्याम्प्सहरूमा चेन्ज छ, बम्बर डिजाइनहरू चेन्ज छ, सेफ्टीको लागि अझ बेस्ट रेटेड कार छ, 6 इयर ब्याग होइन, इएसपी कन्ट्रोल्सहरू, यो कारणहरूले गर्दा 360 डिग्री क्यामराहरू अपग्रेड गरेको छ। प्राइस चाहिँ हामीले पुरानै प्राइसमा दिइरहेको छौँ, भनेको हजुर 2899 र 2999 दुईवटा प्राइसमा दिइरहेको छौँ। अब अनि इन्टेरियरमा पनि फिनिसिङ, फिट एन्ड फिनिसिङमा अझ पुरानो भन्दा अझ इम्प्रुभ छ। टच स्क्रिनको साइजहरू 26.03 सेन्टिमिटरको छ, यही कुराहरूलाई चाहिँ अपग्रेड गरेको छ। पन्चमा चाहिँ हामीसँग यो पनि अपग्रेडेड भेरिएन्ट नै हो। जस्तो यसमा हेर्नुहुन्छ भने चाहिँ पन्चमा पनि हामीले पुरानोको भन्दा ब्याट्री क्यापेसिटीहरू पनि बढाएको छौँ, 35-40 किलोवाटको छौँ। अनि त्यस पछाडि हजुरको क्लियरेन्सहरू 190-195 छ, मोटर क्यापेसिटी पनि 90-95 किलोवाटको छ। अब यही कुराहरू चाहिँ प्राइस बढ्दा, फिचर्स बढ्दा पनि प्राइस चाहिँ हामीले पुरानो भन्दा कम प्राइसमा लन्च गरेका छौँ। यसमा चाहिँ हाम्रो एउटा स्मार्ट 32 भनेर आउँछ, त्यो चाहिँ हजुरको 32,99,000 पाइरहनु भएको छ। त्यस पछाडि अर्को आउँछ हामीसँग 40 किलोवाटमा इम्पावर्ड भनेर आउँछ, त्यसको 36,99 छ, र इम्पावर्डमा सनरुफ भएको इम्पावर्ड एस चाहिँ हजुरको 37,99,000 छ। यो चाहिँ हामीले पुरानो प्राइसभन्दा कम प्राइसमा लन्च गरेका छौँ, अझ बढी फिचर्सहरू चाहिँ।
4: अहिले ग्राहकको सबभन्दा बढी रोजाइ अथवा चाहिँ आकर्षण चाहिँ कुन गाडीमा देखिन्छ?
5: अब हाम्रो हिसाबमा हेर्दाखेरि चाहिँ दुईटै गाडीहरू एकदमै रुचाइएको छ। हाम्रोमा अहिले भएको प्रडक्टमा सबभन्दा राम्रो बुकिङ्स भइरहेको र बिक्री पनि रहेको। पन्च हेर्नुहुन्छ भने 1500 माथि छ अन रोड, चियागो हेर्नुहुन्छ भने लगभग 3000 माथि छ, यिनीहरू पनि रुचाइएको छ।
4: पछिल्लो समय यो इन्धन गाडी र विद्युतीय गाडी इभीको दुईटैको माग अहिले नेपालमा प्रतिस्पर्धा छ, विद्युतीय गाडीहरू धेरै अगाडि आयो भन्ने छ, ग्राहकहरूको बढी चाहिँ चासो छ त्यसमा। टाटाले के गरिरहेछ अहिले? त्यो इन्धन गाडी
5: पनि इभी नै हो,
4: इभी नै हो, विद्युत गाडी नै
5: बिजुली गाडी नै हिँड्ने ओभरअल नेपालको पेनिट्रेसन नै इभी नै बढी छ
4: हवस् यहाँलाई धन्यवाद छ
5: थ्याङ्क यू
4: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टोयोटा कम्पनीको स्टलमा आइपुगेका छौँ हामीसँग यहाँका एकजना कर्मचारीजी हुनुहुन्छ सरको परिचयबाट मैले सुरु गरेँ
6: नमस्ते मेरो महेन्द्र श्रेष्ठ म टोयोटा नेपालको सिनियर म्यानेजर सेल्सको
4: अनि के छ अहिले चाहिँ टोयोटाको कम्पनीको गाडीहरू बुझ्न ग्राहकहरूको अवस्था कतिको आइराख्नु भएको छ
6: अहिले हामीले चाहिँ दुईटा मोडल चाहिँ नयाँ फरक मोडल चाहिँ लन्च गरेका छौँ जुनमा चाहिँ अब ऱ्यापो हाइब्रिड जसले चाहिँ अब दुनियाँमा एउटा टेक्नोलोजीको हिसाबले हाइब्रिड चाहिँ एकदम राम्रो मानिएको र ब्याट्री प्लस फ्युल दुइटैबाट चल्ने गाडी हो यो चाहिँ दुइटैको मिक्सबाट र त्यसमा पनि एकदम फरक टाइपको मोडल र धेरै फिचर्स भएको गाडी ल्याएको हुनाले चाहिँ त्यो पनि अहिले ग्राहकले धेरै रुचाइएको छ र अर्को मोडल भनेको हाइलेस पिकअपमा झन्डै झन्डै 17-18 वर्षपछि चाहिँ नयाँ लुक्समा फरक तरिकाको अलिकति राम्रो खालको चाहिँ हाइलेस आएको छ जुन चाहिँ कस्टमरको धेरै चाहना थियो कि यस्तो खालको लुक्सको हाइलेस आएदेखि यहाँनिर नेपालमा लिन्थे किन्थे भन्ने पनि धेरैजना भएको थियो र यसमा पनि अब हाइलेसमा पनि अलिकति 250 सिरिजको जस्तो प्राडोको जस्तोको लुक्समा भित्र चाहिँ इन्टेरियरमा चाहिँ आएको हुनाले चाहिँ धेरैको रोजाइमा चाहिँ यो परेको छ
4: अब यो टोयोटा कम्पनी विशेष गरी अलिकति लग्जरियस र आम मानिसले एफोर्ड गर्नुभन्दा पनि अलिकति महँगो खालको भन्ने खालको हामीले बुझाइ छ आम मानिसहरूको समग्र रूपमा सामान्य मानिसको लागि चाहिँ के छ बैंकिङ प्रोसेस अथवा गाडी लिन चाहेमा ग्राहकहरूको लागि
6: अहिले चाहिँ अब गाडी त अब महँगै हो होइन अब फ्युल कारलाई यतिकै अलिकति ट्याक्स नै धेरै नै छ महँगै हुन्छ त्यसमा पनि अब टोयोटा अलिकति रिलायबिलिटी हुनाले चाहिँ अलिकति चढ्न सक्नेले नै किनिदिने हो होइन अब नसक्नेले पनि अलिकति आफ्नो बिजनेस व्यापार बढाएर पुरानै भए पनि लिएका छन् सेकेन्ड ह्यान्ड लिए पनि बलियो हुन्छ भनेर त्यो रेन्जमा पनि गएको छ नयाँ लिन नसके पनि अहिले अब ब्याङ्क फाइनेन्सको हिसाबले पनि अहिले इन्ट्रेस्ट रेट एकदमै कम छ यहीँ पनि ग्लोबल आइएमई आएको छ जसले चाहिँ 5.5 माथिको रेन्जमा दिएको छ र डाउन पेमेन्ट पनि अब कम्पनी हुनेलाई त 20% डाउन पेमेन्ट गरेर लाने सुविधा पनि छ त्यो भएको हुनाले चाहिँ अब राम्रै छ भनौँ न अहिले फाइनेन्सियल हिसाबले चाहिँ ब्याङ्क गर्नलाई
4: अब अघिल्लो वर्षको भन्दा यस वर्ष नाइमा अझ विशेष गरी टोयोटामा चाहिँ अलिकति फरक ग्राहकले अनुभव गर्ने कुराहरू अरू के छ गाडीहरूको सन्दर्भमा
6: एउटा चाहिँ हाम्रो चाहिँ टेक्नोलोजी सम्बन्धी चाहिँ हाइब्रिडको टेक्नोलोजी सम्बन्धी चाहिँ अलिकति फरक पाउनुहुन्छ र अब विश्वमै एडप्ट गरेको हाइब्रिड टेक्नोलोजी नेपालले पनि त्यो चाहिँ टेक्नोलोजी बुझोस् जानोस् र केही बारेमा सोध्नु पर्यो कस्तो हो हाइब्रिड भनेर सोध्नु पर्यो भनेदेखि हाम्रो स्टलमा आएर भिजिट गरेर सोध्न सक्नुहुन्छ र अर्को भनेको बलियोको लागि चाहिँ टोयोटा हाइलक्स भनेर चिनिएको चिज चाहिँ अब हामीले यहाँनिर कति वर्षदेखि कस्तो खालको टोयोटा हाइलक्सहरू आइरहेको छ भनेर चाहिँ हामीले यहाँ डिस्प्ले पनि गरेका छौँ र कस्तो खालको पिकअपहरू चाहिँ आएको थियो भनेर यो चाहिँ धेरै युज हुने अब नेपाल जस्तो बाटोलाई भएको हुनाले चाहिँ यो पनि आएर कस्तो खालको छ टेक्नोलोजी के छ भनेर बुझ्न सकिन्छ
4: हस् यहाँलाई धन्यवाद कुराकानीको लागि
6: हस् हस् धन्यवाद
4: म अहिले यति बेला निसान कम्पनीको स्टलमा आइपुगेको छु निसान गाडीको हामीसँग एकजना हुनुहुन्छ उहाँ यहाँको परिचयमा
7: म अमिता जोशी हो
4: अमिताजी यसपटक के छ निसानको विशेष कस्तो किसिमका गाडीहरू चाहिँ भित्रिएको अवस्था छ कुन कुन नयाँ लन्चहरू भयो
7: निसानको स्टलमा अहिले हामीसँग अभाइलेबल भनेको म्याग्नाइट र टेक्टोन हो होइन हजुरहरूले यता नायमामा देख्नु नै भयो होला योपालिको नायमामा हाम्रो लन्चिङ भनेको चाहिँ हामीले न्यु टेक्टोनको चाहिँ हामीले लन्च गरेका हो यो चाहिँ अलमोस्ट हजुरको लुक्स वाइज चाहिँ हाम्रो मिनी पेट्रोल जस्तै नै देखिन्छ जसको विशेषता भनेको अब जापानिज टेक्नोलोजी हो अब हामीले यो पालि लन्च गरेको भनेको चाहिँ जे होस् अब जो मान्छेहरू जति पनि हाम्रो ग्राहकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब इलेक्ट्रिक कति कस्टमर्सहरू अझै पनि हुनुहुन्छ कि हामी इभी गाडीहरू चाहिँ चढ्दैनौँ हामी चाहिँ अलि राम्रै बरु पेट्रोलमै चढ्छौँ होइन भन्ने उहाँहरू कस्टमरहरूको लागि चाहिँ भनेर हामीले स्पेसली यो टेक्टोन चाहिँ लन्च गरायो
4: त्यो हामीसँग निसानमा भएको गाडीहरू र यसको मूल्यको हिसाबमा अलिकति कुरा गरौँ न कति कतिसम्म
7: प्राइसिङको कुरा गर्नुहुन्छ भने चाहिँ निसान त एकदमै अब पहिला जस्तो होइन हजुरको एकदम महँगो छ निसान ब्रान्ड भन्ने बित्तिकै जापानिज ब्रान्ड हो र एकदमै महँगो छ भन्ने बुझाइ चाहिँ अहिले एकदमै टोटली रङ भइसकेको छ सो अहिले हामीसँग जति पनि निसानको गाडीहरू छ स्टार्टिङ प्राइस हजुरको 35,75,000 नै सुरुवाती प्राइस छ भने टेक्टोनको सुरुवाती प्राइस चाहिँ हामीले 51,29,000 चाहिँ यो नाइमामा चाहिँ लन्चिङ गरेका छौँ
4: ग्राहकहरूको चाहिँ विशेष रोजाई कस्ता किसिमका गाडीहरूमा छ निसानको पनि
7: निशानमा चाहिँ अहिलेसम्म चाहिँ भन्नुपर्दा हजुरको एकदमै भनौँ न सस्तो राम्रो भरपर्दो भनौँ न हाम्रो नर्मल सिम्पल भाषाको बुझाइमा हेर्ने हो भने ग्राहकहरूको चोइसमा चाहिँ सकभर राम्रो पनि अनि ब्रान्ड वाइज राम्रो सस्तो अलि लामो समयसम्म टिक्ने र उहाँहरूले चाहिँ गाडी किनिसकेपछि चाहिँ मेन्टेनेन्स पनि उहाँहरूले चाहिँ गरिराख्न सक्ने खालको चाहिँ रोजाइमा पर्न आउँछ। सो हामीले चाहिँ लास्ट फ्यु इयर्सदेखि चाहिँ यो कुराहरू सबैलाई चाहिँ एकदम ध्यानमा राखेर चाहिँ म्याग्नाइट चाहिँ एकदम पर्फेक्ट भनौँ न जसले चाहिँ इभी गाडी नचढिकन तर राम्रो पेट्रोलमै चढ्ने हो भने चाहिँ यो म्याग्नाइट चाहिँ हाम्रो एकदमै सस्तो राम्रो भरपर्दो गाडी भन्छु म चाहिँ।
4: अब अन्त्यमा दैनिक कति ग्राहकहरूले अवलोकन गर्नुभएको छ स्टल हिजोदेखि सुरु भयो?
7: हिजोदेखि सुरु भएको हिसाबमा त एकदमै धेरै नै प्याक छ होइन अलमोस्ट अब होला अब अझै पनि नर्मली अब हाम्रो भन्दा पनि इलेक्ट्रिकको स्टलहरूमा चाहिँ अझ म्यासिभ भिड चाहिँ छ। हाम्रो कस्टमरको चोइस भनेको चाहिँ जो इलेक्ट्रिकमा नजाने जस्तो रोजाइ चाहिँ पेट्रोल गाडी नै हो भन्ने मात्रै फिल्टर गरेर कस्टमरहरू भिजिट गर्नुभएको छ। त्यो हिसाबले पनि हिजोको दिनमा मात्रै हामीले कुरा गर्ने हो भने लगभग 150-180 हाराहारीमा चाहिँ हाम्रो स्टलमा मात्रै भिजिट गर्नुभएको छ भने अब सायद अब इलेक्ट्रिकमा त अझ धेरै होला यो भिडको।
4: हजुर
7: एकदम धेरै धेरै धन्यवाद।
4: यति बेला हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत होनरी कम्पनीको स्टलमा आइपुगेका छौँ जसले विद्युतीय गाडीहरू मात्र उत्पादन र बिक्री वितरण गर्ने गर्छ। यसका एकजना प्रतिनिधि हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छ। सरको परिचयबाट सुरु गरौँ।
8: मेरो नाम चाहिँ दिवस केसी, म चाहिँ बोमा होनरी कम्पनीको बोमा इभी भन्ने गाडीमा एज अ मार्केटिङ सेल्स पर्सन बसिरहेको छु।
4: पछिल्लो समय यो विद्युतीय गाडीमा आम उपभोक्ताको चासो बढिरहेको छ होइन, भिड पनि धेरै जस्तो स्टलहरू विद्युतीयतिरै बढी देखिन्छ, के छ तपाईँको अवस्था?
8: हाम्रो पनि अहिले राम्रै छ किनभने हजुरको यो सिटी कार हो यो चाहिँ हाम्रो चाहिँ खासमा सिटी कार हुनाले मान्छेलाई चाहिँ कस्तो खालको गाडी रहेछ हेर्दा पनि सानो सिटीको परेको छ भनेर मान्छेले आफ्नो प्रतिक्रियाहरू देखाउन चाहिँ आइरहनु भएको छ भनौँ न।
4: यसको के छ मूल्यको हिसाबमा कतिसम्म पर्छ?
8: यसको हजुरको दुईवटा भेरिएन्ट छ, 300 किलोमिटर र 200 किलोमिटर गरेर। 300 किलोमिटरको हजुरको 26 लाख छ र 200 किलोमिटरको चाहिँ 21 लाख रुपियाँ छ।
4: एकपटकमा फुल चार्ज गर्दाखेरि कुरा गर्नु हो कि
8: मैले प्राइसको कुरा गरेँ,
4: किलोमिटर भने चल्ने त्यति चल्ने भन्नु खोज्नुभयो?
8: फुल चार्ज गर्नुभयो भने हजुरलाई 300 किलोमिटरको रेन्ज पाउनुहुन्छ।
4: पछिल्लो समय यो विद्युतीय गाडीहरूको जसरी विकास विस्तार देशभरि हुँदैछ होइन, यो होन्डी कम्पनीले विशेष गरी यसकै कारोबार गर्ने रहेछ, अब के होला योभन्दा पछाडिको भविष्यमा? यसो हेर्दाखेरि नेपालमा विद्युतीय गाडीहरू नै फस्टाउँछ अथवा चाहिँ इन्धनबाट चल्ने गाडीहरू पनि यही मात्रामा अघि बढिरहेको छ, के लाग्छ?
8: अब हजुरको फ्युचर हेर्दाखेरि चाहिँ इलेक्ट्रिक गाडी नै फ्युचर होला जस्तो छ, किनभने हजुरको अब पेट्रोलको प्रब्लम, पेट्रोलको त्यो महँगाई हेरेर चाहिँ इलेक्ट्रिक चाहिँ एकदमै मान्छेलाई एकदमै सजिलो भयो क्या। अब हजुरले घरमै चार्ज गर्छु, घरकै बत्तीले चाहिँ मजाले चार्ज गर्न मिल्यो, बाहिर कहीँ हाइवेतिर गयो त्यहाँ पनि इलेक्ट्रिक चार्जरहरू आजभोलि जहाँ पनि पाउनुहुन्छ, चाहे हजुर इन्डियामा ट्राभल गर्दै हुनुहुन्छ, चाइनातिर ट्राभल गर्दै हुनुहुन्छ, जहाँ पनि आफ्नो गाडी लिएर म कम्फर्टेबल जान पाउँछु भन्ने पाउँछ आजभोलि।
4: यसका लागि सरकारले अलिकति यो चार्जिङको समस्या त्यसै गरी ब्याट्रीमा पनि अलिकति अझै मोडिफाई भएर आउनुपर्छ भन्ने पनि माग उठ्छ बेला बेलामा, कति समस्या छ भनिन्छ अथवा महँगो पर्छ भनिन्छ, यसका लागि के भन्नुहुन्छ यसमा?
8: अब त्यो सरकारको चाहिँ सरकारले चाहिँ यस्तो कुरामा चाहिँ ध्यान दिनै पर्छ किनभने हजुरको फ्युचर भनेको अब इलेक्ट्रिक होइन, अब त्यो हामीले कुरा देखि पनि रहेछौँ र देखि पनि सकेको कुराहरू, त्यही हुनाले अब सरकारले अलि यो कुरामा ध्यान दिएपछि उपभोक्ताहरूलाई चाहिँ धेरै सजिलो हुन्छ कि।
4: त्यो विद्युतीय गाडीभित्र पनि ग्राहकको विशेष चासो त्यसभित्र के विषयमा बढी सोधपुछ हुनु हुँदो रहेछ उहाँहरूबाट?
8: त्यो उहाँहरूको चाहिँ धेरै जस्तो किलोमिटर कति किलोमिटर कुद्छ र अनि पैसा त्यही हो कति कति कति मूल्यको छ, त्यही नै छ चासो।
4: हस् त्यहाँलाई धन्यवाद कुराकानी गर्दा।
8: थ्याङ्क यू सर।
4: हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत इको कम्पनीको स्टलमा आइपुगेका छौँ। म उहाँको परिचयबाट सुरु गर्छु। सरको शुभ नाम?
9: मेरो शुभ नाम रितेश दासिंह।
4: यसको बारेमा पनि अलिकति तपाईँ?
9: ओके, म चाहिँ न्यू स्कुटरको मार्केटिङ म्यानेजर हो। हामी अहिले नाइमामा प्रस्तुत छौँ 2026 नाइमामा हाम्रो स्टलमा आइदिनुहोस् होला। हाम्रो स्कुटर हो मेन फोकस, तर इट डजन्ट मिन टु विलर्स भनौँ न, स्कुटर भन्दा पनि टु विलर्स ब्रान्ड हो हामी। अब टु विलर्स ब्रान्डमा हामी स्कुटर हो, तपाईँको स्पोर्ट बाइक भनौँ हो, तपाईँको रोड रेसर बाइक भनौँ, हामी त्यो प्रोभाइड गर्छौँ।
4: पछिल्लो समय ग्राहकहरूको अलिकति यो विद्युतीय गाडीतर्फ पनि आकर्षण बढ्दो छ, के पाउनु भएको छ, तपाईँको अनुभव के छ? हिजोदेखि एक्सपो सुरु भएको छ, आजसम्मको अवस्था के छ?
9: पहिलाको मार्केट अनुसार र पहिलाको जुन हाम्रो जनताहरूको जुन एउटा मेन्टल ब्लक थियो नि त्यो चाहिँ ओपन भएको छ सर। रिसेन्टली जुन एउटा पेट्रोल सर्टेजले गरेर ओपन भएर उहाँहरू चाहिँ एडप्टेसनमा इलेक्ट्रिक बाइक्स इलेक्ट्रिक स्कुटरको एडप्टेसनमा एकदम बढ्दो देखिरहेछौँ सर हामीले। सो यस्तै भइराख्यो भने छिटै नेपाल पनि एउटा राम्रो गाडी जस्तै स्कुटर र बाइकमा पनि छिटो एडप्टेसन गर्ने कन्ट्री चाहिँ हुनसक्छ।
4: यो इन्धनबाट चल्ने पेट्रोल र विद्युतीय बाइक चढ्दाखेरि अथवा मोटरसाइकल चढिराख्दाखेरि दुई पाङ्गे के फरक छ यसमा चाहिँ?
9: धेरै फरक छ नि सर, सेभिङ तपाईँको पैसा धेरै सेभ हुन्छ नि सर। तपाईँले मान्नुहोस् तपाईँको होइन, तपाईँले बाइक चलाउनुहुन्छ मान्नुहोस् होइन पेट्रोलको हो, तपाईँले 5,000 रुपियाँ तिर्नुहुन्छ महिनाको, सो तपाईँको 4 वर्षको हिसाब गर्नुभयो भने तपाईँको 3-4 लाख त तपाईँको पेट्रोलमा खर्च हुन्छ सर है। त्यही कुरा तपाईँले इभी चलाइराख्नु भएको छ भने यो म्याक्सिमम 20,000-30,000 खर्च होला तपाईँको बिजुलीको हो, तपाईँको अलमोस्ट लाइक 3-4 लाखको त यहाँ तपाईँको पैसा सेभ हुन्छ सर, त्यो त हुँदै भयो। अनि तपाईँले जुन कुरा तपाईँले पेट्रोल बाइक चलाएर पाइराख्नु भएको छ नि त्यही सुविधा त तपाईँले इभीबाट पनि उठाउन सक्नुहुन्छ नि, त्यो कुरा त्यही हो सर।
4: अब के छ जस्तो विद्युतीय गाडी खरिदका लागि बैंकिङ सुविधा फाइनान्सको यस सन्दर्भमा के छ जानकारी?
9: छ मजाले तपाईँले आइसी मोटर जसरी पाउनुहुन्छ नि फाइनेन्स, त्यस्तै हाम्रो इभीमा पनि मजाले पाउन सक्नुहुन्छ सर। हाम्रो साकार छ, ब्याङ्किङमा पनि हाम्रो एनआइबी ब्याङ्कहरू हुनुहुन्छ होइन, एनआइबी ब्याङ्क हुनुहुन्छ अनि अरू ब्याङ्कहरू पनि हुनुहुन्छ हाम्रो पार्टनरहरू, त्यहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। साकार फाइनेन्स हाम्रो फाइनेन्स पार्टनर नै हो, उहाँबाट पनि तपाईँले फाइनेन्सिङ सुविधा लिन सक्नुहुन्छ सर मजाले।
4: अधिकतम न्यूनतम सबैभन्दा कम मूल्य र सबैभन्दा बढी के फरक छ?
9: हाम्रो सबभन्दा कम मूल्य 2,35,000 बाइक हो एफएक्स विन, र सबभन्दा बढी मूल्य एफकेएक्स 300 भन्ने, त्यो चाहिँ तपाईँको 3,85,000 पर्छ सर हो। अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने एउटा रेन्जको डिफ्रेन्स छ, एउटा 100 किलोमिटर हो भने अर्को 150 किलोमिटर छ होइन, अरू भनेको स्पेक्सहरू फेसिलिटिजहरू अभियसली तपाईँले अलिकति पैसा तिर्नुहुन्छ भने अझ धेरै फेसिलिटिजहरू पाउनुहुन्छ बाइकको सन्दर्भमा। अर्को ब्याट्रीमा फरक छ सर, हाम्रो 235 चाहिँ तपाईँको ग्राफिनाइट ब्याट्री हो भने 385 चाहिँ तपाईँको लिथियम आयन ब्याट्री हो, सो ब्याट्रीको क्वालिटीमा पनि डिफरेन्स हुन्छ, वारेन्टीमा डिफरेन्स हुन्छ, सो अलिक त फरक छ। त्यो बाइक धेरै भन्नु पनि अरू खासै फरक के पनि छैन, मोटर पनि मोटर पावरहरू पनि काइन्ड अफ सेम नै छ, सो डिजाइन पनि सेम नै छ हेर्न सक्नुहुन्छ तपाईँले। सो त्यस्तो फरक भन्ने एउटा हाम्रो ब्याट्रीमा होइन वारेन्टीमा, ब्याट्री वारेन्टीमा बेसिकली यति नै फरक छ। अनि रेन्जमा
4: दैनिक कति जति ग्राहकहरू अवलोकन गर्न आइराख्नु भएको छ बुझ्न?
9: 200-300 मान्छेहरू आइराख्नु भएको छ सर, मजाले आइराख्नु भएको छ 200-300 मान्छेहरू।
4: हस् यहाँलाई धन्यवाद समयको कुराकानीको लागि
9: सर।
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो 2026 विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रममा नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ अर्थात नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सी ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026मा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रममा अब सुनौं नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी।
2: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: हस् धन्यवाद।
2: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ, होइन? यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने?
3: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूकोले स्थापना गर्नुभएको एसोसिएसन हो, जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ। यसको प्रमुख उद्देश्य एउटै छानामुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस्, सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस्। त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौं।
2: अघिल्लो संस्करणको तुलनामा यस पटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्?
3: पहिलो कुरा त पहिलो संस्करण भन्दा अहिले हाम्रो परिष्कृत र वृहत भएको छ हाम्रो एक्सपो, किनभने अघिल्लो वर्ष 47 ब्रान्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्रान्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ। त्यो मध्ये 50 बढी ब्रान्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्रान्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढंगले अगाडि बढाइरहेका छौं। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केशरी शाह, टीकाराम यात्री, संजय कोइराला, संजय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेसन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले 4 विज्ञहरूलाई बोलाएका छौं। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन्सहरू आयोजन गर्दैछौ। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर ग्रान्डी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौँ हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कार्यक्रमहरू पनि पाउनुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढी हुनेछ भन्ने हामीलाई लाग्छ।
2: अब अलिकति व्यवसायिक कुरा गरौं, आम दर्शकले गाडी अवलोकन गर्ने बाहेक अरू के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
3: अब एउटै छानामुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदो रहेछ भने किन्न जानुभएको होइन, तपाईँ बुझ्न जानुभएको हो। यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छुट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्म्ड डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त एउटा महत्त्वपूर्ण निर्णय हो नि, होइन? अझ हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु सपना जस्तो हो नि, होइन? एकदमै धेरै बुझेर गर्न पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौँ भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ, होइन? कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुनसक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयुभी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्नु त एउटै छाना भने यो त सबैभन्दा ठुलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा दीक्षित हुने अवसर हो जस्तो लाग्छ कि मलाई सर।
2: 55 भन्दा बढी ब्रान्डका 40 भन्दा बढी नयाँ मोडलका अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामीले यतिसम्म जानकारी पायौं। त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको, यसमा अलिकति जाउँ न, के हो, कस्ता खालका गाडीहरू देख्न पाउँछौ?
3: अब हाम्रो शुरूको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 भन्दा बढी ब्रान्ड भनेका थियौँ। अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देखिनु भएको छ, 40 भन्दा बढी नयाँ मोडल भनेका थियौँ। तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 आरआरमा लन्च गर्नुभएको, नयाँ मोडल लन्च गर्नुभएको थियो। हामीले यसपालि 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौँ र त्यसमध्ये पनि 2 पाङ्ग्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्ग्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईटा क्याटेगोरीको गरेर 26 प्रकारका कारहरू छन् तपाईँका चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्दै हुन्छ भने 18-19 कम्पनीले चाहिँ तपाईँको 2-व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलिक अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो। अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च हुनुले भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ। अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो।
2: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा 4 पाङ्ग्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ, होइन, हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चढ्न सक्ने भनेर बुझिन्छ। त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो, त्यसैले गर्दा यस्ता एक्सपोहरूले अझ त्यसका लागि अझ सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ। सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
3: मैले यहाँलाई अघि पनि संकेत गरे नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन हो नाइमा। यहाँ तपाईँले क्याटेगोरी वाइज नट ओन्ली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्मका गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ। अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभनी एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि
2: आम नागरिकको
3: हिसाबले हेर्दा पनि करिब 20 लाखको हारादेखि लिएर अझ 20 लाख भन्दा केही कम सम्म तपाईँको चाहिँ अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौंका गाडी पनि देखिएको स्थिति छ, होइन? त्यो भएर तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने रह्यो। अर्को कुरा यहाँले भन्नुभयो 4 पाङ्ग्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि, जुन यो चाहिँ मेरो लागि होइन, दिस इज नट द पिस अफ माई केक, त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले एउटा 4 पाङ्ग्रे सवारी साधन किनेर 4 परिवारको मान्छे हिँड्ने आफू सुरक्षित तरिकाले धुवा धुलोबाट जोगिने तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्योसँग जोडिने सबै हिसाब गर्नुभयो भने र तपाईँ 2 पाङ्ग्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्ग्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा? त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुन सक्छ, सवारी साधन लग्जरीको रूपमा या लायबिलिटीको रूपमा एउटा पाटो होला। तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ। डिरेक्ट आय आर्जन एउटा हो, अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ। तपाईँले सहज ढङ्गले कहीँ पुग्न पाउनुभयो, योजना गर्न पाउनुभयो र तपाईँको
2: सुरक्षाको
3: कुरा रह्यो र म त हेर्छु स्वास्थ्यको पनि कुरा हो, होइन? काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेको थियो हामीले हेरेका छौँ, होइन? त्यो इन्डिकेटर 50 तल हुनुपर्ने 250 भन्दा माथि पुगेर संसारका प्रदूषित शहरहरूमध्ये हामी पनि पर्यौँ, होइन, अग्रस्थानमा। त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पर्यो, सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नु होला भने कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो, तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाइ छ सर।
2: अब यहाँले अलिकति यस्तै खालको प्रसङ्ग जोड्नुभयो, मैले पनि यही सोध्न चाहे, यो आम यो गाडी चढ्ने भने चार पाङ्रे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताका लागि बढी हो, त्यो किसिमको सड़क सुरक्षा पनि छैन, सड़कको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाष्य पनि छ, एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाइ बुझाइ देखाइ यो एक्सपोलाई हेर्दाखेरि?
3: अब हेर्नुहोस्, नाइमाले सुरुदेखि नै गरेको एउटा बहस पैरवी के हो भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने, मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सडकहरू हेर्दाखेरि मलाई म आफू विश्वास गर्न लायक भएन। यति टाढा टाढासम्म जाने बाटोहरू वान वे छ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौं गाडीहरू सयौं किलोमिटरको 100 किलोमिटर भन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो, अमेरिका विकसित भएर सड़क बनाएको होइन, सड़क बनाएको भएर विकसित भएको हो भन्नुभयो, देखियो होइन। तपाईँको 300-400 किलोमिटर प्रति घण्टा चल्ने मेट्रो रेलहरू, द्रुत गतिका रेलहरू जापान चाइनाले बनायो भने हामी सुन्छौँ, त्यति हुने भने सोच्नुहोस् त 825 किलोमिटर लम्बाइ छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जाहिर खान जान सक्छ नि, 800 यदि 2 घण्टा त लाग्ने रहेछ नि त्यो सुविधा 2-2.5 घण्टामा, होइन? गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त, हाम्रा पहाड़का गाउँघरहरू किन खाली भए भन्दा गतिशीलता भएन नि, होइन? मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घण्टा पुग्ने रहेछु नि त, म बसाइसराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता, मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बस्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँचभन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ। तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60%सम्म लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गरेका छ, अझ ठुला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने, एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँले लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले चाहिँ अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस्, होइन भने नेसेसिटी क्यापेसिटी क्याटेगोरीको सवारी साधन म धेरै देख्छु।
2: अब यो हाम्रो कार्यक्रम सुनेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ, त्यहाँ मैले बैंकको स्टलहरू पनि देखेँ, बैंकहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र छिरिसके पछाडि बैंकहरूबाट प्राप्त गर्ने ग्राहकले?
3: अब पहिलो कुरा चाहिँ सर, मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनिँदो रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने, त्यहाँ प्रदर्शनीमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा ब्रान्डहरू हुनुहोस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू हुनुहोस्, सबैले केही न केही स्पेसल अफरहरू राख्नु भएको रहेछ। हाम्रो अहिले को स्पोन्सर्ड बाई ग्लोबल आइएमई ब्याङ्क हुनुहुन्छ, उहाँले विशेष अफर राखेको कुरा हिजै नै अनाउन्स गरिसक्नु भएको छ, मलाई लाग्छ 6%भन्दा कममा अथवा अहिलेसम्मकै सबैभन्दा सस्तो ब्याज दरमा चाहिँ सहुलियत ऋण उहाँहरूले चाहिँ उपलब्ध गराउने भनेर घोषणा गर्नुभएको छ। ब्याङ्किङ पार्टनर हुनुहुन्छ सिद्धार्थ ब्याङ्क र एनएमबी ब्याङ्क, उहाँहरूले पनि विशेष अफरहरू दिनुभएको छ, किनकि उहाँहरूले अफर दिएर आएका छौँ भनेर आइसकेको छ, उहाँहरूले दिनुपर्छ, किनकि यो सबै कुरा ट्रान्सपेरेन्ट छ, कुन ब्याङ्कले कति दिइरहेको छ भन्ने कुरा मान्छेले उहाँहरूको अगाडि बस्दा बस्दै स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ, टेक्नोलोजी हामीसँग त्यो अवस्था छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ, यसै गरी सवारी साधनहरूले पनि खुलाएर यसले लेख्नु भएको छ विशेष अफरहरू, होइन? कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
2: यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो वैयक्तिक मूल्याङ्कनको हिसाबले पनि नेपालमा चाहिँ कति जति मासिक आमदानी हुने मानिसले चार पाङ्रे गाडी चाहिँ चढ्न सक्छ र त्यसका लागि के कुराहरूको आवश्यकता पर्छ, न्यूनतम मापदण्ड अलिकति यसमा चाहिँ के छ यहाँको व्यक्तिगत विचारलाई पनि मैले जोड्न चाहे।
3: यो टेक्निकल प्रश्न गर्नु हो, अब मेरो कतिपय मेरो सरकारमा
2: पठाउनु भयो नि, जस्तो हामी दुई पाङ्ग्रे चढ्छौँ तर परिवारको सबै मान्छेले सार्वजनिक गाडी चढ्छ, भाडा तिर्छ, सुरक्षाको कुरा छ, रोड सेफ्टीको कुरा छ, सबै कुरा हेर्दाखेरि त चार पाङ्ग्रे चढ्यो भने त हिसाब किताब बराबर हो भन्ने खालको कुरा गर्नुभयो, यसलाई मैले जोड्न चाहे।
3: मलाई लाग्छ कति आमदानी छ भन्ने भन्दा पनि तपाईँले चाहिँ तपाईँको योजना के हो, तपाईँको आवश्यकता के हो भन्ने नि हो। मलाई लाग्छ 18-20 लाखको गाडीलाई तपाईँले डाउन पेमेन्ट गर्नु पर्यो भने 40% डाउन पेमेन्ट गर्नु पर्यो भने तपाईँसँग 8-10 लाख पैसा एरेन्ज गर्न सक्नुभयो भने तपाईँले नयाँ सवारी साधन चढ्न सक्नुभयो होइन। अब तपाईँले त्यहाँ सँगसँगै अरू अरू अरू तपाईँले खोतल्दै जानुभयो भने तपाईँ म नयाँमा जाँदिनँ हात बसाउनलाई म अलिकति चाहिँ भन्ने पनि केही पर्छ। अब हाम्रोमा त सबै नयाँ ब्रान्डेड सवारी साधनहरू हुनुहुन्छ, तथापि बजारमा एज अ यो डेभलपमेन्ट प्रोफेसनल मैले के हेर्छु भने चार पाङ्ग्रे सवारी साधन 20 लाखभन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन, जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने। अब कति आमदानी छ र किन्ने भन्ने एउटा प्रश्न हो, तर सवारी साधन किनेपछि कति आमदानी गर्ने भन्ने अर्को प्रश्न हो।
2: तर आमदानीको स्रोत पनि बनाउन सकिन्छ भन्ने कुरा पनि भयो,
3: डिरेक्ट एउटा स्रोत होइन, अर्को इनडिरेक्ट पनि होला नि त होइन। बुझ्ने भाषामा भन्नुपर्दा म सवारी साधन मसँग चार पाङ्ग्रे सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भएँ भने अलिकति मेरो पैसा बच्यो होला होइन, त्यो पनि मेरो समग्र मेरो फ्यामिली उसमा होइन। मलाई चाहिँ अलिकति धुवा धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ, त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही बचेको अवस्था हुन सक्ला। अर्को तपाईँको वेलबिङ होइन, तपाईँ फ्रेस अवस्थामा गाडी चढ्नुहुन्छ, फ्रेस अवस्थामा पुग्नुहुन्छ, तपाईँको चाहिँ जति सोच्नु भा हुन्छ केही कुरा हुन्छ नि, तपाईँको वेलबिङको हिसाबले पनि चार पाङ्ग्रे सवारी साधन अलिकति बढी सुरक्षित र राम्रो मानिन्छ भनेर भने। अब अप्रत्यक्ष हकमा इट्स अल अबाउट हजुरको यो मोटिभेसन, तपाईँको चार पाङ्ग्रे सवारी साधन भएपछि त्यसलाई कसरी अब लिएर तपाईँ एकदमै सधैँ म घुम्छु फिर्छु भन्नु एउटा पाटो होला, तर तपाईँको प्रोफेसनल करियरमा हुनुसम्म
2: पनि
3: त्यसले तपाईँको करियर ग्रोथमा हेल्प गर्छ होला जस्तो लाग्छ मलाई, करियर ग्रोथमा अब हेल्प गर्छ होला जस्तो लाग्छ मलाई। अब सानो उदाहरणीय रूपमा हेर्दा पनि तपाईँ बसेरै सवारी साधन चलाउनुहुन्छ नि होइन, तपाईँ थाकेको मान्छे अफिसबाट घर जाने बेलामा पनि अलिकति रेस्ट गर्दै गर्दै नै पुगिरहेको हुन्छ होला सवारी साधन। हिँड्नु पनि राम्रो हो तर सवारी साधन चाहिँ ले तपाईँलाई वान वे अर द अदर तपाईँको वेलबिङ तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले खोतल्छ होला अप्रत्यक्ष चाहिँ मैले त्यो भने। त्यो भएर आमदानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा तपाईँको योजना र तपाईँको आवश्यकता।
2: यसबाट अब दुई किसिमको हुन्छ, अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ इभी भन्ने छ, पछिल्लो समय विश्वव्यापी रूपमा त्यसले बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा?
3: अब नाइमाका मेम्बरहरू 36 कम्पनीहरू नाइमाका मेम्बर हुनुहुन्छ, त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल डिजेल इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ। अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ। समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन्, तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलिक धेरै इभीको उपस्थिति अलिक धेरै हो कि भन्ने देखिन्छ, तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै हेरेर भन्नुपर्छ, किनभने प्रश्न उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकल प्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा उहाँहरूको एनालिसिस भनौँ न, अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ।
2: अब अलिकति मैले इभीकै कुरालाई जोड्न चाहे, यो नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ यसलाई कसरी लिन सकिन्छ जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि?
3: नाइमाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन, तपाईँ तातो पानी हेर्नुहुन्छ कि, र जति पनि चाइना जोडिने नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पारिदिन्छ होइन, कहिलेकाहीँ महिनौसम्म पनि रोकिनुपर्ने अवस्था छ। पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ। अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यत्तिकै राखेको छैन, त्यत्तिकै सब्सिडीहरू दिएको छैन। नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नै गरेको छ। नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकल प्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ, पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ। केही वर्ष अगाडिसम्म इभी गाडी किन्दा तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो, अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो। नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन, 20% डाउन पेमेन्ट गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई, ताकि सबैले एउटा मोबिलिटी फर अल हुन्छ भन्ने कुरा। तर अहिले मैले अघि पनि भने डाँडा पाखामा अहिले पनि पहाड भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन्, होइन, चार्जिङ स्टेसनहरू, चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन्, ठुला गाडीहरू पनि आइरहेका छन्, नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ, ठुला ठुला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठुला ठुला पनि आइसकेका छन्। यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने, नेपाल सरकारको लागि एउटा ठुलो चुनौती अब के छ भने, व्यापारीहरू त तयारी भइसक्नुभयो, अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनुपर्छ।
2: उपभोक्ता पनि तयारी छन्, व्यापारी पनि तयारी छन् पूर्वाधारको संरचना।
3: हजुर,
2: त्यसभित्र के पर्छ आवश्यक विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू, पूर्वाधारहरू?
3: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो, होइन, हामीले रोड त पुर्यायौं, तर हेर्नुहोस् एक दिनमा 7-8 औसतमा मान्छेहरू सड़क दुर्घटनाबाट मृत्यु भइरहेको तथ्याङ्क छ। 7-8 त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ। मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ, किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ। एक दिनमा 7-8 मान्छे गुमाउनु पर्ने हो त, त्यो त कति गम्भीर कुरा हो। हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थिएँ, म फर्केर आउँछु कि आउँदिनँ जस्तो लाग्यो, किनकि बाटो त्यस्तो पहिरोले लाने, त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊ, सुरक्षित बाटो बनाऊ भन्छु म व्यक्तिगत रूपमा, होइन। त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पर्यो। अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसन्सहरू हुनु पर्यो, र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ। अब किनभने भर्खर त अहिले नयाँ छन्, तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल पार्टमा बनाउने, त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ, र नाइमाले त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको छ।
2: जसरी अहिले पेट्रोल पम्प छ्यापछ्याप्दै हामीले सहजै पाउँछौँ सबै ठाउँमा, बाटोको एक्सेस पुगेको ठाउँमा, त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि, अब यो विद्युतीय गाडीहरू बढ्दै गयो भने त
3: होइन र भने यो त जग जाहेर छ नि, होइन, झट्टै त देखिन्छ, धेरै ठाउँमा भइरहेको देखिन्छ, तर के हो भने अलिकति अध्ययन गरेर, होइन, पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नु हुने कि नहुने भन्ने हुँदो रहेछ, होइन, त्यसको रिस्क एनालिसिस होला, कहीँ कहीँ अलिक बाक्लै पनि देखिन्छ, कहीँ अलिकति कहिले काहीँ हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिन पनि सकिन्छ, त्यो बोतलको पेट्रोल गाडीमा हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ। तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ, कुन खालको राख्नुपर्ने हुन्छ, त्यो आफैमा भोलि ह्याजर्ड हुनसक्छ कि सक्दैन, त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला। तर उत्साहजनक ढङ्गले प्रगति चाहिँ भइरहेको देखिन्छ, किनभने म दिक्तेल जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु, म ताप्लेजुङ जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु, होइन, त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन्, तर अलि सुरक्षित बलियो र दीर्घकालीन सस्टेनेबल टाइपको बनाउनु पर्यो, ताकि नयाँ उन्जेल त सबैले काम गर्छ, होइन, भोलि भन्ने मलाई लाग्छ है, त्यो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस्, र यो सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर, अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ। अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसकौँला तपाईँलाई, तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुड्डा गुड्डै चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने, दुइटै चल्ने, अलिकति त्यो पनि अहिले आइरहेका छन्, तपाईँको हाम्रै प्रदर्शनीमा पनि छन्, तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ, जनतालाई देखाइदिन सक्नुहुन्छ। मैले अघि नै भनेको दोहोऱ्याउँछु, व्यापारी समुदाय पनि रेडी छ, उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा, तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी, ताकि अहिले पनि खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न, हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ यहाँ, भने हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगारी यहीँ पाउन सक्छ, र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुन सक्छ या रोजगार हुन सक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो।
2: हाम्रो साथमा हुनुहुन्छ राजकुमार पुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन। अन्त्यमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के कुरामा चाहिँ यसले सहयोग? गर्छ, आर्थिक गतिविधि चलायमान बनाउनका लागि होइन, मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइराख्यो होला।
3: अब यो चाहिँ बडा राम्रो प्रश्न, धेरैले नोटिस नगरेको, तर यो बडो अनौठो लाग्छ मलाई पनि। यसो करिब म एक वर्ष प्लसको नाइमामा मैले यो एक्सपो, दोस्रो एक्सपो अहिले मैले चाहिँ एज अ सचिवालयको हिसाबले मैले हेरिरहेको छु। यो एक्सपोमा तपाईँ यो स्टल्सहरू निर्माण गर्ने क्रममा तपाईँ आउनुभएको भए करिब 500 मान्छेले यहाँ एकैचोटि काम गरिरहनु भएको थियो कम्तीमा एक हप्ता।
2: रोजगारीको कुरा पनि भयो,
3: होइन सर्ट टर्म होला, तर त्यो मैले यसो सोचेको हो यो त होइन। अनि हेर्नु न, योसम्मको त्यस्तो रिक्रुटिङ मण्डपको त्यो त्यति आकर्षक थिएन नि त्यो, होइन? अहिले हेर्नु त चट्ट त्यो सिँगारिएको छ। अब त्यहाँभित्र हाम्रा फुड पार्टनर्सहरू हुनुहुन्छ, हामीसँग चाहिँ ब्याङ्किङ पार्टनर्स, इन्सुरेन्स पार्टनर्स हुनुहुन्छ, टेक्नोलोजी पार्टनर्स हुनुहुन्छ, एजुकेसन पार्टनर हुनुहुन्छ, खल्ती बाई आइएमए हाम्रो टिकेटिङ पार्टनर हुनुहुन्छ, जति पनि एसोसिएटेड हुनुहुन्छ, चार्जिङ पार्टनरै हुनुहुन्छ हामीसँग, अनि जति पनि एसोसिएटेड हुनुहुन्छ त्यो सबै बिजनेस नै इन्हान्स गरिरहनु भएको छ। नम्बर वान, यसको मल्टिपल डाइमेन्सन्स त यहाँले अझ अर्को खोज अझै रिसर्च गर्नुभयो भने तपाईँको लागि अर्को एउटा चाहिँ एउटा खोजको विषयवस्तु हुनसक्छ। कतिपय अथवा अझ धेरै एक्जिबिटर्सहरूले विदेशी पाहुनाहरूलाई बोलाउनु भएको छ आफ्नो कम्पनीको, होइन? उहाँहरू यहाँ बस्नुहुन्छ, होटलमा बस्नुहुन्छ, लोकल मोबिलिटी हुन्छ, उहाँहरू यहाँ आउनुहुन्छ। नाइमाले तपाईँको भारतबाट 3 विज्ञहरू बोलाइरहेको छ यो ब्याट्री रिसाइकल र एथनोल ब्लेन्डिङको प्यानल डिस्कसन लर्निङ सेसन्सको लागि। इन्टरनेसनल अरू विज्ञहरू पनि 1-2 आइरहनु भएको छ। एकातिर स्पोन्सर्सहरूले गर्ने आफ्नो चाहिँ खर्च र उहाँको ट्रान्जेक्सनको कुरा रह्यो, अरू चाहिँ त्यहाँभित्र आउने फुड पार्टनर्सको त्यहाँको कुरा रह्यो, होइन? र अर्को चाहिँ तपाईँको प्रत्येक ब्रान्डले जुन एउटा स्टल डेकोरेट गरेर सजाएको छ त्यसमा एसोसिएटेड मान्छेहरू हेर्नुहोस् न, त्यो प्लेटफर्म बनाउने एउटा कुरा रह्यो, त्यसको त्यहाँभित्र डिजिटल डिस्प्ले गराउने टिम छुट्याउँदो रहेछ, त्यो मोडलिङ गर्ने छुट्याउनुहुँदो रहेछ, उहाँहरूको ब्रान्ड एम्बेसडर हुनुहुन्छ छुट्याउनुहुन्छ, त्यसको मल्टिपल ढाँगामा फैलिएर जाँदाखेरि त्यहाँ त बिजनेस जोडियो, एसोसिएटेड बिजनेस जोडियो। त्योबाट डिमान्ड साइडबाट एउटा यो एक्सपो देखिन्छ, एकदम नेपालको सबैभन्दा ठुलो एक्सपो र प्रिमियम फिलिङ जो पनि आउनुहुन्छ, तर सप्लाई साइडबाट हेर्दाखेरि यसको मल्टिपल बिजनेसका डाइमेन्सन्सहरू छन्, र सप्लाई साइडबाट हेर्दा यो ठुलो जिम्मेवारी पूर्वक र धेरै ठुलो योजनाबद्ध ढङ्गले गरेर गरेको एउटा चाहिँ एउटा परिश्रमको फल जस्तो हो यो एक्सपो चाहिँ।
2: यस वर्ष यो एक्सपोबाट कति जतिको आर्थिक गतिविधि हुने आकलन छ, अनुमान छ? अघिल्लो वर्ष पनि यहाँहरूले सम्भवतः त्यो आयो होला, कति आर्थिक क्रियाकलाप हुन्छ यसको प्रत्यक्ष?
3: अब यो अलिक ट्रिकी हुँदो रहेछ यो सर। जस्तो एक्सपोमै मान्छेले गाडी खरिद गर्नुहुन्न, एक्सपोमै आएर टेस्ट ड्राइभ गर्नुहुन्न। एक्सपो भनेको सम्बन्ध विस्तार गर्ने, तपाईँलाई आफ्नो उपयुक्त सवारी साधन
2: छानिसकेपछि
3: बुझ्ने र तपाईँले निर्णय पनि लिन सक्नुभयो। निर्णय लिइसकेपछि ल यो सवारी साधन मेरो लागि उपयुक्त रहेछ, अब म यो लिन्छु भनिसकेपछि अब तपाईँको कम्पनी र तपाईँको बिजनेस सम्बन्ध विस्तार भयो। कम्पनीले तपाईँलाई सहजीकरण गर्नुहुन्छ, टेस्ट ड्राइभको बन्दोबस्त गर्नुहुन्छ, तपाईँले थोरै टोकन पैसा, टोकन बैना भन्छौँ होइन हामी, यसलाई केही पैसा उहाँ तपाईँले छोडेर चाहिँ बुक गर्नुहुन्छ अनि जानुहुन्छ। अब तपाईँले त्यो गाडी भोलि किन्दाखेरि तपाईँको त्यो चाहिँ त्यो लिड जेनेरेसन के कमर्सको भाषामा होइन, त्यसलाई चाहिँ हाउ इट टर्न्स इन्टु बिजनेस भन्ने कुराले चाहिँ निर्धारण गर्ने भन्छ। यो तपाईँको लामो प्रक्रिया, यसमा ठुलो रिसर्च गर्नु पऱ्यो होइन, कतिले चाहिँ तपाईँको बुक गर्नुभयो अनि कतिजनाले पछि त्यो किन्नुभयो भन्ने कुरा। तर हामीले क्वालिटेटिभली हेर्दाखेरि कति उत्साहित ढङ्गले मान्छेले बुक गरिरहेको छ, कति उत्साहित ढङ्गले मान्छेले चाहिँ पर्खिरहेको छ। कतिपय ब्रान्डहरूलाई यहाँ तपाईँ हेर्नुहुन्छ भने कुर्नु परेको छ, गाडी आइपुग्न अझै केही समय लाग्नेवाला छ, तर उहाँहरूले ल म यो लिएरै छाड्छु, मेरो लागि ल्याइदिनुहोस् भन्ने पनि देखिन्छ। हामीलाई एज अ सचिवालयमा धेरैजनाहरू आउनुहुन्छ, कुन गाडी उपयुक्त भनिदिनु पर्यो अथवा अन्य केही रिक्वेस्ट लिएर हामी पठाउँछौँ एक्जिबिटर्सहरूकैमा। तपाईँको चोइस हो यो, तपाईँलाई हामीले कुनै रेकमेन्ड गर्दैनौँ, तर ठाउँ दिन्छौँ चोइस गर्ने भनेर। त्यो अर्थले कारोबारको हिसाबले हेर्दा पोहोरभन्दा डेफिनेटली हाम्रो 1.5 बढी ठुलो हुन्छ हाम्रो अपेक्षा। पोहोर हाम्रो 1,00,000 अवलोकनकर्ताको अपेक्षा गरेका छौँ भने अहिले चाहिँ कम्तीमा पनि हामीसँग 1.5 लाख अवलोकनकर्ताहरू आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। र पहिलो दिनको उत्साहजनक उपस्थिति करिब 29,000 प्लस व्यक्तिहरू हिजो आउनुभयो, त्यसले हामीलाई के देखाउँछ भने ओहो हाम्रो चाहिँ हाम्रो आकलन पुरा हुने रहेछ भने। कारोबारको हिसाबले जति धेरै दर्शकहरू आउनुभयो, हाम्रो अर्को क्वालिटेटिभ एनालिसिस के छ भने क्वालिटी अवलोकनकर्ताहरू आउनुभएको छ, सिरियस बायर्सहरू धेरै आउनुभएको छ, सोध्ने बुझ्ने र टोकन पेन छोडेर जाने। त्यो अर्थले कारोबार पोहोरभन्दा डेफिनेटली पर्नेछ, फिगरमा चाहिँ यहाँले अरू रिसर्च गर्नुपर्छ होला।
2: यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
3: हस् यहाँलाई पनि धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
8: अहिले बिहानको 9 बज्यो।
9: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको खबरमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सृजराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज विश्व अंगदान दिवस, कानूनी व्यवस्था भए पनि अंगदान गर्नेहरू कम। सरकारद्वारा आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसाल सञ्चालन गर्दै देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। गोपनीयता हनन गरेको आरोपमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ। अनाधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा सिन्धुपाल्चोकी महिलालाई पक्राउ। कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाग्यो र पिताको निधनपछि भावुक अर्जेन्टिनी फुटबल टोलीका कप्तान मेस्सी फुटबलबाट सन्यासको संकेत।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। दिवसको अवसरमा भक्तपुरमा रहेको सय धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन्। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदान बारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण धेरै बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने

0: बस्ने समीर गौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। नेपाल आँखा बैंक मार्फत हजारौं आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्, जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2 लाख रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक छ। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिटै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छुट उपलब्ध गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडागुड़ी लगायतका अत्यावश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुड़ी लगायत दैनिक उपभोगमा आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन्। विशेष गरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रति किलो 5 रूपियाँको छूटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछन्। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछन्। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछन्। बिहान 9:30 बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बिहान 10 बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। बिहान 11 कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्रांगणिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल हुँदैछ। पूर्वाधार विकास समितिको बैठक बिहान 10 बस्दैछ। बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ। बिहान 11 लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठक मा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुने कार्यक्रम छ। यसैबीच संघीय संसद राष्ट्रसभाको बैठक पनि आज बस्दैछ। दिउँसो 1:15 सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले सो प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कंग्रेसले साउन 12 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जनता समाजवादी पार्टी नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनाधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। स्वास्थ्य उपचारपछि नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किए हुनुहुन्छ। उहाँलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारी गरिएको छ। कंग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थलमा पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आज मध्याह 12 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ। देउवा गत फागुन 13 गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यहाँको उपचारपछि चैत्र 7 गते थप उपचारका लागि हङकङ पुग्नुभएका उहाँ त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लाग्नुभएको हो। स्वदेश फर्किए लगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने र साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले जानकारी दिनुभएको छ। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ। आज बिहानै प्रहरीको एक टोली सानेपा स्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताउनु भएको छ। आज बिहान 7 बजे प्रहरी टोली पुगेको थियो। 4-5 जना प्रहरीहरू कार्यालयभित्र र अरू बाहिर बसेका थिए। भित्र पसेका प्रहरीहरूले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको जनाइएको छ। पत्रकार किशोर श्रेष्ठलाई गैराती प्रहरीले पक्राउ गरेको थियो। उहाँलाई पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले कड़ा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा सहित पत्रकार तथा संचारकर्मीहरूले काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन्। विशेष अदालतले सम्पत्ति शुद्धिकरणको दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मंगलबार व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। यो मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिकमा आदेश भएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692599998।
10: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घर गोठ पुरिँदा दुईजनाको ज्यान गएको छ, दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका 5 बोटलबारामा पहिरोले 6 घर गोठहरू पुरिँदा अरू 10 बेपत्ता छन्। हिजो बेलुकी 9:15 खसेको पहिरोमा परि 18 शान्तिपुन मगर र 60 कमल बहादुर पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परि घाइते 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनास्थल विकट रहेकाले घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दौलीमा यात्रुवाहक हाइस जाँचका क्रममा प्रहरीले खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित विभिन्न प्रकारका लागू औषध बरामद गरी सुनसरीका एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनसरीको बुराहा क्षेत्र नगरपालिका 6 घट्टीका 21 विवेक शर्मा पक्राउ परेका हुन्। बुधबार बिहान करिब 10 दुधौली नगरपालिका 6 स्थित पोखरी क्षेत्रमा प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी तथा ट्राफिक सहित 5 टोलीले सुनसरीबाट काठमाडौँतर्फ गइरहेको 2464 नम्बरको हायास रोकेर जाँच गरेको थियो। हाइसको पछाडिपट्टिको 11 नम्बर सिटमा बसेका शर्माले बोकेको झोला जाँच गर्दा लुकाई छिपाई राखिएका लागू औषध फेला परेको प्रहरीको दावी छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार झोलाबाट खैरो हिरोइन जस्तो देखिने लागू औषध प्लास्टिक सहित तौल गर्दा 3.21 ग्राम र प्लास्टिक हटाएर तौल गर्दा 2.29 ग्राम पाइएको छ। बरामद पदार्थ हिरोइन नै भएको औपचारिक पुष्टि भनी भइसकेको छैन। झोलाबाट स्पारिस्ट लेखिएका 80 ट्याब्लेट अर्थात 8 एन्टिकफका 48 ट्याब्लेट अर्थात 5 स्पास्मोका 16 ट्याब्लेट अर्थात 2 तथा ट्रामाडोलका 98 क्याप्सुल अर्थात 10 पनि बरामद गरिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ। घटनास्थलमा प्रारम्भिक प्रक्रिया पूरा गरी शर्मा र बरामद सामग्री इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीमा लगिएको छ। जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान भइरहेको जनाएको छ। ओखलढुङ्गा जिल्लामा 8 विद्यालयका 250 जना विद्यार्थीलाई अल्लोबाट निर्मित झोला वितरण गरिएको छ। स्वयंसेवी फ्रान्चेस्का र मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपाल भीमको सहजीकरणमा 2,12,500 रूपियाँ मूल्य बराबरका झोला विद्यार्थीलाई वितरण गरिएको सिद्धिचरण नगरपालिका दुईको सामुदायिक सिकाई केन्द्रमा बुधबार आयोजित कार्यक्रममा सिद्धिचरण नगरपालिका दुईका वडाध्यक्ष वसन्त कटुवालले विद्यार्थीलाई झोला हस्तान्तरण गर्नुभएको छ। सिद्धिचरण नगरपालिका एक र दुई तथा चिसङ्खुगढी गाउँपालिका छ भदौरेका कक्षा चारदेखि माथिका विद्यार्थीलाई झोला वितरण गरिएको झोला पाउनेमा जन चेतना माध्यमिक विद्यालयका 33, कडेनी माध्यमिक विद्यालयका 43, छात्र प्रगति माध्यमिक विद्यालयका 40, महेश्वर माध्यमिक विद्यालयका 40, करकला आधारभूत विद्यालयका 14, तीन पिप्ली आधारभूत विद्यालयका 9, हिमालय माध्यमिक विद्यालयका 50 र रक्तमाला आधारभूत विद्यालयका 22 जना विद्यार्थी छन्। विद्यार्थीलाई किताब कापी तथा शैक्षिक सामग्री सुरक्षित रूपमा बोक्न सहज होस् र पढ़ाईप्रति उत्साह बढ़ोस् भन्ने उद्देश्यले झोला वितरण गरिएको स्वयंसेवी अभियान नेपालले जनाएको छ। अनाधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार काठमाडौँको महाराजगंजबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका एक घर भई महाराजगंज बस्ने 41 वर्षीय नवीना गुरूङलाई पक्राउ गरेको। गुरूङले टप ग्लोबल इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड नामको कम्पनीको आवरणमा अनाधिकृत तरिकाले ऋण प्रवाह गर्ने र ब्याज असुल्ने गरेको भेटिएको छ। गुरूङले राष्ट्र ब्याङ्कको अनुमति नलिई सो कम्पनीले व्यक्तिको लालपूर्जा राखेर धितो मूल्याङ्कन गरेर ऋण प्रवाह गर्ने र ब्याज असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। एसपी थापाका अनुसार धितो मूल्याङ्कनको 20% रकम डिपोजिट गर्न लगाएर कम्पनी सञ्चालकले आफैले ब्याज निर्धारण गर्ने गरेका थिए। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर सो कम्पनीले बैंक तथा फाइनान्सले जस्तै काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। प्रहरीले महाराजगंज स्थित सो कम्पनीको कार्यालयबाट विभिन्न व्यक्तिहरूको नामको 71 थान चेक र कम्प्युटर बरामद गरेको छ। उनलाई राष्ट्र ब्याङ्क एम सम्बन्धी कसुरमा अदालतबाट 3 दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। भक्तपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका 8 का 28 वर्षीय मनिष सिंहको कुटपिटबाट मृत्यु भएको मंगलबार राति भक्तपुर नगरपालिका 4 मंगलाछे स्थित जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा भएको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। घाइते सिंहको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। भक्तपुर प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षीय किशोर चौगुठीलाई पक्राउ गरेको छ। हत्या आरोपीलाई भक्तपुर जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2,000 नागेको छ। कंगोमा 3 महिना अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो। पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। हिजोसम्म कंगोका 5 वटा प्रान्तमा 4,381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2,011 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच अन्तर्राष्ट्रिय अधिकारीले कंगोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। र समाचारको अन्त्यमा खेल समाचार। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेस्सीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन। मेस्सीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झिएका छन्। विश्वकप शुरू हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेस्सीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेस्सीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेस्सी मैदानमा पुगेर छोराको खेल हेर्न सकेनन्। मेस्सीले विश्वकप जितेर त्यो सफलता पितालाई समर्पण गर्ने ठूलो इच्छा रहेको बताएका छन्। जर्ज मेस्सी केवल मेस्सीका पिता मात्र थिएनन्, उनका साथी र गुरू पनि थिए। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज विश्व अंगदान दिवस, कानूनी व्यवस्था भए पनि अंगदान गर्नेहरू कम। सरकारद्वारा आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। गोपनीयता हनन गरेको आरोपमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ। अनाधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा सिन्धुपाल्चोकी महिला पक्राउ। कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाग्यो। र पिताको निधनपछि भावुक अर्जेन्टिनी फुटबल टोलीका कप्तान मेस्सी फुटबलबाट सन्यासको संकेत। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर एकको कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर दुईको कार्यालय बितिजोर सिन्धुली। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
8: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 कार्यालय, बासेश्वर, सिन्धुली।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 कार्यालय, खुर्कोट, सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
2: बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।

एक स्वागत गर्दै कार्यक्रमलो कोसेलीको साथमा आज उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई रेडियो बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहेर सहयात्रा गर्छौं। आज बिहिबारको बसाइ भएको छ। आजको बसाइमा तपाईँले आफूलाई सहज हुने प्रस्तुति सुनाउन सक्नुहुन्छ। तपाईँले यदि हजुरको भिडियो मार्फत बजेका नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोक कौशलीको साथमा आज उपस्थित

यदि तपाईलाई कार्यक्रम चलाउन आउँदैन भने गीत गाउन पनि सक्नुहुन्छ. तपाईले गीत पनि गाइरहेकै हो, अन्य दिनमा पनि गाउँछु भन्ने लाग्छ भने तपाईले कथा, कविता, गजल, लेख रचनाहरू तपाईले सुनाउन सक्नुहुन्छ. आजको बसाईमा त्यसको लागि 48 40 00 26 नम्बर खुल्ला रहेको छ भने तपाईले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ. साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा सेफएम 95.1 MHz पनि सुन्दै हुनुहुन्छ. फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पनि पठाउन सक्नुहुन्छ. हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्नेछौ भने तपाईँले हामीलाई फोन गर्दै आउन सक्नुहुन्छ. कार्यक्रम लोककोशेली साताको सातै दिन आउने गर्छ. तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ. आज पनि सोही क्रम जारी नै रहेको छ. नेचाल लोकगीतहरू पनि कार्यक्रममा बज्नेछ. तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ. तपाईँले सधैँभरि डायल गर्दै आइराख्नु भएको नम्बर नै छ. तपाईँको लागि नयाँ नम्बर छैन, 0840 40 00 26 नम्बर. यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने. कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो. यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत. त्यसपछि हामी आउँछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला.

0: कार्यक्रम को शुरूआत में राख विष्णुमाझी अनि मोहन खड़का को आवाज में रहकर सुन्तला गुलियो भन्ने बोल को गीत राखी कार्यक्रम लोकोशैली को शुरूआत कर सकता छो अब भालो तपाईले आजको वर्षाईमा आफ्नै प्रस्तुतिहरू सुनाउन सक्नुहुन्छ। यदि कार्यक्रम चलाउन आउने साथीले चाहिँ हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ, यही नै कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने छैन। तपाईले हरेक दिन बिहानदेखि बेलुकासम्म कुन कुन कार्यक्रम प्रसारण भइरहेका छन् तपाईँलाई थाहा छ। तीमध्ये तपाईँलाई सहज लाग्ने कार्यक्रम र तपाईँलाई मनपर्ने कार्यक्रम चलाउन सक्नुहुन्छ र कार्यक्रम चलाउन नआउने साथीले गीत गाउन सक्नुहुन्छ। कथा, कविता, गजल, तपाईँको साहित्यहरू पनि के छन् तपाईँले लेख्नु भएको छ होला ती साहित्यहरूलाई तपाईँले सुनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी स्वागत गर्छु। हेलो
1: हेलो
0: नमस्कार हजुर।
1: नमस्कार,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? सन्देश के छ खबर?
1: ठिकै छ, मेरो त यता राम्रै छ। अनि तपाईँ लगायत रेडियो हल परिवारको के छ?
0: म लगायत रेडियो होल परिवारको खबर एकदमै ठिक छ, राम्रो रमाइलो यस्तै यस्तै छ भन्नुपर्छ। अनि सन्देश यता रुकुम पश्चिमदेखि भन्नुभयो?
1: हजुर हजुर।
0: अनि रुकुम पश्चिमतिरको खबर के छ सुनाउनुहोस् न हामीलाई।
1: रुकुम पश्चिमतिरको खबर त ठिकै छ भन्नुपर्छ। अब के अरे घाम लागिरहेछ अहिले चाहिँ, अब कतिखेर घाम लाग्छ, कतिखेर बदली हुन्छ, कतिखेर पानी पर्छ, रमाइलो घमाइलो छ नि है।
0: पक्कै पनि यो मौसम एकछिनमा बदली हुन्छ, के हुन्छ कसो हुन्छ भन्ने कुरा थाहा छैन, ठिकै छ। अनि सन्देश विशेष गरी त्यतातिर खास के गर्नुहुन्छ भन्नुहोस् न?
1: आज बदली त केही छैन, त्यस्तो अब त्यही हो, बस्ने खाने भइरहेको छ। अब के अरे अब खेतहरूमा अब खेत गोर्ने कामहरू भइरहेछ, के अरे अब त्यस्तै त्यस्तै छ भन्नुपर्छ नि है।
0: ल त्यस्तै त्यस्तै गरेर सुन्दै हुनुहुन्छ। अनि रुकुम पश्चिमतिर रहेर हजुरको रेडियो चाहिँ कुन माध्यमबाट सुन्नुभयो?
1: अब यतातिर चाहिँ अब सुन्न त धेरै नै नसेर अब के अरे साथीहरूको माध्यमबाट चाहिँ आउँछ भन्ने जानकारी थियो, त्यही भएर चाहिँ सहभागी त गर्न आएको नि है।
0: ल कहाँको कुन साथीले जानकारी दिनुभयो होला त हाम्रो सन्देश दिलाई चाहिँ सन्देश?
1: मलाई चाहिँ अब यो कार्यक्रम आउँछ भनेर चाहिँ अब यता ओखलढुङ्गाको गजिनेर बहिनी हुनुहुन्थ्यो भने चाहिँ जनाउनु भएको थियो होइन आउँछ भनेर, अनि त्यसो भएर त्यही भएर सहभागी त जनाएको। अनि
0: धनुजीले भन्नुभयो भन्नुभयो?
1: हजुर हजुर।
0: ल ठिक छ, धनुजीलाई पनि विशेष धन्यवाद, साथसाथै यहाँको फोन पनि लाग्यो, आइदिनु भएको छु, यहाँलाई विशेष धन्यवाद पनि व्यक्त गर्छु। अनि खानपिन भयो अथवा बाँकी नै छ?
1: मेरो खानपिन भएको त भइसक्यो भन्नुपर्छ नि है।
0: ल भएर बस्दै हुनुहुन्छ, खुसी लाग्यो। अब हामीलाई कुन कुन माध्यमबाट सुन्न सकिन्छ भने तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि सुन्नुहोस्, हाम्रो पात्रो नेपाली पात्रो हजुरको रेडियोको वेबसाइटबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है।
1: हुन्छ
0: ल, यहाँलाई कुन कुन माध्यमबाट कार्यक्रम अर्थात हजुरको रेडियो सुनिन्छ भन्ने कुरा मैले जानकारी गराइसकेको छु। भोलिका विषयमा चाहिँ मैले रेडियो सुनेको छु है, यस्तो यस्तो कार्यक्रमहरू आउने रहेछ भनेर यहाँले मलाई भन्नुहुन्छ है। ल हुन्छ, हामी त्यसो भए कार्यक्रमतर्फ लाग्छौँ। आज हामीलाई के सुनाउनु हुन्छ त नि?
1: मैले चाहिँ अब त्यस्तो अब पहिला सुन्न पाएको थिएन, अब कार्यक्रम के छ भन्ने कुरो थाहा भएन, तर अब एउटा सानो तिनो लोकगीत सुनाउँछु नि है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: दशम श्रेय मिर्छ रमाइलो गीत गाउनुभयो कार्यक्रममा आउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु साथसाथै अन्य वर्षमा पनि आउनुहोला सहभागी जनाउँदै गर्नुहोस् अहिलेको लागि छोडमाए
1: नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश केसीजी रुकुम पश्चिम बाजा हुनुहुन्थ्यो उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउनुहोस् साथसाथै तपाईँलाई जुन प्रस्तुति सहज लाग्छ सोही प्रस्तुति तपाईँले सुन्दा अनि सुनाउन सक्नुहुन्छ तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ 0840404026 नम्बर भने देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ कार्यक्रम लोकको शैलीको बसाईमा छौं के कस्तो लाग्दैछ तपाईँले प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ हामीलाई हामीले तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको साथमा कार्यक्रमलाई चाहिँ अब कसरी राम्रो बनाउन सकिन्छ भन्ने तरिकाले पनि हामी अगाडि बढ्नेछौं यति बेला तपाईँले साथै फेसबुक लाइभमा पनि जोडिनु भएको छ तर सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ गुम्नुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्ते नमस्कार
0: नमस्ते नमस्कार धनुजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: हजुर म तपाईँ छु अनि हजुर सन्चै हुनुहुन्छ
0: म पनि एकदम सन्चै आरामै छु त अहिलेसम्म हाम्रो धनुजीकै आशीर्वादले
2: मेरो मायाले होला होइन
0: पते माया त लागिहाल्छ नि हेर्नुहोस् न माया बिना संसार चल्दैन रे नि त फेरि
2: हजुर हजुर धेरै माया गर्छु नि त हजुरलाई मैले हजुरलाई
0: धेरै भनेर कति हो मैले यहाँ यसो सम्झिँदा पनि अझ नभ्याउने हो के जस्तो लाग्यो त धेरै भन्नु
2: हजुर हजुर धेरै धेरै माया लाग्छ क्या हजुरहरूको एकदमै हजुरको एफएमका हाम्रो दिदी दाईहरूको सबैको धेरै धेरै माया लाग्छ
0: सबैको है हामीले पनि सबै साथीहरूलाई माया गर्छौँ किनकि हाम्रो लागि तपाईँहरू हुनु भएन भने होइन तपाईँहरूले हामीलाई माया गर्नु भएन भने त फेरि हामी एक्लैले आफूले आफूलाई मात्रै माया गरेर पनि नहुने रहेछ क्या धनु चाहिँ जस्तो कि एक्लै अर्कोलाई माया गर्नु पनि एउटा संसार चलिरहेको हो कि भन्ने पो लाग्छ त कतिपय अवस्थामा चाहिँ भनिन्छ आफूले आफूलाई नै माया गर्यो भने आफ्नो जिन्दगी आफ्नै हो रे भन्नुहुन्छ तर एक्लै अर्कोलाई माया गर्नु पनि संसार हो रे
2: हजुर हो नि एक अर्कामा माया गरेन भने त्यो अब मानवताको भावना नै घुम्छ
0: पके भने
2: मानिसले त्यो अब एक अर्कामा माया गर्नुपर्छ होइन सबैलाई आदर गर्नुपर्छ माया गर्नुपर्छ त्यही नै ठुलो कुरा हो हामी मानिस भइसके अब
0: मैले बुझिसकेँ सबै बुझिसकेँ धनुजीले भन्नुभएको कुरा अलिकति हिन्स मात्रै दिनुहोस् न म सबै बुझिदिन्छु भनेर चाहिँ कसरी भन्नु सबै कुरा बुझ्न त कहिलेकाहीँ कठिनाइ पनि हुन्छ ठिक छ अनि खानपिन खानुभयो कि बाँकी छ
2: हजुर मेरो एकदमै बाँकी नै छ हजुरले त पक्कै पनि खाइसक्नु भयो भनेर थाहा पाउँछु मैले होइन
0: पति पनि थाहा पाउनै पर्छ जब माया छ र पो सबै कुरा थाहा हुन्छ माया नै छैन भने त कसरी थाहा हुन्छ ल धनुजीको चाहिँ बाँकी नै छ
2: मेरो चाहिँ एकदमै बाँकी नै छ अब बिहान खाजा खाइन्छ यताउता बाहिरतिर काम बाहिरतिर काम गरिन्छ अनि खाना चाहिँ अब कहिले कसो त एघारै बज्छ पो त
0: अब कहिले काहीँ कार्य व्यस्तता कहिले भ्याइँदैन कहिले भोक लाग्दा लाग्दै दौड्दा दौड्दै पनि घरमा आइपुग्न सकिँदैन त्यो कहिलेकाहीँ ढिलो हुनु स्वाभाविक हो तर खाना र खाजा चाहिँ समयमै खानुपर्छ अरे नत्र शरीरमा पछि विभिन्न खालको समस्याहरू आउँछ भनेर भन्नुहुन्छ हाम्रो मम्मी बाबाहरूले त्यही भएर चाहिँ सकेसम्म आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरौँ अब अहिले हामी सकिन्जेलिन चाहिँ आ स्थिति हो भने भनिन्छ पछि अलि हामी उमेर ढल्किँदै गइसकेपछि हाम्रो शरीरमा इनर्जी कम भएपछि चाहिँ हामीलाई विभिन्न खालको रोगहरूले पनि समस्या दिन्छ कि त्यही भएर
2: हजुर हो नि त अब खाना जस्तो ठुलो केही छैन मान्छेको जीवनमा त्यही भएर पनि हो खाना चाहिँ टाइममै खानुपर्छ तर पनि हामी चाहिँ टाइममा भन्दा पनि अब बिहान खाजा खाइन्छ त्यही भएर पनि अलिक ढिलो नै हुन्छ ढिलो भए तापनि फरक पर्दैन बिहान खाएपछि होइन त्यही भएर पनि हो
0: ल ठिक छ अब खाना खाजा फेरि दिउँसो खाजा फेरि साँझमा खाना भनेपछि त तन्नै खानुहुन्छ धनुजीले
2: हजुर तपाईँ दिदी बिहान खानुहुन्न, खाजा खानुहुन्न, 9 बजी खाना खाएर आउनुहुन्छ योतिर मलाई थाहा छ, अनि त्यही भएर हामी चाहिँ अब खाजा खाइन्छ अनि बाहिर फेरि काम गरेर अनि फेरि हजुरको मिठास पूर्णका कार्यक्रम सुन्नको निम्ति अब उहाँको मिठास सँगसँगै सुनिन्छ भनौँ न।
0: ल ठिक छ, मिठास भन्नुभएको छ, आवाज भने मिठास यस्तै छ, जे होस् तपाईँहरूसँग रमाइलो गरी बोल्न पाइन्छ त्यही नै खुसी लाग्छ मलाई चाहिँ।
2: हजुर एकदमै मिठास छ हजुरहरूको आवाजलाई, अब एकदमै कदर गर्छु है।
0: ल सधैँभरि कदर गर्नु होला, अब जस्तो भए पनि हामीले गल्ती गरेका ठाउँमा, जस्तो हामीले कार्यक्रम ल्याइरहने क्रममा पनि काहीँ त्रुटि समस्याहरू भयो भने यहाँहरूले हामीलाई सल्लाह सुझाव दिनुपर्छ, त्यसलाई हामीले सोच्याउने मौका पनि पाउँछौँ होइन। त्यो हुँदाखेरि सधैँभरि हामीले ल्याएका कार्यक्रमहरूले नै राम्रो भइरहेको छ भन्ने भन्दा नि यहाँहरूको सल्लाह सुझाव पनि हामीलाई आवश्यक पर्छ। ठिक छ, अब चाहिँ म कार्यक्रमतर्फ लाग्छु, आज के सुनाउनुहुन्छ?
2: आज म पनि भाकै सुनाउँछु नि है, अब
0: ल हुन्छ सुरु गर्नुहोस्,
2: गीतै गाउनु पर्यो।
0: ल हुन्छ
2: हुन्छ।

0: यति नै गाउने है आजलाई
1: ल यति नै गाइदिनु भयो आजलाई फेरि शनिबार पनि राख्नुपर्छ है धनुजी हुन्छ एकदम मिठो गीत गाउनु भयो हतार हतार मणिपुरको गीत यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् साथसाथै अन्य साथीलाई पनि कार्यक्रम आउँदैछ भनेर पनि भन्दै गर्नुहोस् है धनुजी
0: हजुर मैले त भनिरहेको छु साथीहरूलाई एकदमै अब हिजो अस्ति हिजो आउने साथीलाई भनिएको थिएँ अनि हिजो अस्ति आउने साथीहरूलाई आज आउने दाइलाई पनि
1: ल ठिक छ भन्नुपर्छ आफूले जानकारी दियो भने धेरै साथीहरूले सुन्न पाउनुहुन्छ भन्दै अहिलेको लागि छुट्टौँ है हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ यति बेला अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ हामी यसपछि चाहिँ गीततर्फ पनि जानुपर्छ साथीलाई स्वागत गर्छु हेलो हेलो
2: हेलो
1: नमस्कार हजुर
2: नमस्कार हजुर नमस्कार
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: हजुर म रोल्पाबाट बोल्दैछु मोहन महरा खेतरी
1: मोहन जी के छ खबर
2: ठिक छ मेरो खबर तपाईँको खबर के छ
1: मेरो पनि एकदम ठिक ठाक छ रोल्पातिरको मौसम हिजो आज कस्तो छ भन्नुहोस् न आजको चाहिँ
2: हिजो आज बातिर मजाले चर्को चर्को घाम लागिरहेको छ एकदम रमाइलो छ पानी परेको छैन अनि मेरो तपाईँकोतिर सुनाउनुहोस् तपाईँको कुन ठाउँ अलिक थाहा भएन ट्याक्कै अनि त्यही भएर अब
1: मोहनजीले हिजो पनि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो है
2: हिजो चाहिँ कार्यक्रममा सहभागिता जनाउन जनाउन खोज पछाडि खै के भयो
1: हिजो कि कहिले आउनु भएको थियो त हाम्रो मोहन बोहरा छेत्रीजी भन्ने मान्छेसँग बोलेको जस्तो लाग्छ
2: हजुर हजुर हिँड्नु भएको थियो
1: ल ठिक छ अनि यो चाहिँ कुन ठाउँ भनेर यहाँले सोध्दै हुनुहुन्छ ठ्याक्कै हामी रामेछाप जिल्लाबाट छौँ है त हजुर हामी रामेछाप जिल्लामा छौँ र यहाँले अब कुन रेडियो सुन्दैछु सुनेको छु भन्ने चाहिँ थाहा छ कि छैन त हाम्रो मोहनजीलाई
2: खै त अब रामेछापको रेडियो त कुन रेडियो हो कार्यक्रममा सहभागिता जनाएको हो अब अलि
1: भनेपछि ठ्याक्कै बिर्सनु भयो हजुरको रेडियो 102 थोपले कि मेगाहर्जमा चाहिँ यहाँले फोन गर्नुभएको छ हामीलाई सुन्नको लागि फेसबुक पेज छ हाम्रो पात्रो नेपाली पात्रो साथै हजुरको रेडियोको वेबसाइटबाट पनि यहाँले सुन्न सक्नुहुन्छ भन्न चाहे मैले धेरै माध्यमहरू छन् यहाँले सुन्नुहोला हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने भेट्टाउनुहुन्छ र के कार्यक्रमहरू आइरहेका छन् भन्ने कुरा पनि यहाँले थाहा पाउन सक्नुहुन्छ अब इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने फेसबुक कमेन्टहरू पनि हामीलाई प्राप्त यहाँले गराउन सक्नुहुन्छ भने है त मोहनजी ल अब अहिलेसम्म कुन रेडियो सुनेको छु भनेर यहाँले थाहा थिएन भन्नुभयो मैले थाहा दिइसकेको छु साथसाथै आजको कार्यक्रममा के गर्नुपर्छ भन्ने थाहा छैन यहाँलाई
2: हजुर आज चाहिँ बसाईमा चाहिँ के गर्नुपर्ने हो खुल्ला प्रतिभाको बसाई हो अथवा अन्य केही हो
1: पक्कै खुल्ला नै छ यहाँको लागि किनकि अब हजुरको रेडियो मार्फत बजेका कार्यक्रम त यहाँले अब सुन्नु भएको छैन होला जस्तो लाग्छ यहाँले भनिसकेपछि होइन अब गीत पनि लोकगीत पनि गाउन सक्नुहुन्छ अब कथा कविता गजलहरू यदि लेख्नु भएको छ भने त्यो खालको प्रस्तुति पनि यहाँले सुनाउन सक्नुहुन्छ
2: ए त्यसो भए आज कार्यक्रम चलाउने अवसर पनि थियो तर रेडियो हजुरको नसुनेकोले सुनाउन मिलेन
1: अब सकेसम्म हामीले त हाम्रै कार्यक्रम अर्थात हजुरको युट्युबबाट हरेक दिन प्रसारण भएका कार्यक्रमहरू चाहिँ यहाँहरूले कतिको सुन्नु भएको छ के छ कसरी कार्यक्रम चलाउनुहुन्छ भन्ने उद्देश्यले हामी सुन्नको लागि होइन साथीहरूले सिक्न सिकाउनको पनि हामीलाई सिकाइ हुन्छ भन्ने साथीहरूको सल्लाह सुझावलाई चाहिँ हामीले मध्यनजर गर्दै बिहिबारको लागि यो कार्यक्रम लिएका थियौं अब यहाँले अन्य बसाईमा सुनेर अर्थात अर्को हप्ताको बिहिबार चाहिँ कार्यक्रम चलाउन सक्नुहुन्छ आज कार्यक्रमभन्दा बाहेक अन्य प्रस्तुति पनि सुनाउन सक्नुहुन्छ
2: ल ल ओके अर्को हप्ताको दिन बिहिबार चाहिँ म यही हजुरकै रेडियोबाट चल्ने कार्यक्रम जुनसुकै भए पनि एउटा ओपनिङ गर्नेछु
1: ल हुन्छ आज चाहिँ के लोकगीत सुनाउनुहुन्छ कि कविता गजल सुनाउनुहुन्छ त
2: अब गीत गजल कोरा सिर्जना गरेका छैन गीत गाउँ भने स्वर पनि त्यस्तै छ त्यही पनि अब छोटो मिठोमा एउटा सानो एउटा टुक्का गाउने कोसिस गर्छु है
1: ल हुन्छ सुरु गर्नुहोस्

0: ধিম ধিম ভো মালাই পানি সারা দিন দিন ভো মায়া জল বুঝো মা ঝিম ঝিম সানো না ঝিম কারে তো কই হুঁছো মা ঝিম ঝিম সানো না ঝিম কারে ভুটু কই হুঁছো মা
1: मोहनजीले आवाजले साथ दिँदैन भन्नुहुन्थ्यो, एकदमै सुमिलो मिठो आवाज रहेछ, सुन्न पाइयो झिमझिम सानो भने बोलको गीत। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु आउँदै गर्नु श्रोणी कार्यक्रममा, अहिलेको लागि छोड्छौ है। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मोहन महराज क्षेत्री रोल्पाबाट हुनुहुन्थ्यो, उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ, तपाईँले पनि सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि चाहिँ हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौं, विश्रामपछि आउने रहेछौं। यति बेलाको बसाईमा जाम सुस्तै सुस्तै भन्ने चुना श्री बसन्त थापाको आवाजमा रहेको मिठो गीत बज्छ, त्यसपछि विश्राम रहनेछ।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: कार्यक्रम लोकशैलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम बसे फेरि आइसकेका छौं। आज बिहिबारको बसाई तपाईँले कार्यक्रमलाई पनि चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने तपाईँले गीत गाउन सक्नुहुन्छ र तपाईँलाई गीत पनि मैले गाइराखेको छु है भन्ने लाग्छ भने तपाईँले कथा कविता गजल लेखहरू तपाईँको सुनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले 0840 40 0026 सहभागी जनाउनु पर्ने हुन्छ। यति बेला भने सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी फेरि पनि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: हेलो नमस्ते
0: नमस्ते। हजुर, यो आवाज त धेरै पहिले सुनेको जस्तो लाग्यो।
1: हजुर हजुर, पहिले नि सुन्नु भएको छ होला।
0: सुन्न त सुने मैले, तर हाम्रो राजुजी बोल्नु भयो कि हाम्रो मनोजी बोल्नु भयो?
1: हजुर, म मनोज बोल्दैछु दिदी।
0: मनोजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: के छ खबर? धेरै पछि आउनुभयो त।
1: हजुर, धेरै पछि नै भन्नुपर्छ, कार्यक्रम एकदमै दैनिक रूपमा सुनेको साथी जहाँ हुन्छु भन्नुपर्छ है।
0: हाम्रो सुन्न चाहिँ दैनिक सुन्नुहुन्छ, तर फोन चाहिँ कहिले काहीँ मात्रै लाग्छ है।
1: हजुर हजुर, अब फोन गरेको भयो नि सायद लाग्न चाहिँ लाग्थ्यो होला। फोन गर्ने चाहिँ गरेको थिइनँ, सुन्ने एकदमै साथी रहन्छु भन्नुभएको छ है।
0: ल ठिक छ, अब यहाँले हामीलाई सुनेर साथ दिनुहुन्थ्यो, अब हामी पनि सकेसम्म यहाँहरूको माझमा यहाँको गाउँ बस्दै घर आँगनसम्म सधैँभरि यसरी बोल्ने प्रयत्न त गर्छौँ, कहिले काहीँ बोल्न पाइँदैन, यस्तै छ है त मनोजी हाम्रो पनि।
1: हजुर हजुर।
0: अनि खान पनि खानुभयो कि छैन कि के छ त भन्नुहोस् न?
1: मेरो खानपिन चाहिँ बाँकी छ दिदी, अब एकछिनमै हुन्छ त।
0: मेरो भइसकेको छ। अनि त्यता झाङ्गाझोलीतिर के छ मौसम अहिलेको अवस्था भन्नुहोस् न?
1: यताबाट एकदमै क्लियर देखिन्छ, राम्रो छ मौसम, एकदमै क्लियर छ, ढाकेको छ होइन। साथमा हजुरहरूको एकदमै फ्रीमा एकदमै प्रोग्राम सुन्दैछु, यस्तै नै छ भन्नुहोस् है।
0: ल, यस्तै यस्तै गरेर दिन बिताइराख्नु भएको छ।
1: हजुर हजुर, यस्तै नै अहिले गाउँ काममै बितिरहेको हुनुपर्छ।
0: ल, पहिले काठमाडौँतिर पनि बस्नुहुन्थ्यो जस्तो लाग्छ मनोजी, जो आज काम गर्दै हुनुहुन्छ।
1: हजुर हजुर, आज भोलि चाहिँ मेरो अलिकति गाउँतिरै गाउँतिरैछु, अब केही समय पछाडि जान्छु।
0: ल, अब हुँदाहुँदै दसैँ आउन लाग्यो, अब दसैँ तिहार पछि जानुहोस् है मनोजी।
1: हजुर हजुर, अब दसैँमा नि आइन्छ आउन चाहिँ, अब अर्डर गर्न टाढा होइन।
0: काठमाडौँ त्यति धेरै टाढा त होइन, हामीले टाढा भन्न पनि मिल्दैन, तर बिस्तारै चाडपर्वहरू नजिकिँदै गर्दाखेरि घरमा अलिक धेरै काम हुन्छ नि त, त्यही भएर भने मैले। ठिक छ, बस्नुपर्छ पक्कै पनि, अब आफ्नो घर परिवारलाई पनि काम त सघाउनु पर्यो, गर्नै पर्छ होइन। त्यो हुँदाखेरि आउनुभयो, बस्नुभयो, साथसाथै हामीलाई पनि सुन्न पाउनु भएको छ, खुसी लाग्यो। आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ त नि? नियमको पालना गर्छु भन्न खोज्दै हुनुहुन्थ्यो कि जस्तो लाग्दै थियो, तर मनोजीको फोन कटेको छ। ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ होला, मैले केही पनि भनेन। कहिले काहीँ नेटवर्कको समस्या, कहिले काहीँ हामीमा मोबाइलको ब्यालेन्सहरूको कारणले गर्दाखेरि पनि टेलिफोन कटेको हुन सक्छ। ठिकै छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, उहाँले सम्भवतः गीत चाहिँ सुनाउन खोज्ने तर्फर गर्दै हुनुहुन्थ्यो जस्तो लाग्दै थियो। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु। धेरै साथीको कमेन्ट छ, तर म छोटो मिठोमा मात्र भाषण गर्छु आज चाहिँ। हामीलाई यति बेला पहिलो कमेन्ट प्राप्त भएको छ हिरा बहादुर लगाईजीको, दर्शन नमस्कार भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ कल्पना साङपाङजी, उहाँ पनि लेख्नुहुन्छ भोजपुर घर भई हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी कविता घतानीजीले पनि नमस्ते दिदी हजुर, म पनि कार्यक्रम सुन्दैछु है, काठमाडौँबाट कविता घतानी हो, अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। भने तनु कश्मीरजी पनि लेख्नुहुन्छ नमस्कार दिदी भन्नुभएको छ। त्यसै गरी टीकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टेकेराम सुनवार तिन्जुरी मीडिया ग्रुप को मेम्बर रामेछाप गौर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु है अब बस्ने गीत जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरू सबै सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ भने रामकुमार लिम्बुजी पनि लेख्नुहुन्छ हेलो हजुर दर्शन नमस्ते गुड मर्निङ शिवा म तेह्रथुमबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत मलाई रामकुमार लिम्बु भनेर मेरो नाम र आवाजसँग जति पनि साथीहरू चिर परिचित हुनुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अर्को साथी हुनुहुन्छ दुर्जङ लिम्बुजी उहाँ पनि लेख्नुहुन्छ हेलो हजुर शिवारू नमस्ते है साथीहरूलाई सम्झाउनु पर्दा अब बज्ने गीत मार्फत चाहिँ सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे पेमा किङजीले पनि लेख्नु भएको छ कार्यक्रम सुन्दैछु है घर उखल ढुङ्गा हाल चाहिँ मुस्ताङबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी गीता लिम्बुजीले पनि शिवारू हजुर सन्चै हुनुहुन्छ होला म पनि कार्यक्रम सुन्दैछु है इलामदेखि अब बज्ने गीत मलाई गीता लिम्बु भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि दिदी नमस्ते गुड मर्निङ के छ खबर हजुरको भन्दै हुनुहुन्छ मेरो खबर एकदम ठिकठाक छ है मनोजी यहाँको फोन गरिदिएको थियो कमेन्ट प्राप्त भएको रहेछ सुन्दै सीता सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट सबैलाई सम्झेको छु कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी कविता घतानीजी पनि लेख्नुहुन्छ सबैलाई सम्झिरहेको छु आए कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते गुड मर्निङ
0: नमस्ते गुड मर्निङ देवजी के छ खबर
2: हजुर एकदम ठिकै छ भन्नुपर्छ है त म त अन्तिममा पो कार्यक्रम सुन्न आइपुगेँ भन्नुपर्छ है त दिदी हजुर
0: ए अघि नै कुदा जानुभएको थियो त तर यहाँको आवाज नमस्कार भन्दा त मैले अर्कै पो सुनिरहेको थिएँ सुरुमा त
2: हजुर हजुर होइन नि मै हो देव मनि देवमाझी नै बोल्दैछु भन्नुपर्छ अघि नै साथीलाई भेट्नु गएको थिएँ नि भन्नुपर्छ है साथी काठमाडौँ जाँदा था हजुर साथी दोरम्बाको साथी उर्मिला थापा मगर अनि मलाई चाहिँ भेट्न बोलाउनु भएको थियो र अनि यस्तो बाटोतिर नि बस्नु भनेको थियो अनि भेटेर आएको अनि ढिलो भयो भन्नुपर्छ है त हजुर चाहिँ अनि खाना पनि खाँदैछु भर्खरै कार्यक्रममा फोन पनि बल्ल बल्ल लाग्यो भन्नुपर्छ है त
0: ल ठिक छ अब काठमाडौँको यात्रामा हुने साथीलाई भेटेर फर्किसक्नु भयो बिहान बिहानै हाम्रो देवजी
2: हजुर हजुर पक्कै पनि अब भेट्नु भेट्यो अस्तिदेखि नै अनि त्यही भएर गएको भेटियो पनि भन्नुपर्छ है अनि दिदी हजुरलाई चाहिँ नमस्ते नमस्कार सुनाइदिनु पनि भनेर गएको छ है
0: ल उहाँलाई मेरो तर्फबाट नै बाटो पनि नमस्ते नमस्कार छ भनेर सुनाइदिनु होला अब उहाँ यति बेला त यात्रामा पनि हुनुहुन्छ रेडियो सुन्न पाउनु भएको छैन अब यहाँसँग भरि काठमाडौँ पुगेपछि त फेरि कुराकानी होला त्यसपछि भन्नुहोला है त
2: हुन्छ दिदी
0: ल खाना खाँदै हुनुहुन्छ ल त्यसो भए खाना जस्तो महत्वपूर्ण केही हुँदैन मैले खाना खाँदैछु भन्नुभयो धेरै धेरै समय लिन आज के सुनाउनुहुन्छ कार्यक्रमतर्फै लागौँ
2: अब थोरै अब गीत सङ्गीतमा रमाउने मान्छे लोक सङ्गीतमा होइन लोकगीतहरू धेरै मनपर्ने मान्छे अब थोरै लोक डोरी गीतै गाउने प्रयास गर्छु है त
0: ल हुन्छ सुरु गर्नुहोस्
2: निदारी नै आफूले जित्यो हिजो पनि रोएर रात बित्यो खाट्यो धुँदा धुँदै खोजाले रुमाल खाट्यो धुँदा धुँदै ए निछोरे मायालाई सम्झिँदा रुँदै आँसुले बित्यो हिजो पनि रोएर रात बित्यो खाट्यो धुँदा धुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै ए निस्तोरे मायालाई सम्झिरुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै ए निस्तोरे मायालाई सम्झिरुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै ए निस्तोरे मायालाई सम्झिरुँदा रुँदै कहिले होला हाम भेट हुन पाउने तिरुली म यता बोलाउने खाट्यो धुँदा धुँदै खोजाले रुमाल खाट्यो धुँदा धुँदै टुरी मायालाई सम्झिरुँदा रुँदै भेट हुन पाउने तिमीहरूली म यता बौलाउने फाट्यो धुँदा धुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै निष्ठुरे मायालाई सम्झिरुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै निष्ठुरे मायालाई सम्झिरुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै निष्ठुरे मायालाई सम्झिरुँदा रुँदै
0: ल देवजी एकदमै मिठो अनि रमाइलो गीत गाउनु भयो चाले रुमाल भन्ने बोलको गीत. म कार्यक्रमको अन्तिम चरणमा आइसकेको छु. धेरै कुरा गर्न मन थियो, गीत पनि अझै सुन्न मन थियो, तर समय अभाव छ. अन्य विषयमा आउँदै गर्नुहोस् अहिलेको लागि छोटोमा. हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली झाँझोले देखि हुनुहुन्थ्यो. अब चाहिँ म फोन लिन सक्दिनँ, म कार्यक्रमको अन्त्यतिर आइसकेको छु. धेरै साथीको फेसबुक कमेन्ट वाचन गर्न बाँकी नै छ, छोटोमा वाचन गरेर विदा हुन्छ. यति बेला टेकु छेत्रीजी पनि लेख्नुहुन्छ, नमस्कार छ है, हाम्रो प्यारो कार्यक्रम सुन्दैछु तनहुँबाट भन्दै हुनुहुन्छ. सधैँ पनि यसै गरी माया गरिदिनु होला है टेकुजी, यहाँलाई विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्कार है नाना, सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ. म एकदम सन्चै आरामै छु, कार्यक्रम सुन्दैछु. अब बच्ने गीत सबैको लागि भन्न चाहन्छु ल भन्नुभएको छ उहाँले. चाहिँ त्यसै गरी लेख्नुहुन्छ उहाँले बाबा विनोद साङपाङ, त्यसै गरी मनिषा बान्तवालाई चाहिँ अग्रिम जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ. आफ्नो तर्फबाट पनि उहाँ दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना. त्यसै गरी अर्को साथी हुनुहुन्छ अमिनाजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है दुलखाबाट. अब बच्ने गीत सबैको लागि भन्नुभएको छ. सपना तामाङजीले मुक्तक लेख्नु भएको छ, सपनाजी कार्यक्रमको अन्त्यमा छु, म वाचन चाहिँ गर्नु चाहिँ पर्थ्यो है, म वाचन गर्ने प्रयास गर्छु ल छोटोमा. म तपाईँले जसरी लय शब्द मिलाएर चाहिँ वाचन गर्दिनँ, म सरस्वती वाचन मात्र गर्नेछु. सपनाजीले लेख्नु भएको छ मुक्तक, हाम्रो सुन्दर सपना तिमीले गर्दा टुट्यो आज, मेरो मौनतालाई किन फेरि पनि लुट्यो आज, सम्बन्ध जोगाउने प्रयास पटक पटक गरे तर तिम्रो कारण आफ्नै माया चङ्गासरी छुट्यो आज, मुक्तक लेख्ने प्रयास गरेको छु वाचन गरिदिनेवाला है दिदी भन्नुभएको छ. मैले वाचन गरिसके तपाईँले जसरी मिलाएर चाहिँ वाचन गर्न मेरो अलिकति आवाजले नै साथ दिँदैन होइन, मैले त्यसरी अलि ढाल्न सक्दिनँ, त्यही भएर तपाईँको शब्दहरूलाई मात्र वाचन गरे भन्छु. त्यसै गरी मिडिया प्रेमी राई अनि साजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. त्यसै गरी अञ्जन थुलुङजी पनि लेख्नुहुन्छ, नमस्ते है, म अन्जान थुलुङ युएबाट सबैलाई सम्झेको छु, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. सुमित यादव सुनार किरातजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु, रामेसाप देउराली घर भइहाल चाहिँ काठमाडौँबाट अब बच्ने गीत सबैको लागि भन्नुभएको छ. निर्मला थापा निर्मला थिङजीले धेरै कसै कमेन्ट गर्नुभएको छ, नमस्कार दिदी, म पनि हामी पनि कार्यक्रम सुन्दैछु है, दाई बहिनी देवमाझी र म निर्मला को तर्फबाट भन्दै हुनुहुन्छ. उहाँको त फोन पनि लागिसकेको छ, गीत पनि हामीलाई सुनाइसक्नु भएको छ है निर्मलाजी, यहाँलाई विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी सुजन भुजेल खोटाने भाइ हुनुहुन्छ, उहाँ पनि गुड मर्निङ दर्शन, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु, खोटाङको रावापिसी पार्खा घर भइहाल चाहिँ काठमाडौँको जाँदैछु, बाटोमा छु है भन्दै हुनुहुन्छ. फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ. यात्रा गर्ने क्रममा पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो सुजन जी. त्यसै गरी सरिका छेत्रीजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै. अब चाहिँ लघु कार्यक्रमको समय सकिसकेको छ, साथसाथै तपाईँ यति नैसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु. आजको कार्यक्रममा फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, सन्देश केसी रूकुम पश्चिमबाट, धनुगज मेर्जी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, त्यसै गरी मोहन महराज छोत्रेजी रोल्पाबाट, मनोज सुन्दासजी हुनुहुन्थ्यो, उहाँको आवाजपछि हामीले गीत सुन्न सकेनौं, झाँगाझुलीदेखि देवमाझी हुनुहुन्थ्यो सिन्धुली झाँगाझुलीदेखि नै, उहाँले पनि मेट्रो गीत गाउनु भएको छ. आज सबै साथीले गीत गाएर सुनाउनु भएको छ, सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु. साथै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सरस्वती मलाई यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्री राज महत, साथै सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद। कार्यक्रम लोककोशेली अवधिभर बजेका मेटा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को छोटो मिठोमा एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकी साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि फेरि यो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सिंहदरबारी स्थित पुतली बगैंचामा निर्माणधीन संघीय संसद भवनको निर्माण कार्य 7 वर्ष पुग्न लाग्दा पनि सकिएको छैन। 2079 साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम 6 पटक म्याद थप गर्दा पनि सकिएको छैन। काम अहिले अन्तिम चरणमा पुगेको बताएको छ र सुस्त बनेको पनि रहेको जनाएको छ। भवन निर्माणका लागि 7 पटक म्याद थप गर्न निर्माण व्यवसायले शहरी विकास तथा भवन निर्माण विभाग समक्ष निवेदन पेश गरेको छ। सबै कागजात प्राप्त नभएकोले म्याद थप भइ नसकेको विभागले विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताउनु भएको छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँ हिरासतमा राखिएको छ। प्रहरीका अनुसार विभाग समक्ष निवेदन पेश गरेको छ। सबै कागजात प्राप्त नभएकोले म्याद थप भइ नसकेको विभागले विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताउनुभयो।

भेरीमाको आधारमा काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि व्यक्तिगत गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। प्रहरीले जन आस्था साप्ताहिक तथा जन आस्था .com को ललितपुर चम्सी खेलमा रहेको कार्यालयमा छापा मारी कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रमाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघहरूले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ पक्राउ परेको खबर पाए लगतै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पत्रकार तथा संचारकर्मीहरू काठमाडौँ प्रहरी परिसर पुगेका छन्। पत्रकारहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघले बिहान काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएको छ। महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार प्रेस स्वतन्त्रताका पछि धर तथा नागरिक समाजलाई धरनामा सहभागी हुन आह्वान गरेको छ। महासंघले पत्रकारको कारण सार्वजनिक गर्न कानूनी प्रक्रिया पारदर्शी बनाउन पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैर कानूनी तथा प्रेस स्वतन्त्र विरोधी कदम भएको बताउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रेसलाई निर्बाध काम गर्न दिन श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। दीर्घकालीन आपूर्ति श्रृंखला व्यवस्थापन र सरकारले समयमै खरिद प्रक्रिया अघि बढ़ाउन नसक्दा देशभर जनजीवन रक्षक र आवश्यक औषधिको चरम अभाव भई बिरामीको जीवन जोखिममा परेको छ। औषधिको आपूर्ति सहज नहुँदा समेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रभावकारी र ठोस पहल कदमी लिन नसकेको जो देखिएको हो। औषधिको संकट व्यवस्थापनका नाममा एक ठाउँको औषधि अर्को ठाउँमा सार्ने, रिभर्स पोलिङ जस्ता अस्थायी उपायमै सीमित हुने, आकस्मिक स्वास्थ्य संकटप्रति स्वास्थ्य मन्त्रालय उदासीन देखिएको सरकारवालाले बताउनु भएको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेस फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराउनु भएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्तिको सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नकली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधि सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। रूपन्देही स्थित बुटोल थाको कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेसँगै लामो समयदेखि बन्द रहेको कारखाना पुनः सञ्चालन हुने आशामा स्थानीय उत्साहित भएका छन्। कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन ड्यू डिलिजेन्स अडिट भइरहेको छ। यही क्रममा बुटोल धागो कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै उद्योगसँग सम्बन्धित दावी तथा हरहिसाब भए पेश गर्न आग्रह गरेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला र निर्णय बमोजिम लेनदेन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटोल 10 स्थित उद्योग परिसरमा दावी पेश गर्न सूचना मार्फत भनिएको छ। त्यस्तै उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा निकायलाई पनि समेत तत्काल सम्पर्क

ग्राहकर गरेको छ। तोकिएको 21 दिनभित्र कुनै दावी नपरेको प्रचलित कानून बमोजिम प्रक्रिया अघि बढ़ाइने र त्यस अवधिपछि उद्योगमाथि कुनै पनि किसिमको दावी नलाग्ने कारखानाले प्रश्न पारेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोटल पारामा गैराती गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 3 पुगेको छ। अविरल वर्षाको कारण माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पूर्ण मगरको घरसहित करिब 6 घर तथा गोठ पुरेको थियो। पहिरोमा परेर थबाङ 5 18 वर्षीय शान्ति पूर्ण मगर र 60 वर्षीय कमल बहादुर पूर्ण मगरको ज्यान गएको थियो। उद्धारका क्रममा बिहिबार आज बिहान थप 71 वर्षीय मन रखी पूर्ण मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएको छ। घटनामा 2 गम्भीर घाइते भएका छन् भने उद्धार गरिएका 22 वर्षीय हिमाल पूर्ण मगर र 25 वर्षीय सञ्जय घरती मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि पठाउने पहल भइरहेको छ। प्रहरीका अनुसार पहिरामा अझै 9 बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डल बहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला रोका मगर रहेका छन्। घटनास्थलमा बिहिबार बिहानदेखि ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद उद्धार सामग्री र सो सहितको टोली खटिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तन प्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रस्तावित परिवर्तन दशकौंदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन। राष्ट्रपति ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, मप्स र रूबेला अर्थात एमएमआर विरूद्धको संयुक्त खोपलाई 3 छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट अफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनुभएको छ। वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले एमएमआर लगायत खोप सुरक्षित रहेको र त्यसको अटिजम नगराउने वैज्ञानिक प्रमाण प्रष्ट रहेको बताउनु भएको छ। उहाँले खोप सम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। खबरको अन्त्यमा खेल खबर। पेरिस सेन्ट जर्मेन पीएसजीले स्टर्न भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक युएफए सुपर कपको उपाधि जितेको छ। रेड बुल एरिनामा गैराती भएको फाइनलमा पीएसजीले 20 मिनटमा अग्रता लिएको छ, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टर्न भिल्लाको 17 वर्षीय ब्रायन म्याडजुले गोल गर्दै खेल बराबरीमा ल्याउनु भएको छ। पीएसजीका डिजिरे ड्युएले 65 मिनटमा निर्णायक गोल गर्नुभएको छ। सोसँगै च्याम्पियन्स लीग विजेता पीएसजीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहम हटस्पर्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुने नै छ। यति दिनसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना कर्की पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 कार्यालय गोठगाउँ रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 कार्यालय देउराली रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपकी पपमा कार्यक्रम प्रस्तुता श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि आज विशेष विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ के गर्दैनुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुन्दैनुहुन्छ समेत साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दी पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहिरहेका छौं। सुन्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ। नम्बर 0440 40026 रहेको छ, आउन सक्नुहुन्छ। आजको बसाइमा लेख रचनाहरू अथवा नेपाली पप गीत गुनगुनाउनु पर्ने हुन्छ, सुनाउनु पर्ने हुन्छ हजुरको इच्छा पनि भन्न चाहे। त्यस्तै गरेर म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, सर्ट एन्ड सुटमा म्यासेजहरू पठाइदिनुभयो भने अझ राम्रो हुन्छ पनि भन्न चाहे। कार्यक्रममै सेयर गरेर पनि साथ दिनुभयो भने अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ पनि भन्न चाहन्छु। अनि साथसाथै अब धेरै कुराकानी मैले कार्यक्रमको बारेमा भनिराख्दिनँ यहाँहरूलाई, मलाई भन्दा बेसी हजुरहरूलाई थाहा छ कार्यक्रमको बारेमा। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ। यति बेला हामी कार्यक्रममा गीत राखिहाल्छौँ अनि त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला।

0: चाइना कम्पनी चाइना कम्पनी होइन ग्रोसिस ब्रान्डको गीत रहेको थियो चाइना कम्पनी नबोल्ने माया लाग्ने रहेछ सामान्य यस्तो यस्तो होला बोल्नै पर्छ भन्ने पनि हुन्न आँखै आँखाको नजरै नजरले पनि माया लाग्छ रे माया गर्छ रे भन्छन् अहिले झन् त्यहाँमाथि बोल्नुपर्छ भन्ने त हुन्न जस्तो लाग्छ त्यसो जस कार्यक्रमको सुरुवात गरिसकेको छु आवाजमा म श्री राज महचु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार देवजी के छ खबर ठिक छ राम्रो छ रमाइलो छ भोवाल बिन्दास चकास छ खाना भयो के गर्दैन हुन्छ कता हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ मौसम मलाई पनि खुसी लागेको छ मौसम कस्तो छ
1: मौसम घाम लागिरहेको छ भनेर मन्द मन्द घाम लागिरहेको छ गर्मी गर्मी नै छ भन्नुपर्छ यस्तै छ भन्नुहोस् है दाइ हजुर आजको मौसम
0: ठिक छ गाउँघरतिर के हुँदैछ यति बेला
1: गाउँघर यति बेला अब यस्तै त हो नि अब धमाधम धान गर्ने अब यो कामहरू भइरहेको छ काम गर्नेहरूलाई अब यस्तै छ अनि अरू त भन्नुपर्छ है त
0: ओके ओके ठिक छ खुसी लाग्यो यस कार्यक्रम सहभागी भइदिनु के सुनाउनुहुन्छ आजको बसाइमा
1: अब गीत गजल कविता मुक्तक केही पनि त्यस्तो आउँदैन अहिलेसम्म त्यो केही रचनाहरू केही पनि गर्न आउँदैन है सङ्गीतहरूमा रमाउने मान्छे रमाउने मान्छे गीत आधुनिक गीत लोकगोरी अब यस्तै रमाउने मान्छे अब होइन अब थोरै पक्षले गाउने प्रयास गर्छ
0: ओके हुन्छ सुरु गर्नुहोस् न

सँगै बाँच्छु भन्छु मरिनै लागि मर्छु आफै सँगै बाँच्छु भन्छु मरि तिमीलाई लागि मर्छु तिमीलाई पाइन भने भन्छु के पनि गर्छु यदि तिमीलाई पाइन भने भन्छु के पनि गर्छु।

मेरो जीवन बाटो

0: तो भेटनाओ तरंतीन पै तो भेटनाओ तरंतीन पै तो भेटनाओ सही नहीं होना सही था
1: मिठो गीत मिठो आवाजमा गाइदिनु भयो विशिष्टमा धन्यवाद दिन चाहन्छु टमाटर नेपालीको आवाजमा गीत थियो पक्कै पनि जीवनबाट गए पनि अन्तिमपल्ट चाहिँ किन भेट्न आउनु पर्ने हो मलाई यो बुझ्दै बुझ्दिनँ गीत सुन्दा पनि बुझ्दिनँ अहिले तपाईँले भन्नुभयो तपाईँले केही बुझ्नु भएको छ
0: साथै त्यस्तो त केही पनि हेरेर है मैले पनि केही बुझेर त गएको होइन एकदम साह्रै
1: मन छ मन पक्कै पनि मन छ नि गीत छ गीत चाहिँ एकदम राम्रो गीत छ अनि अब छोडेर गइसकेपछि अन्तिमपल्ट किन भेट्न आउनु त्यो भन्दा गइसकेको मान्छेलाई भेट्न आएर किन त्यो त मन झन् दुख्छ नि अन्तिमपल्ट के
0: त गइसकेको कुरा त गीत पनि पर्छ गएको कुरो गयो गयो होइन त्यही पनि गीत चाहिँ मात्रै गाएको हो मैले पनि एकदम गीत मन परेर
1: भन्नु ठिक छ मेरो खुल्दुली सुनाउन चाहेकोमा र ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा आजको बसै एउटा छुट्टीमा
0: हुन्छ दाई हजुरलाई र के भन्छ उर्मिला थापा मगरले चाहिँ एकदम मिठो सम्झना छ दाई हजुरहरूलाई सुनाइदिनु भनेको छ काठमाडौँतिर जाँदा यात्रामा पनि छ उसलाई शोभायात्रा पनि हुन चाहन्छु है त
1: हस् धन्यवाद मैले पनि सम्झाएको छ अरे भनेर सुनाइदिनु होला हस् हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु देवेन किशोर अन्जान हुनुहुन्छ माया आगो हो माया पानी हो माया जलन हो माया मलमपट्टी हो माया गर्ने हो तर आँखा चिम्लेर होइन माया गर्ने हो तर आफूलाई सकाएर होइन किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ भन्नुहुन्छ होइन माया आगो हो माया पानी हो माया जलन हो माया मलमपट्टी हो माया गर्ने हो तर आँखा चिम्लेर होइन माया गर्ने हो तर आफूलाई सकाएर होइन किनकि आफू बाँचे मात्रहरूलाई माया गर्न सकिन्छ भनिन्छ पक्कै पनि यसमा चाहिँ यस्तो हुँदो रहेछ एउटाले पुनः मेरो सब थोक हो भनेर माया गर्नु हुँदो रहेछ अनि अर्कोले सिरियस रूपमा नलिनु हुँदो रहेछ यसले गर्दाखेरि गाह्रो पर्दो रहेछ जस्तो लाग्छ प्रभातकालीन दर्शन भन्नुहुन्छ मिठो सम्झना साथ तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथमा बितोस् शुभ दिनको कामना साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई उस्त दुरुस्त मुटु फुट्ने गरी सम्झना देवेन किशोर अन्जान मंगलबारे मोरङ हाल चाहिँ दोहा कतारबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ मलाई विशेष रूपमा धन्यवाद अखिल कुमार थापा हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिन्धुको खनिया खर्कबाट सावित्रा छेत्री भन्नुहुन्छ सम्झना सबैमा माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो मायाको लागि है धेरै माया गरिदिनुभयो गरिदिनुहुन्छ भनौँ न विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ यति बेला हामी गीततर्फ लाग्छौँ डम्बरा नेपालीकै गीत रहेको छ तर अन्तिम पल्ट भेट्न हो यो गीत तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि सटन सिट कमर्सियल ब्रेकतर्फ जान्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आइया।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

सत्र निषेध कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको पन्ध्र तर्फमा. लगभग कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ. अब चाहिँ हामी म्यासेजतर्फ लाग्न चाहन्छौँ, त्यो म्यासेजहरू चाहिँ भाषण गर्न चाहन्छौँ, त्यसपछि छुट्टिनुपर्छ. यति बेला हुनुहुन्छ श्रीधर पौडेल हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ. अर्को खाँची घर हाल चाहिँ इन्डियामा छु, कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. सरिका छेत्रीले पनि सम्झिँदै हुनुहुन्छ, बैतडी घर भयो हाल इन्डियाको हिमाचल प्रदेशबाट, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद, प्राय कार्यक्रम सुनिराख्नुहुन्छ. मिलन घालमुटु हुनुहुन्छ, दोहा कतारबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. सत्यकला इसारा हुनुहुन्छ, मिसु प्यारी रिमा थामी एन्ड ह्याभ अ नाइस टु अल माई फ्रेन्ड्स भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे. त्यस्तै गरेर दीपिका पूर्व छानी मगर हुनुहुन्छ, काठमाडौँबाट दीपिका पूर्व छानी मगर सुन्दैछु कार्यक्रम भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. विष्णु आचार्य हुनुहुन्छ, मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला सपना तामाङ हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ, कुनै दिन तिम्रो खुसीको लागि मेरो लास हुनेछ, कुनै दिन तिम्रो खुसीको लागि मेरो लास हुनेछ, तिम्रो सबै सपनाहरू त्यसै दिन सम्म नाश हुनेछ भन्नुहुन्छ. कुनै दिन तिम्रो खुसीको लागि मेरो लास हुनेछ, तिम्रो सबै सपनाहरू त्यही दिन सम्म नाश हुनेछ. यो जुनी सुन्दर संसार बनाउने चाहना तिम्रो पनि, यो जुनी सुन्दर संसार बनाउने चाहना तिम्रो पनि, मायाको सबै आधार मेरो तिर्खाको प्यास हुनेछ, मायाको सबै आधार मेरो तिर्खाको प्यास हुनेछ. कुनै दिन तिम्रो खुसीको लागि मेरो लास हुनेछ, तिम्रो सबै सपनाहरू त्यही दिनसम्म नाश हुनेछ, तिम्रो सबै सपनाहरू त्यही दिनसम्म नाश हुनेछ भन्नुभएको छ. तलमाथि भयो जस्तो लाग्छ. मुक्तक लेख्ने प्रयास त गर्नुभयो, मैले वाचन गर्ने चाहिँ प्रयास गरेँ फेरि है, किनकिन नमिल्यो नमिल्यो जस्तो लाग्यो, मिल्यो किन शब्द नमिल्यो, शब्दलाई यसो तलमाथि पारेर होइन, त्यो जुन भावमा तपाईँले लेख्नुभएको थियो त्यो भावमा मैले वाचन गर्न नसकेको हो कि, सपना वाचन गर्ने कोसिस गरेँ हो कि, मै झुटो बलगीत राखिदिनुहोस् ल भन्नुहुन्छ, उर्जन्दको राख्ने कोसिस गरौँला भन्न चाहन्छु. किन मायामा यस्तो पर्नुभयो क्या, हुन त अब म आफै पनि सेन्टिमेन्टल वाचन गरिरहेको हुन्छु, त्यही पनि तपाईँले पनि सेन्टिमेन्टलै लेखिराख्नु भएको छ, त्यो भएर पनि हो. पुष्पा श्रेष्ठ हुनुहुन्छ, हेलो भाइ नमस्ते, सिन्धुली बाट पुष्पा श्रेष्ठ हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, काठमाडौँमा हुनुहुन्छ, घर सिन्धुली हो भन्नुहुन्छ. बज्ने गीत घर परिवारको लागि सुनाउन चाहन्छु, र साथीहरूमा कविता लुहार, सविता लुहार, समीक्षा लुहार, दिपा लुहार, दिप्ति होइन, दिदीहरूमा रूपा श्रेष्ठ, त्यस्तै गरेर रूपा श्रेष्ठ र आज मेरो प्यारो सानी भन्नुहुन्छ, ललिताको चाहिँ जन्म दिन परेको छ, सानीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भन्न चाहन्छु भन्नुहुन्छ. जीवन साथीलाई पनि सम्झिन चाहन्छु है, माया भन्न चाहन्छु भन्नुहुन्छ. हाम्रो तर्फबाट पनि उहाँको सानी होइन लाई जन्मदिनको शुभकामना छ, जन्मदिनको शुभकामना भन्न चाहे. अब स्वस्थ मस्त व्यस्त रहनु यही छ हाम्रो तर्फबाट, जन्मदिनको शुभकामना, हाँसी खुसी रहनु है, अनि हामीलाई माया गरिरहनु भन्न चाहे. म्यासेजको लागि विशेष रूपमा धन्यवाद दिन चाहे भन्ने. अब छुट्टिनुपर्छ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, उनीदेखि धन्यवाद दिन चाहन्छु, अनि फोन गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे. कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा मै झुटो फिचरिङ विजय दोङ होइन यो गीता तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुता श्री राज महत पनि छुट्टिन चाहन्छु. प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्री राज महत छुटे. हवस् त, नमस्कार.

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा
1: प्रदेश फर्कदै कांग्रेसका नेता कार्यकर्ता त्रिभुवन विमानस्थलमा ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर व्यक्तिगत तरिकाले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग र लिङ्क्स कपमा इन्टर मियामी 3-2 पराजित नेपाल खबरमा अब पूरा खबर रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गैरातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ पहिरोमा बेपत्ता भएका अन्य 8 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकाको माडी र लुङ्ग्री खोला किनारमा आज बिहान 4 जनाको शव फेला परेको छ प्रहरीका अनुसार ती शवहरू पहिरोमै बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ तर यसको पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ पहिरोमा 2 घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ गैराती पौने 9 घरमाथिबाट अचानक पहिरो खसेको र 6 घर तथा गोठ पुरेको छ घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 60 वर्षीय कमल बहादुर पुनमगर 18 वर्षीय शान्ति पुनमगर र 71 वर्षीय मनरखी पुनमगर र अर्का एक 75 वर्षीय पुरूषको ज्यान गएको छ आज ताप्लेजुङ सोलुखुम्बु खोटाङ कास्की लमजुङ पर्वत पाल्पा तनहु स्याङ्जा जुम्ला दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 पानीको बहाव बढ़ने पूर्वानुमान छ महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी नारायणी कर्णाली महाकाली राप्ती कनकाई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ नारायणी अन्तर्गत त्रिशुली बुढ़ी गण्डकी मर्स्याङ्गी सेती कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन पोखरा बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जाजरकोट दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न यसको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका

0: नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज आउँदै हुनुहुन्छ। देउवा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन्। उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्। देउवा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ। देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन्। देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो। त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउवाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आकाश अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन्। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारे। कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचाँदीको भाव सामान्य घटबाट लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको

महासंघले जनाएको छ। यसअघि हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति, युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यो सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लिग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेसी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमै उनी मैदान प्रवेश गरेका थिए। मेसी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा ड्यानियल पिन्टरले टोली लागर्ता दिलाएका थिए, तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै। कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ਆਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ ਹੇ ਪੁਸਤਕ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨਮ ਸਭ ਬੰਦਾ ਕਮ
1: ਹੋਨੀ
2: ਤੇਸੀ ਮਾ ਕਾਂਤੀ ਹੇ ਮੇਰਾ ਆਇਓ ਨਚੋ ਅਬ ਛਮ ਛਮ ਛਮ ਛਮ
3: सस्तुमय पोषक दाना पाउन रामेछाप को लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइज मा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारी को लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्क को लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
9: सम्पर्क नम्बर 0485410043 9863023422।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
10: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
10: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
8: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
8: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
9: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
9: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
9: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
8: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
7: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
8: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने स्वागतको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिजनबाट मलाई साथ दिनुभएको छ श्री राज महतर साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurgoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ र तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र आजको समयमा चाहिँ हामी तपाईँसँग मिठा कुराकानीको साथमा तपाईँसँग कुराकानी गर्दै कार्यक्रममा मिठा रमाइला चलचित्र गीत राख्दै अगाडि बढ्नेछौ र आज चाहिँ हामीले क्वेसन एन्सर सोध्ने छैनौ तपाईँलाई लिएर आएका छैनौ र तपाईँसँग कुराकानी गर्दै तपाईँको गाउँ बस्तीतिर के भइरहेछ कस्तो भइरहेको छ भन्ने विषयमा छलफल गर्दै अगाडि बढ्नेछौ र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव आउनुहोला 0440-0026 फोन गरेर आउनुहोला भन्दै त्यति बेला हामी कार्यक्रमको शुरूआत गर्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत मायाले बोलायो मलाई भने सेवा शक्ति चलचित्र गीत रहेको थियो। आवाजमा उदित नारायण झा रहेको छ र संगीतमा रहेको छ जगल दङ्गुल रहेको छ भने संगीतमा लयमा रहेको छ रोहित थापा रहेको छ। जस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँसँग हामी कुराकानी गर्नेछौ र आज त्यही विषयवस्तु थियो हामीले क्वेसन एन्सर लिएर आउनु तपाईँलाई सोध्ने थियो होइन क्वेसन सोध्नुपर्ने थियो चलचित्र सम्बन्धी नै तर हामीले आज लिएर आएका छैनौँ। तपाईँसँग कुराकानी गर्नेछौ र तपाईँको गाउँ बस्तीसम्म के भइरहेको छ कसो गरिराख्नु भएको छ केमा व्यस्त हुनुहुन्छ त्यो विषयमा पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको मा चाहिँ साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ। पहिलो साथी को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर कार्तिकेको बोल्दै हुनुहुन्छ गीताजी बोल्नु भयो है के छ अनि हजुरको खबर केटाको खबर सुनाउनुहोस्।
1: मेरो खबर त ठिकै छ भन्नुहोस् अनि मौसमको कुरा गर्नुको लागि घाम लागिरहेको छ बाहिर निक्लिन सकिँदैन भन्नुहोस्
0: है यसरी चर्को घाम लागिरहेको छ है ठिकै छ यता चाहिँ मन्द मन्द घाम लागिरहेको छ ठिकै छ भन्नुपर्छ मौसमको कुरा गर्नु पर्दाखेरि कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्नु भएको छैन किन फुर्सद नभएर हो कि अन्त केमा व्यस्त हुनुहुन्छ के भन्नुभयो ल अफिसमा लानुभएको छ भनेर चाहिँ सुन्नुभएन ल ठिकै छ कार्यक्रम अरू भएको छ। आज चाहिँ हामीले चलचित्र सम्बन्धी प्रश्नहरू लिएर आउँथ्यौँ आज लिएर आएका छैनौँ तपाईँसँग यसरी मिठा कुराकानी गर्नेछौँ कार्यक्रममा पनि एकदमै मिठा रमाइलो चलचित्र गीतहरू बस्नेछ तपाईँले छोटो मिठोमा साथीसँगलाई सम्झनुहोस् है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो गीता अगतालजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभएको थियो कति लाग्यो यति बेला हामी तपाईँले पठाउनुभएका सन्देशहरूतर्फ पनि लाग्नेछौँ सन्देश पनि पठाउन सक्नुहुनेछ हुनुहुन्छ सोना कन्दुङ्गजी हुनुहुन्छ सिवर नमस्कार आज सम्झना चाहिँ हजुर म सोना कन्दुङ्गमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना संसारीहरूमा टिकाराम सुनवार लेखक बान्तवराई त्यसै गरी दिनेश देवान सुस्तानी भुजेल आमा हुनुहुन्छ सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनगजमेर सरस्वती खत्री हिरा बहादुर लकाई लीलाराज काम्बा गन्जान तुलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजला सापकोटा सुनिता बेगा सिर्जना योङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महती भक्त तामाङ मनसुन तामाङ रूपा चौधरी सुपिता थारू रिमा साई सम्झना नेवा खड्की रिमला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर अन्जु मगर केशव सेन्चुरी सन्तोष सिमेन छेत्री क्रिस डुङ्गना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ त्यसै गरी देवेन्द्र हालकायल अभिरुमान देवेन किशोर रञ्जन समीर सगी किरात हुनुहुन्छ आर्जे जीवन सामरिक राई बेली आसाम मिरागी सिंह रत्न शमशेर थापा सुनिता युगमी कुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए बाहिरिनु भइसकेको छ त्यसै गरी हुनुहुन्छ अर्को साथी दिपिका पूर्व छाने मगर्जी हुनुहुन्छ नमस्ते दिदी म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ मिस यू अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी टिकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तिमजुरी मिडिया ग्रुपको मेम्बर रामेसाब घर भइहाल्छ काठमाडौँबाट प्रोग्राम सुनिरहेको छु साथीहरूलाई सम्झना पर्दा सोना कन्दुङमा मिडिया प्रेमी निर्मला ओडेम कमल श्रेष्ठ देवबासकोटा राजकले मगर पर्पल अपेक्षा सेन त्यसै गरी हुनुहुन्छ भूमिका राई टिका डुघायल अभिमान सुनवार रमला साम्पाङ राई रामलाल सुमन कमला मुखिया सुनिता सुनवार बुधवीर तामाङ सुनिता सुनवार दिलदुखी रिया रमा सुनवार दयपुर भन्नुभएको छ सजना माझी सजना शर्मिला सरू मगर जमिनदार बाबुको इमान्दार छोरो कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई पनि छुटिए भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ श्री दर्जी हुनुहुन्छ नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ इण्डिया नेपाल अर्को खाँचीबाट चाहिँ मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दा यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रम एकदमै मिठो गीत हासन धारामा होली राणा सुनेको धारा भन्ने चलचित्र करण अर्जुन रहेको थियो र आवाजमा रहेको छ उदित नारायण झा तिपाताको आवाज रहेको छ भने म्युजिकमा रहेको छ म्युजिक र लिरिक्समा रहेको छ सम्बोज देवास कोटा रहेको छ सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र तपाईँसँग हामी कुराकानी पनि गर्नेछौँ यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो हुनुहुन्न भन्दै हुनुहुन्छ ठिकै छ आजको बसाइमा हामी तपाईँसँग कुराकानी गर्ने समर्कमा छौँ र कार्यक्रममा अब त्यही भएर पनि एकदमै मिठा रमाइला चलचित्रको गीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौँ जो साथीको फोन लाग्छ उहाँ साथीले फोन सम्पर्कमा आएपछि तपाईँले सहभागिता जनाउनु सामना आफन्त साथी सङ्गीलाई पनि छोटो भेटमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी वाचन गर्नेछौँ कार्यक्रम समय अवधिभर यति बेला हुनुहुन्छ अमिनाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ अमिनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हजुर नमस्ते नमस्कार सुन्दैछु सुन्दरीबाट सपना तामाङ हो राम्रो लाग्छ होइन खाना खानु भयो भन्नुभएको छ मेरो खाना भइसकेको छ हजुरको भयो कि बाँकी छ अनि सन्चै हुनुहुन्छ मिल्छ भने मलाई चाहिँ आफ्नो बिरानो चलचित्रबाट माएको बन्धन जोड्यो किन फेरि त्यसलाई तोड्यो किन भन्ने गीत चाहिँ बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ त्यही चाहिँ हामी कार्यक्रममा राख्ने प्रयास गर्नेछौँ है हाम्रो ललिता शिष हुनुहुन्छ उहाँले राख्नुहुन्छ मायाको बन्धन जोड्यो किन फेरि त्यसलाई तोड्यो किन भन्ने चलचित्रको गीत रोजाइमा पार्नुभएको छ हाम्रो सपनाजीले यसो गीत हामी कार्यक्रमहरू पनि राख्नेछौँ यो समय मध्याह समय छ होइन तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ र व्यस्तताको बावजुद पनि हामीसँग जोड्ने प्रयास त गर्नुभएको छ र कहिलेकाहीँ नेटवर्कले पनि समस्या दिन्छ होइन त्यो समस्याको बावजुद पनि हामीसँग जोडिने प्रयास गर्नुभएको छ जोडिनु होला पनि भन्न चाहन्छु तपाईँसँगै रहेर सहयात्रा गर्नेछौँ आजको समय अवधिभर र उहाँले चाहिँ आफ्नो आफ्नो बिरानो चलचित्रको गीत चाहिँ भन्नुभएको छ है को आफ्नो बिरानो मुभी सङ्गबाट चाहिँ मायाको बन्धन जोड्यो किन फेरि त्यसलाई तोड्यो किन भन्ने गीत चाहिँ हो हामी कार्यक्रममा राख्छौँ त्यसै गरी सरिका छेत्रीजीले हुनु लेख्नु भएको छ गुड आफ्टरनुन मलाई पनि म पनि सुन्दैछु यो प्रोग्राम रमाइलो छ प्रोग्राम मार्फत सम्झना पर्दा चाहिँ हजुरलाई साथीहरूमा शान्ति पुष्पा शान्ति ऋषि र हुनुहुन्छ भजेन्द्र बोहरा लगायत सबैमा मिस यु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र यस समय उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात खास दौरा गरिराख्नु भएको छ होला त्यो समयमा पनि कार्यक्रम सुन्ने मौका त पाउनु भएको छ होला तर कार्यक्रममा जोडिने प्रयास त गर्नुभएको छ तर समयको अभाव होइन समय नमिल्दाखेरि पनि तपाईँले चाहिँ कार्यक्रम सुन्नु पाउनु भएको छैन होला भने पनि लागिरहेको छ र तपाईँले चाहिँ सुनेर साथ दिनुहोला कार्यक्रममा सधैँभरि सहभागिता जनाउनु पर्छ भन्ने पनि छैन होइन जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिन सक्नुहुनेछ आजको बसाइमा 0 40 40 0 26 पनि फोन गरेर आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहोला र साथै कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ 0 40 40 0 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ र त्यसै गरी हिराबहादुर लगाईजी हुनुहुन्छ नमस्ते म पनि सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ हिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु बुटोलदेखि सुन्दै हुनुहुन्छ यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीत हाम्रो सपनाजीले रोजाइमा पार्नु भएको छ को आफ्नो को बिरानो भने एकदमै मिठो चलचित्र गीत रहेको छ सो गीत हामी कार्यक्रममा राख्नेछौँ त्यसपछि हामी फेरि आउनेछौँ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला
1: नन्दले भन्यो हो गाईको

कार्यक्रम एकदमै मिठो मजुरेकी रहेको थियो, आफ्नो बिरानो सचेतको गीत रहेको थियो, खासको गीत हामीले कार्यक्रम राखिसकेका छौँ। र यसमा आवाज रहेको छ उदित नारायण झा, आवाज रहेको थियो साथीको आवाज। अवश्य भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। एकदमै मिठो गीत त हामीले कार्यक्रममा राखेर सपनाजीको रोचाएको गीत रहेको थियो, को आफ्नो को बिरानो भने चल्छ।

भन्दै कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। यतिसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा बढीबाट बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि सुमिजनबाट यतिसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु भन्दै आजको कार्यक्रम सुने सौगातबाट म सम्झना गरी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली।
4: नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू।

0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के कुटिन्छन्,
7: हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150 मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथीतामा को सेसिम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। सिंहदरबार स्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थापना बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब 124 प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री वितरणका लागि राखिएको छ। त्यसबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य वस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उद्योग मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै उपभोक्तालाई सहज गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड़ दिएको उहाँको सचिवालयले जनाएको छ। सिंहदरबारको केन्द्रमय यस्तो बिक्री कक्ष सञ्चालनमा ल्याएपछि मन्त्रालयमा आउने कर्मचारी सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सुविधा पाउने विश्वास गरिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि स्वदेश फर्कनु भएको छ। गत फागुन 13 गते पूर्व मन्त्री समेत रहनु भएको श्रीमती आरजू राणा सहित सिंगापुर उड्नुभएका देउवा आज नेपाल फर्कनु भएको हो। उहाँ उपचारको लागि भन्दै सिंगापुरमा जानुभएको थियो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजा गाजा र झाँकी सहित भव्य रूपमा स्वागत गरिएको छ। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आउनुभएको देशभरका नेता तथा कार्यकर्ता उहाँको स्वागतका लागि विमानस्थल पुग्नु भएको थियो। पूर्व सभापति देउवा शुक्रबार सुकेधारा स्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ 5 बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले बताउनु भएको हो। त्यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेश सभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको समेत उहाँको भनाइ छ। हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ 5 बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले

३० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँले विश्वासको मत लिन लाग्नु भएको छ। मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेश सभा बैठक आह्वानका लागि पत्र पठाउनु भएको हो। सुदूरपश्चिम प्रदेश सभामा 53 जना सदस्य रहेका छन्, जसमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट 18, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुख सहित 22, एमालेबाट 11 र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट 1 जना प्रदेश सभा सदस्य रहेका हुन्। सरकार गठन वा विश्वासको मतका पक्षमा 27 जना आवश्यक पर्छन्। हाल 1 जना देश बाहिर र 1 जना निलम्बनमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा 57 वर्षीय हिरालाल पासवान आफ्नै कोठाको फ्यानमा झुण्डेको अवस्थामा वृद्ध फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक कुमार कार्कीले पासवानले सलको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ। प्रहरीले घटनास्थलको मुजुल्का उठाएर शव परीक्षणका लागि उठाउने तयारी गरेको छ भने घटनाको थप अनुसन्धान जारी राखेको छ। 28 साउन काठमाडौँको महाको यो घटना भएको छ। उहाँका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पास लागेर झुण्डेको अवस्थामा शव फेला परेको छ भने प्रहरीले घटनाको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि तयारी गरेको छ। उहाँमाथि तप अनुसन्धान भइरहेको छ भने सरकारले त्यहाँका चहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए। प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइदिएछ। उनलाई केही बेरमा अदालत लगिने प्रहरी स्रोतले बताएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2057 विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो। आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो। जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्यातले सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागि हो। त्यसअघि कागजपत्र तयार पार्ने काम गरिरहेको एक प्रहरी अधिकृतले बताएका छन्। नेपाल पत्रकार महासंघ, नेपाल मीडिया सोसाइटी लगायत श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन्। उनीहरूले श्रेष्ठलाई बिना शर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन्। महासंघले आज जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शनसहित धरना समेत दिएको छ। आज सुन चाँदीको भावमा सामान्य घटबड भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ रहेको थियो। आज चाँदी 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,745 रूपियाँ रहेको थियो। आज 10 वटा जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले तापेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहु, स्याङ्जा, जुम्ला, दैलेख लगायत जिल्ला भएर बहने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको जनाएको छ। नदी तथा खोला नालामा आगामी 3 दिन पानीको बहाव बढ़ने पूर्वानुमान गरिएको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बोबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिको दिन पनि उल्लेख्य बहाव रहने अनुमान गरिएको छ। नारायणी अन्तर्गत त्रिशुली, बुढी गण्डकी, वर्णस्याङ, विशेती र काली गण्डकी लगायत नदीमा पनि बहाव बढ़ने सम्भावना छ। भोलि गण्डकी प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने र पर्सी पनि गण्डकी प्रदेशका केही साना नदीमा बहाव बढ़न सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले नदी तथा खोला नालाको आसपास बसोबास गर्ने नागरिकलाई

मौसम तथा नदीको बहाव सम्बन्धी सूचना हेरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी ससाना नदी तथा खुलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध त्रुट सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एफपीका अनुसार हिजो संघीय अदालतमा फ्रिडम अफ द प्रेस फाउन्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले सञ्चालन गर्ने त्रुट एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउन संवैधानिक भएको दावी गरिएको छ। र खबर कम्तीमा खेल खबर। बंगलादेश संघको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भएको छ। अस्ट्रेलियाका स्टिभेन स्मिथले 71 रन बनाउनुभयो। बंगलादेशका हर्सन महमूदले 6 विकेट लिनुभएको छ। स्मिथले टेस्ट क्रिकेटमा 82 अर्धशतक बनाउनु भएको हो। उहाँ अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने तेस्रो खेलाड़ी बन्नुभएको छ। यो सूचीको पहिलो नम्बरमा रिकी पोन्डिङ 103 अर्धशतक सहित शीर्ष र एलन बोर्डन 90 अर्धशतक सहित दोस्रो स्थानमा रहनु भएको छ। बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले मिरपुरमा 217 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि सबैजनाबाट साथ दिनु भएको छ। ललिता आयो भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ बिहिबारको बसाई। आजको बसाईमा तपाईँले आफ्नो साथीसँगलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्न पाउनुहुनेछ र साथै तपाईँले फेसबुक पेजबाट पठाउनुभएका सन्देशहरूलाई चाहिँ आज स्थान दिनेछौ र धेरैभन्दा धेरै साथीहरूलाई पनि सम्झना सन्देश राखेर तपाईँले पठाउन सक्नुहुनेछ र तपाईँले हजुरको रेडियो 102.1 MHz सर्च गर्नुहोला नेपालीबाट। सो तपाईँले त्यसमा सर्च गर्नुभयो भने कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ। त्यसमार्फत साथीसँगलाई सम्झना गरेर पठाउनुहोस् र कार्यक्रममा सहभागिता जनाउनको मन छ भने पनि 0840400026 फोन गरेर पनि आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, उकाली उराली गर्दै हुनुहुन्छ होला, कतिपय ठाउँमा पानी परिरहेको छ भने कतिपय ठाउँमा धुम्म भइरहेको छ होला, पानी परेको छैन होला, तपाईँले त्यहाँको मौसमको जानकारी पनि दिन सक्नुहुनेछ। छोटो मिठोमा कुराकानी पनि गर्नेछौ र साथीसँगलाई पनि सम्झना सन्देश राख्न दिनेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत बस्छ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: जिन्दगीलाई सम्बोधन गर्नुपर्ने कस्तो विडम्बना! समयले पनि कहिलेकाहीँ नसोचेको उपहार दिँदो रहेछ। जस्तो तिमी मेरा लागि त्यही उपहार हो जसलाई मैले पाउनु पूर्व नै गुमाइसकेको रहेछु। म कुन मानेमा खुसी मनाऊ, तिम्रो बिहेको निम्तो पाए भनेर या तिमीले नयाँ जीवन पाउँदैछौ भनेर?

0: कार्यक्रम मन छुने गीत रहेको थियो दिन न तिमलाई दोष प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीत रहेको थियो। लिरिक्समा धर्मेन्द्र तिमल सिन्हा रहेको छ भने म्युजिकमा रोशन सिंह रहेको छ, एरेन्जरमा विशाल निरौला रहेको छ। गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँको माझमा हामीले राखिरहेका छौँ र यति बेला साथी पनि आउनु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम। रञ्जनाजी बोल्नु भयो, के छ हजुरको खबर?
1: मेरो खबर एकदम ठिकै छ, पानी पर्न थाल्यो अनि म त गोठालातिर छु, बाख्रा गोठालातिर भन्नुपर्छ। अनि तपाईँकोतिर कसले?
0: ल यता पनि अघि त एकचोटि त पानी परेको थियो होइन, ठुलो चाहिँ पानी परेन, एकदम सेलेर पानी परिरहेको थियो। अहिले पनि अब के कस्तो मौसम छ, अहिले चाहिँ म भित्र छु थाहा भएन, अघिसम्म चाहिँ पानी परिरहेको थियो एकछिन भए पनि भन्नुपर्छ। अनि खाजा भयो कि बाँकी छ त हजुरको?
1: हजुर बाँकी नै छ। अनि तपाईँले खानुभयो?
0: मेरो पनि बाँकी नै छ, के समय पछि हुन्छ भन्नुपर्छ। अनि धेरै समय पछि आउनुभयो, केमा व्यस्त हुनुहुन्थ्यो त?
1: म त अब यस्तै हो, घर यसै कामतिरै भन्नुपर्छ, अब गोठालातिर गरी घरि काममा बिजी, घरि कता के अब भनेको टाइममा प्रोग्रामहरू सुन्न पनि होइन, अब नसुने त फेरि कल ट्राई गर्न पनि आएको छ कि छैन थाहै हुँदैन, अनि त्यही भएर आज चाहिँ सुनिरहेको छु यहाँ लाइफमा
0: ठिकै छ। अब नसुनिकन चाहिँ फोन गर्नु भएन त्यही भएर चाहिँ
1: है? हजुर। अनि कार्यक्रम आएको छ कि छैन, अब फर्मेट के हो थाहा हुँदैन नि त, अनि भएर नगरेको।
0: ठिकै छ, हाम्रो कार्यक्रम चाहिँ अब निमित्त आउँछ, कहिलेकाहीँ चाहिँ अब कार्यव्यस्तता होइन समय अब नमिल्दाखेरि चाहिँ त्यस्तो हुन सक्छ, नआउन सक्छ, नभए त अन्य दिन सबै कार्यक्रम आउँछ है। त तपाईँलाई मैले जानकारी गराएँ।
1: अनि फर्मेट चाहिँ सधैँ दिन एउटै हुन्छ कि कस्तो कस्तो? मैले त खासै सुनेको के अस्ति
0: यसमा चाहिँ हाम्रो फरक फरक हुन्छ भन्नुपर्छ है। आज बिहिबारको बसाई साथै फेसबुक पेजबाट प्राप्त भएका कमेन्टहरूलाई चाहिँ आजको दिनमा चाहिँ वाचन गर्ने रहेको छ होइन, साथसाथै हामी छोटो मिठोमा पनि साथीसँग कुराकानी गर्छौँ र अन्य बसाईमा फरक बार फरक प्रस्तुतिको साथमा हामी उपस्थित भइराखेका छौँ। तपाईँले अब सुन्नुपर्ने हुन्छ कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा तपाईँले सुन्नुपर्छ है त।
1: हजुर मैले चाहिँ अब अरू एसएमतिर नि बुझाएको हुन्छु, अनि लाइफमा थियो भने यता केही गर्ने अब थिइनँ भने त्यस्तो वास्तै नगर्ने भन्दा पनि अब फर्मेट चाहिँ सधैँ सुन्दिनँ, त्यही भएर थाहा नभएको भन्नु।
0: ठिक छ, अब त्यस्तो आपत्ति मान्नु पर्दैन, तपाईँले कार्यक्रम सुन्नुभएको छैन भने अब सोध्न पनि सक्नुहुन्छ, कार्यक्रममा सहभागी जनाउनुहोस्, आजको विषयवस्तु मलाई थाहा भएन होइन, त्यो भएको कारणले गर्दाखेरि बताइदिनुहोस् भन्दाखेरि पनि थाहा हुन्छ। हामी चाहिँ फरक बार फरक प्रस्तुतिमा चाहिँ उपस्थित भइराखेका छौँ, आज चाहिँ कमेन्ट वाचन गर्नुपर्ने र साथसाथै तपाईँसँग पनि हामी कुराकानी गर्दैछौँ है त। ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै समयपछि कुराकानी गर्न पायौँ, एकदमै खुसी पनि छु भन्नुपर्छ र यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लागौँ है।
1: हुन्छ,
0: साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् न त।
1: गीत चाहिँ रुचमा हुँदैन
0: तपाईँले सुन्न मन छ?
1: हजुर नत्र मलाई
0: ल ठिक छ, मिल्छ, हामी राख्नेछौँ, हजुरले साथीसँगलाई सम्झनुहोस् न है त।
1: हुन्छ साथीहरू, सम्झिनुबाट फर्स्ट अफ अल त तपाईँ लगायत होल इन्डियाको लागि अनि लागि नै भन्न चाहन्छु, अनि अन्य साथीहरूको सम्झिनु पर्दा दिनेश चामलिङ, दुर्गुमा मिश्र, योगिनी लिम्बु, अनि निमज शेर्पा, निरपिरिङ निमसिन्दर, रागखले मगर, विनिता बोमजन, सत्यकला इसारा, हर्पल जोस, बङ्गारिया छेत्री, अनि चन्द्रशेखर पोखले, अनि अन्जान थुलुङ र अचित अन्जानले, पूर्वली सर, दुर्गा कट्ट, रिमा थामी, मिना चामलिङ लगायत अब साथीहरू त टनै हुनुहुन्छ, जति पनि पर्नु बस्नु चाहिँ मेरो नाम रसँग परिचय
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो रञ्जना भाइ राईजी हुनुहुन्थ्यो, धेरै समयपछि उहाँसँग कुराकानी भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र पालो तपाईँको रहेको छ, शून्य अठाले साले शून्य शून्य छब्बिसमा फोन गरेर आउन सक्नुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार देवजी, बोल्नुभयो? के छ खबर? आरामै हुनुहुन्छ नि?
2: आराम छ दिदी, हजुर एकदम ठिक छ, रमाइलो छ, राम्रो रमाइलो भन्नुपर्छ, अन्त मन्द घाम लागेको छ, त्यस्तै हो, गर्मी छ भन्नुपर्छ है।
0: त्यता चाहिँ अघि पानी पर्यो कि परेन? एक बजे साढे एक बजीतिर
2: हल्का किचाको त्यो मसिनो छिट्टा यो त्यतिकै हरायो भन्नु
0: ल हाम्रो चाहिँ यहाँ पनि त्यस्तै भएको थियो हल्का हल्का पानी छिट्टाएको थियो होइन थोरै थोरै चाहिँ पर्यो भन्नुपर्छ अहिले चाहिँ रह्यो होला जस्तो लागेको छ अनि अरू सुनाउनुहोस् तपाईँको खबर के छ
2: खबर एकदम ठिक छ बसिरहेको छु होइन बस्ने खाने यस्तै हो कार्यक्रम सुन्ने भन्नुपर्छ दिदी हजुरको हजुर क्रममा आउँछ सुन्ने अनि गीत सङ्गीत सुन्ने रमाउने यसैमा अनि बस्ने भन्नुपर्छ है दिदी हजुर
0: ल ठिक छ दिदी कार्यक्रममा आउनुभएको छ खुसी लाग्यो हामी कार्यक्रमतर्फ लागौँ है त
2: हुन्छ अनि दिदी हजुरहरूले पनि खाजा खानु भएको थिएन हाम्रो समय हुनेछ भन्नुपर्छ है
0: ल हस् हुन्छ यति बेला भने हामी कार्यक्रमतर्फ लागौँ है त
2: हुन्छ विशेष गरी दिदी हजुरको लागि अब पनि गीत समर्पण गर्न चाहन्छु र साथी ध्रुव पाण्डेको लागि बहिनी सुन्दै होला रमिला तामाङको लागि निर्मला लामा निर्मला मगर निर्मला पौडेलको लागि अनि बहिनी साथी उर्मिला थापा मगरको लागि त्यही भन्न चाहन्छु लगाएर भेट माग्यो भने सुनिसुन नसुनि सबै सबैको लागि
0: हवस् त नमस्कार म आउनु थियो देवजी उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हाम्रो रञ्जनाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ त्यसपछि हामी फेरि आउनेछौँ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: गाईको मा एकदमै मिठो गीत रञ्जना बाहिङ राईजीले रोजाइमा पाएर भएको थियो, संयोजनी पाउन सकिन्छ सकिन्न, योजनी त हजुरलाई नै हो भन्ने आवाजमा रहेको थियो जगदीश समार, रिजना रिमाल रहेको छ भने लिरिक्समा रहेको छ हेम कुमार राई रहेको छ भने म्युजिकमा रहेको छ भोइस खड्का रहेको छ र कास्टमा रहेको छ सुशील छेत्री हिमा श्रेष्ठ रहेको छ। सकिता हामीले कार्यक्रममा राखिसकेका छौं, अब पनि पालो त पाएको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? गीताजी बोल्नुभयो। के छ हजुरको खबर?
1: मेरो खबर त एकदम ठिक छ, मौसमको कुरा गर्नु यही घाम लागिरहेको थियो अहिले शीतल पहिला जस्तो भइरहेको भन्नुभयो दिदी हजुर, मन्थलीको ठिक छ?
0: यता अब मन्थलीतिर पनि त्यस्तै ठिकै होला भन्नुपर्छ, हामी साथतिर पनि ठिकै छ मौसम भन्नुपर्छ है। अघि सिद्ध पानी परेर रहेको थियो, एकदम मौसम शीतल छ भन्नुपर्छ यताको। अनि हाम्रो गीताजीको गाउँ बस्तीतिर के छ? त्यस्तै छ भन्नुपर्छ, अनि ठिकै छ। अनि अरू सुनाउनुहोस् खबर के छ? ल त्यसो भए हामी कार्यक्रम तर्फ लागौ, एउटा मिठो गीत बस्छ साथी सिंहलाई छोटो मिठोमा सम्झनुहोस् है त।
1: कार्यक्रम चलाउनुहुन्छ दिदीहरूको लागि र मेरो प्यारो प्यारो बाबाको लागि र मेरो घर फ्यामिलीको लागि र मेरो प्यारो हस्बेन्डको लागि र मलाई गीता भनेर चिन्ने नचिन्ने माया गर्ने घिमा गर्ने सबैको लागि भनेर सिकिन्छु।
0: हवस् त, नमस्कार, गीताजी हामी विशेष धन्यवाद पालो त पाइरहेको छु। अन्जान थुलुङजीले पनि नमस्ते, म अन्जान थुलुङ युएबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। डियर विष्टु म गर्ने यसो चामलिङ राई, पवित्र राई, अर्चना कुलुङ राई, छोरी चामलिङ अम्बिका राई हुनुहुन्छ, रञ्जना बाहिङ राई, सबिना तामाङ, त्यसै गरी अनिता नखोक, यशोदा गदाल हुनुहुन्छ, निकिता मगर, सुनिता राई भन्नुभएको छ, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, जुनिता छामलिङ राई, सपना चुङबाङ, जुनिता चामलिङ राई, त्यसै गरी रोमेल लवाती हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ सोना कन्दगुवाजी हुनुहुन्छ, सेवा नमस्कार आज सम्झनास्ति हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टिकाराम सुनवार, लेखक बान्तवराई, सुस्तानी बुजेला आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लगाई, लेदाराज कामबाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आरएल, त्यसै गरी सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजना सापकोटा, सुनिता बेगा, सिजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा, खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्तवर्षा श्रेष्ठ, रविन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर रंजान, समीर स्वर्गी किरात, आर्य जीवन छामलिङ राई, बेलिया छमी, मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता युङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बुद्ध बज्रचारीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सम्झना म्याम नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। संगीता लामा संगीतजी हुनुहुन्छ, नमस्ते नमस्कार जी भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि भन्दै यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ल मनिकाजीको पनि धेरै समय पछि आवाज सुन्न पायो, कता व्यस्त हुनुहुन्थ्यो मनिकाजी? घरैसिकामा एकदम व्यस्त हुनुहुन्छ। ठिकै छ, घरको काम पनि गर्नुपर्छ, तर कार्यक्रममा सहभागिता चाहिँ अलिक कम कमै हो कि जस्तो लागिरहेको छ, होइन?
2: अलिक कम नै भन्नुभएछ, घर आइसकामतिर नै थिएँ र म अलिक बिरामी भएर काठमाडौँतिर गएको थिएँ भन्नुभएछ है दिदी।
0: ठिक छ, अहिले कस्तो छ त नि हजुरलाई?
2: नै अहिले त अलिक पनि पर्नै भइसक्यो अनि घर आएको भन्नुभएछ है दिदी।
0: ठिक छ, अझै पनि आफ्नो केयर गर्नु होला पनि भन्न चाहन्छु। घर आइसिकाममा व्यस्त हुनुहुन्छ, कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त?
2: नै दिदी, मैले कार्यक्रम त घरमा हुँदा त प्रायः सुनिरहेको हुनुहुन्छ भन्नुभएको छ है दिदी।
0: ठिकै छ, आजको विषयवस्तुमा के गर्नु पर्छ भन्ने कुरा थाहा छ?
2: हजुर थाहा छ भन्नुहोस् है दिदी।
0: ल थाहा छ। अनि मौसम कस्तो छ त्यता अहिले?
2: मौसम घाम पनि लागेको छैन, पानी पर्ला पर्ला जस्तो भएको छ भन्नुहोस् है दिदी।
0: लगभग यता र उता उस्तै रहेछ मौसम है?
2: हजुर।
0: ल ठिक छ, खाजा बाँकी नै होला?
2: मेरो खाजा बाँकी नै छ, हजुर दिनु भएको छैन तर एकैतिर आउनु होला।
0: ल ठिक छ, हामी पनि अब सँगै बसेर खानुपर्छ, आउने प्रयास गर्छौँ है मनिकाजी। हामी कार्यक्रम तर्फ लागौ है।
2: हुन्छ, फर्स्ट अफ अल दिदीहरूको लागि, टेन्सन नहुनुको लागि, र मेरो घर छेमेर हुने सबै सबैको लागि, र यतिबाट प्रोग्रामलाई माया गरेर सुनेर बस्नुहुने सबै सबैको लागि भन्नुहुन्छ। टेन्सन दिदी नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिका बलिकोटीजी हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। र पालो तपाईँको रहेको छ, यति बेला हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, र अपकमिङ सङ डेडिकेट अर्लफ्रेन्डको लागि उहाँ कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अनि बस्ने गीत मार्फत सम्पूर्ण साथीलाई सम्झना सहयोग मिश्रमा भन्नुभएको छ कृष्ण सुनवारजी हुनुहुन्छ। दिदी नमस्ते है, म पनि नमस्कार छ, के छ खबर? हजुरको खाता भयो त, सुन्दैछु प्रोग्राममा फेसबुक लाइभबाट। बसै रामेश थापा हाल चाहिँ काठमाडौँबाट, कृष्ण सुनवार हो। अब बज्ने गीत दिदी हजुरको लागि, प्राविधिक ललिता दिदीको लागि, धनुगज मेरो संगीता ठकुरी, बबिता मगर सबैको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो, नमस्कार दर्शन म्याम।
0: नमस्कार बुद्धजी, बोल्नुभयो?
3: हजुर एकदम एकदम,
0: ल आउनुपर्छ नि, हजुरहरूको सवारी भएपछि झन् कार्यक्रम एकदमै झकास हुन्छ।
3: तर मलाई आज आशीर्वाद दिने ललिता म्यामलाई थ्याङ्क यू भन्न चाहन्छु, उहाँले फोन ट्राई गरेर लाग्छ बाबु भने ठ्याक्क लागिहाले
0: हो र। ल ठिक छ, उहाँले पनि धेरै खुसी हुनुभएको छ, थ्याङ्क यू सरलाई भन्दै हुनुहुन्छ।
3: हजुर।
0: अनि के छ हाम्रो बुद्धजीको खबर? काठमाडौँतिरको माहौल कस्तो छ?
3: पानी
0: परिरहेको छ, पानी परिरहेको छ। त्यति छ। अनि खाजा लिनु भयो कि बाँकी छ हजुरको?
3: एक महिनाको गुलाब पर्व भन्ने सुरु भइसकेको छ है, पवित्र हामी विभिन्न बौद्ध लाए मन्दिरहरू घुम्ने एउटा परम्परा एक महिनाको
0: ठिक छ, कार्यक्रममा आउनुभएको छ। हामी कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्त जन साथी सङ्गीलाई सम्झाउनु पर्ने हुन्छ है त
3: हजुरको लागि। उसलाई पनि अनि हाम्रो साथी बहिनीलाई एकदम सम्झाएको मिस गरेर सम्पूर्ण श्रोताले उसलाई मिस गर्दै है भन्न चाहन्छु। साथी स्पेसल्ली भन्नु पर्दाखेरि मेरो प्यारो मित्र पनि हुनुहुन्छ, युनिक विफा घिसिङ मेरो उसको नाम थियो छुट्टै, उसको आज जन्मदिन परेको छ। हाम्रो युनिकलाई एकदम विफालाई सम्पूर्ण साथीभाइको तर्फबाट ह्याप्पी बर्थडे टु यु भन्दै हजुरको बसाइबाट ओजेल पऱ्यो।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो बुद्ध वज्रलाजी हुनुहुन्थ्यो, काठमाडौँदेखि हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुभयो र युनिक विफा घिसिङजीलाई पनि जन्मदिनको शुभकामना व्यक्त गरेर छुटिसक्नु भएको छ। उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर। सोनाम,
4: म बिकु श्रीलङ्काबाट, एलिना खत्री।
0: एलिना खत्रीजी भन्नुभयो, के छ एलिनाजी हजुरको खबर?
4: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है दिदी, लगायत रामेछापदालाई खबर के छ?
0: के भन्नुभयो
4: दिदी? लगायत रामेछापदालाई खबर के छ?
0: म लगायत हाम्रो रामेछापतिरको खबर एकदम ठिकठाक छ भन्नुपर्छ। कहिले पानी पर्ला जस्तो हुन्छ, कहिले घाम लाग्ला जस्तो हुन्छ, यस्तै छ मौसमको कुराकानी गर्नुपर्दा भन्नुपर्छ। हाम्रो खबर एकदमै ठिकै छ भन्नुपर्छ है त। अनि खाजा लिनुभयो?
4: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ है दिदी, हजुरको भयो कि बाँकी नै छ?
0: ल, मेरो पनि बाँकी नै छ त, अब एलिनाजीसँगै बसेर खानुपर्छ जस्तो छ, यतै आउनुहोस् है।
4: ए हुन्छ दिदी, सर मैले साथीसँग म आउँछु नि।
0: आउने प्रयास गर्नुहोस् न, समयले साथ दिन्छ नि, प्रयास चाहिँ गर्नु पर्यो, के गर्ने, हाम्रो पनि त्यस्तै समस्या छ हजुरसँग होइन, अब कुराकानी गर्न मन लाग्छ, कहिले कहिले त समयले पनि साथ दिँदैन, यस्तै छ समस्याको बावजुद कार्यक्रममा सहभागिता हुनुहुन्छ, एकदमै खुसी लागेको छ। समय मिलेछ भने हामी प्रत्यक्ष पनि भेट्ने कुराकानी गर्छौँ है त।
4: हुन्छ,
0: लास्टै छ, कार्यक्रममा आउनुभयो, कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, के गर्दै हुनुहुन्छ, बाटोमा हिँड्दै हुनुहुन्छ जस्तो लाग्यो?
4: नै म त घरमै बसिराख्छु भन्नुपर्छ है दिदी.
0: ल बसिराख्नु भएको छ है. ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो. कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त.
4: हुन्छ. फर्स्ट अफ दिदी हजुरले यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुभएको दिदीहरूको लागि, अनि प्रविधिमा हुनुहुन्छ उहाँ.
0: हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ. तपाईँहरूले पठाउनुभएका सन्देशहरूलाई निवासन गर्नुपर्ने हुन्छ आज चाहिँ नछुटाइकन. यति बेला हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ दिदी. नमस्ते. नमस्कार. म बाबुराम मगर ओखलडुङ्गा पोकले घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु. सबैलाई धेरै माया धेरै सम्झना छ, मेरो घर परिवार साथी संगीहरूमा पनि धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ. हिरा बहादुर लगाईजीले पनि नमस्ते श्री सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद. त्यसै गरी सबु तामाङजी हुनुहुन्छ, लासोफ्याकुला नाना सप्तरीबाट चाहिँ सबिन तामाङ हो सम्झना हजुर लगायत टेक्निकल मित्रको लागि, र साथीहरूमा सौगात तामाङलाई मिस यु भन्दै छुटिन्छु भन्नुभएको छ. सबुजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, गुड आफ्टरनुन दिदी, म पनि कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ कल्पना सान्तङजी हुनुहुन्छ, भोजपुर घर भए हाल चाहिँ काठमाडौँबाट, गुड आफ्टरनुन नाना नमस्ते है मेरो प्यारो मान्छे त्रिपाली शर्मिलालाई गेट उल सुन्नु भन्नुभएको छ. त्यसै गरी मिस यु एण्ड लभ यु पनि भन्नुभएको छ. मामु अञ्जनया त्रिप्यारी चाम्पाङ, बाबा पिनु चाम्पाङ, मनिषा बान्तवा, अर्जुन राई, त्यसै गरी मनमुटुको मान्छे सृजना राई सिर्जु, तीनजनालाई चाहिँ अग्रिम ह्याप्पी बर्थडे टु यु भन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. र साथीहरूलाई चाहिँ सम्झना सन्देश राख्नु पर्दा भन्नुभएको छ, सोना कन्दङबहादुर, रञ्जित राई हुनुहुन्छ, एमपी बस लिम्बु, रमला साम्पाङ, प्रेम भण्डारी, अञ्चान तोलुङ्गो, तीर्थ राई, खाइल अभिमान, सुनवार ढकाल, धर्मराज, भूमिका राई, अल्का भान्तवा, युगेन लिम्बु, लवली किरात, नाना सरगम हुनुहुन्छ, पवित्र प्रतीक्षा हुनुहुन्छ, राजेश कुमार माझी, दादा रामकुमार थापा, गणेश श्रेष्ठ, त्यसै गरी विवस कुलुङ, हरचारमान राई, जमुना राई हुनुहुन्छ, करूणा सामलिङ दादाहरूमा हुनुहुन्छ, युक्त प्रसाद युक्त द फर्स्ट हुनुभएको छ. त्यसै गरी हुनुहुन्छ प्रदीप खालिङ हुनुहुन्छ, छत्र एम्फु, चक्र भान्तवा, शङ्कर कार्की, हिक्मत साई, जीवन कार्की, त्रिवेन किशोर अन्जान, त्यसै गरी योगेन्द्र बस्नेत हुनुहुन्छ, सुखराम भान्तवा, एम चामलिङ अल भन्नुभएको छ, राजन भान्तवा राई, अनमोल भान्तवा, रामकुमार राई एण्ड अल फ्रेण्डलाई चाहिँ मिस यु एण्ड बबाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी तुपबहादुर फुलामीजीले पनि गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुरलाई पनि. र त्यसै गरी शुक्रराज र साइली निदोषी हुनुहुन्छ, हजुर हेलो नमस्कार, साङ्गीतिक अभिवादन, म पाँच तरी ल्याङ सात घर भइहाल्छु, फिदिन चार चार डब्लुबाट चाहिँ शुक्रराज र साइली निर्दोष हो. अब बज्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा यस प्रकारको छ, जीवन सयात्री कमला र साइली, प्रेम कला आचार्य, डिकेन्द्र साम्बा आम्बे, अरूणा साम्बा आम्बे, गोपाल भाइ चटपटे, मनिषा शर्मा, गगन तेरथमे, सोमे लिम्बु, सन्चमाई केरुङ, तारा शङ्कर, विनिता गदाल, मन माया तिमेल सिन्हा, रामकृष्ण एकले, त्रिपाल स्थरी, स्वर्णिम राई, सुप्रिया भान्तवा राई, कविता कथानी, मुनाक मोट खड्का, हर्पर रोशन राई, सरस्वता पोखरे, राजकले मगर, धनु कश्मीर, दिलु याम्पुर राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सृजना, विश्वकर्म डम्बर तामाङ, यगिनी मेहाङ लिम्बु, भीम कथानी, ढकाल दरबराज, धनकुमार खाते, फुलमाया सेन्चुरी, सोहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो नमस्ते, के छ खबर, हजुरको प्रोग्राम सुन्दैछु है, मोरङबाट सरिना गुरूङ हो, मिस यु, घायल रमा राई, त्यसै गरी युक्त प्रसाद श्रेष्ठ, राज कलेम्बकर, पूर्वी आकाश राई, तकाल तर्मर राज, हर्पल रोस्ने, शमशेर लिम्बु, सुदीप भान्तवा, त्यसै गरी देवान देवान, भूमिका राई, कविता मगर हुनुहुन्छ, छत्र बस्नेत, त्यसै गरी हुनुहुन्छ कुमार प्रजा, प्रतीक्षा राई, मिडिया प्रेमी राई, अनिसा दुर्गा कटल, मिलन खायल बुटु हुनुहुन्छ, रोमन मुक्तान तामाङ, प्रदीप भान्तवा, कमला मुखिया, रत्न बहादुर थापा, राजेश कुमार हुनुहुन्छ, माझी हुनुहुन्छ, मिडिया प्रेमी राई अनिसाको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला मगर कोशिशले हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो शिष्य नमस्ते नमस्कार मिजोर है भन्दैछ, म चाहिँ पास्टर फिली फलिलुङबाट चाहिँ सुन्दैछु है साथीहरूमा सरिना सजिन मगर त्यसै गरी नयाँ फ्रेन्ड राज कले मगर एण्ड अल फ्रेन्डको लागि भन्दैछ। उहाँलाई विशेष धन्यवाद रञ्जना पाहिङ राईजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ र अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर विथ मे अविनाश सोलर दुलखाबाटी कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। त्यसै गरी प्रेम नगीमा हुनुहुन्थ्यो शेर्पाजी हुनुहुन्छ, हेलो शेष नमस्ते नमस्कार है दिदी हजुर म पनि प्रोग्राम सुन्दैछु हजुर हामी फापर जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बाम्ती भण्डारबाट हाजे काठमाडौँबाट हिमालय एक रेस्टुरेन्टबाट चाहिँ प्रेम नगीमा शेर्पा हो अब बस्ने गीत जीवन साथी आङ माया शेर्पाको लागि साथीहरू सम्पूर्णको लागि भन्दै छुट्टिन चाहन्छु मिस यु अल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमन गुरुङजी हुनुहुन्छ, हेलो हाई नमस्कार नमस्ते है म सुमन गुरुङ मेरो घर ताप्लेजुङ हाल चाहिँ युवीदेखि चाहिँ हाल अब कार्यक्रम सुन्दैछु अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथी हुनुहुन्छ सुजन एम्पो त्यसै गरी माया राई मिडिया प्रेमी स्माल अले सा सन्ध्या गुरुङ पूजा युङहाङ प्रदीप शेर्पा सानी हुनुहुन्छ पायल प्रेमी कुलुङ शेर्पा हुनुहुन्छ डोमा शेर्पा दिलु एम्पो राई विमला गुरुङ बुनु हुनुहुन्छ विनिता गुरुङ हुनुहुन्छ दाई विक्रम विकास सरी बिर्ख गुरुङ हुनुहुन्छ र त्यसै गरी दिलु एम्पुर राई हुनुहुन्छ अल साथीहरूमा चाहिँ हाभ अ नाइस डे मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ देवीन किशोर रमजानजी हुनुहुन्छ उहाँले लेख्नु भएको छ मानिसको जन्मसँगै मृत्यु पनि साथमा तय भइरहेको हुन्छ बाँकी जीवन भनेको त एउटा संघर्ष मात्र हो फेरि संसार जित्न हिँडेको चाहिँ किन गरी किन अहंकार गर्छु आखिरमा जति नै मै हुँ भन्ने पनि जाने भनेको त्यही च्यानसम्म मात्र हुन भन्नुभएको छ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई मलाई चिनी भन्दा गुलियो माया साथै समर्पण मिडिया प्रेमी साथीहरू मुटु फुट्ने गरी सम्झना देवेन किशोर अन्जार दोहा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो र आफ्नो आफ्नोजन साथी सिङ्गीलाई फेसबुक पेजबाट पनि सम्झना सन्देश लेखेर पठाउनुभयो र साथै कार्यक्रममा सहभागिता भएर पनि छोटो मिठोमा आफ्नो साथी सिङ्गीलाई सम्झना गर्नुभयो र आफ्नो ठाउँको बस्तीतिरको मौसम के कस्तो छ जानकारी पनि गराउनुभयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधि बन बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्छु प्रविधि संयोजनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्दै अन्त्यमा एउटा मिठो गीत छोड्दै आफ्नो मन आफैसँग पनि आवाजमा रहेको छ राहुल वैद्य लिरिक्समा रहेको छ कृष्ण केसे म्युजिकमा रहेको छ सुरेश अधिकारी रहेको छ सगीत हामी कार्यक्रममा छोड्दै आजको बसाई र चाहिँ तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिता हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: काङ्ग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्रैक भन्दा माथि तैरी र चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम। झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनुभएको हो। बुढ्याण्ड कण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाडामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्षसहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेश र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधि छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम

0: विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ्ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसुनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसुनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराति ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। दुर्लभ अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पू वन्यजन्तु आरक्ष आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षमा 42 प्रजातिका स्तनधारी 535 प्रजातिका पंक्षी 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 19 डल्फिन अभिलेख भएका थिए। अब विदेशको खबर। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। 6 महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्यागलिफ ट्रेनले 5.3 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलिफ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पांग्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रम

0: 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेको व्यावसायिक म्याग्लेभ रेलहरू 320 देखि 350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकू विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। अब खेल खबर। बंगलादेशको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा एक विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 देखि शुरू हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पाँच महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलडिनोको प्रभाव बढ्ने जो चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान। झण्डै 5 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट सप एन्ड कोली।

0: टीवी जोन रामी साथमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 0942411130 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: घर बनाउनको लागि घर सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, स्टिलका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय कठजोर, रामेछाप।
11: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
11: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
12: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
11: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: PRBT 01600 33205, PRBT 6054 0017, UTL 77 32 56 05.
1: शब्द संगीत र स्वर माधव केसी, अरेन्जर यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल, सम्पर्क 9849।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपराह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सुंगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हायो। तपाईले यो खबर हजुरको रेडियो 102 थुप्रै किनकि हर्ज साथै तामाको सीएफएम 95 मेगा हर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। रामेछाप बजारमा हरेक बिहिबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित रहेको छ। पुस्तौंदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ भने बिहिबार लाग्ने हाटमा जिल्लाका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्ना उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज, खसी बाख्रा, कुखुरा, लत्ता, कपड़ा, कस्मेटिक लगायत दैनिक उपभोग्य तथा आवश्यकताका विभिन्न सामानको किनबेच हुने गरेको छ। विशेष गरी स्थानीय किसानका लागि आफ्ना कृषि उत्पादन प्रत्यक्ष रूपमा उपभोक्ता समक्ष पुर्याउने र आमदानी गर्ने हाट महत्वपूर्ण माध्यम बनेको छ। त्यस्तै ग्रामीण क्षेत्रका उपभोक्ताले एकै स्थानमा आवश्यक सामान किन्न पाउने भएकाले पनि बिहिबारे हाट प्रति आकर्षण बढ़दै गएको छ। सामान्य दिनको तुलनामा चाड़पर्वको समयमा भने रामेछाप बजारको हाटमा अझ बढ़ी चहलपहल हुने गरेको छ। किनमेलसँगै आफन्त तथा चिनजानका व्यक्तिसँग भेटघाट गर्ने अवसरका रूपमा पनि समेत हाटलाई लिने गरिएको स्थानीयले बताएका छन्। समयसँगै व्यापारका आधुनिक माध्यम र बजारको स्वरूप परिवर्तन भए पनि रामेछापको बिहिबारे हाटले भने आफ्नो मौलिकता र पहिचान कायम राखेको छ। स्थानीय उत्पादनको प्रवर्धन, किसानको बजार पहुँच विस्तार र पुरानो व्यापारिक परम्पराको संरक्षणका दृष्टिले पनि यो हाट रामेछापको महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको छ। रामेछापको ऐतिहासिक पहिचानसँग जोड़िएको बिहिबारे हाटलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सके स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने देखिन्छ। निर्माण कम्पनीको सुस्त कार्यशैली र सरोकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सिलेघाटदेखि सागुटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयसँगै सम्पन्न नहुँदा स्थानीयवासी धूलो, हिलो पहिरो र दुर्घटनाको जोखिम बीच दैनिक आवतजावत गर्न बाध्य छन्। मन्थली नगरपालिका छ स्थित सिलीघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गा खोलेको किनारमा पर्ने सागुटारसम्मको करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो। भारतीय कम्पनी एली कम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसाय मार्फत गराउँदै आएका छन्। सन् 2020 नोभेम्बर 11 निर्माण शुरू भएका उक्त सड़क सन् 2023 मे 10 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको 2 वर्ष भन्दा बढ़ी भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणका क्रममा सड़कको पुरानो संरचना

ਨਾਲ ਦੁਲਾਂਦੇ ਉਹਦਾ ਯਾਤਰੂ ਤਾਇਸਤਾ ਨੇ ਬਾਸੀਲੇ ਸਾਸਤੀ ਖੇਡਿਆ ਹੈ ਕਸਨ। ବାଗମତୀ ପ୍ରଦେଶ ସଭା ଉଦ୍ୟୋଗ ପର୍ଯ୍ୟଟନ ତଥା ବାତାବରଣ ସମିତିକା ସଭାପତି ଆନନ୍ଦ କୁମାର ଶ୍ରେଷ୍ଠଲେ ସ୍ୱାସ୍ଥ୍ୟ କ୍ଷେତ୍ର ବାଗମତୀ ପ୍ରଦେଶ ସରକାରଙ୍କ ଉଚ୍ଚ ପ୍ରାଥମିକତାମା ରହେକ ବତାଉନୁ ଭଏକୋ ଛ। ଆୟୁର୍ବେଦ ତଥା ବୈକଳ୍ପିକ ଚିକିତ୍ସାଳୟ ରାମେଛାପମା ହିଜ ଆୟୋଜିତ ନିୟମିତ ମେଡିକାଲ ଶିକ୍ଷା ସିଏମ୍ଇ କାର୍ଯ୍ୟକ୍ରମମା ବୁଲ୍ଦୈ ସଭାପତି ଶ୍ରେଷ୍ଠଲେ ମାନିସଲାଇ ନିରୋଗୀ ବନାଉନ ପହିଲୋ ପ୍ରାଥମିକତାକୁ ବିଷୟ ଭଏକୋ ବତାଉନୁ ଭୟ। उहाँले खानपान व्यवहार तथा विभिन्न कारणले मानिसमा रोग लाग्ने भएकाले त्यसको उचित उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। यही विषयलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आएको उहाँले स्मरण गराउनुभयो। अहिले प्रदेश सरकार परिवर्तनको प्रक्रियामा रहेकाले विकास निर्माण तथा सेवा प्रवाहमा केही शिथिलता देखिएको भए पनि नयाँ सरकार गठन भएपछि पूर्वाधार तथा सामाजिक विकास क्षेत्रमा थप गति आउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण काम गरेको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सभापति श्रेष्ठको भनाइ छ। पर्याप्त स्रोत साधनको अभावमा अपेक्षा अनुसार काम गर्न कठिनाई भइरहेको उहाँको भनाइ थियो। पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ़दै गएको उल्लेख गर्दै उहाँले सीमित स्रोत साधनका बीच आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको प्रशासनले काम गरिरहेको बताउनु भएको छ। चिकित्सालयले पुर्याएको सेवाका लागि उहाँले सञ्चालन स्वास्थ्य कर्मी तथा कर्मचारीलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। सभापति श्रेष्ठका अनुसार चालू आर्थिक वर्षदेखि चिकित्सालयमा इण्डोर सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भइसकेको छ। अब बिरामीले चिकित्सालयमै भर्ना भएर उपचार सेवा लिन सक्ने उहाँले बताउनुभयो। चिकित्सालयको सेवा विस्तारका लागि आफ्नो तर्फबाट प्रदेश सरकारसँग थप पहल गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले गत आर्थिक वर्षमा सम्पादन गरिएका प्रमुख काम तथा चालू आर्थिक वर्षको बजेट कार्यक्रम र अतिरिक्त क्रियाकलापबारे जानकारी गराउनु भएको छ। उहाँका अनुसार प्रदेश सरकारबाट निर्देशित कार्यक्रम बाहेक चालू आर्थिक वर्षमा कम्तीमा 12 स्वास्थ्य शिविर तथा 48 घर दैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। कार्यक्रममा समितिका अध्यक्ष पथिकले चिकित्सालयले हासिल गरेको उपलब्धि सबैको साझा प्रयासको परिणाम भएको बताउनु भएको छ। आगामी दिनमा अझ प्रभावकारी र उपलब्धिमूलक काम गर्न सकिने उहाँको भनाइ छ। ओखलढुङ्गा जिल्ला आठ विद्यालयका 250 विद्यार्थीलाई अल्लोबाट निर्मित झोला वितरण गरिएको छ। स्वयंसेवी फ्रान्सेस्का र मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपाल भेनको सहजीकरणमा 2,12,500 रूपियाँ मूल्य बराबरको झोला विद्यार्थीलाई वितरण गरिएको हो। सिद्धेश्वर नगरपालिका दुईको सामुदायिक सिकाई केन्द्रमा बुधबार आयोजित कार्यक्रममा सिद्धेश्वर नगरपालिका दुईका वडा अध्यक्ष वसन्त कटवालले विद्यार्थीलाई झोला हस्तान्तरण गर्नुभएको छ। सिद्धेश्वर नगरपालिका एक र दुई तथा सिद्धेश्वर नगरपालिका छ भदौरेका कक्षा चारदेखि माथिका विद्यार्थीलाई झोला वितरण गरिएको हो। झोला पाउनेमा जनचेतना माध्यमिक विद्यालयका 33, कडेनी माध्यमिक विद्यालयका 43, छात्र प्रगति माध्यमिक विद्यालयका 40, महेश्वर माध्यमिक विद्यालयका 40, कर्कला आधारभूत विद्यालयका 14, 3 पिप्ले आधारभूत विद्यालयका 9, हिमालय माध्यमिक विद्यालयका 50 र रक्तमाला आधारभूत विद्यालयका 22 विद्यार्थी रहेका छन्। विद्यार्थीलाई किताब कपी तथा शैक्षिक सामग्री सुरक्षित रूपमा बोक्न सहज होस् र पढ़ाईप्रति उत्साह बढ़ोस् भन्ने उद्देश्यले झोला वितरण गरिएको स्वयंसेवी अभियान नेपालले जनाएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौलीमा यात्रु भएका हाइएस जाँचका क्रममा प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित विभिन्न प्रकारका लागू औषध बरामद गरी सुनसरीका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनसरीको बराहा क्षेत्र नगरपालिका छ चक्र घटीका 22 विवेक शर्मा पक्राउ परेका छन्। बुधबार बिहान करिब 10 दुधौली नगरपालिका छ स्थित पोखरी क्षेत्रमा प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी तथा

ट्राफिक सहित पाँच जनाको टोलीले सुनसरीबाट काठमाडौँ दर्फ आइरहेको बाचार ख 6034 नम्बरको हाइएस रोकेर जाँच गरेको थियो। हाइएसको पछाडिपट्टिको 11 नम्बर सीटमा बसेका शर्माले बोकेको झोला जाँच गर्दा लुकाई छिपाई राखिएको लागू औषध फेला परेको प्रहरीको दावी छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार झोलाबाट खैरो हिरोइन जस्तो देखिने लागू औषध प्लास्टिक सहित तौल गर्दा 3.21 ग्राम र प्लास्टिक हटाएर तौल गर्दा 2.29 ग्राम पाइएको छ। बरामद पदार्थ हिरोइन नै भएको औपचारिक पुष्टि भने भइसकेको छैन। न्यायालयमा स्थित झिम्कु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिका 2 लिपिङ पारी चिनतर्फ ढुङ्गा माटो सहितको पहिरो खसेपछि चिनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव करिब आधा थुनिएको गाउँपालिकाका अध्यक्ष पासाङ डोर्बु शेर्पाले जानकारी दिनुभएको छ। नदीको बहाव थुनिएकाले जुनसुकै बेला विपदजनक घटना हुन सक्ने सम्भावना रहेको भन्दै वहाँले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विशेष गरी भोटेकोसे 12 विषय र बलेफिए क्षेत्रका नदी तटीयका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामो सागुरेले अनुरोध गरेको छ। हवस् त अहिलेलाई अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।

0: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उकालीको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत बजिसकेको छ, भाग्यमै छौ भन्ने रामजी खाँड टिकापुनको आवाजमा रहेको यो एकदमै मिठो गीत रहेको थियो। लय पनि रोशन सिंहको रहेको छ भने संगीत रोशन सिंहकै रहेको छ। एकदमै मिठो गीत कार्यक्रमको शुरूआतमा बजिसकेको छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्र हजुरको न्युज डट कम हजुरको याप तामाकोस एफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, तपाईँले कमेन्ट पठाउनुहोस्। आज बिहिबारको वर्षाए तपाईँले अब बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुनेछ, फटाफट फोन गर्नुहोस्। तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने तपाईसँग रहेर मिठा लोकगीत संगीतको साथसाथै तपाईँसँग 5 बजेसम्म हामी सहयात्रा गर्छौं। फटाफट फोन गर्नुहोस्। आजको बसाई मात्रै तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ, मिठा भएका बस्छ। मैले अग्नि पनि भनिसकेको छु तपाईँको लागि के गर्ने कसो गर्ने भन्ने कुरा, र तपाईँले हामीलाई 6 दिन कार्यक्रम सुन्ने क्रममा हामी तपाईँको माझमा विभिन्न प्रस्तुतिको साथमा पनि आउने गरेका छौं। 0840 40 00 26 नम्बर खुल्ला छ। साथै तपाईँ उकाली उकाली लेख्दै गर्दै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, स्कूल जाने भाइ बहिनी पक्कै यो समय बाटोमा हुनुहुन्छ, घर फर्कदै हुनुहुन्छ होला, घर फर्कने क्रममा पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। फटाफट तपाईँले विभिन्न माध्यमहरू छन्, तपाईँले हरेक माध्यमबाट सहभागिता जनाउनुहोस्। हरेक माध्यम भन्दा पनि फेसबुक लाइभ छ, साथसाथै टेलिफोनबाट अन्य माध्यमबाट तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार। हजुर नमस्कार, यो आवाज मैले पहिला चाहिँ सुने तर बिर्सेँ मैले, हुनुहुन्छ नाम भित्र आएको छ, बाहिर भन्न आएन मलाई। यति धेरै ज्ञान लिएर आउने मान्छेको नाम ज्ञान चाहिँ किन बिर्स्या होला मैले, है ज्ञान
1: चाहिँ
0: पकै पनि, तर यहाँ धेरै पछि पनि आउनुभयो त्यही भएर पनि सायद मैले बिर्सेँ होला। यो आवाज चाहिँ मलाई दिमागमा घुमिरहेको छ तर नाम आएन नि त अघि।
1: हजुर,
0: अनि के छ ल भन्नुहोस् न खबर।
1: यतातिर ठिकै छ दिदी, हल्का पानीहरू पर्नु खुल्छ, परेको छैन, हिजो बेलुकी परिरहेको थियो अलि कता, अनि आज चाहिँ पर्याप्त छैन, ठिकै छ, राम्रै छ।
0: ल समग्रमा सबै राम्रो छ, ठिक छ। यता पनि हिजो पानी साग्ने तय पऱ्यो, आज अघि दिउँसो अलिअलि पानी परेको थियो अनि अहिले चाहिँ फेरि पनि पानी पर्न लागेको छ। अब पर्छ कि भन्ने छ, अब परे पनि ठिकै छ, नपरे पनि ठिकै छ, होइन ज्ञानजी?
1: हजुर
0: ज्ञानजीले मलाई अलिअलि ज्ञान दिनुभयो, दिनुहुन्छ नि?
1: हजुर,
0: अरू त मलाई केही दिन चाहिएन, नाम मात्रै हो, आफैले राख्नु भयो कि मम्मी बाबाले अथवा पण्डित बाजुले राखिदिनु भयो?
1: हजुर, मम्मी बुवाहरूले नै हो।
0: ज्ञानी बुझ्ने विवेकी हुनुहुन्छ होला त्यही भएर त अनि ज्ञान भनेर राखिदिनु भयो नि, होइन
1: होला दिदी?
0: ल यो आवाज सुन्न त हाम्रो ज्ञानजीले हरेक कुरा बुझ्नुहुन्छ, सायद सबै साथी साना भाइ बहिनीदेखि लिएर आफू सर मम्मी बाबा सबैलाई माया गर्नुहुन्छ होला र हरेक समस्या कुराहरू पनि बुझ्नुहुन्छ होला जस्तो लाग्छ यो आवाज मार्फत चाहिँ। अब मैले यहाँलाई प्रत्यक्ष त देखेको भेटेको छैन, यो आवाजले चाहिँ मलाई त्यो संकेत दिएको मात्र है। फेरि ल ठिक छ, अरू त सबै ठिकै छ भन्दै हुनुहुन्छ, ठिक छ भनेपछि सधैँभरि ठिक रहनु होला, हामीलाई पनि यसै गरी सम्झनु होला, आउनु होला, धेरै पछि कुरा भयो, खुसी लाग्यो। नयाँ खबर के छ भने भन्नुहोस्, छैन भने हामी साथीसँगै सम्झने तर्फै लाग्छौ।
1: हुन्छ, नयाँ कुरा त केही पनि छैन दिदी।
0: ल त्यसो भए साथीहरूलाई सम्झनुहोस् एकदमै मिठो गीत बज्छ।
1: हुन्छ, सबभन्दा पहिला दिदी हजुरको लागि त्यहाँदेखि सन्तोष सालकको लागि हाम्रो शरणको लागि अनि हिम छोराका लागि अनि धेरै भन्दा धेरै साथीहरू छ अनि सबैले सुन्ने नसुन्ने सबै पुस्तमा लागि सबैलाई भन्दै म छुट्टिन्छु दिदी। नमस्कार, नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ज्ञान बहादुर पहरेजी। उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। अब भने पालो तपाईँको भएको छ, आज एकदमै सजिलो छ प्रस्तुति, किनकि मात्रै तपाईँले फोन गर्नुहोस् र साथीसँगै सम्झनुहोस्। यति बेला सम्पर्कमा कोही साथी आउने क्रम जारी छ, ठिकै छ, आउनुहुन्छ भने हामी सहभागिता जनाउनेछौँ। धेरै समय बाँकी छ, अझै आधी घण्टाको समय बाँकी छ, त्यही भएर सहभागिता जनाउनु होला। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूको कमेन्ट प्राप्त भएको छ, तपाईँका कमेन्टलाई पनि हामीले स्थान दिन्छौँ। यति बेला सपना तामाङजी लेख्नुहुन्छ, हजुर नमस्ते, नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो। राम्रो लाग्छ है कार्यक्रम भन्दै हुनुहुन्छ, हजुरले खाजा खानुभयो त भन्दै हुनुहुन्छ। मेरो खाजा भर्खर भर्खरै भयो, हाम्रो सपनाजीको चाहिँ भयो कि बाँकी छ है त, मैले पनि सोधेँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हजुर नमस्ते। हजुर
0: नमस्ते। हजुर यो आवाज कुन ठाउँदेखि होला? हजुरको शुभ नाम पनि भनिदिनुहोस् न त। अब कुमारजी बोल्नुभयो, के छ हाम्रो कुमारजीको खबर? सधैँभरि कुमारी रहनु होला है? ल ठिक छ, पछि पछि भएपछि चाहिँ हामीले पनि जस्तो कि कुमारी हटाउँछौँ हटायौँ होइन, त्यो होला नि त। अनि त्यसपछि चाहिँ मैले यो कुरा गरेँ कि हाम्रो कुमारजीलाई। मैले पनि सुरुमा त मेरो नामको पछाडि त्यही राख्थेँ क्या, कुमारी भनेर, त्यसपछि मैले कुमारी हटाइदिएको नि त। नि अगाडि सन्दीप, मन्दीप, राम, यदि त्यो भएर चाहिँ राम कुमार, सन्दीप कुमार भइदिएको भए चाहिँ हटाउनुहुन्थ्यो। त्यही भएर गाह्रो पर्छ। ठिकै छ, खाजा खानुभयो त हाम्रो कुमारजीले?
2: खाजा बाँकी छ भयो,
0: मेरो भइसकेको छ। कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम त सुनिरहेछु।
0: सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर।
0: ल ठिक छ, हामीलाई त सुन्नै पर्यो, साथसाथै हामीले पनि कुमारजीको आवाज सुन्नै पर्छ, सुन्न पाउनुपर्छ भन्ने उद्देश्य छ हाम्रो पनि। त्यही भएर त मैले पनि भन्छु, मैले बिहान पनि हाम्रो एकजना साथीलाई भनेको थिएँ, हामी जस्तो श्रोता र कार्यक्रम प्रस्तुता बीचको माया चाहिँ एकदमै प्रगाढ हुनुपर्छ क्या, जस्तो कि प्रस्तुता मात्र आएर नि भएन, श्रोता मात्र आएर पनि प्रस्तुता छैन भने कुनै अर्थ छैन। त्यही भएर प्रस्तुता र श्रोता बीचको सम्बन्ध माया प्रगाढ चाहिँ एकदमै गहिरो हुनुपर्छ भन्ने कुरा चाहिँ मैले हाम्रो कुमारजी लगायत रेडियो सुन्ने सबैको लागि भने। ल अब काठमाडौँतिर कहिले पानी कहिले घाम, एकैछिनमा घाम लाग्छ एकैछिनमा पानी पर्छ, अस्तिमा दुई दिन चार दिन बस्दा यति धेरै कहिले पानी पर्थ्यो कहिले घाम लाग्थ्यो, हिँड्दा हिँड्दै कहिले पसिना पनि आउँथ्यो, यस्तो भइरहेको थियो। आजको मौसम कस्तो छ भन्नुहोस् न? ल ठिक छ, अब कतै हिलो छ है? ल ठिकै छ त्यसो भए कुमारजी, अब कार्यक्रमतर्फै लागौँ त हामी। ल साथीहरूलाई सम्झनुहोस्, हाम्रो सम्झनाजीले चाहिँ छैन गुनासो भन्ने कुलेन्द्र विश्वकर्माको आवाजमा रहेको गीत म राख्छु ल भन्दै हुनुहुन्छ, गीत बस्छ, साथीहरूलाई सम्झनुहोस् न त।
2: स्पेसली हजुरको लागि, सम्झना सिस्टरको लागि पनि, दाजुलाई सम्झाउनु भएको घर परिवार सम्पूर्णको लागि, साथी सम्पल सेवा धनु बज्ने विमला भुजेल, सुस्मिता भुजेल लगायतमा कुमार श्रेष्ठ भन्ने चिन्ने सम्पूर्णलाई भन्नुहोस् कि नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुमारजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तालो तपाईँको रहेको छ, हामी फटाफट साथीहरूलाई सम्झना दिनेछौ। तपाईँ पनि यो समय एकदमै तपाईँ फुर्सुदिलो समय छ, साथसाथै तपाईँलाई फोन गर्न केही समय मिल्छ भने फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्। साथसाथै तपाईँलाई धेरै साथीले यो समय पक्कै कार्यक्रम सुन्दै हुनुहुन्छ होला, सुनिराख्नु भएको छ। आज चाहिँ को को साथीले कार्यक्रममा सहभागिता जनाउनुहुन्छ भनेर पनि साथीहरूले सुन्दै हुनुहुन्छ होला, तपाईँले सहभागिता जनाउनुहोस्। त्यति बेला रामजी घिमिरेजी पनि फेसबुक कमेन्टमा लेख्नुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, सुन्दैछु है, हाजिर भए म पनि भन्नुभएको छ। निशा ठोकरजीले पनि सुन्दैछु है कार्यक्रम, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्कार छ भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: हजुर डेन्जर छ अरे हजुर डेन्जर छ अरे हाम्रो सम्झनाजीले मध्येमा डेन्जर छ अरे ल हजुर जानलाई
0: ल शिवहरू नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ
3: इलामका आवाज त्यहाँको गीता
0: गीताजी यहाँ जस्तो सुन्न नपाएर म पनि छतपजाइरहेको त्यहाँ आउनु भयो त
3: अनि
0: हुँदैन त गीताजी
3: सायद अनि सन्चारहरू
0: म एकदम सन्चै आरामै छु तपाईँलाई कस्तो छ के हुँदैछ इलामतिरको चहलपहल के छ भन्नुहोस् न त
3: मेरो खबर एकदमै ठिकठाक हुनुहुन्छ अनि अब त्यो चाहिँ अब बिहानसम्म मजाले धुमिरहेको थियो अहिले चाहिँ हल्का काम देखेको अवस्था अनि योभन्दा अगाडि चाहिँ म अलैँची हाम्रो अलैँची टिपमा अलिकति व्यस्त थिएँ अनि आज भोलि अलिकति थोरै सक्छु भनौँ न अनि आज भोलि चाहिँ अलिक फ्री नै छु अनि यसो हेर्दै गर्दाखेरि ठ्याक्कै तपाईँको आवाज सुनेँ मैले अनि यसो बोल्नु पर्यो भनेर अनि कल गरेको
0: फेसबुक लाइभमा मेरो आवाज सुन्नुभयो
3: हजुर
0: मेरो आवाज नसुनेको भए चाहिँ फोन गर्नुहुन्थ्यो या हुन्थेन
3: होइन यसो न नसुनिकन फोन गर्न अलिकति अप्ठ्यारो हुन्छ
0: पक्कै पनि केही दिन कार्यक्रम स्थगित नै भएको थियो आएको थिएन होइन पक्कै पनि अब म पनि कार्य व्यस्तता बाहिर नै थिएँ त्यही भएर हो कहिले आउने कहिले नआउने हुन्छ ठिकै छ अब यसलाई पनि यहाँहरूले बुझिदिनु भएको छ बुझ्नुहुन्छ भन्ने चाहिँ आशा गर्छु मैले है मेरो व्यक्तिगत तर्फबाट ल खाजा खाइसक्नु भयो
3: मेरो लगभग खाजा भइसक्यो तपाईँको
0: मेरो पनि भइसक्यो लगभग भन्नुभयो हुन बाँकी हो कि खाइसक्नु भएको कि बेचतिर हुनुहुन्छ भइसकेकै हो ल ठिक छ त्यसो भए अब धेरै पछि आउनुभयो नयाँ खबर के छ भने हामीलाई सुनाउनुहोस् हामी सुन्छौँ इलामतिरको इलाम घुम्न आउने ठुलो रहर थियो कि दाजी आउनलाई सकिरहेको परिस्थिति छैन अहिले
3: हजुर समय मिलाएर आउनु न अब इलामतिर त अब त्यस्तै हो कहिले अब के हुन्छ शीतल हुन्छ कोही बेला अब गर्मी होइन समय मिलाएर तपाईँहरू पनि आउनु न हाम्रोतिर
0: ल जस्तो कि जाडो महिना हिउँदको समयमा चाहिँ मौसम कस्तो हुन्छ त
3: म लगभग अब त्यसै हुन्छ भनौँ त्यो बेला चाहिँ यता चाहिँ हाम्रो चाहिँ कस्तो धेरै हुस्सेपा लाग्छ त
0: भनेपछि त्यो समय चाहिँ बढी नै चिसो हुन्छ
3: हजुर
0: ल ठिक छ त्यसो भए हामी त्यही अनुसारको समय अनुकूल मिलाएर आउँछौँ र हामी गीताजीलाई पनि त्यो समय सम्झिनेछौँ ल इलाम घुम्ने रहर ठुलो छ रहर कहिले बुझ्छ थाहा छैन गीताजी
3: अब समय मिलाएर आउनु न
0: ल हुन्छ गीताजीले त्यहाँ आएपछि त घुमाइहाल्नुहुन्छ हामीलाई यो ठाउँ यस्तो छ है यहाँ त्यस्तो छ यहाँको हावापानी यहाँको वातावरण यस्तो छ भनेर हामीलाई गीताजीले सबै इलाम चिनाइदिनुहुन्छ है त ल ठिक छ म पनि त्यही आशा प्रतीक्षा भरोसामा बसिरहेको छु ठिक छ समय मिलेपछि हामी आउँछौँ कार्यक्रममा एउटा मिठो गीत बज्दैछ साथीहरूलाई सम्झनुहोस् न
3: हुन्छ विशेष गरी हजुर र अनि हाम्रो सम्झनाले एकदम धेरै धेरै समय प्लस मिठो माया भन्न चाहन्छु अब गीत सुनेर पनि डेन्जर रमाइलो गर्नु होला हजुरहरू
0: ल हुन्छ हामी एकदम रमाइलो गर्छौँ यता
3: अनि त्यसै गरी मेरो विशेष लाइफ पार्टनर चन्द्र लिम्बू अनि घायल अबिर मान सुन्दर लगाई साथीहरू हुन्छ सम्पूर्ण साथी एकदम धेरै मिठी भन्ने विदा भयो ल
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो इलामबाट गीताजी हामीलाई गीतबाट डेन्जर रमाइलो गर्नुहोस् भन्दै हुनुहुन्छ गीताजी सुन्दै हुनुहुन्छ यहाँले पनि हामीभन्दा डेन्जर रमाइलो गर्नुहोला एकदमै मिठो गीत बज्छ छैन गुनासो कुलेन्द्र विश्वकर्मा देवी घरतीका आवाजमा रहेको गीत छ लय र संगीत पनि भएको छ एक नारायण भण्डारीको यो एकदमै मिठो गीत कार्यक्रममा पर्छ त्यसपछि हामी अन्य साथीसँग कुरा गर्न आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
5: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: हजुरको रेडियो 102.1।

0: हामीले राख्यौं कार्यक्रम एकदमै मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं, लगभग अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। तपाईँले सहभागिता जनाउनुहोस्। 0840400026 नम्बर खुल्ला रहेको छ। अब चाहिँ हामी तपाईँको कमेन्टलाई पनि वाचन गर्दैछौँ, साथसाथै तपाईँको टेलिफोन पनि लाग्छ होला, सहभागिता जनाउनुहोस् भन्दैछु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, को बोल्दै हुनुहुन्छ?
1: एकचोटि भने ठ्याक्कै मिलाइदिइहाल्नु त दिदी, तपाईँ आफैले अनुमान गरिदिइहाल्नु त।
0: मैले हानेको झट्टा फेरि ठाउँमा पुग्छ कि पुग्दैन, मलाई पो गाह्रो छ त। मलाई नाम चाहिँ भित्र आइरहेको छ, यहाँ आवाज सुनेपछि, तर ठ्याक्कै बाहिर हाम्रो यही नजिकैबाट गीता समथिङ यस्तै के छ है तपाईँको नाम, मैले बिर्सेँ ल। आवाज चाहिँ याद आइरहेको छ तर ठ्याक्कै नाम आएन मलाई, भन्नुहोस् ल हजुरले नै।
1: म गीता गदाल हो।
0: ल मिलाउँ त मिलाएछु हो कि जस्तो, म नहु नहोइन भए ल। ठिक छ ल, ल ठिक छ गीताजी, ल भन्नुहोस् खबर के छ तपाईँको?
1: मेरो एकदम ठिक छ, मौसमको कुरा गर्दा तपाईँ ठिकै हुन्छ भन्नुभएछ,
0: सबै छ।
1: काम गर्ने बस्ने भन्नुभएछ है?
0: अनि घर आएपछि काम गर्ने बस्ने, अनि हराउनु भयो एक दुई दिनतिर?
1: हजुर,
0: एक दुई दिन भयो हराउनु भयो त, आउनु भएन भने?
1: म यसो काठमाडौँतिर गएको छु।
0: हामीलाई छोडेर सहर जानु भएको रहेछ, अनि कहाँ हाम्रो याद आउँछ त नि? ल ठिक छ, त्यसो भए म कार्यक्रमको अन्त्यतिर छु, धेरै कुरा गर्न मन थियो, समय छैन। यहाँले आफ्नो साथीहरूलाई सम्झाउनुहोस्, अन्तिममा एउटा मिठो गीत बज्छ। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी, अवश्य म फोन लिन कार्यक्रमको लगभग समय सकिसकेको छ, अन्त्यतिर छु। श्रोता मिटीमा तपाईँको बाँकी रहेका कमेन्ट वाचन गर्दै हामी विदा हुन्छौँ। यति बेला रमा सुनवार उदयपुरबाट हुनुहुन्छ, नमस्कार है, सुन्दैछु उदयपुरबाट। हाल चाहिँ कोभिडबाट सुन्दैछु है कार्यक्रम, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। टिकाराम सुनवारजीले भने दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनजुरी मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भइहाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि नमस्ते, गुड आफ्टरनून हजुर, म झापाली हिरो राज कालीकोटे बेर्ता मोड झापा घर भइहाल चाहिँ युएबाट भन्दै हुनुहुन्छ। सिम्पल सरिराजीले भने नमस्कार सर, हजुर म पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। शुक्रराज रसाईली निर्दोषजीले पनि हेलो हजुर, नमस्ते नमस्कार, सांगीतिक अभिवादन, म पाँच थोर हिलिहाङ सात घर भई हाल चाहिँ फिदिम चार डब्लूबाट शुक्रराज रसाईली निर्दोष छु, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। अमिनाजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि सुन्दैछु है इलामबाट भन्दै हुनुहुन्छ। बुद्ध वज्रचार्यजीले दर्शन है ललिताजी भन्दै हुनुहुन्छ, यहाँलाई पनि मेरो तर्फबाट दर्शन नमस्कार छ। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर उखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि गुड आफ्टरनून आई दिदी, अब बस्ने गीत सबै साथीको लागि, म सीता दोहा कतारबाट भन्दै हुनुहुन्छ। सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनून दर्शन नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु खोटाङको रावेसी गाउँपालिका थारपा घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। क्षेत्रीय आयुषजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। राई पीके राईजीले पनि मिस्यु है सबैलाई भन्दै हुनुहुन्छ। रामचन्द्रजीले पनि दर्शन नमस्ते, म पनि कार्यक्रम सुन्दैछु उदयपुर बेलका नगरपालिका छबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु है दोलखा मार्बु घर भए हाल चाहिँ काठमाडौँको कलंकीबाट कुमार श्रेष्ठ, अब बस्ने भएका हजुर लगायत मेरो घर परिवारको लागि, साथै धनु गजमेर सुम्पाली शेर्पा लगायत सबैको लागि भन्दै हुनुहुन्छ। कुमारजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकि पनि सकेको छ भन्दै आजको कार्यक्रममा सहभागी जनाउने साथी ज्ञान बहादुर पहरी, कुमार श्रेष्ठजी हुनुहुन्थ्यो, साथै गीता राई गीता गदालजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै गर्छु। साथी तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम उकाली उराली अवधि बरबजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा प्रीतिको फूल कुलेन्द्र विश्वकर्मा मुना थापाको आवाजमा रहेको गीत लय एकनारायण भण्डारी, संगीत पनि एकनारायण भण्डारीको रहेको थियो। गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता आयु पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छ।
3: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटरमा ल्याएर वजन गर्ने मेरो काम चल्छ। किसानदेखि बजेट ल्याउनु पर्दैन देख्ने, किसान उब नलाग्यो भने देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम। कृषि सवाल

नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.2 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौ। पछिल्लो समयमा हेर्ने भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोग आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौ। पछिल्लो समय

0: गर्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौँ बाहिरबाट सरकारले हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौँ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढ़ी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौं, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग एकचोटिमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र योभित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौँ। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्यविज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ, त्यसरी हामीले यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई इच्छुट गर्ने नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेका छन्, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त चाहिँ द्रुततर गतिमा बढिरहेको छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहिँ तराईतिरको होस्, चाहे मध्य पहाडी भेगका हुन्, चाहे उच्च पहाडी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ प्रशस्त पानीको सुविधा आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो। कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्रलाई चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने आठवटा कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो आठवटा यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी आठवटा चाहिँ वस्तुहरू चाहिँ छन्। त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो
0: अग्रपङ्क्तिमा
1: भने कुनै पनि किसानलाई, किसान दाजुभाइलाई, कहीँ एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने तीमध्ये चाहिँ माछा पालन पनि एउटा विषयवस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
0: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढ़ेको छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनु भएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढ़ेको छ। अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो। अब अलिकति रेनबो ट्राउटको कुराकानी गर्न चाहन्छु। रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ। रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फस्टाएको देखिन्छ, नेपालमा साँच्चीकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू

0: यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै।
1: हजुर असमजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो। योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
0: असफल थियो,
1: त्यो चाहिँ राम्रो चाहिँ हुन सकेन। तर चाहिँ मैले जो ल्याएको थियौँ जो लट जुन चाहिँ अब जापानबाट लिएर आयौँ गभर्नरजीलाई चाहिँ त्यहाँबाट अनुरोध गरेर, पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ। त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो। जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी, होइन गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सेप्ट बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन। त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि, त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर यसलाई चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो, यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो, त्यसै गरिकन अन्य उपकरणहरू यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो, त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई। त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो तिनले चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन चाहिँ धेरै सहयोग गर्यो। अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझै लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउटमा छ कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउनु नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जो जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ, युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन, 3-4 वर्ष कुरेर उनलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्राटेजी रणनीति लिएँ भन्दाखेरि, त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखौँ भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटाको त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन युवा साथीहरूको बीचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ एउटा चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ अब विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो,
0: अहिले त धेरै जिल्लामा
1: अहिले चाहिँ करिब करिब 30-40 जिल्लासम्म चाहिँ पुगिसकेको चाहिँ
0: जस्तो हावापानीको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो रहेछ बिचमा।
1: अब ठ्याक्कै पहाडी जिल्लै त एक प्रकारको चाहिँ हो तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुनसक्छ। अनुपयुक्त ठाउँ ती ठाउँ जानेर चाहिँ 365 दिन भन्नाले एक वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन। त त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो। तर अहिले जस्तै चाहिँ केरा पाक्छ, आँप पाक्छ है, अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ। तर त्यहाँनिर चाहिँ त्यो त्रिशुली नदी आउँछ, त्यो चाहिँ सोझै एउटा हिम नदीको चाहिँ क्षेत्र उद्गम स्थल हो। हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन। त्यो एडभान्टेज हो। त कहिले काहीँ चाहिँ फेरि माथि सिरानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्केको भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ, त्यसबाट पनि बस्नु पर्यो। र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया, हालाकि यसले चाहिँ एउटा दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ ट्राउट फार्म चाहिँ नष्ट भएर गयो। तर त्यहाँनिर चाहिँ को एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने, कहिले काहीँ चाहिँ पानीको तापक्रम केही छिनको लागि 22 डिग्री पनि पुग्छ, तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो आधारो भए जस्तो चिसो भएर आउँछ। राति चाहिँ ठन्डी चाहिँ जाडो, फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जानु सक्छ। त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्तालि हाल्नु पर्ने अवस्था नहुँदो रहेछ,
0: त्यो ठाउँमा पनि मजाले सक्छ।
1: हजुर
0: अब अहिले 30-40 जिल्लामा बृहत्तर हुँदैछ, यहाँले पनि भनिराख्नु भएको छ, यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो।
1: त्यस यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ। भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ। त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन्, कुनै ससाना ताल, पोखरी, कुनै तालहरू हुनसक्छ, त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्, त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ, चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन, तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो। त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ, उहाँहरूलाई यो विषय म दृष्टिगत गर्दिन हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुमिएर आउने चाहिँ धेरै एउटा अवसर छ। यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ। धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ। साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ हाल्नुभयो भने यसले ट्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ, धेरै कुराउँदैन। अनि चाहिँ जो माछाको लागि पैसो तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समयको प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे। या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चीको मुस्कान हुनुपर्छ। अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम। ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गढेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन। यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो, इन्डिया, पाकिस्तान, श्रीलङ्का उनका चाहिँ कोलोनी नै थियो, यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो, ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ, जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि, ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको, तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो त्यहाँ। श्रीलङ्का हामीले हेर्दा त एकदम चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारायलिया भन्ने ठाउँ रहेछ। त्यहाँनिर पनि चाहिँ हटन, त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ। म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ। अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ केलाउँदै जाँदा यी चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति, नयाँ ऊर्जा, नयाँ सोचहरू आउने भएको हुनाले त्यसले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रिन्योरहरू हुन्छ, उद्यमी साथीहरू हुनुहुन्छ रेनबो ट्राउटसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको चाहिँ छ, उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ सोच्न हुन भनिकन।
0: डाक्टर निकै महत्वपूर्ण विषय, अहिले बजार वृहत्त बन्दैछ, यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ। यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ, छिटो पनि बढ्छ, यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि डाक्टर साहब, यो चाहिँ कारण चाहिँ के रहेछ? यो सुरुवातमा चाहिँ महँगो हुनु स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
1: हो, अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ, वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ, क्या हो यो अवसरको कस्ट, अवसरको लाभ चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो। यतिको चाहिँ धेरै महँगो पनि पर्दैन, यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउटको उत्पादनको लागि 1 किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन, चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने, विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ एक किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँ भन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन् आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नासकै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि यसलाई अझै कुर्नुपर्छ कि र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् यसमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ आड हो ठुलो एउटा चाहिँ टेवा हो एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ जसको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुनसक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यौँ नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ
0: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ
1: अहिले चाहिँ आवश्यकतै त्यही हो हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ एउटा भिन्दै खालको ब्रान्ड हुन्छ त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण अत्यन्त प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिनु सकेको खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ
0: जस्तो डाक्टर साहबले भन्नुभएको छ सुरुवातमा केही लट असफल भएर सफल भयो तेस्रो लटमा र अहिले निरन्तर रूपमा वृहत्तर रूपमा फैलिरहेको छ यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ?
1: टेक्निकल रूपमा अब यतिका दिन भयो, मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो, अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष जति भयो क्या हो। यसले के सन्देश दिन्छ भने सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला एउटा, त्यसको अनुमान गर्छु। अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जिन्सहरू छ, जुन यसको चाहिँ माउहरू छ, त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ।
0: त्यसो हामी अन्तिम खण्डमा आइसकेका छौँ। अब अरू विषय, अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ, समय सकिसकेका छ। अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ?
1: अब यही हो, अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथम त धन्यवाद, मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ यो रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि धेरैदेखि आभार प्रकट गर्छौँ।
0: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
1: हस्, धन्यवाद।
0: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त पत्रको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने काममा पनि सरेको हुनुहुन्छ र बेला बेला चाहिँ आवश्यक परिखण्डमा हामी सबैलाई अवेरनेस समेत गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो, उहाँप्रति हामी आभार पनि छौँ। र आजको समय सकिसकेको छ, यहाँहरूका समस्या जिज्ञासा गुनासा र आजको विषयमा गरिएका कुराकानीमा कुनै पनि अन्यल रहे, कन्फ्युजन रहे र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 98510 97192 मा सम्पर्क गर्न सक्नुहुन्छ र हामीले कुनै पनि समस्या जिज्ञासा गुनासा र अन्यलहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम साप परिवारको माझबाट विदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
5: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
5: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
5: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप
6: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
7: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली
3: सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय, सुनारपानी, रामेछाप।
8: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
9: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
8: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
9: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
6: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभगाहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभगाहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692599998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
11: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 0485545562 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। कांग्रेस फुटको संघारमा पुगेका बेला देवाको इन्ट्री, स्वदेश फर्किए लगत्तै गरी पार्टी एकताको आह्वान। सरकारले सत्तामा 2 दिन सार्वजनिक विदाको निर्णय तत्काल परिवर्तन नगर्ने। रामेछाप सांगुटार सड़क वर्षौंदेखि अलपत्र। रोल्पामा पहिरोमा परि 7 जनाको मृत्यु, बेपत्ता 5 जनाको खोजी कार्य जारी। अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। र कर्णाली प्रदेशमा आयोजना हुने 10औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है त्यही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896692998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी एकताको आह्वान गर्नुभएको छ। करिब 5.5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्किनुभएका कांग्रेसका निवर्तमान सभापति देवालले पार्टी एकताको आह्वान गर्नुभएको छ। कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनैतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। उहाँले आफू शक्ति प्राप्त गर्न नभएर राष्ट्रियता सुदृढ गर्न र समुन्नत मुलुक बनाउन यात्रामा समर्पित हुन फर्किएको बताउनु भएको छ। आज नेपाल फर्किएका देवालले अपील पत्र जारी गर्दै आफू सेवकको रूपमा उपस्थित भएको बताउनु भएको छ। पूर्व सभापति देवालले पार्टीभित्र देखिएका असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ। कांग्रेस कसैको इगोमा नभएर जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनु भएको छ। आफू सत्ता प्राप्त गर्न नभएर राष्ट्रियता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पार्दै देवालले नेता बनेर नभएर राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउनुभयो। पूर्व प्रधानमन्त्री देवा 5 महिना लामो विदेश बसाएपछि आज बैंककबाट स्वदेश फर्काउनु भएको हो। सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यसबारेमा जानकारी गराउनु भएको छ। मन्त्री गौतम भएर राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउनुभयो। पूर्व प्रधानमन्त्री देवा 5 महिना लामो विदेश बसाएपछि आज बैंककबाट स्वदेश फर्काउनु भएको हो।

र यो व्यवस्था लागू गरिएको बताउनु भएको छ। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सतसातामा दुई दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको बताउनु भएको थियो। उहाँले सो निर्णय खारेज गरी पुनः साताको एक दिन मात्रै विदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गरेपछि मन्त्री गौतमले जवाफ दिँदै सातामा दुई दिन विदाको निर्णय तत्काल परिवर्तन नहुने बताउनु भएको छ। मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताको कारण इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन 2082 चैत्र 23 गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको स्मरण गराउनु भएको छ। हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य नभएको भन्दै उहाँले यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउने बताउनु भएको छ। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून एकदेखि अगस्त बाह्रसम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। यो यस अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,13,16,000 हेक्टरभन्दा धेरै भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठनले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एल निनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एल निनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एल निनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रहरूमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावको कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदो दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिषद काठमाडौँ अगाडि धरना दिएको छ। श्रेष्ठलाई रिहाई गर्न माग गर्दै महासंघको नेतृत्वमा पत्रकारले काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएका छन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरेर काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझी कानूनी तथा प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ। आज सुन चाँदीको भावमा सामान्य घटबड़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। चाँदी 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी 4,745 रूपियाँ थियो। रामेछाप बजारमा हरेक बिहिबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटको रूपमा परिचित छ। पुस्तौंदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ। बिहिबार लाग्ने हाटमा रामेछापका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्नो उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज, खसी, बाख्रा, कुखुरा, लत्ता कपड़ा, कस्मेटिक लगायत दैनिक उपभोग्य तथा आवश्यकताका विभिन्न सामानको किनबेच हुने गरेको छ। विशेष गरी स्थानीय किसानका लागि आफ्ना कृषि उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउने र आमदानी गर्ने हाट महत्वपूर्ण माध्यम बनेको छ। त्यस्तै ग्रामीण क्षेत्रका उपभोक्ताले एकै स्थानमा आवश्यक सामान किन्न पाउने भएकोले पनि बिहिबारे हाटप्रति आकर्षण बढ़दै गएको छ। सामान्य दिनको तुलनामा चाडपर्वको समयमा हुने रामेछाप बजारको हाटमा अझ बढ़ी चहलपहल हुने गरेको छ। किनमेलसँगै आफन्त तथा चिनजानका व्यक्तिहरूसँग भेटघाट गर्ने अवसरको रूपमा समेत हाटलाई लिने गरिएको स्थानीयहरूले बताएका छन्। समयसँगै व्यापारका आधुनिक माध्यम र बजारको स्वरूप परिवर्तन भए पनि

0: रामेछापको बिहिबारे हाटले भने आफ्नो मौलिकता र पहिचान कायम राखेको छ। स्थानीय उत्पादनको प्रवर्धन, किसानको बजार पहुँच विस्तार र पुरानो व्यापारिक परम्पराको संरक्षणको दृष्टिले पनि यो हाट रामेछापको महत्वपूर्ण सम्पत्तिको रूपमा रहेको छ। रामेछापको ऐतिहासिक पहिचानसँग जोडिएको बिहिबारे हाटलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सके स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्धनमा समेत योगदान पुग्नेछ। निर्माण कम्पनीको सुस्त कार्यशैली र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेलेघाटदेखि साङुटारसम्म निर्माणधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयवासी धूलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक आवत जावत गर्न बाध्य छन्। मन्थली नगरपालिका 6 स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारमा पर्ने साङुटारसम्म करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको छ। कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेड टीसीआईएलले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसायी मार्फत गराउँदै आएको छ। सन् 2020 नोभेम्बर 11 निर्माण शुरू भएको उक्त सड़क सन् 2023 मे 10 भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको 2 वर्षभन्दा बढ़ी समय भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणको क्रममा सड़कको पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण शुरू गरिए पनि लामो समयदेखि काम अधूरै छोड़िएको स्थानीयहरूले गुनासो गरेका छन्। बर्खायाममा सड़क हिलाम्य हुने र हिउँदमा धुलाम्य हुँदा यात्रु तथा स्थानीयवासीले शास्ति खेप्दै आएका छन्। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। ओखलढुङ्गा जिल्लाको 8 विद्यालयका 250 जना विद्यार्थीहरूलाई अल्लोबाट निर्मित झोला वितरण गरिएको छ। स्वयंसेवी फ्रेन्चेस्का र मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपालको सहजीकरणमा 2,12,500 रूपियाँ मूल्य बराबरको झोला विद्यार्थीलाई वितरण गरिएको छ। सिद्धिचरण नगरपालिका 2 सामुदायिक सिकाई केन्द्रमा हिजो आयोजित कार्यक्रममा सिद्धिचरण नगरपालिका 2 वडाध्यक्ष वसन्त कटवालले विद्यार्थीहरूलाई ती झोलाहरू हस्तान्तरण गर्नुभएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौलीमा यात्रुवाहक हाइस जाँचको क्रममा प्रहरीले खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित विभिन्न प्रकारका लागु औषध बरामद गरेर सुनसरीका एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनसरीको बराह क्षेत्र नगरपालिका 6 वर्षीय विवेक शर्मालाई पक्राउ गरिएको छ। हिजो बिहान करिब 10 बजे दुधौली नगरपालिका 6 स्थित पोखरी क्षेत्रमा प्रहरी चौकी दुधौलीबाट खटेको प्रहरी तथा ट्राफिक सहित 5 टोलीले सुनसरीबाट काठमाडौँतर्फ गइरहेको हाइस रोकेर जाँच गरेको थियो। हाइसको पछाडिपट्टिको 11 सिटमा बसेका शर्माले बोकेको झोला जाँच गर्दा लुगाई सिपाही राखिएको लागु औषध फेला परेको प्रहरीले जानकारी दिएको छ। रोल्पाको थबाङमा पहिरोमा पुरेर मृत्यु हुनेको संख्या 7 पुगेको छ। अविरल वर्षाको कारण रोल्पाको थबाङ गाउँपालिका 5 स्थित कोटलबारामा गैराती को पहिरोमा परेर मृत्यु हुनेको संख्या 7 पुगेको छ। शस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परेर स्थानीय 18 वर्षीय शान्ति पुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुनु कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको छ। सुन्धारा कारागारबाट फरार सिन्धुपाल्चोक घर भएका 1 कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लिसङ्ग पाखर गाउँपालिका 3 घर भएर हाल काठमाडौँ महानगरपालिका 5 जोरपाटी बस्ने 61 वर्षीय पदम घ्याम्छो तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको छ। उनी जेएनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए। तामाङ जबरस्तीकरणी मुद्दामा पूर्वपक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेको बेला गत भदौको जेएनजी आन्दोलनको क्रममा फरार भएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्वीट सोसियल मार्फत सरकारी नीति सम्बन्धी पोस्टरमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रिडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेको छ। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्वीट एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरेका छन्। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा विश्व कीर्तिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग्लेभ ट्रेनले 5.3 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डुइहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1,100 किलो तौल भएको रेलको सफल परीक्षण भएको हो। रन्तेमा खेल समाचार। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको छ। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषदको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 गतेदेखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। 2079 साल असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य विश्लेषकहरू फेरि पटक। कांग्रेस फुटको संघारमा पुगेका बेला देवबाको इन्ट्री, स्वदेश फर्किए लगत्तै गरी पार्टी एकताका आह्वान, सरकारले सातामा 2 सार्वजनिक विधाको निर्णय तत्काल परिवर्तन नगर्ने, रामेछाप सांगुटार सड़क वर्षौंदेखि अलपत्र रोल्पामा पहिरोमा परेर सात जनाको मृत्यु बेपत्ता पाँच जनाको खोजी कार्य जारी अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर र कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ छ बजेको हजुरको समाचार सकियो समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै रहनुहोला नमस्कार शुभ सन्ध्या

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज, किसानको साथी।
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर। फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485401043, 98630023422।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिपदी, रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता र समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 149 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले पशुपालक किसानलाई के कस्ता सेवा, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थली नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्की स्किन, पीपीआर, फोरेत लगायतका रोगको अवस्था के छ र त्यसबाट बस्न किसानले अपनाउनु पर्ने सावधानीहरू के हुन सक्छन्, साथै दूध, मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत रोहनी राज जैसीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, कृषि र पशुपालनलाई आय आर्जनको भरपर्दो आधार बनाउने उद्देश्यका साथ रामेछापको मन्थली नगरपालिकाले किसानलाई विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्दै आएको छ। उत्पादनमा आधारित दूध अनुदान, निशुल्क तथा सहुलियत पशु स्वास्थ्य सेवा, खोप अभियान, प्राविधिक परामर्श, तालिम र उन्नत प्रविधिको विस्तार जस्ता कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरिरहेका छन्। यससँगै रोग नियन्त्रण, गुणस्तरीय घाँस तथा दाना व्यवस्थापन, उन्नत नस्लको प्रवर्धन र उत्पादन वृद्धि जस्ता विषयमा पनि नगरपालिकाले काम गरिरहेको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरपालिकाले पशुपन्छी पालक किसानलाई के कस्ता सेवा, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थली नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्की स्किन, पीपीआर, खोरेत लगायतको रोगको अवस्था के छ र त्यसबाट बस्न किसानले अपनाउनु पर्ने सावधानीहरू के हुन सक्छन्, साथै दूध, मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत रोहनी राज सँग गरिएको यो कुराकानी।
1: अब उन्नत गाईको संख्या पनि अब विस्तार बढ्दै गएको छ, त्यो चाहिँ मन्थलीको वरिपरि क्षेत्रमा चाहिँ बढी छ, जस्तै मन्थली एकमा धेरै छ, त्यसपछि मन्थली छमा, त्यसै गरी मन्थली सात, मन्थली आठ, मन्थली दुई, मन्थली पाँच, यो वरिपरि क्षेत्र, त्यसपछि मन्थली बाह्र, यो क्षेत्रहरूमा चाहिँ मन्थली नगरपालिकाभित्रका यी क्षेत्रहरूमा चाहिँ बढी गाई पालन देखिएको छ। अनि पछिल्लो चरणमा चाहिँ अब किसानहरूले चाहिँ यो दुध चाहिँ अब उपभोक्ताहरूले चाहिँ गाईको भन्दा भैँसीको दुध चाहिँ अझ बढी मन पराउने भएको कारणले गर्दा अब पछिल्लो चरणमा चाहिँ भैँसी पालनलाई पनि अलिकति किसानहरूले चाहिँ अब यो व्यवसाय गर्नुपर्छ भनेर उहाँहरू लाग्नु भएको छ र पछिल्लो चरणमा चाहिँ व्यवसाय रूपमा भैँसी पालनलाई पनि प्राथमिकताकरण गर्नुभएको छ किसानहरूले। हामी अब विभिन्न किसानहरूको क्षेत्रमा जाँदा त्यहाँ काम गर्दाखेरि देख्दाखेरि चाहिँ भैँसी पनि अब अलिअलि बढ्दै गएको देखिन्छ, तर संख्याको गत रूपमा चाहिँ भैँसी बढेको देखिँदैन, तर अब किसानहरूले व्यावसायिक रूपमा पालन गर्ने संख्या चाहिँ
2: बिस्तारै
1: बढिरहेको छ र यो गाईको भन्दा भैँसीको दुध चाहिँ खान अलिकति बजारमा अहिले उपभोक्ताहरूको माग बढेको कारणले गर्दा अलिकति यो चाहिँ बढी छ। त्यसै गरी अब बाख्रा, भैँसी, गाईमा यही भइयो, अब अलिक ब्रोइलर कुखुरामा चाहिँ पहिले भन्दा अलिकति घट्दो हो कि जस्तो देखिन्छ अलिक, किनभने अब अलिक समस्या पनि छ, यसमा विभिन्न समस्या छ, रोगको समस्या छ, होइन, त्यसमा चल्ला धुवाने दानादेखि हरेक चाहिँ यो प्राविधिक समस्या पनि कारण पनि छ, त्यो पनि किसानहरूले अझै पालिरहनु भएको छ, तर पहिलाको भन्दा चाहिँ अब बढेको अवस्था त देखिँदैन, तर जे होस् उहाँहरूले अब सन्तोषजनक रूपमा पाल्नुभएको छ। त्यसै गरी अहिले चाहिँ पछिल्लो चरणमा लेस कुखुरा, स्थानीय कुखुरा, गिरिराज लगायत अरू कुखुराहरू पनि पालेको पाइन्छ किसानहरूले यिनै पशुहरू चाहिँ हामीले पालेको देखिन्छ।
0: हजुर, किसानहरूले पशुपालन गर्दाखेरि चाहिँ अहिले सबैभन्दा धेरै भोगिरहेका समस्याहरू चाहिँ के छन् हाम्रो नगरपालिकामा?
1: सबैभन्दा समस्या देखिएको पहिलो चाहिँ समस्या चाहिँ यो गाई भैँसीकोमा चाहिँ दुधमै दुधको जुन कस्ट छ, फर्स्टमा चाहिँ त उहाँहरूले जुन उपभोक्ताको हामी र बिचौलाले खाने फर्स्टमा चाहिँ धेरै फरक छ। जस्तै उपभोक्ताले खाने जस्तै 100 भयो भने उहाँहरूले चाहिँ लगभग 60-65-70 मात्रै पाउनुहुन्छ फ्याटको आधारमा। अहिले यो चाहिँ 20-25 रुपियाँ फरक देखिन्छ होइन। अब अनि अब यसलाई कस्ट पनि कसरी घटाउने भन्ने कुरा आउँछ। अनि त्यो चाहिँ अलिकति किसानहरूको चाहिँ समस्या छ। यी किन समस्या भएको भन्दा आहारा पशु आहारामा चाहिँ अत्यधिक मात्रामा बढी दाना खुवाउने, अब क्याल्सियमको बढी प्रयोग गर्ने, दुध उत्पादन बढी गर्नुपर्छ भन्ने, तर उत्पादन लागतमा चाहिँ उहाँहरूले ख्याल नगर्ने। वास्तवमा अब कतिपय देशहरूमा साइज मात्रै खुवाएर थोरै 1 केजी दाना खुवाएर त्यसमा चाहिँ सुकेको घाँस हरियो घाँस सबै चाहिँ मिलाएर त्यो मात्रा मिलाएर चाहिँ खुवाउने चलन छ। तर यहाँ अझै पनि त्यो प्रविधिको विकास भइसकेको छैन। अब त्यसलाई चाहिँ अब अलिकति यो उहाँहरूले चाहिँ त्यो विषयलाई चाहिँ अब आहाराको विषयलाई चाहिँ अलिकति महत्त्वपूर्ण ध्यान दिनुभयो भने चाहिँ यो समस्या समाधान हुन्थ्यो। तर अब समस्या चाहिँ अहिले यो मूल्यको उपभोक्ताले खाने मूल्य र किसानले पाउने मूल्यमा अलिकति फरक छ त्यो देखिन्छ। यो एउटा यो गाई भैँसी यो समस्या देखिन्छ भने बाख्राहरूमा अलिकति अब बर्खाको सिजनमा चाहिँ अब फटाफट मर्ने होइन, ठुलो सङ्ख्यामा पाल्दा चाहिँ बाख्रा मरेर लगभग यो जुकाको प्रकोपदेखि विभिन्न अब पोइजनिक घाँसमा चाहिँ विभिन्न विषले गर्दाखेरि पनि अब चरनमा जाँदा अथवा त्यो ल्याएर काटेर हाल्दाखेरि त्यो कारणले गर्दा पनि अलिकति किसानहरूमा चाहिँ त्यो मर्ने सङ्ख्या बढी देखिएको छ। त्यो पनि समस्या छ। र यो समस्या भन्नुको कारण चाहिँ अलिकति प्राविधिक ज्ञान कमी र पशु आहाराको अब कुन आहारा कसरी खुवाउनुपर्छ भन्ने अझै पनि किसानहरूमा प्राप्त ज्ञानको कमी भएको कारणले गर्दा पनि यी समस्या देखिन्छ। अब कुराहरू पनि त्यस्तै छ, मर्ने क्रम बढी छ, अब रोगको प्रकोप विभिन्न रोगको पहिचान हुन नसक्नु अझै पनि होइन, ती कारणले गर्दाखेरि किसानको चाहिँ अलिकति यो समस्या देखियो।
0: हजुर, अब यो नगरपालिकाले किसानको लागि अब यो उपलब्ध गराइरहेको अब यो जस्तो अनुदानका कुरा हुन्छ, तालिमका कुरा हुन्छ होइन, प्राविधिक सहायकहरू विभिन्न हुन्छ, यो चाहिँ कसरी गराएर राखेको छ, किसानले योबाट चाहिँ कसरी लाभ लिइरहेको अवस्था छ अहिले?
1: हाम्रो अब अहिले जुन यो देश चाहिँ संहितामा गएपछि सरकार 3 तहको छ, स्थानीय छुट्टी छ, प्रदेशको छुट्टी छ, सङ्घको छुट्टी छ, 3 तह छ। हामीले पनि पशुको चाहिँ सेवालाई 3 तहबाट चाहिँ यो सेवा प्रवाह गर्ने चाहिँ गरिरहेका छौँ। अब हामीले यहाँ मन्थलीमा हेर्दा चाहिँ रामेछाप हेर्दा चाहिँ अब एउटा प्रदेश सरकारबाट पशु सेवा कार्यालय भनेर चाहिँ राम सिन्धुली एउटा रामेछाप हेरिन्थ्यो। अब अहिले चाहिँ यसलाई चाहिँ अब चेन्ज भएको छ, कृषिसँग चाहिँ गाभिएको भन्ने अवस्था छ।
0: कृषि विकास कार्यालय, पशुपक्षी विकास तथा कृषि
1: कार्यालय भनेर चाहिँ बोर्ड टाँसिएको छ, कार्यालय चाहिँ अगाडि बढेको छैन। यहाँभन्दा अगाडि चाहिँ जुन पशुसेवा कार्यालय सिन्धुलीले रामेछाप र सिन्धुली दुवै हेर्ने र 8 पालिकासँग समन्वय गर्ने, उहाँहरूले 8 पालिकालाई चाहिँ विभिन्न किसिमका प्राविधिक कुराहरू पनि सल्लाह दिने, खोप उपलब्ध गराइदिने, विभिन्न आहाराका कुराहरू चाहिँ उपलब्ध गराउने, पालिकामा आवश्यक प्राविधिक समस्या पऱ्यो भने उहाँहरूलाई चाहिँ सहयोग गर्ने, अब उहाँहरूले नै आफ्नो कार्यक्रमहरू जिल्लाभरि चाहिँ आन्दोलन कार्यक्रमहरू लागू गर्ने गर्नुभएको छ होइन, त्यो चाहिँ हामी सरकारको रूपमा देखिएको पनि छ, गरियो गत वर्ष गर्नुभएको छ धेरै ठाउँमा, राम्रो जिल्लाभरि नै गर्नुभएको छ, मन्त्री नगरपालिकाभित्र पनि गर्नुभएको छ। जस्तै अब हामीले जुन यो पशुसेवा कार्यालयले चाहिँ जुन पशुसेवा कार्यालय भन्दा पनि मन्त्री नगरपालिका पशु शाखाले चाहिँ अब अहिले हामीले चाहिँ अब उपचार सेवा सञ्चालन गरेका छौँ, डिस्पेन्सरी कक्ष सञ्चालन गरेका छौँ। गत वर्ष चाहिँ हामीले 15,949 पशु मान्छेहरूमा चाहिँ उपचार सेवा प्रदान गरेछौँ।
0: यो चाहिँ हाम्रो वडा वाइजमा छ अथवा
1: वडा वाइजबाट वडा उहाँहरूले प्रगति पठाउनुहुन्छ, त्यो प्रगतिको आधार हामीले कम्प्लाई गर्छौँ। अब कति कुरा त छुट्न पनि सक्छ, मोटामोटी हामीले चाहिँ उहाँहरूको कम्प्लाई गर्दा चाहिँ हामीले 15,949 चाहिँ पशु मान्छेहरूमा चाहिँ उपचार सेवा जुन आधिकारिक रूपमा तथ्याङ्कको आधारमा चाहिँ यति गऱ्यौँ। यो 7 सेवा केन्द्र र हामी मन्त्री नगरपालिकाको डिस्पेन्सरी शाखाबाट गऱ्यौँ। त्यसै गरी अब यो 60 बढी चाहिँ यो घाइते जुन बजारमा चाहिँ ठाडा कुकुरहरू छन् जुन सन्देह कुकुरहरू उहाँहरूलाई चाहिँ अब यो रेबिजको खोप अनि त्यसै गरी अब यो लुतोको लुतोको चाहिँ इन्जेक्सन त्यो लगाएर चाहिँ उहाँहरूलाई चाहिँ अब त्यसै प्राथमिक उपचार घाउ भएको सबै ड्रेसिङ गर्ने अब होइन मलमहरू लगाइदिने अब त्यसपछि दुखाइ कम हुने औषधिहरू लगाइदिने त्यसरी नियन्त्रण गरेर त्यो हामीले 60 भन्दा बढी कुकुरलाई गऱ्यौँ। त्यसै गरी 67 गाई भैसी हामीले कृत्रिम गर्दन सेवा चाहिँ पुरा गर्यौँ मन्त्री नगरपालिका पशु शाखाको मार्फत मात्रै यो चाहिँ हामीले चारजना प्राविधिकहरूबाट यो सञ्चालन
2: सङ्घ प्रदेशको कार्यक्रम भन्दा बाहिर
1: नगरपालिका मात्रै गर्यौँ। त्यसै गरी हामीले शिविर गर्यौँ चनखु, यो शिविर चाहिँ हामीले चनखु र यो पौछिन भनेको वार्ड नम्बर 7 र वार्ड नम्बर 10 चाहिँ यो हाम्रो नेपाल नेपाल पारा भेट्ने राइल्ड लाइफ एसोसिएसन खाले गत वर्ष यहाँहरूलाई जानकारी पनि भयो। यो चाहिँ हामीले दुईवटा अवार्डमा 7 र 10 चाहिँ हामीले 7 कम्पनीहरूले चाहिँ हामीलाई निशुल्क रूपमा हामीले अनुरोध गर्यौँ हाम्रो किसानहरूले पर्याप्त मात्रामा सेवा पाउनु भएन, हामीले चाहिँ अब अलिकति थप सेवा चाहिँ प्रदान गर्नुपर्ने हो भनेर हामीले अनुरोध गरेकोले गर्दा उहाँहरू 7 कम्पनीहरूले हामीले विभिन्न औषधिहरू मिनरल भिटामिन परजीवी नियन्त्रणका औषधिहरू मलमहरू होइन दुखाइ कम गर्ने मलमहरू घाउलाई चाहिँ लगाउने मलमहरू विभिन्न औषधिहरू उहाँहरूले प्रदान गर्नु क्याल्सियमहरू प्रदान गर्नुभयो। त्यो आधारमा हामीले दुई ठाउँमा चाहिँ हामीले प्राविधिक टोलीहरू निशुल्क रूपमा गएर सेवा प्रदान गर्यौँ। त्यसमा चाहिँ मन्त्री नगरपालिकाले गाडी फ्युल सहयोग उपलब्ध गराएर उहाँहरूले पनि हामीले सहयोग गर्नुभयो। त्यसै गरी वार्ड कार्यालयलाई पनि हामीलाई चाहिँ गएको प्राविधिकहरूलाई खानालाई खाना खाजा उहाँहरूले व्यवस्था गर्नुभएको थियो। यसरी चाहिँ हामीले दुईवटा शिविरबाट चाहिँ 4252 चाहिँ पशु पक्षीलाई चाहिँ हामीले उपचार सेवा पछि नियन्त्रण गर्यौँ। त्यसै गरी अर्को हामीले जय घाँसको बिउ 2500 केजी वितरण गर्यौँ अथवा नगरपालिकाभित्र। त्यसै गरी ट्यु सेन्टी घाँस पनि हामीले वितरण गरेका छौँ। यो चाहिँ यो जय चाहिँ हिउँदे भयो, ट्यु सेन्टी चाहिँ बर्खे घाँस हो। त्यसै गरी हामीले वार्ड नम्बर 2 र वार्ड नम्बर 8 चाहिँ हामीले किट घुम्ती सेवा जस्तै अब नगरपालिकाले चाहिँ यो वार्षिक कार्यक्रमै हुन्छ उहाँ सँगसँगै गएर हामीले
2: सार्वजनिक सुनाई कार्यक्रमको अवसरमा होइन
1: अवसरमा यहाँहरू पनि अब त्यहाँ उपस्थित भएको थियो, यहाँले पनि सञ्चालन गर्नुभएको कार्यक्रम। त्यो कार्यक्रममा चाहिँ हामीले 42 चाहिँ पशु पक्षीहरूलाई चाहिँ उर्जा सेवा प्रदान गरेछौँ। त्यसै गरी अर्को महत्त्वपूर्ण हाम्रो काम चाहिँ अब ठुलो काम पनि हो, अब यो किसानलाई वास्तवमा यो अलिकति लाभ पनि भएको छ मलाई चाहिँ लाग्छ यो काम चाहिँ हुनुपर्छ भन्ने छ। जस्तै यो दुध उत्पादन अनुदान म चाहिँ के भन्छु पछिल्लो चरण भने अहिले यहाँहरूले पनि देख्नु भएको छ यो अनुदानको कुरालाई चाहिँ अलिकति सबै किसानहरूले समरूपमा पाउने र अनुदानको आधारमा उत्पादनको आधार चाहिँ अनुदान दियो भने चाहिँ जसले जति उत्पादन गर्छ त्यसले त्यति पाउँछ भन्ने हो कि। अब यो अगाडिका अनुदानहरू यहाँहरूले देख्नु भएको छ सबै कुरो अब यो पशु सेवाका कर्मीहरूले अथवा चाहिँ यो कार्यालयका हाकिमहरूले मात्रै निर्णय गर्ने अवस्था छैन, किसानहरू लगेपछि उहाँहरूले मिसयुज गर्नुहुन्छ। अब यो कुरो चाहिँ हामीले कहाँ भन्ने हामीलाई अवश्य आउँछ संयोजन गरे हुन्छौँ, अब त्यो हामीले कसरी कार्यवाही गर्नु त्यो कुरो हामीले चुनौती छ। त्यो कारणले अब अहिले चाहिँ हामीले अब मासुमा अन्डामा दुधमा होइन जे छ उत्पादन गर्छ किसानले त्यसलाई ठ्याक्कै जति उत्पादन गर्छ त्यसलाई कति दिने हो एउटा चाहिँ यसको मोटामोटी यसलाई चाहिँ रेट राखेर अथवा यसलाई चाहिँ के गरेर एउटा छलफल गरेर एउटा कार्यविधि बनाएर सङ्घ प्रदेश स्थानीय तह अथवा सरकारवाला बसेर यसलाई चाहिँ उत्पादनको आधारमा अनुदान दिन पायो भने चाहिँ राम्रो हुन्थ्यो। जस्तै हामीले अब दुधमा चाहिँ हामीले 2.50 रुपियाँ अनुदान दिन्छौँ, यो वर्ष चाहिँ हामीले 11,96,980.50 लिटरको दुध उत्पादनमा अनुदान दियौँ हामीले भुक्तानी दियौँ यति लिटरमा चाहिँ अब लगभग दैनिक यसको चाहिँ 3,000-4,000 लिटर दैनिक उत्पादन हुन्छ। यो यसरी चाहिँ हामीले 2.50 रुपियाँमा चाहिँ कहाँ कहाँ दिउँ भन्दा 1 नम्बर 6 नम्बर 7 नम्बर 12 नम्बर 2 नम्बर 5 नम्बरमा यसमा बढी चाहिँ 1 नम्बरमै छ र अरू अरू वार्डमा पनि हामीले गरेका छौँ। त्यसरी 13 नम्बरका किसानहरूले पनि लानु भएको छ समारोहमा हामी नगरपालिकाभरि चाहिँ यो 2.50 रुपियाँ अनुदान चाहिँ उपलब्ध गराएको छौँ अहिले। त्यसपछि पशु सेवा कार्यालय सिन्धुलीबाट चाहिँ प्राप्त खोप PPR चाहिँ हामीलाई चाहिँ उहाँहरूले 25,000 दिनुभएको थियो, हामीले 24,864 बाख्रामा चाहिँ भेडा बाख्रामा लगायौँ। त्यसरी उहाँहरूले 5,000 डोज चाहिँ हामीले FMD अथवा खोरेतको रूप भ्याक्सिन दिनुभएको थियो, हामीले 4,058 पशुलाई चाहिँ हामीले खोप लगायौँ। यो वर्ष चाहिँ हामीले मोटामोटी प्राविधिक सेवा घरदैलो सेवा हामीले गरेकै छौँ। सबै कुरा
2: मोटामोटी मुख्य काम यो
1: भयो।
2: दुधमा चाहिँ कति हाम्रो यो दुध अनुदानमा चाहिँ कति बजेट लगभग हाम्रो खर्च भयो?
1: 30 लाखमा चाहिँ 30 लाख बजेट हाम्रो थियो, 29 लाख मोटामोटी
2: 29 लाख चाहिँ मोटामोटी खर्च भयो
1: र यसमा चाहिँ यो चाहिँ यो अनुदान चाहिँ वास्तवमा किसानहरूको खातै भयो, उहाँहरूको खातामा सहकारीमा पनि होइन म पनि होइन, किसानहरूले जति उत्पादन गर्छ डेरीबाट हामीले त्यसको तथ्याङ्क लिन्छौँ डेरी सहकारीबाट। अब यहाँ चाहिँ जस्तै अब मन्थलीमा चाहिँ अब 3 डेरी छन्, 3 डेरी अब चिनीजिमीको 2 ठाउँ छ, रन्जर खोलाको छेउमा र यहाँ जिल्ला समन्वय अगाडि छ। त्यसै गरी राँसा डेरीको चाहिँ यहाँ देवगढा चोक र पर चाहिँ सुगाजर खोला अगाडि छ। त्यसै अर्को अमृत डेरी चाहिँ भुसेश्वर चोकमा छ, यसरी उहाँहरूले गर्नुहुन्छ। त्यसै गरी मुल्टारमा पनि छ, त्यहाँ सङ्कलन गरेको त्यहाँबाट पनि हामी लिन्छौँ। त्यसै गरी उता 12 नम्बर वार्डमा चाहिँ क्युटीमा चाहिँ सङ्कलन हुन्छ, त्यहाँबाट हामी तथ्याङ्क ल्याएर दिन्छौँ होइन। त्यसै गरी 13 नम्बरमा पनि हामीले चाहिँ अब किसानहरूलाई भनेका छन् ल्याउनुहोस् तपाईँहरू खाता नम्बर र तपाईँ दुध बेचेको चाहिँ ठाउँबाट हामी तथ्याङ्क लिन्छौँ, उहाँहरूले पठाउनुहुन्छ, त्यो आधारमा चाहिँ तपाईँ खाता नभए चाहिँ तपाईँहरू खातामा जाँदैन भनेर हामीले किसानहरूलाई सुझाव पनि दिन्छौँ। कति किसानहरू साना किसानहरू छुट्नु पनि भएको छ, ल्याउँदै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ, हामीले यसरी अनुमान चाहिँ यसरी वितरण गरेर।
2: हजुर, अब यो चालु आर्थिक वर्ष नयाँ वर्ष चाहिँ नगरपालिकाले यो पशु सेवाको क्षेत्रमा कस्तो खालको कार्यक्रमहरू ल्याएको छ, ल्याउँदैछ भन्ने कुरा पनि नागरिकहरूलाई उत्सुकता छ। हाम्रो यो वर्ष चाहिँ नयाँ कार्यक्रमहरू केही थपिएका छन् कि कस्ता योजनाहरू बनाएको छ?
1: अब हाम्रो ठ्याक्कै अब अहिले चाहिँ अब समीक्षा हुँदैछ, अहिले अब यो गत वर्षको चाहिँ अब प्रगति समस्या हुँदैछ, हाम्रो राति कितामा चाहिँ त्यो आइसकेको छैन, आएपछि आधिकारिक रूपमा पनि देख्नुहुन्छ यहाँहरूले पनि। अब ठ्याक्कै मोटामोटीमा चाहिँ हामीले अब यिनै कार्यक्रमहरूलाई जस्तो दुध उत्पादन अनुदानलाई हामीले निरन्तर दिएका छौँ, अनि यसलाई अब कसरी जाउँछ भन्ने कुरा चाहिँ अब यो त्यो चाहिँ जुन नीति कार्यक्रम बनेपछि
2: कति बजेट विनियोजन छ भन्ने कुरो प्रष्ट छैन,
1: प्रष्ट छैन। अब त्यो चाहिँ रातो किताबमा आउँछ, हामीले चाहिँ अब यो पेस्ट गरेका छौँ होइन, उहाँहरूले चाहिँ दिएको जुन सिलिङ दिनुहुन्छ सिलिङको आधारमा चाहिँ हामीले पेस्ट गरेका छौँ, पेस्ट गरेको आधारमा चाहिँ उहाँहरूले अब रातो किताबमा चाहिँ प्रकाशित भएपछि यसलाई यहाँहरूले पनि जानकारी दिनुहुन्छ। मोटामोटी रूपमा हामीले अब पशु आहारालाई त्यसै उत्पादनमा अनुदानलाई अनि त्यसै उपचार सेवालाई अनि त्यसो खोप सेवालाई महामारी रोग नियन्त्रणलाई यस्तै यस्तै कुराहरूलाई चाहिँ हामीले अलिक प्रसङ्गतै लिएका छौँ र हाम्रो जुन आठवटा के अरे सातवटा सेवा केन्द्र छ 14 वार्डमा 7 सेवा केन्द्रलाई चाहिँ अलिकति बढी प्रभावकारी बनाउने, जस्तै अब किसानहरूको चाहिँ पशुहरू भनेको गाउँमै हुन्छ बस्तीमै हुन्छ, त्यो बस्तीलाई चाहिँ हामीले अझ घरदैली सेवालाई चाहिँ अलिक बढी गर्नुपर्छ कि भनेर यो सेवा केन्द्रलाई नै हामीले अलिकति बढी त्यहाँ चाहिँ हाम्रो जनशक्ति चाहिँ कमी नै छ, एकजना हुन्छ, अब दुईवटा वार्ड उहाँहरूले हेर्नुपर्छ, दुईवटा वार्डमा एकजना प्राविधिकले एउटै पशुलाई चाहिँ हिँडेर जाँदा जानुपर्दा टाढा पुग्दाखेरि दिनभरि त्यहीँ लाग्छ अनि अरू किसानका पुग्न पाइँदैन, अनि मेरा सेवा किन दिनुहोस् भनेर
2: गुनासोहरूमा
1: आउन सक्छ। र हामीले अझै पनि प्रत्येक वार्डमा प्रत्येक प्राविधिक चाहिँ त्यो पनि दक्ष प्राविधिक कुनै पनि कसैको सोचपोछ भन्दा पनि अलिकति उसको क्षमताको आधारमा राम्रो किसानलाई सेवा दिन सक्ने सबै कुरा जान्ने बुझ्ने किसानको चाहिँ मन भावना बुझ्न सक्ने चाहिँ दक्ष प्राविधिकलाई चाहिँ प्रत्येक वार्डमा चाहिँ राख्न सक्यो भने किसानहरूले चाहिँ अलिकति अझ बढी चाहिँ सेवा पाउँछन् भन्ने हामीलाई लाग्छ। त्यो कार्यक्रम चाहिँ हामीले गर्नुपर्छ कि भन्ने हाम्रो चाहिँ भावना छ, तर अब प्राविधिक जनशक्ति त त्यही हो, अहिले देशको अवस्था अझै भएको दरबन्दीलाई चाहिँ
2: कटौती गरेर
1: घटाएर अझै सामग्री ल्याउँदैछ होइन, अब हामीले यसलाई चाहिँ अलिकति चुनौती छ हामीलाई होइन,
2: भनेपछि दक्ष जनशक्तिको चुनौतीपूर्ण अवस्था छ।
1: अनि अर्को कुरा हामीलाई अलिकति अब अहिलेको अवस्थामा अब यो जुन जताततै बाटो छ घर घरि पुग्छ, तर हामीलाई साधन स्रोत अब जस्तै अब बाइकहरू
2: हो
1: स्कुटरहरू हो
2: भेहिकलहरूको समस्या
1: समस्या छ, अब इन्धनको कुरा छ, त्यो कुरा चाहिँ हामीले पनि पर्याप्त मात्रामा हाम्रो प्राविधिकहरूले चाहिँ पाउनु भएको अवस्था छैन। अब हामीलाई अलिकति प्राविधिक रूपमा अपराधी हामी हो कि होइन भन्ने कुरा पनि अब यसलाई चाहिँ मूल्याङ्कन गर्न चाहिँ मूल्याङ्कनकर्ताले चाहिँ अझै के हो के हो भनिन्छ। अब हाम्रो पशु सेवा क्षेत्र भनेको अब हस्पिटल ल्याएर उपचार गराउनुभन्दा पनि अब घरदरै सेवामा जानुपर्ने अवस्था छ, किन भन्दा पशुहरू अप्ठ्यारा बाटा छन्
2: ल्याउनै
1: सक्दै सक्नुहुन्न, अब कतैले हिँडाएर ल्यायो भने पनि पशुहरू चाहिँ अझ जोखिम हुन सक्छ होइन, कति घटना छन् गाडीमा ल्याएर चाहिँ गाडीबाट झार्दाखेरि पनि पशुहरू लडेर चाहिँ पशुहरू फ्याक्चर भएको
2: जोखिम बढी नै
1: हो, त्यो त्यस्तो देखिया छ। त्यस कारणले गर्दा हाम्रो अलिकति पेसा चुनौती छ, हामीले अब कुनै समय पनि भन्न पाउँदैनौँ, हामी हाम्रो राति पनि भन्न पाउँदैन, कुनै टाइम पनि छैन हाम्रो, जस्तै 9:05 भन्ने अफिस छ अहिले, तर हाम्रो त्यो 9:05 भन्दा पनि हामीले जुनसुकै समयमा पनि किसान कहाँ जानुपर्ने अवस्था हुन्छ, किन भन्दा उहाँहरूको चाहिँ 1 घन्टा ढिलो गऱ्यौँ भने
2: 24 घन्टा हाई अलर्टमा
1: रहनुपर्ने हुन्छ। त्यस कारणले गर्दा हाम्रो समय छैन, हामीले अब अझ हामीले अझ यो निजी क्षेत्रबाट पनि प्राविधिक सेवा दिनु दिलाउनुपर्छ कि भन्ने पनि हामीले लागेको छ, निजी क्षेत्र छैन किनभने उहाँहरूले निजी क्षेत्रका मान्छेहरू चाहिँ यसमा चाहिँ लाग्नु भएको छैन, त्यो चाहिँ अलिकति हामीलाई चुनौती छ।
2: हजुर, अब यो अलिकति यो पशु वस्तुमा यो अब लम्की स्किन अनि पिपिआर खोरेज जस्ता रोगको अवस्था चाहिँ कस्तो छ सर, योबाट चाहिँ किसानहरू कतिको पीडित भइराखेको अवस्था छ, अब यहाँहरूले गर्नुभएको प्रयासहरूले एउटा सचेतनाका कुरा पनि जोडेर आउँछ र पशु वस्तुहरू जुन क्षति हुन्छ त्यो क्षति हामी कति जोगाउन सफल भएका छौँ, यी अभियानहरू समयमै चलेका छन् कि छैनन्, यहाँले मागे अनुसारको खोप प्राप्त गर्नुभएको छ कि छैन, कार्यक्रमहरूलाई अलिक प्राथमिकीकरण त्यो अवस्था भएको छ कि छैन, के छ यसको
1: यसमा चाहिँ अब अहिले यस वर्ष चाहिँ हामीले लम्की स्किन भन्नुभयो, त्यो रोगले चाहिँ दुःख दिएको छैन, हुन त अब समय छ, यसो सिजनमा चाहिँ लाग्ने हो। अब गत वर्षभन्दा योभन्दा अघिल्लो दुई तिन वर्ष अगाडि भन्दा चाहिँ अहिले अलिकति घट्दै घट्दै गएको छ, यो रोगले त्यति समस्या देखाएको छैन। अब त्यस्तो देखियो अथवा काहीँ फाटाफुटा देखियो अरू ठाउँमा भने हामीले अलिकति त्यसको लागि हामीले बजेट विनियोजन गरेका छौँ, महामारी रोग नियन्त्रण भनेर यो वर्ष पनि त्यसमा चाहिँ हामीले प्राथमिकता दिएरै गरेका छौँ। अब यो कार्यक्रम कतै बाहिर फाटाफुट देखिहाल्यो भने हाम्रो नगरपालिकाभित्र जस्तो व्यवसाय फर्महरू धेरै छन्, अब 700-800 गाई त यो वरिपरि नै छन्, हामीले फेरिफेरिमै छन्, धेरै फर्महरू छन्, हामीले त्यसलाई चाहिँ चनाखो भएर गत वर्ष पनि हामीले यहाँ चाहिँ त्यस्तो नोक्सान हुन दिएनौँ, हामी तुरन्तै हामीले चाहिँ त्यसको स्टेप चालेर खो किसानहरूको गोठगोठमा गएर रातारात हामीले भ्याक्सिन गरेर हामीले नियन्त्रण गरेका पनि छौँ र गर्छौँ पनि। लम्पी सिंहले खासै दुःख दिएको छैन। त्यसै गरी एफएनडीको अहिले मैले भनिसकेँ खोप, हामीले यसपालि चाहिँ हामीले 4058 डोज चाहिँ खोप लगाएका छौँ। मुख्य मुख्य ठाउँमा चाहिँ हामीले एफएनडीले दुःख दिन्छ भनेर हामीले नाका नाकामा ठाउँ ठाउँमा व्यवसाय फार्महरूमा त्यस्तोमा लगाएका छौँ। त्यसले पनि खासै अब असर नपारा जस्तो लाग्छ, पारिहालो कहीँ देखिहालो भने पनि हामीले चाहिँ अब महामारी रोग नियन्त्रण कार्यक्रमबाट तुरन्तै यसलाई चाहिँ हामीले परिचालन गरिहाल्छौँ। र खोपको कुरामा चाहिँ अलिकति के हो भन्दा अझै पनि किसानहरूमा खोपले के गर्छ, खोप चाहिँ खोपको काम के हो भन्ने कुरा चाहिँ अझै पनि हामीले
2: त्यसको महत्व
1: बुझाउन अझै सकेका छौँ। किसानहरूको घर गोठमा जाँदा मै यसपालि मै अब हाम्रो चाहिँ शाखा प्रमुख मुकुन्द सर पनि हामी सँगसँगै गयौँ, गएर चाहिँ हामीले गर्दा पनि उहाँहरूले चाहिँ यो पसल नलाउने म त नलाउने भन्ने अझै पनि उहाँहरूको
2: कम छ, क्षति हुने हो कि झन् के हो नि
1: बिरामी हुने कि भन्ने अझै उहाँहरूमा शङ्का ढुक्कहरू रूपमा चाहिँ अझै ल्याउने चाहिँ अब हामीले बुझाउन नसकेका हो कि उहाँहरूले नबुझ्नु भएको कि यो कुरा चाहिँ अझै पनि टेक्निकल कुरा चाहिँ हाम्रो हामीले अझै बुझाउन नसकेका हो कि जस्तो छ, त्यस्तो चाहिँ किसानहरूमा अझै बुझ्नु भएको छैन। यसलाई चाहिँ अझ हामीले उहाँहरूलाई अब प्राविधिकहरूबाट अथवा डक्टरहरूबाट दक्ष व्यक्तिहरूबाट अथवा यता सूचनाबाट यो यहाँहरूबाट पनि सूचनाहरू फालेर पनि यो चाहिँ गर्न पायो भने
2: यसको महत्वको बारेमा अझै बुझाउनु पर्ने जरुरत
1: छ। खोप दिनुभन्दा अगाडि चाहिँ यो दिनदेखि खोप सञ्चालन हुँदैछ है भनेर कमसेकम हाम्रो एफएमबाट अथवा सूचनाबाट किसानले सुन्ने सूचना चाहिँ बजाएर अथवा सूचना दिएर गर्न पायो भने अब सबै किसानहरूले यो खोप सेवा चाहिँ प्रदान गर्नुहुन्थ्यो र यो खोप सेवा चाहिँ लिनु पनि पर्छ, समयअनुसार चाहिँ रोग आउँछन्, फेरि यो रोग आयो भने निको नहुनु पनि सक्छन्, कति क्षति हुन सक्छ, त्यस कारणले
2: रोग आउनुभन्दा अगाडि नै
1: हामीले चाहिँ यो महामारी रोग नियन्त्रणको लागि चाहिँ हामीले यसको लागि चाहिँ पर्याप्त मात्रामा बजेट राखेर र प्राविधिकहरूलाई पनि सचेत गराएर हामी चाहिँ गर्नुपर्छ भनेर उहाँहरूलाई पनि हामीले जानकारी गराएर यसलाई चाहिँ हामी तयारी अवस्थामा रहनुपर्छ भनेर हामीले यो सात ठाउँबाट र हामी अब यहाँबाट चाहिँ डाक्टर पनि डाक्टरको सेवा पनि छ, जस्तै हामी अब शाखा प्रमुख हुनुहुन्छ, म छु, अरू प्राविधिक हुनुहुन्छ, अब हामी सबैबाट सबै मिलेर चाहिँ यो जुन पशुहरू नियन्त्रण गर्न उहाँहरूको पशुधनको सुरक्षा गर्नको लागि चाहिँ हामी सबै तयार पनि छौँ, गरिरहेको पनि छौँ र गर्ने पनि छौँ।
2: हजुर, यो रेबिजको चाहिँ के छ अवस्था सर? जस्तो हामीले मैले हिजो भर्खरै पनि एउटा मैले न्युज देखिरहेको थिएँ, एउटै कुकुरले चाहिँ टोकेर चाहिँ 35-40 गाई चाहिँ एक हप्तामै मर्यो भनेर पश्चिमतिर कताको समाचार पनि हेरिराखेको थियौँ होइन। अब त्यो ठ्याक्कै मेरो त्यो न्युज पढिसकेपछि मेरो माइन्डमा त्यो खालको सेटअप भयो, त्यो अनुसारले हिजो यही मन्थली बजारमै हिँड्दाखेरि कुकुरहरू धेरै नै देखेँ होइन, यो ठाउँ ठाउँमा अनि कुकुरहरू धेरै नै देखेँ, त मोटरसाइकलमा हिँड्दै गर्दा पनि बिहान बेलाको समय चाहिँ कुकुरहरू झम्टिने आउने त्यो देखिँदो रहेछ। हाम्रो यो बजारमा रहेका अहिले रहेका छाडा कुकुरहरू छन् जति, ती कुकुरहरूमा हामीले त्यो रेबिज विरुद्धको भ्याक्सिनहरू हामी समयमा लगाइराखेका छौँ कि छैनौँ, र हाम्रो यो रेबिजबाट चाहिँ सम्भावित जोखिमहरू चाहिँ के छ, कस्तो हुन सक्छ हाम्रो यो नगरमा चाहिँ के छ अवस्था?
1: एउटा यो समस्याको रूपमै छ, मैले अघि पनि पहिले भने यो हामी 60 बढी घाइते कुकुरलाई चाहिँ हामीले उपचार भ्याक्सिनेसन परिचय नियन्त्रण हामीले गऱ्यौँ भनेर भने मैले यो समस्या छ, यो हाम्रो बसमा मात्रै छैन। अब यो के छ भन्दा यो विषय उठ्छ, उठेपछि चाहिँ पहिलो चाहिँ हामीले गर्नुपर्छ भने
2: क्षति नभए उठ्दैन, त्यही पनि दुई चारजना मान्छेलाई टोकिसकेपछि
1: टोक्दाखेरि उठ्दैन, किसान घर बसे हुन्छ, त्यो कुनै पनि किसानले चाहिँ आफैले क्षति बिहोर्छ, अब के गर्छ आएर भन्छ, गुनासो राख्छ, अब त्यो खासै त्यसमा कुनै सुन्नै हुँदैन जब मान्छेलाई टोक्न थाल्छ। अनि त्यसपछि चाहिँ अब पहिलो प्रथममा चाहिँ कुकुरलाई नै अब यसलाई सिद्ध्याउनुपर्छ, मार्नुपर्छ भन्ने जुन मानसिकता हुन्छ, अनि पछिल्लो चरणमा चाहिँ पशु जुन अधिकार कर्मीहरू हुनुहुन्छ त्यसले गर्दाखेरि चाहिँ अब यो जुन कुनै पशुलाई पनि पशु पन्छीलाई पनि मार्ने चाहिँ कुनै पनि आदेश छैन, र यो कानुनमा चाहिँ यो पशु पन्छीलाई चाहिँ मार्ने भन्ने कुरा चाहिँ हुँदैन, यसमा चाहिँ कानुन लाग्छ त्यो कानुन अनुसार चाहिँ हामीले सजाय भोग्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा हामीले कुनै पशु पन्छीलाई चाहिँ मार्ने भन्ने कुरा चाहिँ हामी
2: मार्नु नै समाधान होइन
1: समाधान होइन र यो कल्पना गर्नु पनि हुँदैन किनभने हामी पशु सेवाकर्मी भएको नाताले हामीले यसलाई चाहिँ कुनै मार्नुपर्छ भने पछिमा हामी लाग्ने हुँदैन र कसैले मार्नु पनि हुँदैन. अनि अर्को कुरो हामीले अब यसलाई नियन्त्रण गर्न पनि सामुदायिक छाडा कुकुरलाई नियन्त्रण गर्न पनि गाह्रो छ. अब हामी आफैलाई टोकिन्छ, हामी आफै घाइते हुन्छौँ, हामी आफै अब खोप लगाउन काठमाडौँ जानुपर्ने अवस्था आउँछ, हामी आफै चाहिँ अब जोगिनुपर्ने हुन्छ. अब हामीलाई पहिले आए पनि यो चाहिँ सबै सरकार सबै मिलेर आफ्नो क्षेत्रमा सबैले मिलेर जस्तै अब यो समूहका मान्छेहरू होइन त्यो टोलका बस्तीका मान्छेहरू हामी प्राविधिकहरू जस्तै सुरक्षाकर्मीहरू लगायत समाजसेवीहरू सबै मिलेर नियन्त्रण गर्नुपर्छ एउटा कुरो. अर्को कुरो यो हाम्रो मन्थली फेरि फेरि भूमिका कारण चाहिँ एउटा के छ भन्दा हामीले गत वर्षतिर चाहिँ खोप लगाउने वन्यकरण गर्ने यसलाई चाहिँ उत्पादन चाहिँ बढ्न नदिने हामीले गरेका थियौँ.
2: यो पटक चाहिँ त्यो भएन
1: देखि नै गरेनौँ किनभने यो कार्यक्रममा हामीलाई बजेट छिरिङ छैन, थोरै छ बजेट. 80 बजेपछि यो कार्यक्रममा राख्नलाई गाह्रो भयो
2: होइन,
1: धेरै ठाउँबाट अब यो नराख्दा नि हुन्छ भन्ने पनि आयो. हामीले राख्न खोजेको बजेट 80 भएर यसलाई हामीले काट्नु पर्यो. जस्तै अब 45-50 लाख बजेट हुन्छ, त्यसमा 30 लाखभन्दा बढी चाहिँ
2: दुधमा गइहाल्छ.
1: अब 14-15 लाख रुपियाँले चाहिँ अब औषधि पनि खरिद गर्नुपर्छ, सबै गर्नुपर्छ. सिलिङ कम
2: महामारी नियन्त्रण
1: कुरा छ. अनि अब यो यसमा चाहिँ हामी गर्न सकिएन गत वर्षदेखि हामीले
2: भनेपछि 1-1.5 वर्षदेखि यहाँका यी छाडा कुकुरहरूमा रेबिज विरुद्धको भ्याक्सिन लगाइएको
1: छ. तर अब यो वन्यकरण कार्यक्रम चाहिँ वन्यकरण र खोप लगाउने कार्यक्रम चाहिँ हामीले यसलाई चाहिँ गर्न सकेका छैनौँ.
2: जस्तो अहिले यहाँ भएको कुकुरहरूले टोकिहाल्यो भने त्यस्तो जोखिम चाहिँ छैन भन्न सकिन्छ? त्यसपछि त्यस्ता आधारहरू
1: टोकिहाल्यो भने भन्ने कुरामा चाहिँ हामीले जोखिम छ भनेर चाहिँ भन्न मिल्दैन. किन भन्दा यो मानव स्वास्थ्यमा कुरा आउँछ होइन. अब त्यो टोकेपछि अब त्यो कुकुरमा चाहिँ के छ भन्ने कुरा पनि हामीले अब रिज छ छैन भन्दा त्यसको जुन गिदी अथवा त्यस टाउकोमा भएको गिदी लगेर परीक्षण गरेर ल्याबमा परीक्षण गरेर ल्याउने बेलासम्म त्यो रिज रहेछ भने
2: मान्छेलाई
1: सरेर मान्छे मर्ने अवस्था
2: आइसक्छ.
1: त्यो कारणले गर्दा हामीसँग पर्याप्त रूपमा प्रयोगशाला पनि छैन, त्यो काठमाडौँ नै पठाउनु पर्ने हुन्छ परीक्षण गर्नको रिज परीक्षण गर्नको लागि. त्यो कारणले गर्दा पनि हामीलाई मानव स्वास्थ्यको कारणले गर्दा पनि यो टोकेपछि चाहिँ अब त्यो जुन अस्पतालहरूमा डक्टरसँग चाहिँ समन्वय गरेर अब के गर्ने हो, कसरी अगाडि चाल्नुपर्छ भनेर हामीले सल्लाह
2: आफै व्यक्ति अलिक सचेत
1: हुनुपर्छ. तर अर्को कुरो पनि कुकुरको चाहिँ कारण के छ, यहाँ नियन्त्रण गर्यो गाउँको कुकुर यहाँ आउँछ, यहाँ खाना पाउँछ, यहीँ बस्छ,
2: यहीँ बसिदिन्छ होइन,
1: अनि त्यसपछि गएर बढ्दै जान्छ सहरी सहरमा चाहिँ त्यो कारण पनि.
2: यो वर्ष चाहिँ प्राथमिकतामा छ कि छैन जस्तो यो मन्थली बजार क्षेत्रको कुकुरको जुन व्यवस्थापनको कार्यक्रम चाहिँ यो वर्ष
1: वन्यकरण कार्यक्रम चाहिँ हामीसँग छैन. तर हामीले छाडा कुकुरलाई चाहिँ रेबिज खोप जस्तै अब त्यसलाई चाहिँ उपचार घाइतेहरूलाई होइन जस्तै अब त्यो लुतो होइन मेन्ज आउँछ होइन त्यो त्यो नियन्त्रण गर्ने त्यस्ता कार्यक्रम चाहिँ हामीले गर्नुपर्छ कि भनेर हामी प्राविधिक टोलीहरू चाहिँ यसलाई चाहिँ हामीले अब कुनै दिन गर्नुपर्छ कि भनेर हामीले एउटा टिमले सल्लाह पनि गर्दैछौँ. हामी नगरसँग नगर हाकिम साहबसँग अनि प्रशासन अधिकृत लगायत सरकार व्यक्तिसँग समन्वय गरेर छलफल गरेर अनि हामी बजार पेरिफेरीमा चाहिँ हामीले कुकुरलाई नियन्त्रण गर्दै खोप दिँदै उपचार गर्दै पनि हामीले गर्ने गत वर्ष नै गर्ने वर्ष नै गर्न गर्न चाहिँ हामीले गर्ने कार्यक्रम पनि हामी गर्ने सफलमा छौँ यसको.
2: हजुर, अब हामी कुराकानीको अन्तिममा पनि छौँ. अलिकति यो अब यति धेरै कुरा गरिसकेपछि हामी साँच्चै यो पशु पन्छी पालनको क्षेत्रमा यो आत्मनिर्भरताको बाटोमा चाहिँ कसरी अगाडि बढाएको छौँ भन्ने खालको एउटा जिज्ञासा चाहिँ मेटाइदिनुहोस् न. हामी
1: अब हामी अब हामीले चाहिँ गर्न खोजेको जस्तै अब कृषकहरूलाई सूचीकरण तथा वर्गीकरण गर्ने र कागजी परिकारलाई हटाउँदै लैजाने एउटा कार्यक्रम हामीले राखेका छौँ. अर्को
2: भनेपछि डिजिटलाइज हाम्रो
1: गर्दै लाने, डिजिटल गर्दै लाने. अब यसलाई चाहिँ किसानहरूलाई सूचीकरण गर्ने होइन, अब कुन वर्गको किसान चाहिँ कुन वर्गमा राख्ने होइन. अब अहिले यहाँ अगाडि त के पनि छ भने किसानहरूले अब आफ्नो फर्म दर्ता गर्ने कागज पन्न बनाउने तर जुन कार्यस्थलमा जाँदा चाहिँ
2: छैन
1: छैन केही पनि नदेखिने उपलब्धि नदेखिने भन्दा पनि हाम्रो अलिकति डिजिटल नआउने कारण पनि अब किसानले उपलब्धि दिए पो हाम्रो उपलब्धि हुन्छ.
2: हजुर,
1: दुई उत्पादन भयो भने हाम्रो पनि हामीले पनि यही यति गर्यौँ भनेर हामी भन्छौँ. तर गर्ने त किसानले हो, किसानले गर्दैन भने हामीले जति गर्दा पनि हुँदैन. त्यस कारणले गर्दा यसलाई चाहिँ यसरी गर्ने जस्तै दुध मासु अन्डा उत्पादन तथा उत्पादन वृद्धि गर्ने गुणस्तरीय पशु आहार तथा घाँस तथा घाँसे बालीको बिउ तथा बेर्ना कृषकहरूको सहज पहुँचको लागि स्रोत केन्द्र स्थापना गर्ने भनेको यो चाहिँ घाँसको बिउ बिर्ना चाहिँ सबभन्दा हाम्रो चाहिँ पशुको चाहिँ लागि चाहिँ आहार नै हो. पशु आहारको लागि चाहिँ घाँसै हो कि घाँसभन्दा अरू खुवाएर भन्दा पनि घाँस खुवाउँदाखेरि के हुन्छ भन्दा पशु पनि स्वस्थ हुन्छ अनि हामीले लागत मूल्य पनि कम हुन्छ. लागत मूल्य चाहिँ जस्तै अघि दुधमा भने मैले यो चाहिँ हामीले पशु आहार चाहिँ आहारमा चाहिँ घाँस चाहिँ बढी खुवाएर दुध उत्पादन गऱ्यो भने चाहिँ लागत हामीले कम हुन्छ।
2: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी यहाँको शाखा मार्फत अहिलेसम्म भएका कार्य सम्पादनको अवस्था अनि आगामी योजनाको बारेमा जानकारी गराइदिनु भयो। समय र सम्वादको लागि यहाँलाई विशेष धन्यवाद। रामेछापको मन्थली नगरपालिकाले पशुपालक किसानलाई के कस्ता सेवा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थली नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्की स्किन पीपीआर खोरेत लगायतका रोगको अवस्था के छ र त्यसबाट बच्न किसानले अपनाउनु पर्ने सावधानहरू के हुन सक्छन्, साथै दूध मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखा सहायक पशु विकास अधिकृत रोहिणी राज जैसीसँग गरिएको कुराकानी सुन्दा सुँदै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमका आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्त्री नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अङ्कमा यहाँहरूका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउनेछौ। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।
3: अहिले साँझको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिइआएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का दिनेशसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला। तपाईँको कार्यकालमा गोकुलगंगा गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू के हुन्?
1: प्रश्नको लागि धन्यवाद। यो चाहिँ अब हामीले पहिलो कुरा त सुशासन र सेवा प्रवाहलाई नै प्राथमिकता दिएर काम गर्नुपर्छ भन्ने मानसिकताले विकास भन्ने त्यो चाहिँ क्रमागत रूपमा हुने कुरा हो। त्यो कुरालाई चाहिँ हामीले कार्यालयमा चाहिँ अब आउने जिल्ला सुस्तीलाई चाहिँ अब अलि प्रभावकारी ढङ्गले छिटो छरिटो ढङ्गले चाहिँ काम गर्ने होइन र के अरे चाहिँ अब आर्थिक पारदर्शिताका कुराहरूलाई चाहिँ पहिलो प्राथमिकता राखेर हामीले काम गरेका छौँ। त्यस्तै अब त्यसभित्र अब विकास निर्माणका सबै कुराहरू भौतिक शिक्षा स्वास्थ्य सबै कुरामा अब अलि बढी शिक्षालाई फोकस गरिएको छ। त्यस कारण भौतिक पूर्वाधार विकास निर्माणको कुरा त स्वाभाविक रूपमा सबै अब स्थानीय जनस्तरबाट पनि माग आउने होइन अब त्यहाँको आवश्यकताको चाहिँ ऊ हुने भएको हुनाले त्यहाँ पनि गर्न सक्ने सम्बोधनहरू हामीले गरेर अगाडि बढेका छौँ।
0: अब स्थानीय तह गोकुलगंगा गाउँपालिका र रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz को सम्बन्ध चाहिँ कस्तो छ? हजुरले चाहिँ कसरी यो सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अत्यन्त यो चाहिँ अब पहिलो कुरा चाहिँ यो 18 वर्षसम्म चाहिँ रामेछाप जस्तो पहाडी भेगमा अब सुरुवातदेखि नै आजसम्म यो अवस्थासम्म चाहिँ यहाँका नागरिकका चाहिँ जसका आवाज तिनीहरूका चाहिँ आवाज उठाएर होइन जो कमजोर अवस्थामा डुकेका यहाँ केही कुराहरूको चाहिँ पहिचान त्यसलाई सार्वजनिक गरेर अब तपाईँहरूले चाहिँ यहाँको विकास निर्माणमा यहाँका नागरिकहरूको चेतनामा यहाँको चाहिँ जनप्रतिनिधिहरूको चाहिँ राम्रा अथवा नराम्रा कामको प्रशंसा अथवा चाहिँ आलोचना के अरे चाहिँ सुझाव अथवा चाहिँ त्यसलाई तपाईँहरूको चाहिँ अब जे जति तपाईँहरूले दिन सक्नु भएको छ त्यसको लागि विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु होइन सम्पर्कको तर्फबाट। र अन्य कुरा चाहिँ अब अहिलेसम्म हामीलाई सकारात्मक एउटा चाहिँ ऊर्जा नै यो रेडियो मार्फत चाहिँ हामीलाई त्यस्तो चाहिँ एउटा काम गर्ने हौसला दिने खालकै प्रेरणा सल्लाह सुझाव नै बढीभन्दा बढी प्राप्त गरेका छौँ र हामी सन्तुष्ट पनि छौँ।
0: हजुर, त्यो स्थानीय सरकारका योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
1: यहाँबाट हामीबाट प्राप्त भए अनुसार अथवा उहाँ त्यहाँ रेडियोका कर्मचारी साथीहरूले सुनेका कुराहरूलाई चाहिँ मागेर जे जति कुराहरू सार्वजनिक गर्नुपर्ने होइन अब जनता बिचमा पुर्याउनु पर्ने कुराहरू छन् ती कुराहरूलाई चाहिँ अब सम्बन्धय दुई पक्षको सम्बन्धय गरेर त्यो बढीभन्दा बढी जनता सामक्ष पुर्याउने काम उहाँहरूले गर्नुभएको छ।
0: अब तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको त्यस्तो केही अनुभव छ हजुरसँग?
1: होइन, अब हामीले चाहिँ कुनै कार्यक्रमहरूलाई चाहिँ सार्वजनिक रूपमा चाहिँ अब सूचना प्रवाह गर्नलाई असहज हुन्छ त्यो कुरालाई चाहिँ उहाँहरूले अब कार्यक्रम भनेको प्राथमिकता भनेको सबै कार्यक्रम उत्तिकै प्राथमिकता हुन्छन् अब सबै कार्यक्रम नै महत्व नै ठानेर कार्यक्रमहरू चाहिँ समावेश गरिन्छ बजेट नियोजन गरिन्छ र ती सबै खालका कार्यक्रमहरूमा उहाँहरूले चाहिँ अब जनताको सहभागिता के अरे चाहिँ जनता बिचमा पुर्याउने सन्देश अब जानकारीका लागि चाहिँ गर्ने एउटा सूचनाहरू विगति गर्नुपर्ने हो। त्यो कुराहरू सबै कुराहरू रेडियोले गरेको अहिलेसम्म हामीले भेटेका छौँ।
0: हजुर, अब समग्र रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ जस्तो लाग्छ हजुरलाई?
1: होइन, हुनु पनि पर्छ र छ भने एउटा चाहिँ जस्तो यो नितान्त पत्रकारिता रेडियो एउटा रेडियो भनेको चाहिँ एउटा कुनै व्यक्ति एउटा जम्मा चाहिँ साध्य मात्रै हो, होइन साधन मात्रै हो। त्यसको चाहिँ अब सबै कुरा रेडियोले चाहिँ गर्नुपर्ने अथवा चाहिँ सञ्चारकर्मीहरूले गर्नुपर्ने, पत्रकार साथीहरूले गर्नुपर्ने जिम्मेवारी भूमिकाहरू चाहिँ अत्यन्त रामेछापको विकास निर्माणमा चाहिँ महत्वपूर्ण भूमिका निर्वाह गरेका छ। र जहाँ चाहिँ जनप्रतिनिधिहरूको आँखा नपुगेको, जहाँ पत्रकारिता रेडियो एउटा रेडियो भनेको चाहिँ एउटा कुनै व्यक्ति एउटा जम्मा चाहिँ साध्य मात्रै हो, होइन।

0: हिजोदेखि तपाईँको प्रदेश स्थानीय अब स्थानीय तहको त प्राय जस्तो ठाउँमा भूमिका सबै ठाउँमा चाहिँ थाहा हुन्छ र उहाँहरूसँग भएको स्रोत साधनको कमीले पनि अब थाहा नपाए जस्तो गर्नुपर्ने परिस्थिति पनि हुन सक्छ। त्यस कारण सङ्घ प्रदेश सरकारलाई समेत सजग गराउने जानकारी गराउने यहाँ यो ठाउँ चाहिँ यो अवस्थामा छ भन्ने खालको त्यहाँका विकास निर्माणमा त्यहाँका नागरिकको आवश्यकता सबै खालका चाहिँ एउटा महत्वपूर्ण त्यहाँको सन्देश दिने एउटा चाहिँ अब त्यहाँको जानकारी गराउने एउटा ठुलो भूमिका निर्वाह गरेका छ र त्योले ठुलो विकास निर्माणमा चाहिँ ठुलो टेवा पुग्छ भन्ने मलाई लाग्छ।
1: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवाला जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कत्तिको प्रभावकारी छन्?
0: त्यो त सधैँभरि प्रभावकारी नै हुन्छ होइन, कारण अब तपाईँहरूको मैले भने नि अब जे कमजोरीहरू राम्रा कुराहरू भन्दा पनि कमजोरी कुराहरू पनि अब भनिदिने मान्छे पनि चाहिन्छ, त्यस कारण त्यो चाहिँ अब सञ्चार माध्यमहरूले पनि गर्नुभएको छ र त्यसलाई चाहिँ हामीले सकारात्मक रूपमा पनि लिनुपर्छ र नागरिकलाई चाहिँ अब सबै एउटा चेतनाका कुराहरू जानकारीका कुराहरू नागरिकसम्म त्यो चाहिँ थाहा पाउने जुन अधिकार छ नागरिकको कस्ता स्थानीय सरकारले प्रदेश सरकारले सङ्घीय सरकारले विकासीय अड्डा कार्यालयहरूले अब के अरे सेवा प्रवाह गर्ने कार्यालयहरूले चाहिँ जिल्लामा बसेका सेवा प्रवाहका कार्यालयहरूले जे जस्ता कामहरू गर्नुपर्ने हो ती कुराहरू सबै कुराहरू चाहिँ नागरिकले यो काम चाहिँ सहज रूपमा हुनुपर्ने भन्ने खालको कुरा सबै कुरा चाहिँ नागरिकहरूले जानकारी हुन आवश्यक छ र त्यो खालको काम चाहिँ सञ्चार माध्यमहरूले गरेको देखिन्छ।
1: हजुर, अब विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन्?
0: विकास निर्माण चाहिँ एउटा अब त्यस्तो चिज हो जहाँ पूर्ण कहिले पनि हुन्न, त्यस कारण अब जहाँ जे खालको आवश्यकता छ त्यसको तथ्यमा र जे कुराहरू सम्भावना छन् अब पर्यटनका हिसाबले कृषिका हिसाबले जे कुराको चाहिँ सम्भावना छ त्यहाँ हिसाबमा र जुन एउटा समुदायहरूमा चाहिँ त्यस्तो समुदाय पनि हुनसक्छ के अरे चाहिँ हामी र आँखा नपुगेका सङ्घ सरकारहरूको आँखा नपुगेका कुनै कार्यालयको आँखा नपुगेका कुनै एउटा व्यक्ति हुनसक्छ, कुनै एउटा बच्चा हुनसक्छ, बालक हुनसक्छ, त्यो खालका सबै कुराहरूमा सधैँभरि पत्रकारिता भनेको चाहिँ खोज हो होइन, एउटा खोजको अभियान हो। त्यो खोजको अभियानमा जे जति तपाईँहरूले भेट्नुहुन्छ कुरालाई चाहिँ अब सार्वजनिक रूपमा हामीलाई ल्याएर जोड्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ आशा।
1: हजुर, अब आगामी दिनमा गोगुलुङ्गा गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई अझ कसरी प्रभावकारी बनाउन सकिएला?
0: त्यो चाहिँ एक किसिमको तपाईँ हामी बीचमा समन्वय गरेर अब हाम्रो हामीले सार्वजनिक गर्नुपर्ने कुराहरू हामीसँग भएका कुराहरूलाई तपाईँहरूबाट सार्वजनिक गर्ने सूचना प्रवाह गर्ने तपाईँहरूलाई त्यस बीचमा पनि हामीले गर्नुपर्ने सहयोग पनि हामीले पनि गर्ने र हाम्रो पालिकाभित्रका सबै नागरिकहरूको स्तर नागरिकहरूको आवश्यकता विकास निर्माणका चाहिँ समस्या भएका विकास निर्माण हुन बाँकी विकास निर्माणका सबै खालका कुराहरू तपाईँहरूले पनि एउटा अध्ययन अनुसन्धान गरेर तथ्यमा आधारित हाम्रा कमजोरी अथवा चाहिँ हामीले गरेका राम्रा पक्ष अथवा नराम्रा पक्ष सबै कुराहरूको सुझावको चाहिँ सबैभरि हाम्रो तपाईँहरूसँग अपेक्षा त्यही खालको सुझावको अपेक्षा हामी राख्दछौँ।
1: हजुर, जस्तै जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ हजुरले?
0: त्यो सम्भावना अब चाहिँ हामी त्यो प्रबल सम्भावनाहरू छन्, किनभने अब शिक्षा स्वास्थ्य चाहिँ तपाईँहरूले हामी त्यहाँ चाहिँ सार्वजनिक रूपमा चाहिँ मिडिया कर्मी साथीहरूसँग हामी जोडिनै पर्छ, त्यस कारण त्यो खालको समझदारी गरेर एक किसिमको समझदारी गरेर तपाईँहरूको चाहिँ अब हामीले कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ।
1: सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले चाहिँ कस्तो खालको सहयोग गर्न सक्छ जस्तो?
0: अब हामीले सक्ने अब त्यहाँ आर्थिक भौतिक सल्लाह सुझाव अब रेडियोसँग हरेक कार्यक्रमहरूसँग जोडिने रेडियोलाई प्रभावकारी बनाउने होइन अब खालका कार्यक्रमहरू चाहिँ रामेछापको खास पहिचान के बाट हुन्छ त्यो खालका चाहिँ तपाईँहरूलाई सल्लाह सुझाव दिने रामेछापको चाहिँ आवश्यकता के हो खालका चाहिँ ड्युटीले प्रवाह गर्नुपर्ने सल्लाह सुझावहरू दिने अब केही सहयोगहरू आर्थिक भौतिक सबै खालका सहयोगहरू जुन समय परिस्थिति अनुसार जे जस्ता सहयोगहरू गर्नुपर्ने हो त्यो खालको सहयोग गर्न हामी तयार छौँ।
1: अब आगामी 5 वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता के हो र ती

0: प्राथमिकता हासिल गर्न स्थानीय संचार माध्यमले कस्तो खालको भूमिका खेल्न सक्छन्?
1: अब यो चाहिँ हाम्रो पालिका सधैँभरि यहाँको प्रत्यक्ष नागरिकसँग जोडिएको एउटा संस्था हो, यो सरकार हो, गाउँपालिका भनेको. अब यहाँ दैनिकी नागरिकका हरेक दैनिक का समस्याहरूसँग चाहिँ यहाँ गाउँपालिका स्थानीय तह जोडिन्छ. त्यस कारण तपाईँको चाहिँ अब यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि उत्पादन नै यहाँका प्रमुख यहाँका चाहिँ विकास निर्माणको अथवा चाहिँ परिवर्तनको एउटा स्रोत हो. त्यस कारण यहाँको चाहिँ हामीले सामुदायिक विद्यालयहरूलाई चाहिँ अलिकति प्रतिस्पर्धात्मक रूपमा विद्यार्थीहरू उत्पादन गर्नु पहिलो हाम्रो दायित्व हो, किनकि संसारमा मानव जाति नै परिवर्तनको सम्भाव शक्ति हो. त्यो शक्ति चाहिँ एउटा मानव जातिलाई नै हामीले दक्ष बनाउन सकेनौँ भने चाहिँ तपाईँको चाहिँ हरेक हाम्रा विकास निर्माणमा जति सडकहरू राम्रा, भौतिक पूर्वाधारहरू हामीले जति राम्रा भवनहरू जति राम्रा बनाए पनि, जति योजनाहरू ल्याए पनि बनाए पनि ती कार्यान्वयन हुन सक्दैनन्, किनकि त्यो चेतना भएन भने त्यो कुनै पनि कार्यक्रम सफल हुन सक्दैन. कार्यक्रम कार्यक्रमको लागि मात्रै राखेर पनि हुन्न. त्यस कारण चाहिँ यहाँको पहिलो चाहिँ भौतिक पूर्वाधारमा सडक नै हो प्राथमिकता, र हाम्रो चाहिँ शिक्षा स्वास्थ्य नै हो. अब मेन चाहिँ स्वास्थ्य चाहिँ अब यसो हेर्दा नेपालको अहिलेको अवस्था, राज्यकै अवस्था हेर्दा पनि राम्रोसँग उपचार पाउने अवस्था काठमाडौँको ठुल्ठुला मेडिकल कलेज, ठुल्ठुला अस्पतालहरूमा पनि त्यो अवस्था छैन. त्यस कारण हामीले सामान्यतया ट्रिटमेन्ट चाहिँ दिन सक्नुपर्छ, दिने काम हामीले गरेका छौँ भने शिक्षामा चाहिँ आमूल परिवर्तन गर्नुपर्छ. शिक्षामा चाहिँ सबै खालका सबै विद्यालयबाट उत्पादन भएर आउने विद्यार्थीसँग चाहिँ हाम्रो विद्यार्थीले पनि प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ भनेर हामी लागेका छौँ. र भौतिक पूर्वाधारमा पनि बढीभन्दा बढी सडकको पहुँच चाहिँ नागरिकसँग जोड्ने, प्रत्येक दिन जोडिने, नागरिकले प्रयोग गर्ने चाहिँ एउटा भौतिक पूर्वाधार भनेको मेन सडक हो. त्यो सडकलाई चाहिँ प्राथमिकता दिएर काम गरेका छौँ. र कृषिमा उत्पादनसँग चाहिँ जोडिएर, कृषकहरूसँग जोडिएर, कृषक खास कृषकको पहिचान गरेर उहाँहरूका आवश्यकताले साना साना आवश्यकताहरू हुन्छन् ती आवश्यकताको पूर्ति गर्ने खालका कार्यक्रमहरू समावेश गर्दै अगाडि बढेका छौँ.
0: रामेछापका नागरिक हजुरको रेडियो 102.1 MHz श्रोता तथा 18 स्पारिकाका पाठकहरूलाई तपाईँको सन्देश के छ?
1: सबै यो रेडियो सुन्नुहुने, सुनेर प्रतिक्रिया जनाउनुहुने, सल्लाह सुझाव व्यक्त गर्नुहुने, यो चाहिँ आलोचनाले पनि मान्छेलाई चाहिँ एउटा सद्बुद्धितिर लान सक्छ. त्यस कारण तपाईँको विवेकले प्रशंसा अथवा आलोचना जे जस्ता सुझावहरू तपाईँहरूले दिन सक्नुहुन्छ त्यसको लागि चाहिँ विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु. र सम्पूर्ण रामेछापवासी आम नागरिक, आमा बुवा, दाजुभाइ दिदीबहिनीहरू, र यो रेडियो सुनेर सुन्नुहुने सम्पूर्ण महानुभावहरू, रेडियोको पहुँचमा रहनुभएका चेतनशील सम्पूर्ण नागरिकहरू, के अरे चाहिँ तपाईँ रेडियो परिवार लगायत सम्पूर्णलाई गाउँपालिकाको तर्फबाट विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु. धन्यवाद.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 048541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिसाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिसाप जिल्लाको पुरानो सदरमुकाम रामिसाप नगरपालिका वडा नम्बर 8 रामिसाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषा भाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र सिन्धुलीको बोलन्जोर गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा गाउँपालिकाका अध्यक्ष शंकरराज बरालसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
1: तपाईँको कार्यकालमा गोलुन्जोर गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू के हुन्?
2: स्वास्थ्य क्षेत्रमा चाहिँ अलि राम्रै उपलब्धि भयो भन्ने मलाई लाग्छ। त्यसपछि खानेपानीको क्षेत्र र स्वास्थ्य क्षेत्रमा अलिक बढी काम भएको छ, त्यही नै भन्नुपर्छ। र भर्खरै प्रशासकीय भवन पनि निर्माण सम्पन्न भएर हामी त्यही भवनबाट काम सुचारू गरेका छौँ। अलिक ठुल्ठुलो काम भनेको इनिङ भन्ने लाग्छ मलाई।
1: स्थानीय सरकार गोलुन्जोर गाउँपालिका र रामिसाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो बीचको सम्बन्ध कस्तो छ, हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: म तपाईँको यो नेपालमा एफएम रेडियोको प्रचलन आएदेखिबाटै हाम्रो घर पनि भोक्सिला गाउँपालिका 6 नम्बर भोक्सिलामा हो र त्यहाँ पनि बहुत मैले पहिल्यैदेखि नै हजुरको रेडियो सुन्ने गरेका थिएँ। एउटा उपभोक्ताको रूपमा होइन, एउटा नागरिकको रूपमा मैले पनि धेरै पहिले नै तपाईँहरूको रेडियो सुन्ने गरे हो र अहिले गाउँपालिकाको प्रचार प्रसारमा गाउँपालिकाको हरेक योजनाहरूमा सूचनामा गोलुन्जोर गाउँपालिकाको हरेक क्रियाकलापको जनता र आम पब्लिकसँग पुर्याउने काम पनि हजुरको रेडियोले गरेका छ। तपाईँहरूको रेडियोको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु।
1: स्थानीय सरकारका योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ हजुरलाई?
2: वास्तवमै हाम्रो जस्तो ग्रामीण भेगमा चाहिँ अब यो जनतासँग सूचना पुर्याउने पहिलो माध्यम नै हाम्रो चाहिँ एफएम रेडियो नै हो। धेरै अधिकांश घरहरूमा रेडियो सुन्ने प्रचलन अझै पनि छ र अब अहिले धेरै मान्छेले घर घर मोबाइल राखेका भए पनि तर पनि स्थानीय सूचना चाहिँ एफएम मार्फतै सुनेको मैले पाएको छु। त्यसमा पनि गोलुन्जोरवासीहरूको मलाई लाग्छ हामी रामेसाप र गोलुन्जोर भनेको वारिपारी हो, धेरै दूरी पनि छैन। त्यही हिसाबमा नै गोलुन्जोरमा चाहिँ सहज रूपमा तपाईँको हजुरको रेडियो सुन्ने गरेका छन्। मलाई विश्वास छ यो तपाईँको रेडियो मार्फत गोलुन्जोरका सम्पूर्ण घर बस्तीहरूमा सूचनाको पहुँच पुगेको छ भन्ने पनि मलाई लाग्छ।
1: तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको कुनै त्यस्तो अनुभव छ हजुरसँग?
2: होइन, म सबै कुरामा छ। अब तपाईँ कृषिको क्षेत्रमा होस् चाहे स्वास्थ्यको क्षेत्रमा होस् हरेक कुराको सूचनाहरू पुर्याएको छ हजुरको रेडियोले। मैले ठ्याक्कै यो विषय भन्नु पर्यो, समग्र सबै विषयको सूचना सम्प्रेषण भएको छ।
1: अब स्थानीय सञ्चार माध्यमले सुशासन पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेले जस्तो लाग्छ हजुरलाई?
2: यो पनि तपाईँले राम्रै क्वेसन गर्नुभयो। वास्तवमा सुशासन जनउत्तरदायित्व लोकतन्त्रको प्रवर्धनको लागि सूचित गराउने उद्देश्यले रेडियोबाट प्रसारण भएका हरेक क्रियाकलापहरूले प्रभाव अवश्य नै परेको छ। प्रभाव मात्रै रेडियोको मात्रै नभनौँ, समग्र सूचना प्रणालीले नै सूचना या जानकारीले पनि अब सूचित हुने कुरा त स्वाभाविकै भयो, प्रभावित रूपमा परेको छ।
1: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
2: अवश्य नै अब यो तपाईँको खासमा अब यो विपदको समयमा सूचना प्रसारण गर्ने सवालमा भयो होइन, अब यो सवालमा हामीले गोलुन्जोरवासीहरूले तपाईँहरूको रेडियो मार्फत सूचना प्रसारण भएकोमा अब सजगता अपनाएका छन् होइन, अपनाएका छन् त्यो एउटा निश्चित रूपमा छ। त्यति अन्य विधामा सबै विधामा मैले अब ठ्याक्कै भने समग्र सबै कुरामा रेडियोले योगदान पुर्याएको छ होइन। अब सुसूचित हुने कुराहरू मुख्य कुरा त सूचना प्राप्त गर्ने कुरा हो, सूचना प्राप्त गर्नलाई तपाईँको हजुरको रेडियो मार्फत वास्तवमै सराहनीय काम भएको छ। म फेरि पनि धन्यवाद दिन चाहन्छु।
1: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा चाहिँ संचार माध्यम कतिको प्रभावकारी छन् अध्यक्षज्यू?
2: प्रभाव यस्तो हो, अब हजुर के भने, अब हामी अहिले जस्तो संचार माध्यमको चेतना, संचार कर्मीहरूको चेतना र आम पब्लिकको चेतना एक खालको त छैन, होइन, त्यो स्वाभाविक रूपमा हो। तर पनि उठाएका सवाल, उजागर गरेका सवालमा उत्तरदायित्व हुनुपर्ने, अब जिम्मेवारी वहन गर्नुपर्ने, या हामी जनप्रतिनिधिको ठाउँबाट या आम पब्लिकको ठाउँबाट, जनसमुदायको ठाउँबाट उत्तरदायित्व बनाउने कुरामा पनि संचार माध्यमले भूमिका निर्वाह गर्छ नि, र गरिराखेको पनि छ। र अलिकति होसियारी अपनाउनु पर्ने कुरा, जस्तो जनप्रतिनिधिले आफ्नो जिम्मेवारी के हो भन्ने कुराको बोध पनि संचार माध्यमबाट बेला बेला भएकै छ, प्रकट भएकै छ। र अब जनताको अधिकारको विषयमा पनि सुसूचित गरेको छ, त्यो कारणले गर्दा पनि वास्तवमा अहिलेको प्रणाली, अहिलेको अवस्थाको लागि तपाईँहरूको रेडियो, एफएम रेडियो, यी माध्यमबाट तपाईँले भनेको कुरा सार्थकता नै छ जस्तो मलाई लाग्छ।
1: हजुर, विकास निर्माणको विषयमा संचार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन्?
2: होइन, अब विकास निर्माण चाहिँ अब यस्तो, हजुर, अब विकास निर्माणमा संचार माध्यमको अपेक्षा भन्ने कुरा चाहिँ अब विकास निर्माण गरेर नसकिने काम रहेछ। निरन्तर आकांक्षा र चाहना र उप आवश्यकता बढ्दै जाने कुरा हो। तर फलान ठाउँमा यो समस्या छ भनेर चाहिँ संचार माध्यमले भन्ने त राम्रै हो, तर त्यस्तो आम रूपमा त्यो चाहिँ अहिले छैन जस्तो मलाई लाग्छ। जस्तो कुनै एउटा टोल बस्तीमा खाने पानीको समस्या छ भनेर भन्नुपर्ने संचार माध्यमले कतिपय ठाउँमा छ, जस्तो म स्मरण गर्न चाहन्छु, एउटा मलाई मिडियाले फलानु स्कुलमा खाने पानीको व्यवस्था रहन्छ, हजुर कति दिन इतना व्यवस्था गर्नुहुन्छ भन्नुभयो कि, भन्नुभयो, मलाई त्यो विषयमा अलिकति प्रेसर पनि भयो। एक हप्ताभित्रमा सो विद्यालयमा खाने पानीको पाइप व्यवस्था गरेका थियौँ भने त्यो वास्तवमा अलिकति आम एउटा नागरिकले कुरा उठाउनु भन्दा यस्तो संचार माध्यमले कुरा उठाएको कुरा चाहिँ अलिक प्रेसर पनि हुन्छ, प्रेसर पनि हुन्छ।
1: हजुर, अब आगामी दिनमा गोलुन्जोर गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ जस्तो लाग्छ हजुरलाई?
2: होइन, तपाईँले ठिक कुरा उठाउनु भयो, हामी त्यो प्रभावकारी कसरी बनाउने भन्ने कुरामा मैले मात्रै होइन, संचार माध्यमले या तपाईँहरूको रेडियोले पनि त्यो खालको एउटा बनाउनु पर्यो योजना, होइन, त्यो योजनामा के योजना थप्दाखेरि अझ प्रभावकारी हुन्छ भनेर पारस्परिक बसेरै सल्लाह गरेर आगामी दिनमा त्यो तय गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर, अब जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रहरूमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ हजुरले?
2: सम्भावना हुन सक्छ हजुर, सम्भावना हुन सक्छ। अब मैले यही माध्यमबाट नै तपाईँहरूलाई आग्रह गरौँ, तपाईँहरू सम्पर्कमा आउँ, भेटघाट गरौँ, सरसल्लाह गरौँ, र आगामी दिनमा अझै तपाईँले उठाएका विषयहरूमा अझ प्रभावकारी ढङ्गले गाउँपालिकाले सो क्षेत्रमा कति के गरी काम गर्न सक्छ, तपाईँहरूको सुझाव र हाम्रो गाउँपालिकाको छलफल बिचमा एउटा निर्णय गरेर कार्यक्रम तय गरौँ, त्यसको लागि म तपाईँलाई यही माध्यमबाट, यही सम्पर्कबाट नै आग्रह गर्न चाहन्छु।
1: हजुर, अब यो सामुदायिक रेडियोहरूलाई चाहिँ थप प्रभावकारी बनाउन स्थानीय सरकारले कस्तो खालको सहयोग गर्न सक्छ अध्यक्षज्यू?
2: सहयोग त गर्न सकिन्छ, होइन, अब यो सामुदायिक रेडियोको भूमिका वास्तवमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि प्रभावकारी रह्यो हिजोको दिनमा। अब कतिपय ठाउँमा अलिकति चलाउन नसकेको अवस्था पनि, कतिपय सामुदायिक रेडियोहरूको अवस्था त्यस्तो धारा छ हुने अवस्था पनि कतिपय छन्, होइन, तर यसको सबैले एउटा के भने, यो आवश्यकता हो, यो अहिलेको अवस्थामा पनि यसको आवश्यकता अझ बढेर गएको छ भन्ने महसुस गरेर सबैको सहयोग, सबैको हातेमालो गरेर सामुदायिक रेडियोहरूलाई टिकाउनुपर्छ र चलाउनुपर्छ भन्ने विषयमा म पनि दृढ विश्वास व्यक्त गर्न चाहन्छु, होइन। अझ म के भन्छु भने, हाम्रो जिल्ला सिन्धुली भए पनि हाम्रो यो महाभारत उत्तरको एरियामा टोटल एफएम रेडियोहरू चाहिँ रामेछापै सुन्ने गरेको पाउँछु म, त्यो मानेमा पनि म यो हजुरको रेडियो, सामुदायिक रेडियो, हजुरको रेडियोलाई मेरो तर्फबाट मैले गर्नुपर्ने हरेक कुराको सहयोग गर्न सकिने सहयोग म गर्ने प्रतिबद्धता नै व्यक्त गर्न चाहन्छु।
1: अब आगामी पाँच वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकताहरू निर्धारण भएको अवस्था छ छैन?
2: होइन निर्धारण हाम्रो छ होइन निर्धारण छ. अब हाम्रो अबको योजना भनेको खास गरी पूर्वाधार क्षेत्रमा बाटो नै हो, यातायात बाटो नै हो मुख्यतः. हामीले विद्यालय भवनहरू प्रायः अब हामी यही कार्यकालमा बनिसक्ने अवस्था छ आवश्यक भएको ठाउँमा, र मुख्यतः बाटो नै हो. बाटो र कृषि र जुनारको प्रवर्धन हाम्रो मुख्य गरी कृषि, कृषिमा पनि जुनार अलि विशेष गरी पशुपालन र बाटो हाम्रो अबको पाँच वर्ष योजना ट्रेनिङ हुनुपर्छ भन्ने मलाई लाग्छ.
1: हजुर, त्यो हजुरले भर्खरै भन्नुभएको ती प्राथमिकताहरू हासिल गर्न स्थानीय सञ्चार माध्यमले कस्तो खालको भूमिका खेल्न सक्छन्, स्थानीय सञ्चार माध्यमले कसरी सहयोग गर्न सक्छन्?
2: होइन, यो चाहिँ कस्तो कुरा हो भने, जस्तो म एउटालाई के भन्न चाहन्छु भने, जस्तो सिन्धुलीको जुनार, गोलन्दुरको जुनार, यसको एउटा छुट्टै कार्यक्रम बनाएर सामुदायिक रेडियोहरूले प्रचार प्रसार गर्दाखेरि एउटा सहयोग पुग्छ भन्ने मलाई लाग्छ. आवश्यकता बोध गराइदिने हो. उनको काम त के भने घचघच्याउने आवश्यकता, यो ठाउँमा यो चिजको यसो गर्दाखेरि चाहिँ त्यहाँका आम समुदायलाई, त्यहाँका जनसमुदायहरूलाई फाइदा पुग्थ्यो भन्ने खालको प्रचार प्रसार गर्ने नै एउटा मुख्य त त्यही नै हो. त्यसले आवश्यकता बोध गराइदिने, जस्तो हामीले पालिकाले गर्न सक्ने कतिपय क्रियाकलापहरू हुन्छन् हामी गर्छौँ नै, र पालिकाको एउटा क्षमताले, पालिकाको स्वर साधनले नपुग्ने ठाउँमा चाहिँ तपाईँहरूको माध्यमबाट, तपाईँहरूको सञ्चार माध्यमबाट नै घचघच्याउने गर्न सकियो भने अवश्य पनि नजर पुग्छ सरकारवाला पक्षको. गर्नुपर्ने चाहिँ आवश्यकता छ भन्ने खालको हुन्छ. त्यो कारणले गर्दा अब नहुने त कुरै भएन. सञ्चार माध्यमले मैले फेरि जोडाएँ, यो ठाउँमा चाहिँ धेरै आवश्यकता, जस्तो बाटो बिग्रिया छ, यो हाम्रो मध्यपहाडी लोकमार्ग गएको भदौको बाढी पहिरोले गर्दा क्षति भएको छ, अहिलेसम्म पुल पनि निर्माण भइसकेको छैन. घरमा चाहिँ एउटा गाडी डुबेर हाम्रो अहिले पनि यातायात सञ्चार मान्छेको विरोध प्रदर्शनले गर्दा रोकिरहेको छ, साधन चलेको छैन भने यस्ता चिजहरू त सञ्चार माध्यमले नै प्रचार प्रसार गर्दा, खबरदारी गर्दा त अलिक प्रेसर हुन्छ नि त, भने अवश्य पनि भूमिका रहन्छ.
1: अब रामेछापका नागरिक, सिन्धुलीका नागरिक, जो जसले चाहिँ रेडियो पनि सुनिरहनु भएको छ अथवा यो 18 स्मारिका जसले पढिरहनु भएको छ, उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ अध्यक्षज्यू?
2: होइन, यो मैले फेरि भने, मैले केटाकेटीदेखि नै, मैले आजभन्दा 20-25 वर्ष अगाडिदेखि नै एफएम रेडियो सुन्ने गरेका थिएँ. अब खास गरी म एउटा पालिकाको अध्यक्षको हैसियतले म हजुरको रेडियोको जुन स्तरमा अहिले एउटा जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गरेको छ, त्यो जिम्मेवारी अझ दृढताका साथ, अझ प्रभावकारी रूपमा कायम रहोस्, आफ्नो विरासत जोगाओस्, र यो तपाईँहरूको यो वार्षिक यो भनौँ न यो स्मारिका भन्नुभयो के भन्नुभयो तपाईँले, योले गर्दा तपाईँहरूको सम्पूर्ण सञ्चार कर्मीहरू लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु, र भोलिका दिनमा अझ रेडियोले अझ प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने पनि चाहन्छु. धन्यवाद.
3: हजुरको रेडियो 102.1 मेगाहर्ज.
4: स्मृता आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप, सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री शाहद्वारा राजीनामा, प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू.
5: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु.
4: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन दुई संसदीय समितिको निर्देशन. हप्ताको दुई दिन विदा पुनरावलोकन तत्काल नहुने. सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने.
6: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो.
4: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी. 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कडालीमा हुने.
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
4: नेपालमा वर्खासँगै बाढ़ी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सड़कको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नु हुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
8: रोल्पाको थवाङ गाउँपालिका पाँच स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका दुईजना अझै बेपत्ता छन्। घटनास्थलमा पाँच जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा पाँच जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
9: हिजो यो थवाङ गाउँपालिका वार्ड नम्बर 5 क्षेत्रमा भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ। उहा गाउँपालिका वार्ड नम्बर 5 त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, दुईजना घाइते हुनुभएको थियो। दुईजनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब सञ्चालन भएको छ, 3 अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तमा बुझाइएको छ भने यो प्युठानको भिङरी र चकचकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण पश्चात आफन्तलाई जिम्मा लगाउने काम हुन्छ।
8: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनरखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता दुईजनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी रहेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 संजय घरती मगरलाई थप उपचारको लागि बुटोल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
10: हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
11: हुन्छ
10: पहिरोका संकेतहरू हुन्छन्। जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहे जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
11: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
10: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन सकिन्छ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् थाहा हुन्छ।
8: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान, बहाव, बाढ़ी, पहिरो तथा भूछिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
12: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्नुपर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथसाथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाड़ी भूभागको पनि एक स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नुपर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको एक स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
8: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
13: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
8: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उप कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
13: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
8: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
14: नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
8: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर हरिहर कृष्ण हरि बुढा थोकेले बताउनुभयो।
15: अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरुस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
8: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
16: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यहाँले, यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ यो गर्ने हो। यसमा अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने, अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2-2 हजार पैसा उठायो भने सुरुको मेम्बरलाई 3 हजार दिन्छन्। भन्ने मतलब 8 हजार उठायो भने 3 हजार दिन्छ, पुरै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
8: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगसिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
4: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
17: शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
4: दीर्घकालीन समाधान खोज्न किसानको माग। स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता। रिपोर्ट तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
19: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
18: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
19: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुरस्थित आफ्नो निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बड़ी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बड़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगतै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पचास वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाईको मलंगवा र कौडेनाका दर्जनौ घरगोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। गत ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
21: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
22: घर छाती पानी चली सब डुबानेमे कोही सरकार नमेकी देखरेख गरेवाला है बाँध
21: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
23: अब सब डुबानमा अब घर सब गिर गेल अब हाम्रो त कोही उपाय नभेली हो रस्तो नै अब जाएको लेल हुने रस्तो न बनाइले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल।
21: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरी नआएकोमा उहाँको चित्त दुखेको छ।
23: सब गल जाते जितना पानी अभी है एकदम उपटके पानी अभी चल रहल है। अब कै दिन पानी रहते एको गोइमे धान न होते फेर डोबाडा रोपेको पर्छ। बीज न है बीज कहाँ से खरीद के लाबेको दूसरा गाउँ से यहाँ त बीज है न केकरो। ई समस्या त बहुत दिन से होइ लगभग अन्दाज 15 वर्ष हम देखते आ रहल।
21: फुटौना गाउँका युवा मोहम्मद सदाम हुसेनले लखनदेही खोलामा हरेक साल लाखौं रुपियाँ खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
24: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
21: मलङ्गवा नगरपालिका 6 खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धानबाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
25: पानी आएर डुबान पारिदियो त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी
0: पछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ, आर्थिक खर्च हुन्छ हुन्छ, अब त्यो बिउ भेटाउँदैन त्यसको।
21: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
1: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ, ठूलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ। त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
21: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
2: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर करेना गाउँपालिकाका मेयर लखनदेही नदी नियन्त्रणसँग होइन, नियन्त्रणदेखि लिएर सिंचाइदेखि सिडिओ साहबदेखि करेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्न सक्छ।
21: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव,
3: क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ, त्यो बोध भइरहेको छ।
4: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोडिने उपाय, एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
25: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
3: हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ, त्यो बोध भइरहेको छ।
25: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा, के को आधारमा? त्यस्तो
3: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौ, केही यो देशमा परिवर्तन होला भनेका थियौ। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौ, यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौ जस्तो लाग्छ।
25: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
3: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ। त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि शिक्षण त म विवाहपछि गरेको, म विवाह भन्दा पहिले मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेला पनि विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
25: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने छ अहिले
3: मलाई लागेको थियो।
25: अनि अहिले संसदमा पुगिसकेपछि अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
3: अब यो देशमा सबैभन्दा हामीले जसरी जेन्जी आन्दोलन भयो, जेन्जी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
25: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
3: युवा सहभागितामा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ। मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति
4: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ। नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन छ। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल्कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ। 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16-29 गतेसम्म कर्णालीमा हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548417, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली। माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारदिनु पर्यो माता
1: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
1: त्यसो भए ध्यान दिएर सुन्नी
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
1: सुन्नु भए त
2: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
1: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौ
2: जनहित सफा राखौ
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
2: यदि अचानक उच्च ज्वरो आउने

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: विपुल पोखरेलज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: तपाईँले बुझेको किशोर श्रेष्ठमाथि भइरहेको के हो?
2: अब किशोर श्रेष्ठमाथि एउटा समाचार छापिएको विषयमा परेको उजुरीकै आधारमा प्रहरीले पक्रियो भनेर चाहिँ सुन्न भएको छ।
1: हजुर,
2: हामीले प्राप्त भनौँ न अहिलेसम्मको जानकारी त्यही नै हो।
1: अब हाम्रो त्यो भन्दा बढी तपाईँले बुझ्नु भएको छ कि छैन? कन्टेक्स्ट कन्टेन्ट
2: त्योभन्दा बढी अब सन्दर्भका हिसाबले होइन बुझिया पनि छ।
1: तर
2: मेन हामीले यति बेला ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि, यो मुलुकमा कानुन छ, विधि छ, र एउटा कसैलाई अन्याय गर्यो भने अन्यायको लागि अपिल गर्ने ठाउँ पनि छ, र न्यायिक निरूपणको निश्चित प्रक्रियाहरू छन् भन्ने कुरामा पहिले हामी प्रष्ट हुनुपर्ने देख्छौँ।
1: त्यो भनेको के हो?
2: अब त्यो भनेको चाहिँ कुनै पनि समाचार माध्यम जो चाहिँ यो राज्यको संरचनामा दर्ता भएर सञ्चार हुँदै आएको छ, जसको सार्वजनिक अफिस छ, सम्पादक छ, सम्पादकीय तपाईँको एउटा प्रोसेस उसले फलो गर्छ, त्यो संस्थामा आएको कन्टेन्ट हेर्ने जिम्मा सिधै फौजी अड्डाको हुँदैन, त्यो कन्टेन्ट हेर्ने जिम्मा प्रेस काउन्सिलको हो, एउटा नियामक निकाय भनेर चाहिँ त्यो निकाय खडा छ। र कस्तो समाचार छाप्न हुन्छ हुन्न भन्ने कुरा आचार संहिताको पर्सपेक्टिभबाट हेर्ने दायित्व प्रेस काउन्सिलको हो। त्यही गर्दा एउटा सोसियल मिडियामा आएको कसैको एउटा स्ट्याटस र संचार माध्यममा छापिएको समाचारको बिच ठुलो अन्तर छ, फरक छ भन्ने कुरामा न्यायिक निरूपण प्रक्रियामा जोडिएका राज्यका सबै संरचनाहरू प्रष्ट हुनुपर्ने देखिन्छ। यो प्रष्ट छैन, यो हाम्रो विगतदेखिको अनुभव हो।
1: हजुर,
2: त्यसैको निरन्तरता त्यही राज्यको यो सन्दर्भको अप्रष्टताले अहिले अर्को समस्या जन्मायो। किशोर श्रेष्ठ पक्राउ प्रकरणका रूपमा आइसक्यो, सबैले चाहिँ हामीले चाहिँ देखिराखेका छौँ, जुन कुरा चाहिँ हामीले विगतदेखि उठाउँदै यो प्रवृत्ति नेपालमा छ। नेपालका शासकहरूले एउटा व्यक्तिले सोसियल मिडियामा लेखेको स्ट्याटस र एउटा सञ्चार माध्यमले आफ्नो एउटा न्युज प्रोसेस फलो गरेर छापेको समाचारलाई हेर्ने दृष्टिकोण र त्यसमा प्रति कसैको गुनासो रह्यो भने त्यसलाई सम्बोधन गर्ने त्यहाँ प्रक्रिया फरक हुन्छ भन्ने कुरा राज्य र राज्यका संयन्त्रहरूले बुझ्न नसक्दाखेरिको परिणति यो किशोर श्रेष्ठको गिरफ्तारी।
1: राज्यले गर्ने यो हो। अब दुईटा पक्ष हुन्छ, पीडित र पीडक। पीडित पक्ष त काउन्सिल नगरेर सिधै अदालत जान पनि त पायो नि त, होइन र?
2: पायो, अदालतमा
1: पुलिस जान पायो, अदालत जान पायो, सिधै जान पायो, काउन्सिल अनिवार्य, पहिले काउन्सिल अनि त्यसपछि त्यता भन्ने त छैन फेरि?
2: होइन होइन, छ, किन नहुनु। पहिलो कुरा त अन्तिम अदालतमा जाने हरेक नेपाली नागरिकको संवैधानिक हक छ, त्यो हकलाई हामीले सम्मान गर्ने हो, होइन?
1: सिधै अदालत जान पायो होइन त?
2: पायो, निश्चित रूपमा त्यो नागरिक अदालत जान पाउँछ। तर त्यो नागरिक चाहिँ कुनै फौजी अड्डा पुलिस अड्डामा गएको छ भने त्यो पुलिस अड्डाले यो समाचार हेर्ने कुरा प्रेस काउन्सिलको हो, राज्यको एउटा अङ्ग अपराध हेर्ने म हुँ, त्यस्तै समाचार हेर्ने चाहिँ प्रेस काउन्सिल हो, त्यो प्रोसेसबाट आउनुपर्छ भनेर भन्न सक्ने प्रहरी चाहियो नेपालमा। त्यो प्रहरी चाहिँ त्यो कानूनले भने छ, हाम्रो अभ्यास नभने मात्र हो त्यो कुरा। बलियो इच्छा शक्ति भएको राज्यले सरकारले त्यो कुरा चाहिँ पुलिसलाई भनिदिनु पर्यो, र पुलिसले आफ्नो मेरो सीमा क्षेत्र के हो भन्ने कुरा प्रश्न बुझ्नु पर्यो। होइन म सिधै एउटा वकिल पक्रेर मुद्दा हाल्छु, गोपनीयताको मुद्दा हाल्छु भनेर नागरिक अदालत जान पायो, त्यसमा गएको भए कुनै विमति थिएन, अदालतले एउटा निरूपण गर्ला, र यो सिधै पुलिसले चाहिँ तपाईँको पक्रेर गिरफ्तार गर्ने केस हो कि होइन भन्ने सन्दर्भमा अहिलेसम्मको चाहिँ तपाईँको संसारभरिको प्रेस स्वतन्त्रताको प्र्याक्टिस होइन, प्रेस काउन्सिलको उपस्थितिको औचित्यता र हामीले चाहेको चाहिँ तपाईँको यो स्वतन्त्र प्रेसको अभ्यास, यो तीनवटा कुरालाई सँगसँगै राखेर हेर्दाखेरि यो बाटो नितान्त गलत छ। त्यो आग्रही पूर्वाग्रही भएर चाहिँ गरिएको एउटा धरपकड हो। यस्तो धरपकड किशोर श्रेष्ठमाथि मात्रै होइन, योभन्दा पहिले पनि थुप्रै पटक भएको छ। पत्रकार महासंघ लगायत हामी एक्टिभिस्टहरूले यो कुरा पटक पटक राज्यलाई उठाएका छौँ। एउटा चाहिँ तपाईँको समाचारलाई चित्तको असन्तुष्टलाई गलत समाचारलाई सजाय नै गर्न पर्यो भने पनि प्रेस काउन्सिलले आफ्नो लिमिटेसनभित्र रहेर गर्छ, होइन भने त्यहाँबाट फर्दर केस अदालतमा जान्छ र अदालतले निरूपण गर्ने कुरा हो। यो त्यो कोही फौजदारी अपराध गरेको ढङ्गले यसलाई हेर्ने कुरा हुँदैन भनेर हामीले पटक पटक राज्यको ध्यान आकर्षण गराएको अवस्था त हो। राज्यले सुन्दै सुनेन र अहिले त्यहाँ तपाईँको आएको एउटा नयाँ सोच नयाँ मनोविज्ञानका साथ आएको सरकारले सुन्छ कि भन्ने बेलामा फेरि त्यही घटनाको पुनरावृत्ति भएको हो।
1: यो चाहिँ वैयक्तिक स्वतन्त्रताको विषय समाचारको विषय छ कि यो अपराधको विषय हो त?
2: वैयक्तिक स्वतन्त्रता तपाईँको उल्लङ्घन भयो कि भएन भन्ने कुरा, समाचारमा वैयक्तिक स्वतन्त्रता उल्लङ्घन भयो कि भएन भन्ने कुरा कि त अदालतमा सिधै गएर हेर्ने हो, कि त प्रेस काउन्सिलमा गएर तिम्रो 14 चाहिँ गर्न हुने

0: चौधका चरण लाउने आदर्श संहिता जुन एउटा सर्वस्वीकार्य चाहिँ आदर्श संहिता छ त्यसको देशमा तिमीले निरूपण गर भनेर प्रेस काउन्सिलले गरिदिनु
1: होइन
0: यो बाटो नै फरक तपाईँको पुलिस अफिसमा जाने पुलिसले चाहिँ तपाईँको त्यही आधारमा गिरफ्तार गर्ने कुरा चाहिँ उचित हुँदैन पुलिसले पनि अनुसन्धान गर्ने हो भने पनि यो यो गोपनीयताको हक उल्लङ्घन भएको छ यस्ता मुद्दा चल्छ भनेर उसले सरकारी वकिल कार्यालयमा आफ्नो त्योबाट अनुसन्धान प्रगति प्रतिवेदन किने हो त्यो चाहिँ कोही चाहिँ तपाईँको मध्यरातमा एउटा चाहिँ तपाईँको के अरे ठुलै यो फौजदारी अभियोगमा चाहिँ तपाईँको अपराधी जसरी चाहिँ पक्राउने जुन एउटा प्रवृत्ति थियो त्यसले गर्दाखेरि हाम्रो चाहिँ यो यो अनुसन्धान प्रक्रिया पारदर्शी पनि छैन र डेमोक्रेटिक एउटा भ्यालुजभित्र रहेर चाहिँ तपाईँको न्यायिक निरूपणको अभ्यासमा पनि हामी अभ्यस्त छैनौँ भन्ने चाहिँ हाम्रो एउटा कमजोर एउटा भनौँ न चित्र चाहिँ यो घटनाका यो घटना सँगसँगै प्रहरीले चाहिँ सार्वजनिक गर्यो भन्ने लाग्छ
1: ए भनेपछि प्रहरी मार्फत राज्य संयन्त्रले खेल्ने ठाउँ राखिदिएको छ यो
0: निश्चित रूपमा राज्यले आफूलाई
1: यहाँ किटान गरेर प्रहरी कहाँ गइसक्दाखेरि यो मुद्दा चाहिँ पत्रकारितासँग सम्बन्धित छ खबरसम्म यदि त्यहाँ गइहाल्यो भने तिमीले अनिवार्य काउन्सिल पठाऊ भनेर कि त्यहाँ एउटा राखिदिनु पर्यो व्यवस्था अन्यथा भने पुलिसले खेल्ने
0: व्यवस्था छ राख्न पनि पर्दैन तर अभ्यासमा हामी त्यो अभ्यासमा जानु पर्यो शक्ति आफूसित राख्ने र सम्पूर्ण कुराहरूको चाहिँ मैले नै निरूपण गर्छु भनेर चाहिँ तपाईँको एउटा त्यो त्यो के अरे ढङ्गले त्यो त्यो सोचका साथ काम गर्ने प्रवृत्ति चाहिँ के अरेलाई त्यो ध्वस्त पार्न परिन्छ र जुन एउटा कानुनी प्रावधान प्रेस काउन्सिल किन खडा छ प्रेस काउन्सिलको औचित्य किन छ यदि यही यही प्र्याक्टिसलाई कन्टिन्यू गर्ने हो भने प्रेस काउन्सिलै चाहिन्न प्रेस काउन्सिल किन चाहियो त भन्दाखेरि यो यो राज्यको संरचनामा दर्ता भएर मैले चाहिँ पत्रकारिता गर्छु भनेर दर्ता भएका संरचनाहरूले त्यो पत्रकारिताका क्रममा केही गल्ती गर्छन् कि आचार संहिता उल्लङ्घन गर्छन् कि कसैलाई पीडित बनाउँछन् कि कसैलाई दुखी बनाउँछन् कि भाइस हुन्छन् कि कसैमाथि चाहिँ तपाईँको होइन लेखेर चाहिँ हमला गर्ने तर लाग्छन् कि तर उनीहरूलाई चाहिँ तपाईँको एउटा नियमन गर्ने र उनीहरूलाई चाहिँ आचार संहिताको फ्रेमभित्र रहेर पत्रकारिता गर्नका लागि चाहिँ प्रेरित गर्ने दायित्वका साथ प्रेस काउन्सिल छ
1: त्यस कारण
0: जसले प्रेस काउन्सिलले जुन ढङ्गले आचार संहिता पत्रकारहरूका लागि निर्माण गर्यो पत्रकार महासंघ समेतको सहकार्यमा नेपाली पत्रकारहरूको तर्फबाट आचार संहिता बनेको छ त्यसको मोनिटरिङ गर्ने जिम्मे कानूनले पनि सरकारको अङ्गका रूपमा दिएको छ भने हाम्रो प्र्याक्टिसमा पनि पत्रकार महासंघको अध्यक्ष स्वयं त्यसको चाहिँ पदेन सदस्य रहेर यो यो पत्रकारिता क्षेत्र यो एक्टिभिजममा लागेको पक्षले पनि ल काउन्सिलले नियमन गरोस् हामी स्वीकार्छौँ भनेर चाहिँ भनिसकेको अवस्था छ त्यही गर्दा काउन्सिललाई बलियो बनाएर न्यायिक निरूपण पनि गर्न सक्ने ढङ्ग भइसकेको बनाएर यस्ता केसहरूलाई त्यहाँबाट निरूपण गर्ने र त्यसपछि पनि पीडितको चित्र बुझिन भने पीडित चाहिँ अदालतसम्म जाने अदालतसम्म जाने प्रक्रियामा तपाईँको राज्यका काउन्सिल लगायतका अन्य संयन्त्रले सघाउने त्यो बाटोलाई हामीले चाहिँ अभ्यास गर्यौँ भने हामी लोकतान्त्रिक समाजमा छौँ हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दै प्रेसलाई चाहिँ जिम्मेवार बनाउन लाग्छौँ प्रेस जिम्मेवार भएन भने पनि उसलाई चाहिँ तपाईँको होइन कारवाही गर्ने र जिम्मेवार बनाउने चाहिँ हामीसँग एउटा स्थापित छ भनेर हामीले भन्न सक्ने ठाउँमा हामी पुगौँ भने होइन
1: नजिक
0: एउटा फौजी अड्डाले चाहिँ समाचार यो ठिक र यो बेठिक भनेर चाहिँ तपाईँको छुट्याउन सक्छ कि सर त्यो त्यो संस्थाको एक्सपर्टिज हो कि होइन त्यो त्यो समाचार हो अथवा यो समाचार होइन यो समाचारले आचार संहिताको चाहिँ भाव बोकेको छ अथवा छैन भनेर निरूपण गर्ने निकाय फौजी अड्डा हुन सक्दैन त्यो त प्रेस काउन्सिल हुन्छ तपाईँको प्रेस काउन्सिलले पनि अर्धन्यायिक निकायको काम गर्ने हो सम्पूर्ण न्याय दिन सक्दैन त्यस कारण अदालतसम्म पुग्न पर्यो त्यसमा जुन संस्थाको लिमिटेसन क्षेत्राधिकार प्लस विज्ञता दुईटा कुरा हामीले हेर्नुपर्छ अब पुलिससित न समाचारलाई हेर्ने क्षेत्राधिकार छ कुनै पनि कानूनले त्यो क्षेत्राधिकार तिम्रो भनेर भन्दैन परिभाषित गर्दैन न पुलिसभित्र यस्तो संयन्त्र छ जसले चाहिँ हाम्रो आचार संहिताको देश र पत्रकारिताको चाहिँ तपाईँको कन्टेन्टलाई हेरेर एनालाइसिस गर्न सक्छ त्यो विज्ञता पनि उसँग छैन
1: भने
0: दुइटै सन्दर्भको दायित्व यो क्षेत्राधिकार र विज्ञतै नभएको क्षेत्रले समाचार ठिक कि बेठिक अब तपाईँ र मेरो अहिलेको संवादलाई हामीले आचार संहिताको परिधिभित्र बसेर संवाद गर्यौँ कि गरेनौँ भन्ने कुरा त प्रेस काउन्सिलले हेर्नु पर्यो नि त यो कुरा पनि
1: प्रेस काउन्सिल चाहिँ हाम्रो कहाँ छ खै यो किशोर श्रेष्ठ पक्राउ प्रकरणमा आएको एउटा गोलमटोल विज्ञप्ति छ त्यो पढ्यो भने तपाईँलाई तीन लाइन रहेछ त्यहाँ यसै सन्दर्भमा आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 2083 साउन 27 गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त संचार माध्यमको कार्यालयमा हात हतियार सहित प्रवेश गरी कम्प्युटर लगायतका सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यान आकर्षण भएको छ। यसले यो प्रकरणमा जम्मा भन्यो यति मात्रै, बाँकी उसले गोलमटोल अरू कुरा पृष्ठभूमि आदि इत्यादि बोल्यो, यो पर्याप्त हो पुग्दो हो
0: यतिले पुग्दैन। प्रेस काउन्सिलले यो प्रहरीको क्षेत्राधिकार होइन सरकार, यो मेरो क्षेत्राधिकार हो होइन, क्षेत्राधिकार नभएको निकायबाट यो कारवाही प्रक्रिया अगाडि बढाउन हुँदैन, यो यसको चाहिँ सम्पूर्ण डकुमेन्ट अहिले पुलिससँग दिएको छ, त्यतातिर पठाऊ म हेर्छु भनेर भन्न सक्ने ल्याकत, त्यो हिम्मत, त्यो कन्फिडेन्स प्रेस काउन्सिलले राख्नुपर्छ। त्यसमा चाहिँ तपाईँको लुटेपिङ निकालेर मात्रै प्रेस काउन्सिलले आफ्नो चाहिँ दायित्व निर्वाह गरेको कुनै पनि आरोप हामी मान्न सक्दैनौँ। तर के भन्दा प्रेस काउन्सिलले पनि त्यो कन्फिडेन्टका साथ भन्ने गर्नका लागि त राज्य प्रेसप्रति उदार हुनु पर्यो। यसको फेरि तपाईँको मनोविज्ञान कहाँ चाहिँ जोडिन्छ भन्दाखेरि प्रेसलाई नियन्त्रणै गर्ने मनोविज्ञान चाहिँ शासकको देखिन्छ। मैले यो अहिलेको वर्तमान सरकारको कुरा गरिन, पत्रकार महासंघको नेतृत्वमा रहँदा र एक्टिभिजममा लामो समय रहँदाखेरिको हाम्रो अनुभव के हो त भन्दाखेरि सत्तामा गइसकेपछि शासकहरूको मनोविज्ञान चाहिँ प्रेसलाई नियन्त्रण गर्ने, पुलिसै लगाएर सेनै लगाएर राजाले त सेनै लगाएर गरेको चाहिँ तपाईँ हामीले चाहिँ होइन प्रत्यक्ष अनुभव पनि गरेका छौँ। सेनाका मान्छेहरू संवैधानिक कक्षको बसेको होइन चितो अनुभव पनि नेपालको पत्रकारितासित छ। त्यसले गर्दा शासकहरूले फौजी तपाईँको एउटा आँखाबाट होइन फौजी हड्डाबाट मिडियालाई मन्सरिङ गर्ने, मिडियालाई चाहिँ नियन्त्रण गर्ने र मुलुक मिडियामा त्रास थप्ने काम गर्छन् त्यो गरिराखेको अवस्था विगत देखिने छ। त्यो मनोविज्ञान हट्नु पर्यो। हामी परिवर्तन भन्छौँ, युवा भन्छौँ, होइन डेमोक्रेटिक चाहिँ तपाईँको प्र्याक्टिसेसको चाहिँ कन्टिन्युटीको कुरा गर्छौँ, त्यो भ्यालुको कुरा गर्छौँ। तर हाम्रो त्यति सानो मनोविज्ञान पनि प्रेसको मोनिटरिङ कसले गर्ने हो, कसरी गर्ने हो र मोनिटरिङ गर्ने निकायको एक्सपर्टिज के हुनुपर्छ, त्यसको त्यो क्यापेसिटी छ कि छैन, छैन भने त क्यापेसिटी इन्हान्स गर्नलाई के गर्नुपर्छ भनेर चाहिँ त्यसरी उदार मनोभावका साथ प्रेस स्वतन्त्रताको सम्पूर्ण पक्षलाई चाहिँ तपाईँको स्वीकारेर राज्य अगाडि आउन नसक्दाखेरिको परिणति हो यो। त्यो एउटा यस्तै घटनाको श्रृङ्खला हो र अहिले हामी प्रेस आज पत्रकार महासंघले प्रदर्शन गर्यो, अलिकति धरपकड पनि भयो भन्यो होइन, यो दबावले सरकारले छोडिदेला पनि, तर छोड्नु मात्रै समस्या समाधान भएन। त्यसको रुट कज भनेको मैले भनेको जस्तो यो क्षेत्राधिकार कसको भन्ने कुरा टिटेर यसमा सबै स्टेक होल्डर
1: राज्यले आफ्नै
0: अभ्यासमा जानका लागि बाटो नखुल्दासम्म यो पटकै चाहिँ तपाईँको आन्दोलन र पटकै गिरफ्तार रिहाइले हामी चाहिँ सही ठाउँमा पुग्दैनौँ। र एउटा पारदर्शी समाज, लोकतान्त्रिक भ्यालुमा आधारित समाजमा हुने न्यायिक निरूपणहरू यसरी हुँदैन।
1: अनि हामी कस्ताहरूबाट शासित हुँदैछौँ, यो राज्य कसको हातमा छ, कस्तोको हातमा छ, आफ्नो क्षेत्राधिकारको डुप्लिकेसन भएको पनि थाहा पाएर वा नपाएर क्षेत्राधिकार नाघिँदैछ भने
0: एकदम निश्चित रूपमा थाहा पाएर भन्दा पनि यो पाउने चेष्टा नगरेर म शासक हो मैले जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान नेपालका शासकहरूमा विगतदेखि नै देखिया हो, त्यसको निरन्तरता हो। अब अहिलेको शासक त तपाईँको यो भन्दा पनि अझ अनुदार मिडिया क्षेत्रप्रति हामीले विज्ञापनमै के अरे तपाईँको भनौँ न जुन ढङ्गको विभेद देखियो, निजी क्षेत्रलाई विज्ञापन नदिने भनेर यतिको अदालतले त्यसलाई चाहिँ होइन बेसी भनेको छ। त्यसले गर्दा सरकारको चाहिँ तपाईँको एप्रोचै के भयो त भन्दाखेरि फ्री मिडिया होइन तपाईँको सरकारको प्रतिपक्षको रूपमा चाहिँ बहस गर्न सक्ने मिडियालाई सरकारले चाहिँ तपाईँको उपस्थित हुन नदिने, त्यसलाई नस्वीकार्ने मनोविज्ञान सरकारको पटक पटक देखिन्छ। पत्रकारिता क्षेत्रसँग संवादै गर्न नचाहने, स्टेक होल्डरसँग कुरै गर्न नचाहने होइन, र आफ्नो चाहिँ तपाईँको एउटा निश्चित यो इन्फर्मेसन चाहिँ सेयर गर्ने टुल्सहरू, निजी टुल्सहरू यो इन्टरनेट प्लेटफर्मले दिएको चाहिँ तपाईँको यो सुविधालाई प्रयोग गरेर आफ्नो एकतर्फी सूचना दिने चाहिँ तपाईँको टुल्सहरू बनाउने, त्यही टुल्सहरूबाट आफ्नो एकतर्फी कुराहरू दिने र अरूको कुरा नसुन्ने र इन्फर्मेसनहरूको चाहिँ तपाईँको बहुलवाद भनेर भन्छन् होइन, त्यो एउटा पत्रकारिताको अथवा आम संसारको बहुलवाद पक्षलाई अस्वीकार गरेर तपाईँको एकतर्फी यो अल्गोरिदमवादमा चाहिँ तपाईँको विश्वास गरेर निर्माण भएको सरकार अथवा पार्टीको सरकारले प्रेसप्रतिको जुन अनुदार भाव राखिराखेको छ त्यसको चाहिँ हामीले चाहिँ एउटा भनौँ न यो भिजिबल एउटा रिजल्टका रूपमा चाहिँ त्यो किशोर श्रेष्ठ प्रकरण देखियो, अब के अरे यो सरकारी विज्ञापन चाहिँ निजी क्षेत्रमा नदिने गरी देखियो होइन, के अरे प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन आफ्नै सरकारको स्वामित्वको सञ्चार माध्यमभन्दा पहिले चाहिँ तपाईँको आफ्नो निजी सोसल मिडियाबाट चाहिँ सार्वजनिक गर्ने इन्टेन्सनले देखियो, यी सबै कुराले के देखिएको छ भने स्वतन्त्र मिडियाको उपस्थिति सरकारले रुचाइराखेको छैन। स्वतन्त्र मिडिया मार्फत सरकारको काम कारवाहीको समीक्षा गर्ने ट्रेन्ड प्रवृत्तिलाई उसले निरुत्साहित गर्न चाहिरहेको छ।
1: अब जस्तो विपुलजी यो किशोर श्रेष्ठ प्रकरणमै पनि यदि यो समाचारको मात्रै विषय हो भने यहाँ वरिष्ठ अधिवक्ताहरू अधिवक्ताहरूलाई उनीसँग भेट्न दिएको छैन, दिएन, परिवारसँग दिएन, प्रहरीले घर पनि खानतलासी गर्यो, पत्रिकाको कार्यालय छापा मारेर कम्प्युटर सम्प्युटर आदि इत्यादि इक्विपमेन्टहरू बोकेर गयो, यसको नियत के हो त? यो समाचार मात्रै सम्बन्धित विषय छ या अरू केही हो?
0: अब किशोर श्रेष्ठलाई विगतदेखि नै अब होइन यिनले चाहिँ सरकारका विरुद्ध आवाज उठाउँछन् भनेर यिनलाई चाहिँ तपाईँको सोसियल मिडियाबाटै पनि खेद्न खोजेको देखियो, प्रहरीबाट तर्साउन खोजेको देखियो, घरमा आएको अपरिचित मान्छेहरूलाई प्रवेश गराएर देखियो, यो लामो कहानी छँदैछ, सार्वजनिक भएको कुरा हो होइन, त्यसले गर्दा उनीप्रति चाहिँ अत्यन्त सरकार बनेको थियो र यही सन्दर्भमा एउटा चाहिँ समाचार लाई लियो, र समाजसँग जोडिएका पात्रहरूको पीडाका सन्दर्भमा म पनि उहाँहरूसित छु। उहाँहरूलाई दुःख लागेको छ भने न्याय पाउनुपर्छ र न्यायिक निरूपणको लागि राज्यको संरचनाहरूले सहयोग गर्नुपर्छ। तर त्यसलाई चाहिँ तपाईँको हतियार बनाएर एउटा आग्रह साँच्न चाहिँ राज्यका संयन्त्र उपस्थित हुन त भएन नि त। यो जति चाहिँ तपाईँको के अरे यो अनुसन्धान प्रक्रिया हुनुपर्ने हो त्यो त पीडितले चाहेको जसरी हुनुपर्ने हो, पीडितले चाहिँ त्यसलाई न्याय दिने गरी हुनुपर्ने हो। अब एउटा समाचार छापेको विषयमा लिएर हतियार सहित प्रयोग गरेर त्यहाँ तपाईँको घर खाम तलासी गर्ने, अफिस खाम तलासी गर्ने, रातिमा गएर त्यहाँ तपाईँको दिनभरि रेकी गरेर रातिमा गएर त्यहाँ तपाईँको समात्ने होइन। फेरि के भने यो गाली बेजती मुद्दा भनेर भनिएको छ, के अरे त्यहाँ उजुरी भनिएको छ, गाली बेजती होइन, यो गोपनीयता भङ्ग भनेर भनिएको छ। गोपनीयता सन्दर्भको कानुनमा उजुरी पर्यो भने तत्काल गिरफ्तार पर्ने केस हो कि होइन? यो होइन, पुलिसले त्यति सामान्य कुरामा त एउटा विवेक प्रयोग गर्नु पर्यो नि त। कसैको आदेश आयो भनेर चाहिँ तपाईँको प्रहरी दौडाउनु त भएन नि त। हिजै आइजी साहबले चाहिँ त्यहाँ संसदीय समितिमा चाहिँ पाषाणकालीन चेत भएका चाहिँ के अरे भाषाहरू प्रहरीप्रति प्रयोग भयो भनेर दुःख मनाउनु गर्नुभयो। त्यस्तै पाषाणकालीन चेत भएको अनुसन्धान के अरे प्रक्रियालाई उहाँले कन्टिन्यू गर्न सोच्छ कि सामान होइन? सरकारले चाहिँ ल भन्ला अरे अनि यो मान्छेले हामीलाई खेदाखेदा गरिरहेको छ, यसलाई चाहिँ पकड भनेर भन्ला। तर एउटा राज्यको थायी संरचना जो अनुसन्धान प्रक्रियामा चाहिँ तपाईँको एउटा एक्सपर्टिज सहित बसेको छ, उसले होइन हजुर यसरी त गिरफ्तार गर्न मिल्दैन, यसको प्रक्रिया यो हुन्छ भन्न सक्नु त पऱ्यो नि। त्यो कन्फिडेन्स त त्यो त्यत्रो इन्स्टिट्युसनल मेमोरी अनुसन्धानको त्यत्रो चाहिँ तपाईँको विगतदेखिको एउटा भनौँ न विरासत र अनुभव रहेको संस्थाले त्यस्तो यो गोपनीयता भङ्ग भएको उजुरीलाई सर यसरी काम गर्नुपर्छ भनेर त उसले सिधै गृहमन्त्री गृह सचिव अब कसले हो आदेश दिएको उसले चाहिँ आँखामा आँखा जुझाएर भन्न सक्नु पऱ्यो नि त होइन। यो अनुसन्धान प्रक्रिया ट्रान्सप्यारेन्ट हुनुपर्छ, डेमोक्रेटिक भ्यालुजभित्र रहेर हुनुपर्छ। यसरी झ्याप्पै एउटा सामान्य निवेदनको भरमा पक्राउ गर्न हुँदैन, अनुसन्धानले केही कुरा देखाएपछि त्यसपछि बल्ल पक्राउसम्म जानुपर्छ। यो यो यो यो प्रोसेसको कुराहरूमा पनि प्रहरीले हस् मात्र भनेर आदेश पालन गर्ने मान्छे त होइन नि त। फेरि यो मिडिया कन्टेन्ट हो, मिडिया कन्टेन्ट प्रेस काउन्सिलले हेर्छ। यो ढङ्गको चाहिँ तपाईँको कन्फिडेन्स हाम्रो नेपाल प्रहरीमा पनि देखिएन, त्यो देखिनुपर्छ।
1: उनलाई अदालत उपस्थित गराउँदै पनि फेरि हत्कडी लगाएर गरियो यो ट्रेन, किनकि यसलाई कसरी लिने?
0: अब हत्कडीको प्रिन्सिपल त अब पुलिसले आफूलाई त्यो मान्छेबाट म असुरक्षित छु भनेर जसले चाहिँ तपाईँको समाएर सँगसँगै लैजान्छ त्यो लग्ने पुलिसले प्रहरीले चाहिँ आफूलाई असुरक्षित ठान्यो भने हत्कडी लाउने राइट त उसँग हुन्छ होइन। अब हत्कडीलाई नै त्यति ठुलो चाहिँ तपाईँको हामीले इस्यु बनाउनु पनि हुन्न। तर समग्र होल स्टिकमा हेर्दाखेरि जुन एप्रोचबाट प्रहरीले अनुसन्धान भनेर अगाडि बढाएको छ, जुन ढङ्गको गिरफ्तारी भएको छ, जुन ढङ्गको प्रेस काउन्सिलको क्षेत्राधिकारमाथि आक्रमण भएको छ, प्रेस काउन्सिललाई नै निरीय बनाएर एउटा तपाईँले भने जस्तो एउटा चार लाइनको विज्ञप्ति दिएर चाहिँ होइन दायित्व पन्थ्यो भनेर बस्ने अवस्थामा पुर्याइएको छ। त्यो सबै चाहिँ होलिस्टिक रूपमा हेर्दाखेरिका चाहिँ तपाईँको सन्दर्भहरूले चाहिँ हामी सही ठाउँमा छौँ भन्ने कुरा चाहिँ कुनै पनि हालतमा मान्न सकिँदैन।
1: हस्, यहाँको यो महत्वपूर्ण समय सम्वादका लागि विपुल पोखेलज्यू धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: रेडियो पाव घटना विषयको सशक्त सम्वाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप। डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको रेडियो

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिदै
1: रातिको बेला पानी परिरहेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिरहेको छ।
0: पार्टी मिलाउनमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
2: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13,50,00,000 मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण 100 अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडोर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षति बारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
1: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अनि आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको, त एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए, तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
1: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिर पुरै गाउँ नै त्यहाँ भएको, सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन भइ नसकेको छैन।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा, त्यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली कांग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
2: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिँदा
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उडार मान्छे, यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
4: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्यौँ नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् र भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो। शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
2: समायोजन त उहाँको नेतृत्व भइसकेको उहाँहरू सबै त्यसरी हुनुहुन्थ्यो। चौधौं अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
4: उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
2: होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
4: होइन, अहिले मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौंको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति,
2: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, ती कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: देवानीकट काँग्रेस नेता प्रकाश शर्मा महत साथी शरद केसीसँग कुरा गर्दै साझेपखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भने,
5: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ, छोटो अवधिका भ्रमण बढ्नकै देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विधाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यानकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
12: सम्पर्क नम्बर 0475904669 9698।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
11: सम्पर्क नम्बर 0445410043 98360223422।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थले एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रानेछ। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0848 45 100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच आज 7 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाण्डु केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन्। गएको साउन 10 गतेदेखि त्यसै भरका सातै प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गर्नुभएको छ। करिब 5.5 महिना लामो विदेश बसाईपछि आज स्वदेश फर्किनुभएका कंग्रेसका निवर्तमान सभापति देउवाले पार्टी एकताको आह्वान गर्नुभएको। कंग्रेसले आफू एकताबद्ध भएर त्यसका क्रियाशील अन्य सबै राजनैतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यसबारे जानकारी गराउनु भएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनु भएको छ। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 75.4 मिलिमिटर वर्षा भएको छ। यो यस अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा धेरै भूभागमा रोपाई सम्पन्न भइसकेको छ। नेपाल पत्रकार महासंघले जन आस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। श्रेष्ठलाई रिहाई गर्न माग गर्दै महासंघको नेतृत्वमा पत्रकारले काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएका हुन्। यसबीच पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहिबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले जनआस्थाका सम्पादक श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नो निवासबाट पक्राउ गरेको थियो। आज सुन चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदी 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। रामेछाप बजारमा हरेक बिहिबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौंदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री वितरणसँगै ग्रामीण जीवनशैली सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ। बिहिबार लाग्ने हाटमा जिल्लाका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्ना उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज खसी बाख्रा कुखुरा लत्ता कपड़ा कस्मेटिक लगायत दैनिक उपभोग्य तथा आवश्यकताका विभिन्न सामानको किनबेच हुने गरेको छ। विशेष गरी स्थानीय किसानका लागि आफ्ना कृषि उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउने र आमदानी गर्ने हाट महत्वपूर्ण माध्यम बनेको छ। त्यस्तै ग्रामीण क्षेत्रका उपभोक्ताले एकै स्थानमा आवश्यक सामान किन्न पाउने भएकाले पनि बिहिबारे हाट प्रति आकर्षण बढ्दै गएको छ। सामान्य दिनको तुलनामा चाडपर्वको समयमा भने रामेछाप बजारको हाटमा अझ बढ़ी चहल पहल हुने गरेको छ।
निर्माण कम्पनीको सुस्त कार्यशैली र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेलघाटदेखि साङुटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयमा सम्पन्न नहुँदा स्थानीयवासी धूलो हिलो पहिरो र दुर्घटनाको जोखिमबीच दैनिक आवतजावत गर्न बाध्य छन्। मन्थली नगरपालिका छ स्थित सेलघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारमा पर्ने साङुटारसम्मको करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसाय मार्फत गराउँदै आएको छ। सन् 2020 नोभेम्बर 11 निर्माण शुरू भएको उक्त सड़क सन् 2023 मे 10 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। ओखलढुङ्गा जिल्लाको 8 विद्यालयका 250 जना विद्यार्थीलाई अल्लोबाट निर्मित झोला वितरण गरिएको छ। स्वयंसेवी फ्रान्सिस्का र मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपाल भीमको सहजीकरणमा 2,12,500 रूपियाँ मूल्य बराबरका झोला विद्यार्थीलाई वितरण गरिएको हो। सिद्धिचरण नगरपालिका दुईको सामुदायिक सिकाई केन्द्रमा बुधबार आयोजित कार्यक्रममा सिद्धिचरण नगरपालिका दुईका वडाध्यक्ष वसन्त कटुवालले विद्यार्थीलाई झोला हस्तान्तरण गर्नुभयो। रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परि घाइते भएका 2 जनालाई उपचारका लागि बुटोलतर्फ पठाइएको छ भने बेपत्ता भएका 3 जनाको खोजी कार्य अझै जारी रहेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 कोटलबारामा पहिरोमा पुरिएर 18 वर्षीय शान्ति पुनमगर, 60 वर्षीय कमल बहादुर पुनमगर, 80 वर्षीय मन खना पुनमगर, 75 वर्षीय दल बहादुर पुनमगर र 85 वर्षीय हस्तकला रोका मगरको मृत्यु भयो। यस्तै पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकहरूमा थवाङ 5 कोटल 12 कुमार पुन मगरका 7 वर्षीय छोरा अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु पुन भन्ने, जुन कुमारी पुन मगर र 80 वर्षीय बलबहादुर पुन मगर रहेका छन्। घटनामा सोही ठाउँका 22 वर्षीय मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मन खना पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 85 वर्षीय हस्तकला रोका मगरको मृत्यु भएको छ। यस्तै पहिरोमा

सञ्जय घरतीमगर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पुडवल पठाइएको छ। पहिरोमा परि 9 वर्षीय असीम पुनमगर, 80 वर्षीय अजम्बर पुनमगर र 72 वर्षीय लील बहादुर पुनमगर बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ। सुन्दरा कारागारबाट फरार सिन्धुपाल्चोक घर भएका एक कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका 3 घर भई हाल काठमाडौँ महानगरपालिका 5 जोरपाटी बस्ने 61 वर्षीय पदम घ्यामछो तामाङलाई प्रहरीले पक्राउ गरेको। उनलाई आज भक्तपुर मालपत कार्यालय नजिकबाट पक्राउ गरिएको। उनी जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्दराबाट फरार भएका थिए। तामाङ जबरजस्तीकरणी मुद्दामा पूर्व पक्षका लागि केन्द्रीय कारागार सुन्दरामा रहेका बेला गत भदौको जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। बैंकिङ कसुर तथा चेक अनाधार मुद्दामा 16 दिन कैद फैसला भई फरार सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन्। बैंकिङ कसुर तथा चेक अनाधार मुद्दामा 16 दिन कैद तथा 1,58,54,630 रूपियाँ जरिवाना ठहर भई फरार सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका 6 घर भई ललितपुर महानगरपालिका 10 बालकुमारी बस्ने 33 वर्षीय गणेश भण्डारी पक्राउ परेका हुन्। बैंकिङ कसुर मुद्दा 10 वटा र चेक अनाधार मुद्दामा 2 वटा समेत गरी उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतको विभिन्न मितिमा भएको फैसलाले उनलाई सो सजाय तोकिएको थियो। हालसम्म फरार रहेका भण्डारीलाई खोजतलास गर्ने क्रममा आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बालकुमारीबाट पक्राउ गरेको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुर को आवाज हजुर को साथ यो हो हजुर को रेडियो 102.1 MHz। नमस्कार, हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरी को पर्खामा रहनु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा, तपाईँसँग रमना रमाइलो गर्नको लागि अनि पल्ला आज विशेष विशेष विशेष बनाउनको लागि। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz। आवाजमा म श्रीराज महत छु, तपाईँकै मुटुको ढुकढुकी, तपाईँकै मुटुको टुक्रा अनि तपाईँकै सुख दुःखको साथी आज पनि उपस्थित भइसकेको छु रमाइलो गर्नको लागि। यहाँहरूले पठाउनुभएका मेसेज सन्देशहरूलाई वाचन गर्नको लागि अनि साथसाथै बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीड चिन्ताहरूलाई भुलाउनको लागि आइसकेको छु। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz को फ्रिक्वेन्सी मोड्युलेसनबाट सुन्दै हुनुहुन्छ भने होइन रेडियोको सेट अलि नजिकै लिएर आउनुहोस् ल, अनि सुनेर साथ दिनुहोस्, अन्य साथीहरूलाई पनि सुन्न भनिदिनुहोस् भन्न चाह्यो भने अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हामीमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई पनि स्वागत गर्न चाहन्छु। साथसाथै मेसेजहरू पठाउनुहोस्, हजुरले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु पनि भन्न चाहन्छु। हुन सक्छ कसैको यादमा केही कुराहरू लेख्नु भएको हुन सक्छ, कहिलेकाहीँ हामी यस्तै यस्तै कल्पनामा कल्पिने गर्छौ, डुब्ने गर्छौं अनि केही भावनाहरू यस्तै नोटमा लेख्ने गर्छौं। त्यो लेखिएका नोटहरू भावनाहरू यस्तै कपीमा लेखेर अथवा मोबाइलको त्यो नोटमा लेखेर राखेर काम छैन, होइन कतै न कतै पब्लिस गर्नुपर्ने हुन्छ ताकि अन्य अरूले पनि सुनन् भन्ने चाहिँ मेरो उद्देश्य रहेको छ। सो हामी छौ, मेसेजहरू पठाउन सक्नुहुन्छ भन्न चाहे, कार्यक्रममा सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कोही कसैलाई मिस गरिराख्नु भएको छ तपाईँले भने मेसेज पठाउनुहोस्, माध्यम हामी भन्छौ पनि भन्न चाहन्छु। घरको याद आइराखेको छ, परदेशमा हुनुहुन्छ भने पनि हामी छौ, होइन हामी नजिकै, म नजिकै छु है तपाईँको माझमा अथवा तपाईँ मसँगै हुनुहुन्छ भने भान आभास दिलाउने कोसिस गर्नेछु पनि भन्न चाह्यो भने घरमा रहनुभएका प्यारा हजुरबुवा हजुरआमा बुवाआमा दाजुभाइ दिदीबहिनी अनि मेरा मुटुका टुक्रा टुक्रीहरूलाई पनि मिठो माया भन्न चाहन्छु। धेरै कुरा गान नगरौँ हो गाँठे है ठिक छ, यस्तै हो, धेरै कुराकानी गर्न चाहन्न यति बेला। मेसेजहरू पठाउँदै गर्नुहोला भन्न चाहन्छु, सर लगाएर मेसेज पठाउनुहोस् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा भन्न चाहे, यहाँहरूले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु। यति बेला तपाईँको माझमा एउटा रमाइलो भाका राखेर कार्यक्रमको शुरूआत गर्न चाहन्छु। मायाको आन्दोलन रहेको छ, नवराज गराशनी देशमा विभिन्न किसिमका आन्दोलनहरू भइराखेका हुन्छन्, मायाको आन्दोलन पनि हुनुपर्छ जस्तो लाग्छ कहिलेकाहीँ, होइन यति बेला नवराज गराशनी सीता थापा इन्दिरा गुरुङको सुमधुर आवाजमा रहेको गीत छ मायाको आन्दोलन, बोल गीत रहेको छ, यो गीत राख्न चाहन्छु। यसमा शब्द विदुर गोरासनी र नवराज गोरासनीको रहेको छ, यति बेला तपाईँको माझमा राख्दै कार्यक्रमको शुरूआत गर्छु। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पनि पठाउँदै गर्नुलाई त
1: अति उत्तम छ र अरू साथीहरू सुन्नु होला।
2: यो एल्बम किनेर पैसा खेर गए जस्तो लागेन।
3: मैले जिन्दगीमा धेरै म्युजिक भिडियोहरू निर्देशन गरे तर यो जति कर्णप्रिय र समय सान्दर्भिक म्युजिक भिडियो सायद कमै गरेँ।

नवराज घरासनी सीता थापा अनि इन्दिरा गुरुङको सुमधुर आवाजमा रहेको गीत मायाको आन्दोलन तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज महत्छु। आन्दोलन गरेर केही फाइदा हुन्छ जस्तो लाग्दैन, होइन? मिल्नुपर्छ, वार्ता बस्नुपर्छ, होइन? टक्क लगाएर वार्ता बसिसकेपछि मात्र सबै कुरा हुन्छ जस्तो लाग्छ। आन्दोलनले मात्र सबै कुरा कहाँबाट हुन्छ, खै देखिसकेको छ, होइन? के गुमायौं के पायौं भन्ने पनि हुन्छ हो। त्यही भएर आन्दोलन नै सबै चिज होइन हो। मैले भन्ने गरेको छु, माया छ भने मायामा कुरा हुनुपर्ने जरुरी छ, समय हुनुपर्छ जस्तो लाग्छ, समय निकालिनुपर्छ जस्तो लाग्छ। सानो तिनो मिसअन्डरस्ट्यान्डिङ हुन सक्छ मायामा, त्यसको लागि समय नै हल गर्नुपर्छ जस्तो लाग्छ। समय निकालेर द्वन्द्व दुईजनै होइन, एकतिर अर्कोतिर फर्केर बस्ने, अर्को अर्कोतिर फर्केर बस्ने भइसकेपछि समाधान कसरी हुन्छ? एउटाले कुकरले हान्ने, अर्कोले अर्को हान्ने भइसकेपछि कसरी हुन्छ, होइन? सो समाधान भनेको वार्ता हो। वार्तामा बसिसकेपछि मात्र सफल हुन्छ, हर कुराहरू राम्रा हुन्छन् पनि भन्न चाहन्छु। देशकै कुराकानी गर्ने हो भने पनि यहाँ युद्ध युद्ध जस्तो भएर होइन, फलानु ढिस्कानु भन्नेतर्फ गयो भने अब पारा त्यही हो, हामी जान्छौँ पछाडितिर धकेल्छौँ, होइन? बस्नुपर्छ, मिल्नुपर्छ। हाम्रा जनताले महत्वपूर्ण भोट दिएर जिताएर पठाएका छन्, जनताको लागि केही गर्नुपर्छ भन्ने सोचे भने होइन, कोही आगो हुँदा कोही पानी बन्न सक्नुपर्छ भनिन्छ, त्यस्तो भइदियो भने अनि वार्तामा बसेर अगाडि बढ्यो भने ठिकै हो, राम्रै हुन्थ्यो क्यारे, विकास हुन्थ्यो क्यारे, होइन? देशको पनि भन्न चाहे जनताको पनि राम्रो हुन्थ्यो, तर खै के हो के हो। ओके, कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज महत्छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोस्। हेर्दै हुनुहुन्छ भने हामी सामाजिक सञ्जाल फेसबुकतिर भन्दा पनि टिकटकतिर पनि छौँ, होइन? टिकटकबाट पनि हेर्न सक्नुहुन्छ, म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। सक्दिनँ तिमीलाई भुल्न के गरौँ, सक्दिनँ भुल्नलाई तिमीलाई के गरौँ भन्नुहुन्छ हाम्रो अर्जुन सर। सक्नु पनि हुन्न जस्तो लाग्छ है सर, कहाँ भुल्न सकिन्छ भनेको? सकिन्छ त, सकिँदै सकिँदैन नि, भुलियो भने त सकिहाल्यो नि। यस्तोहरू के डायलग, जुन दिनदेखि म आफूले आफूलाई भुल्छु त्यो दिनदेखि मात्र सम्झ मैले तिमीलाई पनि बिर्सिदिएँ भुलेँ, होइन? नत्र हत्तपत्त के भुलिन सकिन्थ्यो र। यति बेला बाहिर रामेछापमा पानी परिरहेको छ, सिमसिम पानी परेको छ, होइन? बाहिर सिमसिम पानी परिरहेछ, झ्यालका सिसाहरूमा थोपाहरू अल्झिरहेका छन्। मौसममा एउटा अलग्गै चिसो पनि छ, तर मेरो मनभित्र भने चाहिँ तिम्रो सम्झनाको बाफ उडिरहेको छ। यो चिसो हावासँगै उडेर आउने माटोको सुगन्धले तिमीसँग बिताएका ती पुराना दिनहरूको याद ल्याउँछ। जति बेला टोलाउँछु तिम्रै अनुहार आँखा अगाडि आउँछ, अनि यो सिमसिम पानीले तिम्रो यादलाई झन् गाढा बनाइदिन्छ। पानीका थोपाहरू भुइँमा पोखिए झैं मेरो मनका भावनाहरू तिम्रै वरिपरि पोखिरहेका छन्। कति मिठो अनि कति गाढा यो सिमसिम पानी अनि अनि अनि अनि अनि झन् तिम्रो याद, होइन? भन्दै हुनुहुन्छ होला, मेरो प्रिय सिकाली मुटुको टुक्रा तिम्रो याद आइराखेको छ भनेर गफ्त खै माया प्रेमका कुराकानी गर्न लागे कि मलाई शब्दै आउँदैन। बरु के भन्दा होस् त, म म्यासेजतर्फ लागिहाल्छु अनि त्यसपछि गरौँला, होइन? हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्छु। यो माया प्रेमको कुराकानी गरौँ न भनेर यसो कुरा निकाल्न खोज्छु, वर्ड फम्बल हुन खोज्छ, जिब्रो लडबडाउन खोज्छ, के हो के हो। पवन आलेजी हुनुहुन्छ, अनलाइन मार्फत सुन्दैछु है, सिन्धुली फिकालको मान्छे हाल चाहिँ काठमाडौँबाट सम्झना गर्नुपर्दा मम्मी बाबा छोरी प्रिन्सा छोरो होइन भन्दा पनि छोरी नै आस्थालाई पनि सम्झिराखेको छु, सम्झना सबैमा भन्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने छोरीहरूले होइन मम्मी बाबाहरूले
तपाईलाई पनि सम्झिराख्नु भएको छ होला पवनजी। पवन भनेर आइदिनुहोस् आउनु भएको छ, मिस गरिराख्नु भएको छ। श्रीधर पौडेल हुनुहुन्छ, इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ। नेपाल घर अर्क खाँचियो सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। मिनु लम्तरी मगर हुनुहुन्छ, नमस्ते नमस्कार सुन्दैछु पाल्पा पालुङ घर हाल चाहिँ मदिना सिटीबाट भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आर्जिता हुनुहुन्छ, हेलो हेलो दादा नमस्कार, म पनि हेर्दैछु है सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रशान्त हायु सर हुनुहुन्छ, हेलो भन्नुहुन्छ, हेलो सर स्वागत छ हजुरलाई भन्नुहुन्छ। त्यस्तै गरेर आशा हुनुहुन्छ, नमस्कार दादा हजुर भन्नुहुन्छ, नमस्कार हजुर स्वागत छ। त्यस्तै रूपसना गिरी हुनुहुन्छ, नमस्कार हजुर म पनि सिन्धुली ढुङ्ग्रेबाँसबाट रूपसना योगी सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै शर्मिला हाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ सिन्धुलीबाट। शर्मिला हाई हो, सम्झना सबैमा माया लभ यु भन्नुहुन्छ, लभ यु चाहिँ मैले थप्दैन। त्यस्तो गरेर अर्जुन याखा हुनुहुन्छ, शङ्खसभा धर्मदेवी दुई तामापोखबाट सुन्दैछु है भन्नुहुन्छ। शुभरात्रि साथीहरू, मिडिया प्रेमी राई अनिसा, रोहित छेत्री, हरपल रोशनी, अलिसा बान्तवा राई, अञ्जिता मल्ल, ठकुरी छेत्री, राजवियोगी गुरूङ, राज घले मगर, एड्रिन जिमे, ललित जिमे लगायत सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। रविना रसाइली हुनुहुन्छ, हेलो नमस्ते नमस्कार भाइ, म पनि सुन्दैछु है सालुबाट भन्नुहुन्छ। रबिना रसाइली हो, सबैमा मिठो सपनाको होइन मिठो सपनीको कामना ल भन्नुहुन्छ। रबिना रसाइली हुनुहुन्छ, मुक्त पठाउनु भएको छ, किन हामी नारीहरू दिन दिनै रुनुपर्छ? राख्नुहोस् ल, म फिलर अलिकति सानो पार्छु अथवा बन्दै गर्छु ल, त्यसपछि वाचन गर्छु। टक्क लगाएर कस्तो हुँदोरहेछ, किन हामी नारीहरू दिन दिनै रुनुपर्छ? सरकार कहिले सम्म अब आँसुले मुख धुनुपर्छ? किन हामी नारीहरू दिनदिनै रुनुपर्छ? सरकार कहिलेसम्म अब आँसुले मुख धुनुपर्छ? सरकार यदि देशको उन्नति प्रगति हेर्न खै कता पुग्यो त मुक्त गए, भाषण गर्दै थिएँ म, के भएको यो? किन हामी नारीहरू दिनदिनै रुनुपर्छ? सरकार कहिलेसम्म अब आँसुले मुख धुनुपर्छ? सरकार यदि देशको उन्नति प्रगति हेर्न चाहन्छौ भने नि हत्यारालाई फाँसीको सजाय हुनुपर्छ। सरकार हत्यारालाई फाँसीको सजाय हुनुपर्छ। सरकार रविना रसाइली सालुरामी छापाबाट पठाउनु भएको यो मुक्तको वाचन गर्ने प्रयास गरे। किन हामी नारीहरू दिनदिनै रुनुपर्छ? सरकार कहिलेसम्म अब आँसुले मुख धुनुपर्छ? सरकार यदि देशको उन्नति प्रगति हेर्न चाहन्छौ भने नि हत्यारालाई फाँसीको सजाय हुनुपर्छ। सरकार भन्नुहुन्छ, पक्कै पनि हत्या हिंसा लुटपाट बलात्कार होइन यी चिजहरूलाई त हुनु पर्यो, मान्छेले सोचोस् के त्यो घटना घटाउनुभन्दा अगाडि दसपल्ट सोचोस् कि कानुन यस्तो छ भन्ने होइन। तर खै के हो कसो थाहा छैन होइन, हत्या हिंसा लुटपाट हुन्छ। अझ मलाई त बेसरी के भन्दाखेरि पनि झुटको खेती हुन्छ, झुटको खेती जस्तो चाहिँ केही होइन जस्तो लाग्छ। बाबा यस्तरी झुट बोल्छन् कि मान्छेले, यस्तरी झुट बोल्छन् कि ए मलाई त गीत गाउन भयो। ड्राइभर दाई मन पर्यो मलाई, लैजाउन पोखरा घुम्नलाई आमाले सुलिने खुछ रन होइन, हजुरआमाले सुन्ने गर्नुहुन्थ्यो, हजुरआमालाई साह्रै मनपर्ने गीत होइन। आमाले सोल्लान् नि खै छोरा भन्लान् होइन, प्राय टक्क लगाएर अब हजुरबुवा हजुरबुवा भन्दा पनि हजुरआमा अब दिउँसभरि काम गर्नुहुन्थ्यो अनि राति परिसकेपछि खै खै गीत सुनौँ त हेरौँ त भन्नुहुन्थ्यो। अनि त्यो भिडियोहरू होइन त्यहाँ गरेका एक्टिभिटिजहरू कुराहरू एक के हेर्नुहुन्थ्यो अनि बयान गर्न थाल्नुहुन्थ्यो कि
होइन याद आयो हजुर आमाको ठिक छ तपाईँलाई पनि कोही कसैको याद आइराखेको छ भने मेन्सन गर्नुहोस् न वाचन गर्नेछु भन्न चाहे त्यस्तै गरेर यति बेला सिन्धुली तिन कन्यादेखि हाल चाहिँ अहिले चाहिँ काठमाडौँमा छु भन्नुहुन्छ आरजिता हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मम्मी भाइलाई सम्झिराखेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर उहाँ हो भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे यति बेला प्राय जस्तो म म्यासेजहरू वाचन गरिरहेको छु भने यो केही कुराहरू पनि गरिरहेको छु रमाइला कुराहरू हुन्छन् हजुरबा हजुरआमाहरूका कुराहरू सुन्दाखेरि उहिलेका कुराहरू हुनुहुन्छन् रमाइला हुन्छन् आएन देख्दा केही जस्तो पनि लाग्दैन है हो र भन्ने हुन्छ तर सुन्न यति मजा आउँछ कि पुराना कुरा चाहे त्यो लभ स्टोरी होस् चाहे त्यो दुःखका कुरा होस् चाहे त्यो आमा हजुरआमाले चार बजे तिन बजेदेखि चार बजेदेखि उठेर गरेको होइन चुलो चौको होस् होइन अथवा जातो पिन्ने ढिकी कुट्ने होइन जस्तो भनिन्छ नि होइन त्यसपछि घाँस दाउरा खाजा बनाउने खाना बनाउने यी कुराहरू हेर्नुहोस् न अहिले त त्यो त उहिलेको कुरा जस्तो भएन र अहिले छन् गाउँघरतिर कतै कतै छन् तर पहिलाको कुरा सुन्दाखेरि अनौठो ओहो भन्ने जस्तो आउँथ्यो पहिला कति पैसामा आउँथ्यो र के भन्थे अब अहिले होइन पैसा होइन अहिले त लाखमा पनि आउँदैन हेर्नुहोस् न आना पैसाको कुरा हुन्थ्यो सुन्दा अचम्म लाग्दैन हजुरलाई लाग्छ नि सुन्दै हुनुहुन्छ मलाई त लाग्छ अचम्म होइन हजुरआमा भन्नुहुन्थ्यो जब जब दोहोरी गीतहरू लाइभ दोहोरी होइन हजुरआमाले सुन्नुहुन्थ्यो नि अनि भन्नुहुन्थ्यो हेर्दै जा है बाबु हेर्दै जा है हेर्दै जा जसले जुन जित्छ नि अन्तिममा उसैले लान्छ हेर्दै जा न भन्नुहुन्थ्यो भन्नुहुन्थ्यो होइन तर वास्तविक त पहिला पहिला त्यस्तै थियो अरे है अहिले त छैन नि फेरि हामीलाई त्यस्तो हुन्छ र अहिले मायाजाल बसेकै भयो थियो भने त पक्कै पनि हुन्थ्यो होला नत्र त कहाँ हुनु हो त्यो एकछिन दोहोरी गीत गायो त्यसपछि आफ्नो घर लाग्ने होइन र भनेको अहिले सम्झिँदा हाँस उठ्छ रमाइलो लाग्छ हाँस्ने बोल्ने जिस्कने बानी मेरो कहिल्यै खस्दैन हाँस्ने बोल्ने जिस्कने बानी मेरो कहिल्यै खस्दैन यो खोग्रो मस्तिष्कमा राम्रा कुरा कहिल्यै पसेन हाँस्ने बोल्ने जिस्कने बानी मेरो कहिल्यै खसेन यो खोकुरो मस्तिष्कमा राम्रा कुरा कहिल्यै पसेन अब त राम्रोसँग पढेर केही गर्छु भन्दा भन्दै पनि यस्तै छ मेरो दिमागमा जति पढे पनि कहिल्यै पसेन हाँस्ने बोल्ने जिस्कने बानी मेरो कहिल्यै खस्दैन यो खोक्रो दिमाग यो खोक्रो मस्तिष्कमा राम्रा कुरा कहिल्यै पस्दैन भन्नुहुन्छ रविनारायण शैली क्या दामी दामी मुक्तक लेख्नुहुन्छ तपाईँले लेखेर पठाउनु भएका यी मुक्तकहरू मैले वाचन गर्दै गर्दाखेरि म आफैलाई पनि लेखौँ लेखौँ लेखौँ जस्तो भइसक्यो हुन त मैले होइन पहिला पहिला यस्तो लेख्ने गर्थे कोर्ने गर्थे नलुका हो तिम्रो मुहार प्रकृति रिसाउँछ भन्दै होइन भेट्न त बोलायो मलाई तर यस्तै के थियो धेरै कुराहरू थियो मैले अनि लेख्ने गर्थेँ तर यी मुक्तकहरू लेख रचनाहरू फेरि ननिष्ठ पाइराख्दाखेरि म पनि लेख्न होइन भोलिदेखि सुरु गरौँ कि जस्तो लागिरहेको छ है प्रयास चाहिँ गरेँ भाषण गर्न कस्तो लागेको नि रविना सुनिता कुलुङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है शङ्खा सभादेखि भन्नुहुन्छ अनि आज मलाई तल्लो बाटो भन्ने खेम सेन्चुरीको गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ सम्झिनु भएको छ उहाँले शुभरात्री सन्देशहरू होइन घर परिवार सबैमा सम्झना लभ यु छोरा हेल्सन कुलुङ बुनु फुच्ची एमकला कुलुङ मिस्यु नाना सुनु सुनिता राई युनिसा तामाङ प्यारी अस्मी सोताङ सुमिता लिम्बुखिम याखा सपना तामाङ मोक्तान सरु छेत्री गेटवेल सुन कृष्ण तामाङ जीवन पवेन श्री आङबुहाङ लिम्बु भाइनिमा शेर्पा प्यारो दाईहरू राजविरही काइला सुजन थापा चञ्चले वरुण
सञ्चाली होइन राय आशिष नयन बस्नेत लिम्बू विजय आकाश राई सल्टिनी चुना लिम्बू राज घले मगर दिदी सानु कमला कमला गुरुङ रजिना कतानी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ मुस्कान सुमिन कला बराइली हुनुहुन्छ ओमानबाट सम्झिँदैछु सुन्दैछु सम्झना सबैमा भन्न चाहन्छ है भन्नुहुन्छ स्वागत छ हजुरलाई पनि मुस्कान कार्यक्रममा यति बेला म गीततर्फ लाग्न चाहन्छु धेरै बोले जस्तो लाग्यो कहिलेकाहीँ म बोल्दिनँ बोल्दिनँ भन्दा धेरै कुराहरू भनिरहेको हुन्छु अनि पछि आफै म त बोल्दिनँ भनेको थिएँ कसरी धेरै बोले भन्ने सोचिरहेको हुन्छु खेम सेन्चुरी अनि शान्ति श्री परिवारको सुमधुर आवाजमा तपाईँको माझमा यति बेलाको समयमा यो रातको बेला होइन रात झमक्क परिसकेको छ यति बेला गाउँघरतिर कतै झ्याम्खिरी कराइराखेको छन् होला कतै होइन स्यालहरू कराइराखेका छन् होला कतै अब हुन्छन् नि विभिन्न सहरतिर हर्नहरू अब गाडीका हर्नहरू बिस्तारो बिस्तारो कम हुँदै गइरहेका छन् होला होइन र तपाईँको माझमा त्यसलाई राख्न चाहन्छु शब्द नेत्र अरियालको रहेको छ लय खेल सेन्चुरीको रहेको छ यति बेला तल्लो बाटो

सोचे झैं रहने छ परदेशको जिन्दगी होइन, यो तपाईँको माझमा राख्यो। पक्कै पनि हामी एक ठाउँमा बसेर परिकल्पना गर्ने गर्छौँ, सपना देख्ने गर्छौँ। वास्तविकता त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ कि के हो कसो भनेर। हामीले पृथ्वीमा बसेर चन्द्रमाको कुरा गरिरहेका छौँ, तर हामीलाई वास्तविकता के थाहा, त्यहाँ पुगेर के छ, त्यहाँ पुगेर मात्र थाहा हुन्छ कि, त्यहाँ पुग्नेलाई मात्र थाहा हुन्छ, त्यहाँ पुगेकालाई मात्र थाहा हुन्छ कस्तो छ, त्यहाँ के छ, कसरी पुग्ने, कति सङ्घर्ष गर्नुपर्छ त्यहाँ टिक्न भन्ने कुरा होइन। तर हामी इजिली यहाँ बसेर परिकल्पना गर्छौँ यस्तो उस्तो भनेर होइन। जस्तै अहिले म एउटा हेर्दै थिएँ, कि टक्क दिमागमा आयो के भन्दाखेरिमा, म अहिले सोची छु भनेर भनिदिन्छु अनि पछि केही भन्यो भने कुट्दिन्छु रे के स्ट्याटस देखिराखेको थिएँ मैले होइन। म अहिले सोची छु भनेर यसो होइन भन्छु ओर्छु कुरा गर्छु अनि पछि बिहे गरिसकेपछि यसो दायाँ बायाँ गऱ्यो भने मैले जानेको छु। कार्यक्रम यस्तोरी अनिहार भइराखेको छ आवाजमा, म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हामी हप्ताको साथै दिन आउँछौँ राति 10 बजीको हजुरको मुख्य मुख्य समाचारपछि। मेरो बोल्ने शैली यस्तै छ, आवाज यस्तै छ, कस्तो लाग्दैछ कार्यक्रम चलाउने शैली पनि यस्तै छ, सरसल्लाह सुझाव दिनुहोस् भन्न चाहे। नम्बर 0848 40 00 26 रहेको छ, म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहे। मैले पनि भन्न चाहन्छु, लेख रचनाहरू पठाउनु भएको छ भने पनि वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु। हप्ताको चाहिँ सातौँ दिन आउँछ, यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु। बुद्ध बज्राचार्य सर हुनुहुन्छ, श्रीराज सर नमस्ते, म पनि सुन्दैछु है भन्नुहुन्छ, स्वागत छ हजुरलाई पनि। बुद्ध सर के छ, खाना भोके नाई के गरिदिनुहुन्छ होइन, बताउनुहोस् भन्नुहोस्, यहाँका मनका कुराहरू म सुन्न चाहन्छु के हो कसो होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई हजुरको रेडियोमा होइन, म वाचन गर्ने कोसिस गरिरहेको छु। हुनुहुन्छ मुक्तक पठाउनु भएको छ, मुक्तक हो ओके, अहिले वाचन गरिरहेको छु छैन ओके। यति बेला रविनाजी हुनुहुन्छ, मुक्तक पठाउनु भएको छ, अघि पढाइको चिन्ता थियो, केही पनि पस्दैन दिमागमा भन्दैनन्थ्यो, दिमागमा पस्छ तर मन मन हुनुपर्छ हो रविना, मन मन लगाएर पढ्नुपर्छ हुन्छ नि, जुन इन्ट्रेस्टको विषय छ, रुचिको चिजहरू कुराहरू छ नि, त्यो दिमागले हत्तपट्ट टिप्छ अरे होइन, चासो हुनु पर्यो, रुचि हुनु पर्यो होइन त्यो कुराहरूमा। अब त्यो चासो नभएको, इन्ट्रेस्ट नै नभएको कुराहरूमा तपाईँको दिमागले जति जोड लगाए पनि सो दिमागमा बस्दैन, सो रुचि बनाउनुहोस्, पढाइलाई प्राथमिकता पहिलो प्रायोरिटी दिनुहोस् यदि होइन राम्रोसँग पढ्न चाहनुहुन्छ भने, पहिलो प्रायोरिटी दिएर टक्क लगाएर कसरी हुन्छ दिमागमा राख्ने बानी बसाल्नुहोस् भन्न चाहे। अहिलेको चाहिँ त्यही थियो कुरा होइन र त्यसपछि त अब बी प्र्याक्टिकल भनिन्छ क्या अरे, पढाइ मात्र सब चिज होइन, प्र्याक्टिकल अनुसार पनि चल्नुपर्छ। यो अहिले अहिले पछिल्लो समय ठिक ठिकै छ, प्र्याक्टिकल पनि गरिराखेको छ, नत्र पहिलाको जस्तो प्र्याक्टिकल बिना प्र्याक्टिकल होइन घोकन्त विद्या मात्र पनि काम छैन अहिलेको यो युगमा चाहिँ। यो कुरा पनि यहाँहरूलाई यहाँलाई जानकारी गराउन चाहन्छु पनि भन्न चाहे। तपाईँमा रुचि हुनसक्छ एक्टिङको, डान्सको होइन, खेलकुदप्रति झुकाव हुनसक्छ, लगाव हुनसक्छ, रुचि हुनसक्छ होइन, ती कुराहरू पनि ध्यान दिनुहोस्। जस्तै मलाई मलाई के कुरामा रुचि छैन भन्नुहोस् न, माया गर्न मन लाग्छ होइन, एक्टिङ त अब आउँदैन यस्तो यो थोपडा सोपडा होइन, बवाल छु म यो त कहाँ भन्ने मात्र बानी छ मेरो, मैले बाहिर निस्कियो भने त म खर्लाप इन्डस्ट्री खाइदिन्थेँ जस्तो लाग्छ, हल्लाइदिन्थेँ जस्तो लाग्छ होइन, त छैन म तैपनि अब होइन एक्टिङहरू भइहाल्यो, त्यसपछि साहित्यिक भइहाल्यो, अह सत्य रहेछ, मात्र अब पढाइ तपाईँले भने जस्तो पढाइ पढाइ पढाइ मात्र
तिम्रो झुटो माया मनमा साँच्न सकिन, तिम्रो झुटो माया मनमा साँच्न सकिन, कति माया गर्छौ भनेर जाँच्न सकिन, तिम्रो झुटो माया मनमा साँच्न सकिन, कति माया गर्छौ भनेर जाँच्न सकिन, तिमलाई दुःख पर्दा पनि रुने मान्छेमा, तिमलाई दुःख पर्दा पनि रुने मान्छेमा, तिमीले छोडेपछि कुनै पल हाँस्न सकिन, तिमीले छोडेपछि कुनै पल हाँस्न सकिन, जात र औकात हेरेर मान्छे चिन्ने समाजमा, जात र औकात हेरेर मान्छे चिन्ने समाजमा, सुर र ताल बिनाको

यस्तो हो कि कहिलेकाहीँ यस्तो मान्छेसँग माया बस्छ नि, यस्तो मान्छेसँग माया बस्छ नि। यो अहिलेको युगमा जो सिरियस भएर मायामा फस्छ त्यसले धोका खान्छ अरे, त्यसले धोका पाउँछ अरे। अनि जो हाँसखेल ख्याल ठट्टा अथवा धोका दिने खालको मान्छे हुन्छ अरे नि, उसले इजिलीसँग सबैलाई डिसिप अथवा धोका दिइरहेका हुन्छ अरे। त्यस्तैसँग मान्छे फेरि फसिरहेका हुन्छन् रे, कलियुग होइन त यो हो नि। तिमीलाई बेसरी माया गर्छु है, तिमी बिन बाँच्न सक्दिन म, बुझेन? तिमी नै त हो मेरो सब थोक भनेर अगाडि बढ्ने मान्छे, उसलाई सब थोक मानेर अगाडि बढ्ने मान्छे, उसले नै धोका खाइराखेको हुन्छ होइन। यहाँ झुट बोल्नेहरूको जमाना छ महोदय, साँचो बोल्नेको काम छैन भनिन्छन्। तर साँचो बोल्नेको पनि पछि पछि त्यसको महत्त्व बुझ्छन् जस्तो लाग्छ। झुट बोल्नेहरू क्षणभरको लागि हो, साँचो बोल्ने होइन लङ टर्मको लागि हुन्छ। जस्तै तपाईँ एकदम हतारमा काम गर्नुहोस्, तपाईँले काम भ्याउनुहुन्छ तर त्यो चाँडो बिग्रिन्छ। हतारमा गरेको काम अथवा हतारमा गरेको निर्णय, हतारमा गरेको यात्रा भन्न सकिन्न भनिन्छ नि। तपाईँ सोचेर विचार गरेर तर टाइम लिएर काम गर्नुहोस्, सम्बन्धमा बस्नुहोस्, यात्रा गर्नुहोस्, तपाईँ इजिली होइन सम्बन्धलाई अगाडि बढाउन सक्नुहुन्छ, यात्रा बढाउन सक्नुहुन्छ, यात्रा गर्न सक्नुहुन्छ। तर अहिले छैन सबै चिजमा होइन मायामा अनि कुराहरू छन्। ठिक छ, राम्रो गजल छ रुबिना, विशेष रूपमा धन्यवाद। तपाईँले लेखेर पठाउनु भएको गजल मुक्तकहरूलाई न्याय दिन सके सकिन थाहा छैन, तर प्रयास चाहिँ गरेको छु ल। 10:55 भइसकेको छ, सरिका छेत्री सनाझै आज पनि आइसक्नु भएको छ, माया गर्नुहुन्छ, लेख रचनाहरू पठाउनुहुन्छ, सुनेर साथ दिनुहुन्छ, प्रोग्राम रमाइलो लाग्छ, मिल्छ भने सुनिता बुढा छेत्री र मणिधर शर्माको आवाजमा रहेको लोकगीत तिम्रो मनमा को छ होइन, तिम्रो मनमा को छ, ओके गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिस चाहिँ म गर्छु ल भन्नुहोस् है। को छ जस्तो लागेको थियो, तिम्रो मनमा को छ कुन छ भन्दा पनि होइन लोक दोहोरी भएका होइन र मैले ओके राख्ने कोसिस चाहिँ म गर्छु। आज पनि हल्का टाइम केही दिन्छु ल, मेसेजहरू थुप्रै छन्, लाइभ इन भइसक्यो, कुन छ? ओके मनोहर शर्मा र सुनिता बुढा छेत्रीको आवाज भनेको गीत रहेको रहेछ, लाइभ इन भइसक्यो भने सेवासी सकेन होइन र कति चाँडो लाइभ इन हुन्छ त। मिलन घालमुटु हुनुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ, सृजना मुखिया हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मनस भाइ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर, आकाश राई हुनुहुन्छ, पूर्वली आकाश राई धरानबाट भन्नुहुन्छ, सम्झना सन्देश राख्नु पर्दाखेरि भूमिका राई, कमला मुखिया, आशिष नन बस्नेत, निमा शेर्पा, रोमन मोक्तान तामाङ, अमित किरात राई, पूजा मुखाङ, बिहानी अनुष्का, सुनिता कुलुङ, अस्मित सोताङ, अनिसा सुनवार, जुना लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। चन्द्र राई हुनुहुन्छ, खोटाङबाट सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, सम्झिराखेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर सुनिता सुनवार हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, लेख रचनाहरू प्राप्त भइरहेका छन्, लेख रचनाहरू पनि वाचन गर्ने कोसिस म गरिरहेको छु पनि मन चाहे। कार्यक्रम चाहिँ कस्तो लाग्दैछ भनिदिनुहोस् ल, हुन त लाइभ इन्ड भइसकेको छ, फेरि लाइभमा म सर्ट एन्ड स्विटमा भए पनि जोडिने कोसिस चाहिँ गरिरहेको छु। पठाउनु भएका म्यासेजहरू त अब भाषण गर्नु पर्यो होइन र, त्यहाँ भइसकेपछि पनि मलाई ओके म म्यासेज भाषण गर्छु।

भनेर लाइभमै वाचन गर्नुपर्छ भनेर मैले मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु। कता गयो गयो खै धगा दिनेलाई। ओके, आज मलाई रमेश परिवार, सरू थापा मगर र शीतल गुरुङको आवाज भएको लोक भाका ठेवा टार भन्ने गीत यदि मिल्छ भने प्लिज राखिदिनुहोस् त भन्नुहुन्छ कमल श्रेष्ठ सर। हुनुहुन्छ, मिल्न त मिल्थ्यो तर मैले 10-58 पनि भइसक्यो, अर्को गीत आएन, तिम्रो मनमा कुन छ, यो भाका ठिक पारेर राखेको छु, अन्तिममा त्यही गीत राख्ने कोसिस गर्छु। ल नरिसानुहोस् ल कमलजी भन्न चाहे। कमल श्रेष्ठ तेरथुमको फेदाबाट सुन्दैछु भन्नुहुन्छ। देवासकोटा मनोज गुजेल, छुच्ची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, राजन खतेउडा, चित्रयोगी कार्की, सुशीला सरला राई, मिडिया प्रेम निर्मला उनी, पूजा महादेवमा, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सबैमा सम्झना छाई भन्नुहुन्छ। त्यस्तै गरेर रितिका श्रेष्ठ हुनुहुन्छ, उदयपुर घर भई अहिले काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, माया भनेको कसैको शरीर छुनु मात्रै होइन, उसको मनको भावना बुझ्नु पनि हो भन्नुहुन्छ। माया भनेको कसैसँग रात बिताउनु मात्र होइन, उसको सुख दुःखमा साथ दिनु पनि हो। माया भनेको इच्छा पूरा गर्नु मात्रै होइन, उसको आँसु पुछ्नु पनि हो। आजकल धेरैले शरीरलाई माया सम्झिन्छन्, तर साँचो माया त्यो हो जहाँ स्पर्शभन्दा पहिले उसको सम्मान हुन्छ, चाहनाभन्दा पहिले विश्वास हुन्छ। याद राख्नु, जसले तिम्रो शरीर मात्रै खोज्छ उसलाई तिमी चाहिएको होइन, जसले तिम्रो मनलाई बुझ्छ सायद उसले नै तिमीलाई साँचो माया गर्छ भन्नुहुन्छ। मलाई मन पर्यो, फेरि वाचन गर्छु ल। माया भनेको कसैको शरीर छुनु मात्रै होइन, उसको मनको भावना बुझ्नु पनि हो। माया भनेको कसैसँग रात बिताउनु मात्र होइन, उसको सुख दुःखमा साथ दिनु पनि हो। माया भनेको इच्छा पूरा गर्नु मात्रै होइन, उसको आँसु पुछ्नु पनि हो। आजकल धेरैले शरीरलाई माया सम्झिन्छन्, तर साँचो माया त्यो हो जहाँ स्पर्शभन्दा पहिले उसको सम्मान हुन्छ, चाहनाभन्दा पहिले विश्वास हुन्छ। याद राख्नु, जसले तिम्रो शरीर मात्रै खोज्छ उसलाई तिमी चाहिएको होइन, जसले तिम्रो मनलाई बुझ्छ सायद उसले नै तिमीलाई साँचो माया गर्छ भन्नुहुन्छ। सरिका छेत्रीले पठाउनु भएको यो लेखलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे पक्कै पनि हो। यहाँ पछिल्लो समय खै त्यही भएर त म कन्फ्युज छु, सम्बन्धमा सम्बन्धलाई लिएर भनिरहेको हुन्छ त होइन, पेसिमिस्टिक निराशावादी छु। पछिल्लो यो विभिन्न ट्रेन्डहरू, त्यसपछि सामाजिक सञ्जालमा देखिएका घटनाहरू, त्यसपछि भेटिएका गरिएका कुराकानीहरू देख्दा भनेर भन्छ त होइन। यहाँ फेरि यस्तै यस्तै मान्छेहरूसँग इजिली फस्छन् होइन, के भन्नु खै। यति मात्र भन्न चाहन्छु, कसैले कसैको मन नदुखाउनुहोस्, आँसु लाग्न सक्छ है। निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, पाँच थरको मिल लाग्ने दुई राइट नाउ चाहिँ होइन, अहिले चाहिँ कतारबाट छ निर्दोष हो भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ। समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, मनिषा मनु, जुनिता चामलिङ राई, कमला उनेम लिम्बू, मेरो प्यारो मान्छे तिमी, दिलदेखि रिया, कविता कथानी, फुच्ची संस्कृत लामा, लिम्बुनी पबिना, रुबिना थामी, योगनी मिहाङ लिम्बू, माया आयुष, पूर्वेली खुसी, ममता पोया, काली, अञ्जना शेर्पा, कनुषा सुनवार, कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। तिमीले गाएका गीतहरू अझै पनि सुन्छु प्रिय, तिमीलाई सम्झि एकान्तमा धुरु धुरु रुन्छु प्रिय। तिमीले गाएका गीतहरू अझै पनि सुन्छु प्रिय, तिमीलाई सम्झि एकान्तमा धुरु धुरु अझै पनि रुन्छु प्रिय। छोडी गयो तिमीले, तिम्रै यादमा डुबिरहन्छु। छोडी गयो तिमीले, तिम्रै यादमा डुबिरहन्छु। मुटु फुटी बस्यो रगतको टाटो, आँसुले नै धुन्छु प्रिय। मुटु फुटी बस्यो रगतको टाटो, आँसुले नै धुन्छु प्रिय। अब बिर्सु भन्छु तिमीलाई, ढुकढुकीमै छौ तिमी, जिउन गाह्रो भयो मलाई, मृत्युलाई नै सुन्छु प्रिय। अब बिर्सु भन्छु तिमीलाई, ढुकढुकीमै छौ तिमी, अब बिर्सु भन्छु तिमीलाई, ढुकढुकीमै छौ तिमी, जिउन गाह्रो भयो मलाई, मृत्युलाई नै चुन्छु प्रिय। क्षितिज पारु नै छौ अलि, म पनि चाँडै आउँदैछु।
छिटी पारि नै छौ अलि, म पनि चाँडै आउँदैछु। आँखा चिम्ली हेर तिमीले, तिम्रै छेउमा हुन्छु प्रिय। आँखा चिम्ली हेर तिमीले, तिम्रै छेउमा हुन्छु प्रिय। भन्नुहुन्छ सारो मान्छेले लेख्छ, तिमीले गाएका गीतहरू अझै पनि सुन्छु प्रिय, तिमीलाई सम्झी एकान्तमा धुरु धुरु अझै पनि रुन्छु प्रिय। छोडी गयो तिमीले, तिम्रो यादमा डुबिरहन्छु, मुटी फुटी बसेर गतको टाटो आँसुले नै धुन्छु प्रिय। अब बिर्सु भन्छु तिमीलाई, डुकडुकीमै छौ तिमी, जिउनै गाह्रो भयो मलाई, मृत्युलाई नै सुन्छु प्रिय, मृत्युलाई नै सुन्छु प्रिय। क्षितिज पारि नै छौ अलि, म पनि चाँडै आउँदैछु। क्षितिज पारि नै छौ अलि, म पनि चाँडै आउँदैछु। आँखा चिम्ली हेर तिमीले, तिम्रै छेउमा हुन्छु प्रिय। आँखा चिम्ली हेर तिमीले, तिम्रै छेउमा हुन्छु प्रिय। भन्नुहुन्छ आमाजीले जिरीबाट पठाउनु भएको लेख हो, सुन्दै हुनुहुन्छ अनिसा सुनार, सुना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, राजकला राईनी, कपिला चामी राई, बेलिया छामी, रिता राई रोदन, मनिषा मनु, सन्ध्या थामी, सनिया सनिया, सरिता हायु, अञ्जिता माला ठकुरी लगायत सबैमा सम्झना छ। भन्नुहुन्छ अर्जुन आँखाले पनि सुन्दैछु। भन्नुहुन्छ दामोदर ग्यावाली हुनुहुन्छ, रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछु। भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झन चाहन्छु। भन्नुहुन्छ रोमन मक्तान तामाङ हुनुहुन्छ, भोजपुरी जेनजी, भोजपुर घर भइहाल्छ, साथ समुद्र पारीबाट जहाँले सुन्दैछ है। भन्नुहुन्छ सम्झना सन्देश राख्नुपर्दा भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना, साथीहरू मन्त्री आखा राई, आकाश राई, सुरज राई, तुम्सा राजवीर राई, काइला एक्सन, विराज राई, वरुण चञ्चले राई, हिमा राई लगायत सबैमा सम्झना छ। भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अन्जान थुलुङ हुनुहुन्छ, युआईबाट सुन्दैछु। भन्नुहुन्छ सदा माया गर्ने साथीहरू, डियर बेस्ट मगर्ने मगर्ने, युर्सु चामिङ राई, पवित्र राई, एल्सना कुलुङ राई, छोरी चामिङ, अमिका राई, सिम्पल सरिना, करिश्मा राई, सुस्मिता लिम्बू, अनिता, यस्ता गदाल राई सबैमा सम्झना छ। भन्नुहुन्छ भने रविना हुनुहुन्छ, लेख्या मात्र हो क्या दादा? भन्नुहुन्छ ठिक छ, मिठो लेख्छ रविना, प्रयास गर्नुहोस्, राम्रो छ। सृजना मुखिया हुनुहुन्छ, शुभरात्रि सबैमा। भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर एकदम एकदम राम्रो छ है दाई हजुरको वाचन कला भन्नुहुन्छ रविना, त्यही भएर त मलाई इन्ट्रेस्ट छ, रुचि छ साहित्यतर्फ होइन त्यो के। चन्द्र राईले पनि खोटाङदेखि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। करण बोहरा हुनुहुन्छ, लुकी लुकी हेर्दै अनि सुन्दैछु है ड्युटीबाटै हजुर भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ करणजी, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आशा लिम्बू हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, आशा लिम्बू घर पाँच थर हाल दमकबाट, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुजन भाइ हुनुहुन्छ, कार्यक्रम सिन्धुलीबाट, सुजन रम्तेल हो, सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। सीता सुरेश श्रेष्ठ हुनुहुन्छ, मन्थली बजारको खाँदबारीबाट सुन्दैछु, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन साय। त्यस्तै गरेर यति बेला सुजन दहाल हुनुहुन्छ, सुनकोशी साथ सिन्धुलीबाट, सुजन दहाल हजुरको कार्यक्रम सुन्दैछ है, माया छ है दाई भन्नुहुन्छ, सम्झना छ सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हजुरको रेडियो सुन्दै सुत्नुको मजा नै छुट्टै छ हजुर भन्नुहुन्छ सीता सुरेश, र निन्द्रा त आउँछ नि सीता, आउनु पनि पर्यो है। विशेष रूपमा धन्यवाद दिन चाहन्छु, यति माया गरिदिनुहुन्छ, साथ दिनुहुन्छ, म्यासेज पठाइदिनुहुन्छ, आफै भन्न चाहे। प्रायः सबै म्यासेजहरू वाचन गरे जस्तो लाग्यो, छुटाएर छुटायो भने भन्नुहोस् ल, मेरो म्यासेज छुट्यो, मेरो चाहिँ वाचन भएन भनेर भन्नुभयो भने म वाचन गर्छु। तलमाथि हुनसक्छ, कहिलेकाहीँ म्यासेजहरू छुट्न सक्छन्, मायाले पठाउनु भएको हुन्छ, सकभर मन नदुखाउँ भन्ने हुन्छ मेरो, होइन मेरो कारणले मन किन दुखाउनुहुन्छ भन्ने सोच छ मेरो। म्यासेजहरू छुट्यो भने भन्नुहोस् भन्न चाहे, म हेर्दैछु, खोज्दैछु हजुरको रेडियोमा प्राप्त म्यासेजहरू केही छन् भने वाचन गर्ने कोसिस म गरिरहेको छु। यति बेला प्राय जस्तो मैले सबै म्यासेजहरू वाचन गरिसके जस्तो लाग्छ, रोजाइको गीत चाहिँ मैले राख्न सकिनँ भन्न चाहे। लेख रचनाहरू धेरै प्राप्त भयो, वाचन गर्ने कोसिस गरे, कस्तो लाग्यो त्यो पनि भनिदिनुहोस् पनि भन्न चाहे। र तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो
विशेष रूपमा धन्यवाद दिन चाहन्छु। लक्ष्मी बान्तो हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। क्षेत्रीय आयुष हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। रानी छ फुलासीबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, माया गरिदिनुभयो, मेसेज पठाएर साथ दिनुभयो, मसँगै रहेर होइन लगभग एक घण्टाको यात्रा गरिदिनुभयो होइन, एक घन्टासम्म सँगै यात्रा गरिदिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कस्तो लाग्यो सर, सल्लाह सुझाव दिनुहोला, नम्बर 0848 40 26 म्यासेज पनि म्यासेज मार्फत पनि सर सल्लाह सुझाव दिन सक्नुहुन्छ। रातको समय छ, झालटोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। औषध लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तो गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा के भन्दै थिए भन्दाखेरिमा के भन्न खोज्दै थिए, ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, कोही कसैलाई केही भन्नु थियो कि औषध लिन

माका आवाजमा गीत तिम्रो मनमा कुन छ यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। यसमा आवाज मैले भनिसकेको छु भने लय शब्द मनोहर शर्माको रहेको छ। यति बेलाको समयमा गीत राख्दै राख्दै छुट्टिए। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: देशका नागरिकले भ्रमण गरेका छन्। पदमार्गले विश्व जोडेको छ। एकैसाथ विश्वभर यहाँका पदमार्गको प्रचार भएको छ। गत वर्ष यति धेरै मुलुकका नागरिकको भ्रमणले अन्नपूर्ण क्षेत्र विश्व पर्यटनको पहुँचमा रहेको सन्देश दिएको एक एपले जनाएको छ। उहाँले भन्नुभयो, जति धेरै मुलुकका पाहुना आए त्यति नै बढ़ी प्रचार प्रसार हुने हो। उनीहरूले खिचेका तस्विर भिडियोले विश्वभर अन्नपूर्ण क्षेत्रको थप प्रवर्धन भएको छ। अघिल्लो आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र घुम्न आएका पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय छन्। आर्थिक वर्ष 2082-83 भारतका मात्र 375,797 पर्यटक अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि आएका छन्। दोस्रोमा रहेको चिनिया पर्यटकको संख्या 12,539 रहेको छ। तेस्रो नम्बरमा रहेको अमेरिकी पर्यटकको संख्या 9,884 रहेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5.5 महिना विदेश बसाएपछि बिहिबार स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा विमानस्थलबाट सिधै आफ्नो पक्षको सम्पर्क कार्यालय चुन्दै आइपुगेका छन्। देउवा फर्किएसँगै नेपाली कांग्रेसभित्रको विवाद थप तरंगित भएको छ। दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्र पुगेका थिए। देउवालाई विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरियो। उनको स्वागतमा विमानस्थल अगाडि सुदूरपश्चिम प्रदेशका कांग्रेस कार्यकर्ताले झाँकी प्रदर्शन गरेका थिए। देउवालाई स्वागत गर्न ठूलो तामझाम गरिएको थियो। देउवा नेता कार्यकर्ता र शुभेच्छुकसँगै इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेका थिए। संस्थापन इतर पक्षका नेता कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडि, नमस्ते गेट अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएका थिए। देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट इतर पक्षका कार्यकर्ता दुईवटा बस रिजर्भ गरेर बुधबार का दिन नै काठमाण्डु आएका थिए। केही कार्यकर्ता भने जहाजबाटै काठमाण्डु आएका थिए। विमानस्थलबाट सनरूप गाड़ीमा हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति कड़ा टिप्पणी गरे। देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको भन्दै यिनीहरूले के गर्न सक्छन् समेत भने। सरकारप्रति आक्रामक देखिएका देउवा अदालतप्रति भने नरम देखिएका थिए। उनले सम्पत्ति शुद्धिकरण लगायत विषय उठाएर सरकारले आफूलाई दुःख दिन खोजेको बताए। उनले आफूमा बदलाको भावना भने नभएको बताएका छन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परि घाइते भएका देउवा फागुन 13 गते उपचार गर्न सिंगापुर एयरलाइन्स उडानबाट सिंगापुर पुगेका थिए। चैत 7 गते उनी थप उपचार गर्न भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए। स्वदेश फर्केपछि देउवाले एउटा अपील पनि जारी गरेका छन्। अपीलमा उनले शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ़ गर्न आफू फर्किएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड़ दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको समेत बताएका छन्। चुनदेवी स्थित इतर पक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियतमा देउवाको छुट्टै नेम प्लेट राखिएको छ। सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट र बोर्ड टाँसिएको छ। उत्तर पक्षले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवा नै सभापति रहेको दावी गर्दै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले निर्णयमा पुनरा अवलोकन गर्न दिएको निवेदनलाई सर्वोच्चले निस्ता दिएको छ भने इतर पक्षले शुक्रबारदेखि काठमाडौँमा भेला बोलाएको छ। भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले पार्टीमा विवाद बढ़ेका बेला पूर्व सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको बिहिबार बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तीमा यस्तो विश्वास व्यक्त गरिएको छ। साढ़े पाँच महिनापछि फर्किए देउवा विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: रोल्पामा बस्ती नै बग्यो, पुरिएका मध्ये दशको शव भेटियो, तीन अझै बेपत्ता, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रोल्पाको थबाङ गाउँपालिका पाँच वा कोटल बारा गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ छ बजेपछि करिब डेढ़ घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बीच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका साढ़े सात बजेतिर कोटल बारा गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ पुराना गरेर गाउँका 11 घर गोठ पुरिए। ती घरभित्र रहेका 13 जना पनि पुरिए। 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। माथिबाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 जना मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएका लाई सुलीचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्ति पुनसहित 13 जना घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो।
7: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी कांग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामा पछि सुदूरपश्चिम प्रदेशका पाँचौं मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा कांग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
0: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विक्रमसम्म 2076 ब्याङ्क अफ काठमाडौँ बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्याङ्किङ कसूर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। प्रभु ब्याङ्कका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, पूर्व सीईओ अशोक शेरचन लगायत कर्मचारी जोड़िएको ब्याङ्किङ कसूरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्याङ्क र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्याङ्कले यस ब्याङ्कमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्याङ्कले कसूर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्याङ्कको कालीमाटी शाखाबाट दूरसंचारका पूर्वाधार सामग्री आयातका लागि प्रतित पत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5,82,00,00,000 करोड़को यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतित पत्र, बिल, ब्याङ्क जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्याङ्कले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्याङ्कले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढ़ायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्याङ्कले यसमा केही बोलेको छैन। यी तीन विषयमा मात्रै होइन, ब्याङ्कले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्याङ्कले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्याङ्कहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्याङ्क मौन छ। विभिन्न ब्याङ्कका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्याङ्कको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
7: सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 मा उल्लेख गरिएको छ। सही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यार्थीहरूको भनाइ छ। जोजे स्थित बाल सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक मञ्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबुझ भने बढ़ेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढ़ेको उहाँको भनाइ छ। तर यसअघि पनि कक्षा 1 देखि 3 सम्म निरन्तर मूल्याङ्कन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको थियो। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्वर सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाइएको छ। शुरूमा नौलो, बानी परेपछि सहज शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
0: संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार 73 का सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्योभन्दा गम्भीर विषय श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्युटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लंघन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिंगो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव पढ़ाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
7: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमीन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौं, निकै दुःख लागेको छ उनले स्थानीय प्रसारक संस्था एमबीएससँग भनेका छन्। उनको नष्ट भएको बाली पूर्व एसियामा यस पटकको गर्मीको चरम उदाहरण हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्त 2 दक्षिण पूर्वी शहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन शुरू भए ता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ। त्यस्तै 9 लाख भन्दा बढ़ी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्।